0: क्षेत्रका रूपमा शुक्ला हिरेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
1: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
2: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी आस्थान हो।
3: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
4: विश्रामपछि बिहानी शुक्ला गण्डकी समाचारमा पुनः स्वागत छ। बाँकी रहेका खबरहरू, गएको आर्थिक वर्ष 2082/83 24,11,66,95,00,000 रूपियाँको वैदेशिक व्यापार भएको छ। भन्सार विभागको तथ्याङ्क अनुसार एक वर्षमा 20,97,37,00,000,00,000 रूपियाँको वस्तु आयात र 3,15,29,00,00,000 रूपियाँको निर्यात भएको हो। वैदेशिक व्यापारमा आयातको हिस्सा 86.93% र निर्यातको हिस्सा 13.07% छ। कुल वैदेशिक व्यापारमा अघिल्लो आर्थिक वर्षको तुलनामा 15.88% वृद्धि भएको छ। आर्थिक वर्ष 2081/82 20,81,15,00,000,00,000 रूपियाँको वैदेशिक व्यापार भएको थियो। सबैभन्दा धेरै आयात हुनेमा डिजेल, कच्चा बटमासको तेल, पेट्रोल, खाना पकाउने एलपी ग्यास, फलाम तथा फलामजन्य सामग्री, स्मार्टफोन लगायत छन्। यस्तै सबैभन्दा धेरै निर्यात हुनेमा प्रशोधित भटमासको तेल, अलैची, गलैचा, सनफ्लावर तेल, जुटको सामग्री, पाम तेल लगायतका वस्तुहरू छन्। नेपालले भारत र बंगलादेशलाई बिजुली बेचेर एकै वर्ष 29,32,00,000,00,000 रूपियाँ आमदानी गरेको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार आर्थिक वर्ष 2082/83 बिजुली निर्यात 68% बढ़ेको हो। आर्थिक वर्ष 2081/82 नेपालले 17,45,87,00,000,00,000 रूपियाँको बिजुली बिक्री गरेको थियो। गएको आर्थिक वर्ष नेपालले 3,87,00,00,000 युनिट भन्दा धेरै बिजुली निर्यात गरेको छ। भारतीय खुल्ला बजार तथा बंगलादेशसँगको त्रिपक्षीय व्यापार मार्फत समीक्षा वर्षहरूमा औसत 7.56 रूपियाँ प्रति युनिटका दरले बिजुली बिक्री भएको हो। यस्तै भारतबाट हुने बिजुली आयात पनि घटेर 10,55,00,00,000 रूपियाँमा सीमित भएको छ। अन्तर्राष्ट्रिय समाचार शैक्षिक सुधारको माग राखेर गत सोमबारदेखि लगातार नयाँ दिल्लीमा आन्दोलनको अगुवाई गरिरहेको कक्रो जनता पार्टी सेजिपीले शुक्रबारका लागि देशव्यापी आन्दोलन घोषणा गरेको छ। सेजिपीका प्रवक्ता आशुतोष रानकाले बिहिबार भने यस विरोधी प्रदर्शनलाई राष्ट्रिय बनाऊ र शुक्रबार देशको हरेक शहर र हरेक गाउँमा शान्तिपूर्ण विरोध प्रदर्शन गर्नुहोस्। भारतका प्रमुख विपक्षी दल तथा सामाजिक अभियन्ताहरूले यस आन्दोलनलाई समर्थन गरेका छन्। यसअघि यस आन्दोलनको पश्चिममा भारतको पटना, बेंगलुरू, केरला लगायतका शहरहरूमा प्रदर्शन भइसकेको छ। रानकाले देशका हरेक शहर र गाउँमा शान्तिपूर्ण आन्दोलन गर्न आग्रह गरेका छन्। यसअघि बिहिबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले योग्यता तथा प्रवेशमा परीक्षा नीट तथा विभिन्न परीक्षाका प्रश्नपत्र सुहाउ प्रकरणमा संलग्नलाई छिटो र कड़ा सजाय सुनिश्चित गर्न फास्ट ट्र्याक अदालत स्थापना गर्ने घोषणा गरेको थियो। विश्वकप लिग दुईमा नेपालले नेदरल्याण्डलाई 158 रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ। घरेडुल नेदरल्याण्डले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको नेपालले 44.4 ओभरमा 157 रनमा अल आउट भएको हो। कमजोर ब्याटिङ गरेको नेपालका लागि आशिष शेखले सर्वाधिक 41 रन बनाएका थिए। भूषण झा 29, दिपेन्द्र सिंह एरीले 21 रन बनाएको हो। नेपालको यति इनिङमा 5 ब्याट्सम्यानले दोहोरो अङ्कको स्कोर गर्न सकेन। नेपाललाई कम योगफलमा समेट्ने क्रममा एलेक्स रोए र रियो लोफ मोर्बेले समान 3 तथा लोगान भान बिकले 2 विकेट लिएका थिए। नेकपासँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा छौं। अन्त्यमा प्रमुख समाचारका शीर्षक पुनः एकपटक। लोकतन्त्र अपहरण गर्ने शक्तिका विरूद्ध लोकतन्त्र चाहने शक्तिबीचको सहकार्य अनिवार्य भएको एमाले अध्यक्ष ओलीको प्रस्तुत ती सरकारी नीति सरुवा र बढुवामा राजनैतिक पहुँच तथा दबावको अन्त्य गर्ने अर्थमन्त्री बागलेको प्रतिबद्धता कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाउने कांग्रेस सभापति थापाको घोषणा मधेस प्रदेशका पूर्व मन्त्री शाह सहित सातजना विरूद्ध भ्रष्टाचार मुद्दा दायर देशभरि 80% थान रूपाई सकियो यसअघिको रेकर्ड तोड्दै दिले गौडामा लायन्सको रक्तदानमा 388 युनिट रगत संकलन दिल्लीबाट फैलिँदै शैक्षिक सुधारको आन्दोलन आज भारतभर प्रदर्शन गर्न सीजेपीको आह्वान र आईसीसी विश्वकप लिग दुईमा नेपालद्वारा नेदरल्याण्ड सामु 158 रनको सामान्य लक्ष्य

0: हवस् त हामीलाई तिनजेलसम्म सुने साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। बिहान 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। तिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुनेसँगै मरिमा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुन्छ बिहान 6 बजेको काया कैरन शुक्ला गण्डकी एफएम 97.10 समेगाहर्ज इन्टरनेट अनलाइनमा www.शुक्लागण्डकीएफएम.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0654143778, इमेल NEWSSUKLAGANDEKI@gmail.com।
2: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
4: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
3: हजुर हजुर, सेरिजाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
4: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
3: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयोग कटेज बाईको होटल टाइटेनिक छ, गोङगोबु बस पार पछाडि पट्टि।
4: हजुर, काठमाडौँ दोलेगौडा ढोर फेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
5: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
3: होटल टाइटेनिक गोङगोबु बस पार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 98461688 98235527763।
6: माथिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
7: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
6: नातिको व्रतबन्ध गरेर उम्काइदिउ कि भनेर जुटेको।
7: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
8: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रतबन्ध र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
9: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोपाइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460067645।
10: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
11: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
12: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
11: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
13: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
12: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
13: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
12: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 68 27 र 98644530031।

0: टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याड र फर्निचर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
1: साथै पुरानसँग साथफेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
2: एभरेस्ट स्टिल र नेपालको नम्बर वन कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
0: दीर्घायु फर्निचर सोरुम दिल्लीगौडा त नहुँ
1: प्रोप्राइटर लक्ष्मीराज वाग्ली फोन नम्बर 0965709704 मोबाइल नम्बर 9847061268
3: प्रसन्न होमवर्क देखाउ त
4: हस टीचर।
3: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
4: टीचर। मेरो मम्मीले त सधैँ दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अनि म होमवर्क यही कपीमा गर्छु।
3: ए हो र त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
5: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेशनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0965414484 मोबाइल 9850603384 र 9850607988।
6: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमासिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
7: तर महँगो होला नि
6: छैन। बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसी का झ्याल ढोका।
8: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
9: बाराही अल्मुनियम अब यूपीबीसी को साथमा।
8: अल्मुनियम का झ्याल ढोका स्टील रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
9: सम्पर्क बाराही यूपीबीसी अल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी 2 गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0965414411 मोबाइल 9850622938 र 9800282938।
10: हप्ता एनिभर्सरी डार्लिङ यो तिम्रो लागि उपहार।
11: वाउ कस्तो राम्रो गहना कहाँ बनाएको?
10: मैले तिम्रो लागि भनेर चण्डिकालिका सुनचाँदी पसलमा बनाएको नि।
12: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
10: पुराना गरगहनासँग नयाँ साथ फेर
12: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
10: चण्डिकालिका सुनचाँदी पसल शुक्ला गण्डकी दुलेगौडा तनहुँ प्रोप्राइटर प्रेम घिमिरे मोबाइल 9856602099।

0: गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला बिहानको ठिक 6 बज्यो।
5: ज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
6: आज 2083 साल साउन 8 गते शुक्रबार, सन् 2026 जुलाई 24 तारीक असार शुक्ल पक्षको दशमी तिथि।
7: काया कैरनका साथमा
8: किसान पाइप प्रोडक्ट्स प्राली
7: राष्ट्रको शान किसान।

0: A complete piping solutions.
1: काया कैरन शुरू गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
2: विद्युत निर्यातबाट एक वर्षमै 29 अर्ब 32 करोड़ रूपियाँ आमदानी, 21 खर्बको वस्तु आयात हुँदा 3 खर्बको मात्र निर्यात, बजेटको आकार भन्दा धेरै भित्रियो रेमिट्यान्स।
1: अदालतका फैसला 2 दशकसम्म कागजमै सीमित, सार्वजनिक सरोकारका मुद्दामाथिका फैसला कार्यान्वयनमा सरकारकै व्यवस्था।
2: धान रोपाई सहित खेतीका अरू काममा पनि आधुनिक यन्त्र उपकरणको प्रयोग बढ्दो, सामान्य मर्मत सम्मारको ज्ञान र पाठ पूर्जा जगडामा राख्न किसानलाई सल्लाह।
3: कतिचै ठाउँमा अलिक दुर्गम ठाउँ हुन्छ, पसल भन्दा टाढा हुन्छ, बिग्रेर त्यतिकै तुरन्तै पसल पुग्न सकिन्न, त्यस्तो बेलामा चाहिँ हामीले चाहिँ त्यस्ता चाहिँ जगेडा पाठ पूर्जाहरू चाहिँ आफूले राख्नु पर्यो।
1: भारतमा मेडिकल परीक्षाको विषयलाई लिएर शुरू भएको विद्यार्थी आन्दोलन फैलँदै 26 दिनपछि सोनम वाङचुकले तोडे अनसन, सीपीजीद्वारा आज शान्तिपूर्ण प्रदर्शनको आह्वान।
2: र आईसीसी क्रिकेट विश्वकप लीग टूमा नेपालको लगातार दोस्रो हार, 20 औं एसियाली खेलकुदको पुरूष क्रिकेट तर्फ नेपालले अफगानिस्तान र जापानसँग खेल्ने।
4: कानूनको स्नातक तह बीएएलएलबीमा भर्ना खोल्यो। शैक्षिक सत्र 2083 को लागि श्री कलेज अफ टेक्नोलोजी को भगिनी संस्था श्री कलेज अफ लॉ मा 5 वर्षे कानून विषय बीएएलएलबी मा भर्ना खुल्यो। कुनै पनि शैक्षिक संकायबाट +2 पास गरेका इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क श्री कलेज अफ लॉ, भरतपुर 12, गोन्द्रेङ, चितवन। फोन नम्बर 056-420-064, 98-46-35-54-91, 97-67-96-70-00। पहिलो भर्ना हुने 15 जनालाई विशेष छूटको व्यवस्था रहेको छ।
5: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 056-494-333, 493-555।
9: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
10: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
9: सम्पर्क इन्जिनियरिङ कलेज घोराही दाङ।
10: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
1: काया कैरनमा अब खबरको सिलसिला। 2078 बिजुली निर्यात थालेको नेपालले राम्रो आमदानी गर्न थालेको छ। त्यसअघिका वर्षमा आयात मात्रै गर्दै आएको नेपालले अहिले विद्युत व्यापारमा नाफा बढ़ाउँदै लगेको छ। 2082-83 भारत र बंगलादेशमा गरी 29 अर्ब 32 करोड़ 47 लाख रूपियाँको बिजुली निर्यात भएको छ भने भारतबाट नेपालले सुखायाममा 10 अर्ब 22 करोड़ 74 लाखको आयात गरेको छ। एकै वर्षमा बिजुली व्यापारमा 19 अर्ब 9 करोड़ 72 लाख रूपियाँ नाफा भएको छ। आर्थिक वर्ष 2080-81 नेपालले बिजुली आयात भन्दा बढ़ी निर्यात गरिरहेको छ। आयातको तुलनामा निर्यात वर्षेनी बढ़दै गएको प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले बताउनुभयो। हामी आयातबाट खुद निर्यातकर्ता भइसकेका छौं। उहाँले भन्नुभयो अहिले औसतमा 1000 मेगावाट निर्यात गरिरहेका छौं। वर्षायाममा देशभित्र खपत भई बच्ने बिजुली नेपालले भारत र बंगलादेशमा निर्यात गर्दै आएको छ। अहिले नेपाल र भारतले अन्तर्देशीय प्रसारण लाइन मार्फत विद्युत आयात क्षमता 1530 र निर्यात क्षमता 1850 मेगावाट पुर्याइसकेको छ। अर्को वर्षसम्म 2500 मेगावाट क्षमताको पूर्वाधार तयार हुन्छ। भारतले विद्युत निर्यात हुने आयोजनाको स्वीकृति दिन ढिलाइ गरिरहेको छ। कूटनीति पहलमा जोड़ दिनुपर्छ। नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्र साकेले भन्नुभएको खबर कान्तिपुरले लेखेको छ।
2: यसैबीच आर्थिक वर्ष 2082-83 20 खर्ब 97 अर्ब 37 करोड़ रूपियाँको वस्तु आयात हुँदा 3 खर्ब 15 अर्ब 29 करोड़ रूपियाँको निर्यात भएको छ। यस अनुसार कुल वैदेशिक व्यापार अघिल्लो आर्थिक वर्षको तुलनामा 15.88% वृद्धि भएको भन्सार विभागले जनाएको छ। यस समयमा 24 खर्ब 11 अर्ब 66 करोड़ 95 लाख रूपियाँको वैदेशिक व्यापार भएको विभागले जनाएको छ। आयात र निर्यात दुवै बढ़दा वैदेशिक व्यापारले कीर्तिमान कायम गरेको छ। यसअघि 2078-79 21 खर्ब 20 अर्ब 47 करोड़ रूपियाँको वैदेशिक व्यापार भएको थियो। त्यसबेला आयात वृद्धि भएकाले वैदेशिक व्यापार बढ़ेको थियो। आर्थिक वर्ष 81-82 20 खर्ब 81 अर्ब 15 करोड़ रूपियाँको वैदेशिक व्यापार भएको विभागको तथ्याङ्क छ। कुल व्यापारमा आयातको हिस्सा 86.93 र निर्यातको हिस्सा 13.07% रहेको छ। भएको आर्थिक वर्षमा देशको व्यापार घाटा बढ़ेर 17 खर्ब 81 अर्ब 8 करोड़ पुगेकामा अघिल्लो आर्थिक वर्षमा 15 खर्ब 27 अर्ब 9 करोड़ रूपियाँ थियो। आर्थिक वर्ष 81-82 को तुलनामा गएको आर्थिक वर्षमा आयात 16.20% बढ़ेको विभागले सार्वजनिक गरेको विवरणमा उल्लेख छ। अघिल्लो आर्थिक वर्षमा 18 खर्ब 4 अर्ब 12 करोड़ रूपियाँको आयात भएकामा गएको आर्थिक वर्षमा 20 खर्ब 96 अर्ब 37 करोड़ रूपियाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा गएको आर्थिक वर्षमा निर्यात 13.81% बढ़ेको छ। अघिल्लो आर्थिक वर्षमा 2 खर्ब 77 अर्ब 3 करोड़ रूपियाँ बराबरको निर्यात भएकोमा गएको आर्थिक वर्षमा 3 खर्ब 15 अर्ब 29 करोड़ रूपियाँ बराबरको पुगेको विभागको भनाइ छ। यो निर्यात रकम अहिलेसम्मकै उच्च रहेको खबर कान्तिपुर दैनिकमा छ।
1: गएको आर्थिक वर्ष 2082-83 को जेडसम्ममा 21 खर्ब 20 अर्ब 80 करोड़ रूपियाँ रेमिट्यान्स भित्रिएको छ। यो रकम नेपालको वार्षिक बजेट भन्दा धेरै हो। गएको आर्थिक वर्षको बजेटको आकार 19 खर्ब 64 अर्ब रूपियाँ थियो। यस्तै चालु आर्थिक वर्षको बजेट 21 खर्ब 24 अर्ब रूपियाँको छ। इतिहासमै पहिलो पटक बजेट भन्दा धेरै रेमिट्यान्स भित्रिएको खबर आजको कारोबारले लेखेको छ। पछिल्लो समय दक्ष र सिपयुक्त जनशक्ति नेपालबाट विदेश गई काम गर्ने गरेका कारण उनीहरूले धेरै पारिश्रमिक लिने र नेपालमा रेमिट्यान्सको रूपमा पठाउने गरेका छन्। यस्तै यो वर्ष निर्यात केही बढ़े पनि आयातको तुलनामा निकै कम भएकाले व्यापार घाटा बढ़ेर 17 खर्ब 21 अर्ब रूपियाँ पुगेको भन्सार विभागको तथ्याङ्क छ। विभागका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा आयात 16.2% बढ़ेको हो।
2: सर्वोच्च अदालतले विवाह लगायत सामाजिक समारोहमा तड़क भड़क रोक्न सामाजिक व्यवहार सुधार ऐन लागू हुनुपर्ने र कानून मिस्नेलाई सजाय हुनुपर्ने निर्देशनात्मक आदेश 2056 साल भदौ 29 मई दिएको थियो। कार्यान्वयनका लागि सर्वोच्चको अनुगमन तथा निरीक्षण महाशाखा हुँदै 2066 फैसला कार्यान्वयन निर्देशनालयमा आइपुग्यो। निर्देशनालयले त्यस यता प्रतिवादी गृह मन्त्रालयलाई 17 वर्षसम्म 18 पटक ताकेता गर्दा पनि कार्यान्वयनमा अटेरी गरेको छ। निर्देशनालयले पछिल्लो पटक वैशाख 30 ताकेता गरेको थियो। सार्वजनिक सरकारका मुद्दामाथिका फैसला कार्यान्वयनमा सरकारकै व्यवस्था भइरहँदा ताकेता निर्देशनालय जस्तो बन्यो सर्वोच्च अदालतको फैसला कार्यान्वयन। निर्देशनालय मेची नदी सिमानालाई व्यवस्थित सीमांकन गर्नु भन्ने फैसला 19 वर्षमा 18 पटक ताकेता गरे पनि कार्यान्वयन भएको अवस्था छैन। त्यसै गरी विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न कार्यान्वयनका लागि 8 वर्षमा 15 पटक ताकेता गरिएको छ। तर यो फैसला पनि कागजमै सीमित छ। राज्य संचालनमा 3 अंगका पदाधिकारीको अलग अलग भूमिका रहन्छ भन्ने फैसला 13 वर्षमा 13 पटक नै ताकेता गरे पनि प्रधानमन्त्री कार्यालयले सुनेको छैन। त्यसै गरी पूर्व सचिव शारदा प्रसाद त्रिताल भन्नुहुन्छ, न्यायपालिकाका फैसला कार्यान्वयन नगर्ने कार्यपालिकालाई व्यवस्थापिकाले निर्देशन दिनुपर्छ। यस्तै सरकारी निकायबाट न्यायालयका फैसला कार्यान्वयन नहुनु निकै लज्जाको विषय भएको सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयका प्रवक्ता गोविन्द घिमिरेले बताउनुभयो। आजको नयाँ पत्रिकामा खबर छ।
1: काया कैरनमा खेतीपातीमा यन्त्र उपकरणको प्रयोग र ध्यान दिनुपर्ने विषयमा जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: एनबीएल सर्वसुलभ आवास कर्जा
11: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
8: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
11: विशेषताहरू, रु 2 करोड़सम्मको कर्जा सुविधा।
8: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
11: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
8: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
11: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
8: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
11: शर्तहरू लागू हुनेछन्।
12: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
13: It's a goal! Himstar Gold! हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट मेरी सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्यास ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
14: हिमस्टार फर अ कम्प्लिट होम।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ.
1: Major appliances का AC, cooler, fridge, cooker, induction, air fryer लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ. Major appliances, बेचरको बानी लाग्छ.
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ. यतिन्जेल हामीले विद्युत निर्यातबाट एक वर्षमै 29 अर्ब 32 करोड़ रुपियाँ आमदानी, 21 खर्बको वस्तु आयात हुँदा 3.25 खर्बको मात्र निर्यात, बजेटको आकार भन्दा धेरै भित्रियो रेमिट्यान्स, अदालतका फैसला 2 दशकसम्म कागजमै सीमित लगायतका खबर प्रस्तुत गर्यौं.
3: अब बाँकी प्रसंग. पछिल्ला वर्ष मुख्यबाली धानको रोपाई सहित अन्य खेतीमा पनि आधुनिक यन्त्र उपकरणको प्रयोग बढ़न थालेको छ. यसबाट हलगोरू मात्र होइन धेरैको संख्यामा खेताला खोज्नुपर्ने अवस्था पनि छैन. बाली लगाउने, काट्ने, चुट्ने र भित्र्याउने सबैजसो काम मेसिनको भरमा हुन थालेका छन्. खेतीमा आबद्ध किसानलाई नयाँ प्रविधिको प्रयोग गर्नुपर्ने बाध्यता पनि बनेको छ. विगतमा प्रयोगका लागि किसानले लगेका यस्ता उपकरण बिग्रिएर थन्किएको अवस्था पनि छ. साथी मदन पौड्यालले अहिले कृषि कर्ममा बढ़दो यन्त्र उपकरणको प्रयोग र चुनौतीबारे नार्कको राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रका वैज्ञानिक गंगाराम भण्डारीलाई सोध्नु भएको छ.
4: हलगोरू र चाहिँ राँगाको पनि आफ्नो ठाउँमा चाहिँ उसको चाहिँ भूमिका छँदैछ. हामीले कृषिमा चाहिँ जमिनमा चाहिँ हाम्रो इनर्जी इनपुट बढाउनुपर्छ. जति इनर्जी इनपुट बढायौँ त्यति हामीले प्रतिफल पाउने हो. त्यसकारण चाहिँ हामीले ठूला ठूला मेसिनहरू प्रयोग गर्दाखेरि त्यसको प्रतिफल राम्रो आउँछ, किफायती हुन्छ. अब कृषि मेसिनहरूको प्रयोग गर्दाखेरि तराई क्षेत्रमा त लगभग हाम्रो चाहिँ ट्र्याक्टरहरूको प्रयोग बढेकै छ. त्यस्तै त्यसमा चाहिँ पहाड़तिर जाँदा पनि हाम्रो चाहिँ विभिन्न उसबाट चाहिँ अनुदानको कार्यक्रमहरू पनि व्यापक रूपमा चाहिँ लागू भएको छ. त्यसकारण पनि कृषि मेसिनहरू पुगेको अवस्था छ. र किसानहरूलाई पनि जसले चाहिँ अनुदानभित्र पर्नु हुँदैन उहाँहरूले पनि आफ्नो खेती गर्नको लागि आफ्नो निजी लगानीमा पनि कृषि औजार उपकरण भित्राइरहनु भएको छ. किसानहरूले अनुभव गरिरहनु भएको छ. पक्कै पनि हामीले गोरुले गर्ने काम भन्दा ट्र्याक्टरले गर्ने काम चाहिँ हाम्रो पक्कै पनि चाँडो भएको छ, छिटो भएको छ. होइन, किसानलाई प्रविधिको पहुँच छ तर किसानको आफ्नो आर्थिक अवस्थाको कारणले गर्दाखेरि त्यहाँसम्म पुग्न नसकेको अवस्था चाहिँ विडम्बना छ.
5: तपाईँले भने जस्तै प्रविधिहरू छन्, हाते ट्र्याक्टर, पावर टिलर लगायत कृषि औजार सबै किसानको चाहिँ पहुँचमा पुर्याउन काम भइरहेका छन्. अब त्यो उपकरणहरू त भए, प्रयोगमा पनि कतिपय आएका छन्, हैरानी चाहिँ त्यति बेला हुन्छ जब खेतमा पुगेपछि काम गर्ने बेला चाहिँ बिग्रेर थन्क्याउनु पर्छ.
4: अब यो समस्याकोलाई किसान चाहिँ अलिकति ट्रेन हुनुहुन्छ, अभ्यस्त हुनुहुन्छ भने मलाई मेरो चाहिँ समग्रमा चाहिँ तत्कालै बिग्रिन सक्ने मेरा पार्ट्सहरू यी हुन्, यी पार्ट्स मैले झगडा राख्नुपर्छ भनेर उहाँहरूले झगडा राख्नुहुन्छ. कति चाहिँ ठाउँमा अलिक दुर्गम ठाउँ हुन्छ, पसलभन्दा टाढा हुन्छ, बिग्रेर यत्तिकै तुरन्तै पसल पुग्न सकिन्न. त्यस्तो बेलामा चाहिँ हामीले चाहिँ त्यस्ता चाहिँ झगडा पार्ट पूर्जाहरू चाहिँ आफूले राख्नु पर्यो. जो चाहिँ अनुभवी हुनुहुन्छ उहाँहरूले चाहिँ मेरो बिग्रिरहने पार्ट्सहरू यो हो, मलाई चाहिरहने हराइरहने पार्ट्स यो भनेर चाहिँ उहाँहरूले राख्नु पर्यो. त्यसबाहेक चाहिँ अब खेतमै गएपछि हामी तत्कालले केही सानातिना चाहिँ हामी मर्मसम्हारहरू गर्न सक्ने सिप हासिल गर्नुपऱ्यो. हाम्रो अपरेटर साथीहरूलाई चाहिँ हामीले त्यसरी चाहिँ हामी दक्ष बनायौँ भने हामीलाई अलिकति किफायती हुन्छ. होइन भने त्यो मेसिन बोकेर चाहिँ सदरमुकाम होला अथवा चाहिँ आफ्नो चाहिँ बजार मर्मत केन्द्रसम्म पुर्याउनु पर्यो. त्यता काम पनि हामीलाई डिस्टर्ब भयो भने चाहिँ त्यहाँ पुर्याउँदा मर्मत गर्दा हाम्रो अलिक खर्च बढ्ने हुन्छ. त्यसकारण चाहिँ मेसिन सँगसँगै हामीले चाहिँ मर्मतसम्मको पनि हामी चाहिँ पार्ट सँगसँगै जोड्नुपर्छ.
5: तत्कालै बिग्रियो, तत्कालै मर्मतको सुविधा त्यहाँनिर किसानले चाहिँ नपाउन सक्छ. अलिक केही गर्दाखेरि सहजताको अवस्था बन्न सक्ला अथवा त्यस्ता केही ससाना पूर्व तयारी हुन सक्लान्.
4: कति त साना साना समस्या परिरहेको हुन्छन् कि ती समस्याहरू त्यही खेतमै समाधान हुन सक्छन्, त्यसको चाहिँ ज्ञान नहुँदाखेरि त्यसलाई हामी ठूलो समस्या मानेर हामी चाहिँ वर्कसपमा लगिरहेको अवस्था छ. हामी चाहिँ जस्तो चाहिँ अब डिजल इन्जिन चलाउँदैछौँ भने डिजल इन्जिनमा तेल सकिएपछि त्यसले हावा लिन्छ.

0: सुविधा थप गरेको छ। अर्थ मन्त्रालयले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी पहिलो संशोधन कार्यविधि 2083 जारी गर्दै नयाँ व्यवस्था लागू गरेको हो। नयाँ कार्यविधिमा सरकारले 5 वर्षसम्म ब्याज अनुदान पाउने व्यवस्था छ। कार्यविधि अनुसार सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि 2075 बमोजिम प्रभाव भएका कर्जाहरू नवीकरण भएको अवस्थामा अनुदान प्रदान शुरू भएको मितिबाट 5 वर्षसम्म ब्याज अनुदान उपलब्ध गराउने नयाँ व्यवस्था गरिएको छ। यस व्यवस्थाले साबीको कार्यविधि अनुसार कर्जा लिएका ऋणीहरूलाई थप राहत पुग्नेछ। त्यस्तै कुनै त्रैमासिकमा परिस्थितिजन्य कारणले कर्जाको रकम भुक्तानी गर्न नसकेका ऋणीले अर्को त्रैमासिक बक्यौता चुक्ता गरी कर्जा नियमित गरेमा बैंक तथा वित्तीय संस्थाले सम्पूर्ण अवधिको ब्याज अनुदान माग गर्न सक्ने व्यवस्था गरिएको छ। यसका लागि बैंकले कर्जाको सदुपयोग भएको र परिस्थितिजन्य कारणले नै भुक्तानी रोकिएको यकिन गर्नुपर्नेछ। यसैकै किस्ता ढिलो हुँदा अनुदान रोकिने डर रहने भएकाले अब ऋणीले अघिल्लो बक्यौता तिरेमा पूरै अवधिको अनुदान पाउने बाटो खुलेको छ। यस्तै प्राकृतिक विपद पीड़ितको निजी आवास निर्माण कर्जाका लागि अब ऋणीले सो घोषणा गर्नुपर्ने समेत व्यवस्था गरिएको आजको कारोबार दैनिकमा खबर छ।
1: काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
3: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
2: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्शन।
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
2: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। नेपालको शान्तिभूमि लुम्बिनीको कमल जापानमा पुगेर फुलेको छ। नेपालको कमल फुलेपछि दुई देशका कूटनीतिक वृत्तमा खुशी छाएको छ। नेपालमा रहेको जापानको राजदूतावासले लुम्बिनीको कुदान क्षेत्रमा फुल्दै आएका कमलका फूल जापानको वाखायामा प्रान्तको कोया शहरमा फुलेको तस्विर सार्वजनिक गर्दै खुशी व्यक्त गरेको छ। दूतावासले भनेको छ, फक्रेको कमल फूलले दुई देश बीचको सात दशकको मित्रता, पारस्परिक सम्मान र सांस्कृतिक आदान प्रदानको सम्झना गराएको छ। कमल जस्तै दुई राष्ट्र बीचको मित्रता बढ़दै जाओस्, फूल्दै जाओस् र भावी पुस्तालाई प्रेरणा दिलाओस्। जापानको राष्ट्रिय फूल साकुरा काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा रहेका बगैंचामा केही वर्ष यता फूल्न थालिसकेका छन्। नेपालको राष्ट्रिय फूल लालीगुराँस पनि जापानमा फुलाउने प्रयास भइरहेको छ। जापानमा नेपालको कमल फुलेपछि रौनक थपिएको छ। दूतावासले भनेको छ, जापान र नेपाल बीचको कूटनीतिक सम्बन्धको 70 वार्षिकोत्सवको सम्झना गर्दै नारा प्रान्तको सोरेन्जी मन्दिरका प्रमुख पुजारी तखाता किमिनोरीले फूल फुलाउनु भएको हो। दूतावासका अनुसार पुजारी तखाता जीव वैज्ञानिक हुनुहुन्छ। उहाँकै पहलमा बिउबाट कमलको फूललाई सफलतापूर्वक पुनर्जीवित गर्न सकिएको दूतावासले जनाएको छ। दूतावासले अगाडि भनेको छ, यसको बिउ लुम्बिनीको पुरातात्विक स्थलबाट संकलन गरिएको थियो, पछि वाकायामा प्रान्तको कोया टाउनमा उब्जाइएको खबर आजको गोर्खा पत्रमा छ।
5: अब विदेशको खबर। भारतमा मेडिकल प्रवेश परीक्षा नीटको पेपर बाहिरिएको प्रकरणलाई लिएर शुरू भएको विद्यार्थी आन्दोलन अझै सकिएको छैन। शिक्षा प्रणाली

0: सुधार दोषीमाथि कार्यवाही र केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै विद्यार्थीहरू लामो समयदेखि केन्द्रीय राजधानी नयाँ दिल्लीको जन्तर मन्तरमा आन्दोलन गरिरहेका छन्। यही आन्दोलनलाई समर्थन गर्दै 26 दिनदेखि आमरण अनशनमा बसेका चर्चित सामाजिक अभियन्ता सोनम वाङचुकले अन्तत हिजो आफ्नो अनशन तोड्नु भएको छ। भारतका केन्द्रीय मन्त्री जेपी नड्डा र डाक्टर जितेन्द्र सिंह साथै लद्दाख एक्सप्रेस बडीका प्रतिनिधिहरूको उपस्थितिमा उहाँले अनशन अन्त्य गर्नुभएको बीबीसी हिन्दीले जनाएको छ। देशमा सम्भावित हिंसा रोक्नुपर्ने आवश्यकतालाई ध्यान राख्दै अनशन अन्त्य गरेको उहाँको भनाइ छ। अनशन तोड्दै उहाँले आन्दोलनकारी र सर्वसाधारणलाई कुनै पनि प्रकारको हिंसामा नउत्रिन आग्रह गर्नुभएको छ। भारत सरकारसँग भएका सहमति र शर्त बारे भने उहाँले छिट्टै विस्तृत जानकारी सार्वजनिक गर्ने समेत बताउनु भएको छ। शैक्षिक सुधारको माग गर्दै विद्यार्थी संगठनहरूले आन्दोलनलाई निरन्तरता दिएका छन्। उनीहरूले परीक्षाको विश्वसनीयता कायम गर्न, दोषीमाथि कड़ा कार्यवाही गर्न, परीक्षा प्रणालीमा सुधार तथा शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग दोहोर्याएका छन्। पछिल्ला केही दिन यता दिल्लीमा प्रदर्शन, धरना र विरोध सभाहरू चलिरहेका छन्। आन्दोलनको आउँदो दिशा सरकार र आन्दोलनकारी बीच हुने थप वार्ताको परिणाममा निर्भर हुने अनुमान छ। आन्दोलनलाई देशव्यापी बनाउन कक्रोच जनता पार्टी सीजेपीले आज भारतभर शान्तिपूर्ण प्रदर्शन गर्न आह्वान गरेको छ।
1: अब केही खेल खबर। नेपालले आईसीसी क्रिकेट विश्वकप लीग टू श्रृंखलामा लगातार दोस्रो हार बिहोरेको छ। हिजो नेपाललाई घरेलु टोली नेदरल्याण्डसले 6 विकेटले पराजित गर्यो। लगातार दोस्रो हारसँगै नेपालको शीर्ष चारमा रहने सम्भावना कमजोर बनेको छ। पहिलो खेलमा नेपाल नामिबियासँग 8 विकेटले पराजित भएको थियो। नेपालले दिएको 158 रनको लक्ष्य नेदरल्याण्डसले 44 ओभर 1 बलमा 4 विकेट गुमाएर पूरा गर्यो। नेदरल्याण्डसका लागि कप्तान स्कट एडवर्ड्सले अभिजित 61 रनको योगदान गरे। उनले 82 बलमा 2 चौका र 1 छक्का प्रहार गरे। त्यसै गरी नेपालका लागि सम्पाल कामी, दिपेन्द्र सिंह हेरी र ललित नारायण राजवंशीले समान 1-1 विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङको निम्त पाएको नेपालले 44 ओभर 4 बलमा सबै विकेट गुमाउँदै 157 रन जोड़ेको थियो। नेपालका लागि आरिफ शेखले 41, गुलशन कुमार झाले 29, दिपेन्द्र सिंह हेरीले 21, आसिफ शेखले 14, करण केसीले अभिजित 13 र सम्पाल कामीले 10 रन जोड़ेका छन्। जितसँगै 29 खेलबाट 34 अङ्क जोडेको नेदरल्याण्डस तेस्रो स्थानमा छ। पराजित नेपाल 30 खेलबाट 24 अङ्कका साथ 5औं स्थानमा छ। अब नेपालले साउन 11 गते सोमबार नामिबियासँग खेल्नेछ। खेलकै अर्को प्रसंगमा आउँदो असोजमा जापानमा हुने विश्व एसियाली खेलकुदको पुरूष क्रिकेटको समूह चरणमा नेपालले अफगानिस्तान र जापानको सामना गर्ने भएको छ। हिजो सार्वजनिक समूह विभाजन अनुसार नेपाल समूह एमा परेको हो। समूह बीमा हङकङ, मलेसिया र ओमान रहेका छन्। हरेक समूहका शीर्ष 2 टोलीले क्वार्टर फाइनलमा स्थान पक्का गर्नेछन्।
0: काया कैरनमा अब केही खबर संक्षेपमा। विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई वैधता दिन अस्वीकार गर्दै समान्तर गतिविधि गरिरहेको कांग्रेसको शेरबहादुर देउवा पक्षले राजनीतिक र कानूनी दुवै मोर्चाबाट सक्रियता बढ़ाएको छ। राजनीतिक रूपमा साउन 29 राष्ट्रिय कार्यकर्ता भेला बोलाएको देउवा पक्षले सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता गराएर कानूनी लड़ाई पनि थालेको हो।
1: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मध्य प्रदेशका तत्कालीन मन्त्री शैलेन्द्र प्रसाद शाहसहित 7 जना र एउटा निर्माण कम्पनी विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको खबर आजको गोर्खा पत्रमा छ।
0: बैंकिङ कसुरको अभियोगमा पक्राउ परेका शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल कारागार चलान भएका छन्। बैंकबाट लिएको कर्जा दुरूपयोग गरेको प्रष्ट भएको भन्दै उच्च अदालत पाटनले उनलाई हिजो थुनामा पठाएको हो।
1: सिंहदरबार परिसरमा संसद भवन निर्माण 7 वर्ष बित्न लाग्दा पनि पूरा नभएपछि फेरि म्याद थप्न लागि छ। भवन निर्माणका लागि पछिल्लो पटक थपिएको म्याद गएको पुष 16 मै सकिए पनि म्याद थप नगरी काम गराइँदै थियो। त्यसै त 6 महिना बित्दा पनि काम नसकिएपछि 6ौं पटक म्याद थप्ने तयारी भइरहेको कान्तिपुरमा खबर छ।
0: गएको आर्थिक वर्ष 2082-83 वाणिज्य बैंकहरूको निक्षेप 9 खर्ब 67 अर्ब 42 करोड़ रूपियाँले बढ़ेको छ। तर यसै अवधिमा कर्जा प्रवाह भने 3 खर्ब 15 अर्ब 13 करोड़ रूपियाँले मात्रै विस्तार भएको खबर नयाँ पत्रिकाले लेखेको छ।
1: नयाँ राजदूत नियुक्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको छ। झण्डै 1.5 महिना अघि शुरू भएको छनौट प्रक्रिया अन्तर्गत परराष्ट्र मन्त्री शिशिर खनालले अर्को हप्तासम्म केही नाम सिफारिश गर्ने तयारी गर्नुभएको कान्तिपुर दैनिकमा खबर छ।
0: निसन्तान दम्पतिलाई सन्तान प्राप्त गराइदिने प्रलोभन देखाएर 16 वर्षीय नाबालिगको डिम्ब अवैध रूपमा कारोबार गराएको आरोपमा तनौकी राधिका गौतम पक्राउ परेकी छिन्।
1: बजारबाट मासु खरिद गर्दा अधिकांश उपभोक्ताले त्यसको गुणस्तर, स्वास्थ्य परीक्षण वा सरसफाईका मापदण्डबारे खासै चासो दिँदैनन्। पशु स्वास्थ्य तथा खाद्य सुरक्षा विज्ञका अनुसार अव्यवस्थित रूपमा वध गरिएका तथा परीक्षण बिनाका मासुजन्य पदार्थहरूले मानव स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउन सक्छन्।
0: काया कैरनमा अब पालो उखानको
1: भन्न सजिलो गर्न गाह्रो हो।
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: विद्युत निर्यातबाट एक वर्षमै 29 अर्ब 32 करोड़ रूपियाँ आमदानी, 21 खर्बको वस्तु आयात हुँदा 3 खर्बको मात्रै निर्यात, बजेटको आकार भन्दा धेरै भित्रियो रेमिट्यान्स।
0: अदालतका फैसला 2 दशकसम्म कागजमै सीमित, सार्वजनिक सरोकारका मुद्दामाथिका फैसला कार्यान्वयनमा सरकारकै व्यवस्था।
1: धान रोपाई सहित खेतीकारू काममा पनि आधुनिक यन्त्र उपकरणको प्रयोग बढ़दो, सामान्य मरमत सम्हारको ज्ञान र पाठ पूर्जा जगेडामा राख्न किसानलाई सल्लाह।
0: भारतमा मेडिकल परीक्षाको विषयलाई लिएर शुरू भएको विद्यार्थी आन्दोलन फैलदै 26 दिनपछि सोनम वाङचुकले तोडे अनशन, सीजेपीद्वारा आज शान्तिपूर्ण प्रदर्शनको आह्वान।
1: र आईसीसी क्रिकेट विश्वकप लिग टूमा नेपालको लगातार दोस्रो हार, विश्व एसियाली खेलकुदको पुरूष क्रिकेट तर्फ नेपालले अफगानिस्तान र जापानसँग खेल्ने।
0: र अन्त्यमा आजको कार्टुन, आज हामीले दीपक गौतमले बनाउनु भएको कार्टुन लिएका छौं। पानी पर्ने बित्तिकै सड़क जलमग्न हुने अवस्था र ट्राफिक जरिवानासँग यो कार्टुन सम्बन्धित छ। यहाँ पानी परेपछि सड़क पोखरी जस्तो भएको छ, गाड़ी चलाउने र हिँड्ने मान्छेहरूको अवस्था बिजोग छ। टाउकोमा हेलमेट लगाएर जुत्ता र रेनकोट हातमै बोकेका एकजना मान्छे कसैलाई मोटरसाइकल बोकाएर जलमग्न सड़कमा हिँडिरहेका छन्। अर्का मोटरसाइकल चालकले के गरे हो यस्तो भनेपछि उनी भन्दैछन्, रोड देखिँदैन, अब यस्तोमा कुदाए लेन मिचिएला, जरिवाना तिर्नुभन्दा त बोकाउँदा सस्तो पर्ने रहेछ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: 97.6
1: शुक्ला गंडक एफएम 97.6
2: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
3: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ
2: हजुर बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, यूरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
3: मुख्य कार्यालय चिखलीढुङ्गा पोखरा,
2: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
3: फोन गर्नुहोस् 0635905511।
2: एकान्छी सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ ए भाइ? कहाँ हो?
4: हजुर हजुर, स्याङ्जाको मग्याम चिसा पानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
5: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
3: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको समयोग कटेज दाईको होटल टाइटेनिक छ, गोङगुबु बसपार पछाडिपट्टि।
2: हजुर, काठमाडौँ दोलेगौंडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवाजको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
5: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
3: होटल टाइटेनिक, गोङगुबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 98461688, 98235527763।
6: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुचारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
7: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
6: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
7: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
6: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
7: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
6: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
7: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
6: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहुँ।
2: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ।
6: मोबाइल नम्बर 98261502067, प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
2: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
6: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
3: पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल
2: होइन, कति पुन मोबाइल भन्दै कराएको।
3: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
2: कहाँ छ पुन मोबाइल?
3: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ।
2: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ, साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौंडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
2: प्रोपाइटर हेमराज पुन, मोबाइल 98191-74888 र 98448-48000।
6: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
3: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ, अहिले किन पैसा छैन?
6: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि, मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
8: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज,
6: वाशिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्लागण्डकी छ खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुल कुमार कुमाल, मोबाइल 9846026617 र 9161638981।
0: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
8: ए तिमी पो बस्ती गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ। अहिले हतार छ, पछि आउँदै गरौँला है।
9: दीर्घायु फर्निचर सोरुम,
0: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याज र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
9: साथै पुरानसँग साथ फिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
10: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
0: दीर्घायु फर्निचर सोरुम, दुलीगौडा त नहुँ।
9: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0765570900, मोबाइल नम्बर 9876061268,
0: 9856062068।
11: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
12: तर महँगो होला नि?
11: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसी का झ्याल ढोका।
13: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
14: बाराही एल्मुनियम, अब यूपीबीसी को साथमा।
13: एल्मुनियम का झ्याल ढोका, स्टील रेलिंग, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
14: सम्पर्क बाराही यूपीबीसी एल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 9856229038 र 9800282938।
15: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
16: वाउ कस्तो राम्रो गहना, कहाँ बनाएको?
15: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुन चाँदी पसलमा बनाएको नि।
17: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
15: पुराना गरगहना सँग नयाँ साथ फेर,
17: राशि अनुसार का पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
15: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौं रातन हो। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856062699।
18: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिने उस्तै, उता हेरिने उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परेमा त।
19: हैन के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
18: सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
19: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
18: त्यसो भए सँगै जाउ न त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ, मोबाइल नम्बर 9846694378, 9811969902।
20: कता हिँडेको आइफोन हातमा लिएर?
21: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
20: लौ तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
21: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
20: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463231811।
21: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ।
1: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
21: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
12: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
22: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
20: विगत लामो समयदेखि धुलेगौंडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
22: प्रोपाइटर सुभाष गिरी। सम्पर्क 0635414194, मोबाइल 98560206630।
12: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
23: शुक्ला गण्डकी एफएम 97.6।
24: यहाँ सुमन आउन, जुन सिंहदरबार सर्वोच्च अदालत महाको लगाएर यहाँ सुमन आउन, जुन लगानी गरेको छ नि विदेशीहरूले, के नेपालीहरूले लगानी गरेको हो, त्यो भारतले लगानी गरेको हो, चाइनाले लगानी गरेको हो, कस्तो खालको कुरा?
25: अब केसी के अरे, हाम्रो दुर्गा प्रसाईजी एउटा प्रसङ्ग बदल्नु, हाम्रो अनसनमा बस्नु भएको छ फेरि गोविन्द केसीजी, हेर्नु त, तपाईँ त मेडिकल व्यवसाय पनि हो, लामो समय अनसन बस्नुहुन्छ, सिजन हो कि उहाँको चाहिँ, उहाँको मागहरू त जाय छन् नि होइन, धेरै मागहरू
24: होइन, उहाँ अहिले उहाँलाई उहाँ अनसन बस्न दिए त्यहाँका मान्छेले,
25: होइन उहाँ उता एलएन चोकको यता कता मन्दिरतिर बस्नुभयो, त्यहाँ नजिकै त होइन, टाढै हो अलिकति, बजारतिर बस्नु भएको छ कता मन्दिर,
24: अनि त्यहाँका मान्छेले नि, जस्तो यो मान्छे जहाँ जहाँ राम्रो हुन खोज्छ नि त्यहाँ आएर अनसन बस्छ, जहिले जस्तो झापामा बिएनसी मेडिकल कलेजले प्राइभेट सेक्टरबाट आओस् सरकारी सेक्टरबाट आओस्, जहाँ सरकारले सक्दैन त्यहाँ प्राइभेटले खोल्ने होइन, बिएनसी आउन आँटेपछि इलाममा गएर बसेर काप्लेजुङमा मेडिकल कलेज खोल्नुपर्छ भनेर, अनि इलामबाट इलामका जनता र ले र हाम्रो विजय थापा भन्ने थियो एकजना भाइ, ऊ गएर त्यहाँबाट लखेटे, त्यहाँबाट त्यो दिन राति केदार भक्त माथिबाट सुशीला कार्की आएर उसलाई हेलिकप्टरमा रेक्सी गएर लिएर गए काठमाडौँ, र टिचिङमा पनि बस्न दिएको थिएन। अब त्यो धनगढीमा एउटा मेडिकल कलेज आउन आँटेको छ है, यो मान्छेको सिजन हो, अब जब विद्यार्थी पढाउने बेला भएपछि यो मान्छेको के गर्छ भन्दाखेरि, जहिले यो साउन भदौ असोज भनेको विद्यार्थी पढाउने सिजन हो, विद्यार्थी भर्ना लिने कुरो बुझ्नुभयो, यो चाहिँ चैतमा,
25: अब त यो 15 दिनभित्र त यी कामहरू तमाम गरिसक्नुपर्छ
24: हो, यतिखेर आएर के भन्छ भन्दाखेरि, यो मान्छे यो नियुक्ति भएन, ऊ नियुक्ति भएन, ऊ नियुक्ति भएन भनेर, अनि नियुक्ति भएन भने त्यहाँ किन अस्ति पहिला बोलेन त, पोरै बस्नुपर्छ नि अन्त।
25: यो एकीकृत वार्षिक शैक्षिक क्यालेण्डर कार्यान्वयन सम्बन्धी सूचना भनेर आइसकेको छ, यो करिब करिब तपाईँको
24: हो, त्यो आएपछि यो मान्छे जहिले बस्छ, पहिला पनि त्यही गरेर शिक्षा र स्वास्थ्य सक्ने मान्छे नै यही अपराधी हो। अनि मैले त एउटा कुरो हिजो पनि भने, एउटा कुरो के बुझ्नुहोस् भने, यो मान्छे भनेको यो देशको सबैभन्दा ठुलो रोग हो विद्यार्थीहरू।
25: उहाँले मलाई के भन्नुभएको छ भने नि, हिजो एउटा अन्तर्वार्तामा चाहिँ, अब यो माफियाहरू नियुक्ति भएको छ नि, तिनीहरूको चाहिँ राजीनामा चाहिन्छ भन्ने भन्नुभएको छ होइन,
24: माफिया देशमा विद्यार्थी पढाउनु पर्छ भनेर चाहिँ देशमा एउटा मेडिकल कलेजले 5,000 मान्छेलाई रोजगारी दिन्छ, सालको 50-60 करोड रुपियाँ पैसा ट्याक्स बुझाउँछ, एउटा मेडिकल कलेजले नि 10 जना गरिब जनजाति विद्यार्थी फेरि पढाउँछ, नर्सिङहरू 40-50 नर्सिङ फ्री पढाउँछ, त्यो माफिया हो कि देशको विद्यार्थी जति जम्मै बाहिर पठाउनलाई सपोर्ट गर्ने यो गोविन्द केसी जस्ता लम्पट मान्छे माफिया हुन्?
25: यो सेल्फ अप्राइजल फारम भर्ने मिति यो के अरे 83 यो श्रावण मसान्तसम्म रहेछ, सेल्फ अप्राइजल भेरिफिकेसन पनि यो
24: त्यस्तो
25: हप्तासम्म रहेछ होइन,
24: त्यो मान्छेलाई त्यहाँबाट ती त्यहाँका जनताले लखेटेनन् भने यसपालि पनि त्यो धनगढी गेटा मेडिकलमा विद्यार्थीको पढाइ हुँदैन, कोही पनि जान्दैन, किन लफडामा जान्छ? मान्छेको जागिर भविष्य पारेर मान्छेको भविष्य हो नि त। ल एकछिन, पहिला एमाले काङ्ग्रेसले त झोले भर्ती गरेछ अरे, माफियाले भनेको मानेछ अरे, अहिले बालनलाई कुन चाहिँ मेडिकलले कलेजवालाले भेटेको छ? सरकारी मेडिकल कलेज हो नि त गेटा,
25: गेटामा
24: दशरथ चन्द्रमा कसले त्यहाँ मान्छे जाँदाखेरि के भएको छ? सरकारले नियुक्ति गरेको होइन,
25: अनि पुरानै उहाँ चाहिँ एकजना चाहिँ पुरानै नियुक्ति हुनुभयो, त्यसो एउटा चाहिँ नयाँ थप होइन,
24: मान्छे नै दिने पुरानो र नयाँ हुन् कसैका ऊ होइन नि त मान्छे, त्यसो त पहिला केयुमा भिसी हुनुहुन्थ्यो हाम्रो भोला भोला थापा, अहिले केयुमा हुनुहुन्छ के उहाँ कसको झोले हो र? के एमालेको मान्छे हो उहाँ, काङ्ग्रेसको मान्छे हो उहाँ, भनेको चाहिँ इन्जिनियर हो, प्रोफेसर हो, भिसी गरेको अनुभव छ के त्यहाँ गएर? के उहाँले विद्यार्थी विदेश पठाउनुहुन्छ कि पढाउनुहुन्छ, त्यसको म्यानेज गर्नुहुन्छ?
25: तर यो शैक्षिक हब बनाउन सकिन्थ्यो नेपाललाई, मेडिकल हब नै गरेर बनाउन सकिन्थ्यो,
24: मेडिकल टुरिज्म हेर्नु, संसारको सबैभन्दा राम्रो मेडिकल टुरिज्म बनाउन सकिन्थ्यो, मेडिकल टुरिज्म हेर्नुहोस्, त्यहाँका बिरामीहरू आज लखनऊ गएका छन्, त्यहाँबाट पढ्ने डक्टरहरू आज विदेश गएका छन्, 10,000 स्टुडेन्ट र डक्टर पढ्नको लागि फिजिबल भएर निस्किन्छन्, जहिले चिकित्सा शिक्षा आयोगमा 10,000 जाँच दिन्छ, विदेशबाट त्यति नै आउँछ विदेशी पैसा, हामी त के भन्छौँ, हामीलाई 300 विद्यार्थी 150 विद्यार्थी आँट्ने रुम बनाउन लगायो पहिला सरकारले, पहिला पहिला 150 पढाउन दिन्थ्यो क्या विद्यार्थी, 150 सिटको रुम छ, बरु हामीलाई 2 सेसन गरेर देऊ न, 150-150 बरु हस्पिटल तिम त 50% बिरामीलाई चाहिँ निशुल्क गर भनेर भनौँ न, 100-300 विद्यार्थी पढाउन दिउँ त 2 सेसन गरेर, 200 भारतीय विद्यार्थी पढाउँ, विदेशी पैसा आउँछ, अनि विदेशबाट रेमिटेन्स आउँछ, जसरी आउँछ त्यसरी विद्यार्थीले लिएर जान्छन्, अनि देश जहिले खोक्राको खोक्रै।
25: भनेपछि दुर्गा प्रसाईजीकै हाम्रो के अरे गोविन्द केसीजीको यो अनसन भनेको त्यसको कुनै पनि उत्तुक छैन होइन यो चाहिँ?
24: ए त्यति यो मान्छेको भाँडै होइन नि, मान्छेको भाँडो भए अघिल्लो जन्ममा कुन पाप गरेको थियो, अहिले एउटा केटीले पत्याएनन्, यो त अपराधी हो नि,
25: आफ्नो पर्सनल कुरा भयो अरे होइन,
24: पर्सनल कुरा होइन, यो मान्छेको न घर छ, न द्वार छ, न श्रीमती छ, न परिवार छ, बुङ्गो क्या बुङ्गो,
25: मेडिकल सुधार अभियान
24: के को अभियान त हुन्छ बुङ्गो, त्यहाँ गएर बस्ने ठाउँबाट चाहिँ खेद्दैनन् खेदेनन् खेदेनन् भने त्यो योपल्ट खेदेनन् भने ल त्यो मेडिकल कलेज आएन त्यहाँ, त्यो दशरथ रङ्गशाला त्यो मेडिकलको दशरथ मेडिकल कलेजमा विद्यार्थी पढाइ भएछ भने मलाई भन्नु होला, त्यहाँ पश्चिमका जनताले सुनेर आजै त्यो मान्छेलाई लखेटेन, आजै है मेरो यो सुझाव हो, सबै लघुवित्त पीडित पनि जाउन् त्यहाँ, सहकारी पीडित, ब्याङ्क पीडित, कालो सूचीमा परे, त्यो ठाउँमा एउटा मेडिकल कलेज आउँदा के बिग्रेको थियो त्यसको, के बिग्रेको थियो?
25: भनेपछि उहाँको विरोध जुन यतिखेर भइरहेको छ यो चाहिँ घर्काउने समय घर्काउने मेलो त्यसो भयो, 15 दिन घर्काइदियो भने मेडिकल कलेज सञ्चालन हुँदैन,
24: 15 दिन घर्काइदिएपछि त अनि कसले साइन गर्ने, कसले पेपरमा साइन गर्ने र कसले ल्याउने? प्रधानमन्त्रीले गर्न मिल्दैन, शिक्षा मन्त्रीले गर्न मिल्दैन,
25: किनभने अब उहाँले नै उत्पादन गरेकै व्यक्तिहरू मन्त्री सांसद पनि छन् नि अहिले त,
24: हिजो अनि तोसीमा कार्की उहाँकै चेली हुन् त,
25: छन् त्यस्ता रन्जु दर्शनाहरू छन्, पुकारहरू छन्,
24: रन्जु दर्शना सबै हुन् नि, सबै हुन् अहिले थाहा पाएँ नि त,
25: यहाँको महत्वपूर्ण सुझाव र समयका लागि धेरै धेरै धन्यवाद, नमस्कार। उहाँ हुनुहुन्थ्यो मेडिकल व्यवसायी एवं सामाजिक अभियन्ता दुर्गा परसाई, आदरणीय श्रोता नेपाली भाषामा छोटो विषय हुन्छ, विषयपछि पुनः उपस्थित हुनेछौ।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं, न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।

0: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: अहिले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी, एलजी लाइफ गुड। परदेशबाट नेपाल
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध,
2: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व, भूक्षय, पहिरो, बाढ़ी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
1: भू संरक्षण जस्तो बढ़ी खर्चिलो गहनतम र आम जनताका लागि अति जरूरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
2: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
1: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौ, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाउ,
2: माटोको रक्षा कवच, रुख बिरुवाहरूको संरक्षण गरौं, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौं,
1: खेत बारीका डिल, कान्ला र पाखामा बडहर, राई खनियो, निमारो रोपौ, हरियाली बढाउ, साथै पशु आहाराको समस्याबाट मुक्त हौ,
2: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, भिरालो पहाड़, खेतबारी र बस्तीमा आपत विपत ननिम्ताउ,
1: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौ, भू क्षय बाढ़ी र पहिरोबाट बचौ र बचाउ,
2: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन।

0: व्यवस्थापन नै जलाधार व्यवस्थापन हो। तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउ।
1: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाउ। जलाधार क्षेत्रको संरक्षण गरी जीवन स्तर उकासौ।
0: माटो पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहु। फोन नम्बर 0635631175 98563175।
2: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूलाई खुसीको खबर।
1: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन। निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतीले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
2: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको शहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
1: यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतीले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
2: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा। फोन नम्बर 0654142333। मोबाइल 98678168।
2: सूचना एस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही साउन 9 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेटमुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, वरिष्ठ नाककान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य, हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड साइड भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न हुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0654143777 र 98564443। तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक
1: यति बेला बिहानको ठिक 7 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 9560605554

नमस्कार, बिहान 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। अब समाचार सुन्नुहोस्। अधिवक्ता केशवराज पाण्डे निवेदक रहेको सार्वजनिक सरकारको एउटा मुद्दाको फैसला कार्यान्वयनका लागि फैसला कार्यान्वयन निर्देशनालयमा निवेदन परेको 17 वर्ष भइसक्यो। यो अवधिमा फैसला कार्यान्वयनका लागि निर्देशनालयले गृह मन्त्रालयका नाममा 18 पटक ताकेता पनि गरिसक्यो, तर गृहले अझै कार्यान्वयन गरेको छैन। पाण्डेले सामाजिक व्यवहार सुधार ऐन विपरीत विवाह लगायत सामाजिक समारोहमा तडक भडक बढ़ेको भन्दै कानून लागू हुनुपर्ने र कानून मिच्नेलाई सजाय गर्नुपर्ने माग गर्नुभएको थियो। उक्त रितमा सर्वोच्चका न्यायाधीशहरू लक्ष्मण प्रसाद अर्याल र कृष्ण कुमार वर्माले 29 भदौ 2056 निर्देशनात्मक आदेश दिनुभएको थियो। ऐन लागू गर्न प्रहरी लगायत कानून कार्यान्वयन गर्ने निकायले तत्परता देखाउनुपर्ने तथा ऐन विपरीत कार्य गर्नेमाथि कार्यवाही हुने जानकारी संचार माध्यम मार्फत प्रकाशन प्रसारण गर्नुपर्ने फैसला सुनाउनु भएको थियो। कार्यान्वयनका लागि सर्वोच्चकै अनुगमन तथा निरीक्षण महाशाखामा परेको निवेदन 2066 फैसला कार्यान्वयन निर्देशालय गठन भएपछि यहीँबाट फलो गर्न थालिएको थियो। कानून बन्ने र लागू हुने तर त्यसको प्रयोग प्रभावकारी नहुने भने त्यस्तो कानून व्यर्थ हुन गई त्यसले हासिल गर्न खोजेको सामाजिक व्यवहारका विकृति विसंगति उन्मूलित नहुने हुँदा कानूनलाई जीवन्त राख्न कार्यवाहीको पक्षलाई सशक्त र चुस्त बनाई ऐनको व्यवस्थालाई कड़ाईका साथ लागू गराउन आवश्यक कदम चाल्नु र यस दिशातर्फ सामाजिक चेतना जगाउन सर्वसाधारणलाई यो ऐनको व्यवस्था जानकारी गराउन उत्प्रेरित गर्न आवश्यक कार्य गर्नु भनी श्री पाँचको सरकार गृह मन्त्रालयको नाममा निर्देशनात्मक आदेश जारी हुने ठहर छ फैसलामा भनिएको थियो। तर निर्देशनालयबाटै 17 वर्षसम्म 18 पटक ताकेता गर्दा पनि गृहले कार्यान्वयनमा कुनै चासो दिएको छैन। निर्देशनालयले गृहलाई पछिल्लो पटक गत 30 वैशाखमा ताकेता गरेको थियो। 2 दशकसम्म कागजमै सीमित अदालतका फैसला शीर्षकको समाचार नयाँ पत्रिकाले लेखेको छ। विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई वैधता दिन अस्वीकार गर्दै समानान्तर गतिविधि गरिएको कांग्रेसको शेरबहादुर देउवा पक्षले राजनैतिक र कानूनी दुवै मोर्चाबाट सक्रियता बढ़ाएको छ। राजनैतिक रूपमा 29 साउनमा राष्ट्रिय कार्यकर्ता भेला बोलाएको देउवा पक्षले सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता गराएर कानूनी लड़ाई पनि थालेको हो। विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्य समितिलाई वैधानिकता दिने सर्वोच्चको फैसला विरूद्ध देउवा पछिले बिहिबार पुनरावलोकनको निवेदन दर्ता गरेको हो। अब कांग्रेसको आधिकारिकता विवादको अन्तिम टुंगो सर्वोच्चबाटै लाग्ने भएको छ। पूर्व सभापति शेरबहादुर देउवा र पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काको तर्फबाट दर्ता गरिएको पुनरावलोकन निवेदनमाथि 3 न्यायाधीशको इजलासले प्रारम्भिक सुनवाई गर्नेछ। पुनरावलोकन निवेदन 3 जना न्यायाधीशको इजलासले हेर्ने व्यवस्था छ। इजलासले पुनरावलोकनको लागि निशा दिने वा नदिने निर्णय गर्नेछ। निशा दिए मुद्दाको पुनः सुनवाई हुनेछ भने नदिए सर्वोच्चको अघिल्लो फैसला नै अन्तिम हुनेछ। सर्वोच्चका प्रवक्ता अर्जुन प्रसाद कोइरलाले पुनरावलोकन निवेदन दर्ता भएको र पेशी तोक्न बाँकी रहेको बताउनुभयो। निवेदन दर्ता भएको छ तर पेशी तोकिएको छैन। यस्ता निवेदनमा 3 जना न्यायाधीशले पुनः सुनवाई गर्ने वा नगर्ने चेम्बरमै बसेर निर्णय दिनुहुन्छ। निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिएपछि त्यस विरूद्ध देउवा र खड्काले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो, तर सर्वोच्चले गत 4 वैशाखमा थापा नेतृत्वको कार्यसमितिलाई वैधानिकता दिँदै आयोगको निर्णयलाई सदर गरेको थियो। न्यायाधीशहरू सारंग सुवेदी र निरुद्धोज निरोलाको इजलासले कांग्रेसको विशेष महाधिवेशनलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयलाई कानून सम्मत ठहराएको थियो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयहरूमा कायम रहेको राजनीतिकरण पूर्ण रूपमा अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। त्रिभुवन विश्वविद्यालयको 67 वार्षिक दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आउँदो 4 वर्षभित्र विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपमुक्त बनाइने बताउनुभयो। विश्वविद्यालय सभाका उपाध्यक्ष समेत रहनुभएका मन्त्री पोखरेलले अबका दिनमा राजनैतिक भागभण्डाका आधारमा नभई योग्यता र क्षमताका आधारमा विश्वविद्यालयको टोली निर्माण गरिने स्पष्ट पार्नुभयो। उहाँले विश्वविद्यालयमा अब कुनै प्रकारको राजनैतिक हस्तक्षेप नहुने र नियुक्ति सरूवा वा बलुवा जस्ता प्रशासनिक कार्यमा राजनैतिक दबाव दिने परिपाटीको अब अन्त्य हुने जिकिर गर्नुभयो।
चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको माग राख्दै डाक्टर गोविन्द केसीले कैलालीको धनगढ़ीमा 24 सत्याग्रह शुरू गरेपछि प्रधानमन्त्री बालेन्द्र शाह र शिक्षा मन्त्री सस्मित पोखरेलका विगतका भनाइहरू सामाजिक सञ्जालमा भाइरल बनेका छन्। विगतमा डाक्टर केसीको समर्थनमा सड़क र सामाजिक सञ्जालमा सक्रिय दुवै नेतृत्व अहिले मुलुकको कार्यकारी भूमिकामा पुगेपछि उनीहरूले केसीका माग कसरी सम्बोधन गर्छन् भन्ने बारे चौतर्फी चासो बढ़ेको छ। तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा असो 2077 डाक्टर केसी 19 अनसनमा रहँदा हालका प्रधानमन्त्री बालेन्द्र शाहले केसीको उपचार र तस्विर शेयर गर्दै लेख्नु भएको थियो, लक्ष्मीप्रसाद देवकोटालाई जस्तै गरेर सकाउने भए डाक्टर केसीलाई आयम है डाक्टर केसी। तत्कालीन समयमा डाक्टर केसीको जीवन रक्षा र मागप्रति ऐक्यबद्धता जनाउनुभएका शाह अहिले आफै मुलुकको प्रधानमन्त्री हुनुहुन्छ। यस्तै वर्तमान शिक्षा मन्त्री सस्मित पोखरेलले पनि विगतमा डाक्टर केसीका मागका पछिमा अग्रपंक्तिमा खटिने अभियन्ता हुनुहुन्थ्यो। लायन्स क्लब अफ शुक्ला गण्डकीले हिजो दिलीगुडामा आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा 388 युनिट रगत संकलन भएको छ। लायन्सले गएको वर्ष दिलीगुडामा आयोजना गरेको 373 युनिटको रेकर्डलाई तोड्दै यसपटक नयाँ रेकर्ड राख्न सफल भयो। रक्तदान जीवनदान भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा पहिलो रक्तदाता शुक्ला गण्डकी नगरपालिकाका नगर उप प्रमुख कुम्बहादुर विक राजुलाई रक्तपोक हस्तान्तरण गरी शुभारम्भ गरिएको थियो। प्रमुख अतिथि डिस्ट्रिक्ट गवर्नर रत्नप्रसाद पराजुलीले रक्तपोक हस्तान्तरण गर्नुभयो। सो अवसरमा डिस्ट्रिक्ट गवर्नर रत्नप्रसाद पराजुलीले प्रत्येक 3-3 महिनामा नयाँ रक्तकोशीका निर्माण हुने भएकाले रक्तदान गर्नाले शरीरमा ऊर्जा प्राप्त हुने बताउनुभयो। शुक्ला गण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले लायन्सले दिनदुखी र समस्यामा परेका समुदायका बीचमा पुगेर मानवीय कार्य गर्दै आएको बताउनुभयो। क्लब अध्यक्ष देवेन्द्र ढुङ्गानाले रक्तदाता र सहयोगी सबैलाई धन्यवाद दिनुभयो। कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष रमेश विक र संचालन सचिव सुरेश पौडेलले गर्नुभएको थियो। गण्डकी प्रदेश रक्त संचार सेवा पोखराको प्राविधिक सहयोगमा सो कार्यक्रम भएको हो। लायन्स क्लब अफ शुक्ला गण्डकीले सामाजिक सेवा, स्वास्थ्य शिक्षा तथा मानवीय सेवाका विभिन्न क्षेत्रमा कार्यक्रम गर्दै आइरहेको छ। सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा लाग्ने विभिन्न शुल्क छूट दिने निर्णय गरेपछि अन्तर्राष्ट्रिय उडानका लागि 22 कम्पनी आकर्षित हुने विश्वास गरिएको छ। बुधबार बसेको मन्त्री परिषद बैठकले अन्तर्राष्ट्रिय 22 कम्पनीलाई लक्षित गरी 2085 भदौ मसान्तसम्मका लागि विमानस्थलमा पार्किङ, ल्याण्डिङ र नेभिगेशन शुल्क पूर्ण रूपमा छूट दिने निर्णय गरेको थियो। यस्तै ग्राउण्ड ह्याण्डलिङ शुल्कमा 50% छूट दिने निर्णय सरकारले गरेको छ। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सरकारले गरेको उक्त निर्णयले पोखरा दुवई लगायत अन्य अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान विस्तार गर्न तथा नयाँ 22 कम्पनीलाई भित्राउन सहज वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो। फ्लाइ दुवईले आगामी असोज 7 गतेदेखि पोखरा दुवई सिधा उडान सेवा शुरू गर्दैछ। विश्वव्यापी हवाई ट्रान्जिट हब दुवई सम्मको सिधा उडानले पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोड्नेछ। पोखरामा माइक्रोबसको ठक्करले मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ। पोखरा 18 ढुङ्गे सागुमा G1J R2550 नम्बरको माइक्रोले G13P6029 नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा 19 वर्षका सौगात भनिने लोकबहादुर गुरूङको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएको उहाँको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा हिजो बिहान मृत्यु भएको कास्की प्रहरीले जनाएको छ। मोटरसाइकलमा सवार एकजना घाइते भएका छन्। उहाँको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। पर्यटकको सुरक्षालाई दृष्टिगत गर्दै फेवातालमा डुंगा चालकहरूको लागू औषध सेवन सम्बन्धी विशेष जाँच अभियान शुरू गरिएको छ। अभियानका क्रममा 32 डुंगा चालकको परीक्षण गर्दा 3 लागू औषध सेवन गरेको पुष्टि भएपछि नियन्त्रणमा लिएको छ। प्रहरीले आगामी दिनमा पनि यस्ता निगरानी र चेक जाँचलाई निरन्तरता दिइने जानकारी दिएको छ। पर्यटक नगरी पोखराको फेवातालमा डुंगा सवार गर्ने पर्यटकको सुरक्षालाई दृष्टिगत गर्दै प्रहरीले चालकहरूको मादक पदार्थ तथा लागू पदार्थ सेवन सम्बन्धी विशेष जाँच अभियान शुरू गरेको हो। गोर्खाको सिरान्चोक गाउँपालिका 1 र 2 को सिमानामा रहेको साँधी खोलामा बुधबार साँझ आएको आकस्मिक बाढ़ीले एउटा बोलेरो जीप बगाएको छ। जिल्ला प्रहरी कार्यालयले गोर्खाका अनुसार थालाजुङबाट केराबारीतर्फ सामान बिक्री गरेर फर्किरहेको G3R0020 नम्बरको बोलेरो जीप खोला तान्ने क्रममा 81 आएको बाढ़ीले बगाएको बताइएको छ। जिल्ला प्रहरी कार्यालयले गोर्खाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार साँझ परिसकेकाले बाढ़ीले जीप कहाँसम्म बगाएको भन्ने कुरो थाहा नभएको बताइएको छ। चालक भने सुरक्षित रहेको बताइएको छ।
साउन पहिलो सातासम्म देशभर 80% खेतमा धान रोपाई सम्पन्न भएको छ। कृषि विभागको तथ्याङ्क अनुसार सात साउनसम्म देशभर 79.36% क्षेत्रफलमा धान रोपाई सकिएको हो। देशभरि कुल 13,73,862 हेक्टर क्षेत्रफल धान रोप्न योग्य रहेकोमा हालसम्म 10,90,336 हेक्टरमा रोपाई भइसकेको छ। प्रदेशगत रूपमा हेर्दा सुदूरपश्चिम प्रदेशमा धान खेती हुने कुल 1,62,250 हेक्टर क्षेत्रफल मध्ये 90.67% अर्थात 1,47,106 हेक्टरमा रोपाई सम्पन्न भइसकेको छ। कोशीमा 2,76,386 हेक्टर धान खेतीयोग्य जमिन रहेकोमा हालसम्म 73.94% अर्थात 2,04,347 हेक्टर क्षेत्रफलमा मात्र धान रोपाई भएको छ। मुस्ताङमा भारतीय पर्यटक मार्फत भित्रिएको भारतीय रूपियाँ सताई नहुँदा व्यवसायी मार्गमा परेका छन्। प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिर दर्शनका लागि पुग्ने भारतीय तीर्थयात्रीले होटल रेस्टुरेन्ट तथा पसलमा प्रयोग गरेको भारू बैंकबाट सताई नहुँदा समस्या भएको मुस्ताङ उद्योग वाणी संघले जनाएको छ। गएको असार तेस्रो साता मुस्ताङ भ्रमणमा जानुभएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेललाई मुस्ताङ उद्योग वाणी संघका अध्यक्ष राजु लालचन्दले भारतीय रूपियाँ थुप्रिएको गुनासो गर्नुभएको थियो। व्यवसायको समस्या समाधानको लागि पूर्वाधार विकास मन्त्री सुनिल अंसाललाई समेत जानकारी गराइएको थियो। मुस्ताङमा भारतीय सिक्का यसै गरी 100 र 200 भारूका नोटलाई नेपाली ब्याङ्कले सतै गर्न आनाकानी गर्ने गरेको र एसबीआई ब्याङ्क नेपाली समेत स्वीकार नगर्ने गरेको व्यवसायीको गुनासो छ। उत्तरी गोर्खाको मनासुल क्षेत्रमा पर्यटकको आगमन वर्षेनी बढ्दै गएको छ। एक वर्षको अवधिमा साउनदेखि असारसम्म 16,671 जना पर्यटकले मनासुल क्षेत्रको भ्रमण गरेका छन्। मनासुल संरक्षण क्षेत्र आयोजना एमक्याप गोर्खाका अनुसार बेमौसमी बाढ़ी पहिरो हिमपात र भौगोलिक विकटताका बावजूद पनि मनासुल क्षेत्र भ्रमण गर्ने पर्यटकको संख्या निरन्तर वृद्धि हुँदै गएको छ। मनासुल संरक्षण क्षेत्र आयोजना कार्य गोर्खाले तयार पारेको तथ्याङ्क अनुसार यस अवधिमा 16,671 जना पर्यटकले मनासुल क्षेत्र भ्रमण गरेका छनृ।

0: सम्पत्ति शुद्धिकरण विभागले आर्थिक वर्ष 82-83 सातवटा मुद्दा अभियोजन गरेको छ। विभागले हिजो सार्वजन गरेको विवरण अनुसार 121 जनालाई प्रतिवादी बनाएको छ। प्रतिवादीलाई करिब 1,18,05,00,00,000 बारबारको विगत दावी गरेको छ। विभागमा दर्ता भएका सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी सूचनालाई स्क्रीनिङ कमिटिमा छलफल गरी प्रारम्भिक अनुसन्धान गर्न आवश्यक भएमा अनुसन्धान अधिकृत तोकेर आवश्यक प्रक्रिया अगाडि बढ़ाउने व्यवस्था छ। अनुसन्धान र अभियोजन सम्पन्न गर्नुपर्ने कार्यका लागि विभागमा 4 अनुसन्धान शाखाका अतिरिक्त कानून तथा परामर्श इकाई, प्रशासन तथा योजना शाखा, अनुसन्धान समन्वय शाखा र प्रहरी शाखा समेत रहेका छन्। विभागले राजस्व चुहावट, भन्सार, अन्तशुल्क तथा व्यापार सम्बन्धी मनी लाउण्डरिङ एवं सम्पत्ति शुद्धिकरण कसुरको अनुसन्धान गर्दै आएको छ। विभागले पछिल्ला दिनमा सम्पत्ति शुद्धिकरणका सम्बन्धमा अध्ययन तथा अनुसन्धान प्रक्रियालाई थप गति दिएको छ। यस्तै अनुसन्धान तथा तहकिकतालाई पनि तीव्रता दिएको जनाइएको छ। अन्तर्राष्ट्रिय समाचार। नीट परीक्षा प्रश्नपत्र लीक प्रकरणलाई लिएर विद्यार्थीले गरिएको आन्दोलनको समर्थनमा विगत 26 अनशनमा बसेका भारतका सामाजिक अभियन्ता सोनम वाङचुकले आफ्नो अनशन तोड्नु भएको छ। उहाँले 26 दिनपछि केन्द्रीय मन्त्री जेपी नड्डा, डाक्टर जितेन्द्र सिंह तथा लेह लद्दाखको एपेक्स बडीका वरिष्ठ नेताहरूको उपस्थितिमा अनशन तोड्नु भएको हो। उक्त विषयको जानकारी वाङचुकले सामाजिक सञ्जाल प्लेटफर्म ट्विटर मार्फत गराउनु भएको छ। अनशन तोड्नु अघि विभिन्न राजनैतिक दलका 65 सांसदहरूले पत्र लेखेर आफूलाई अनशन तोड्न आग्रह गरेको वाङचुकले उल्लेख गर्नुभएको छ। विभिन्न शर्तहरूमाथि भएको लामो छलफल तथा सम्भावित हिंसाको जोखिमलाई ध्यानमा राख्दै अनशन तोड्ने निर्णयमा पुगेको उहाँले उल्लेख गर्नुभएको छ। यसैबीच भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मध्यराती पेपर लीक विरूद्ध कड़ा सजायको व्यवस्था गर्ने नयाँ कानून ल्याइने घोषणा गर्नुभएको छ। यस सम्बन्धी मस्यौदामाथि शुक्रबार आज मन्त्रीपरिषद बैठकमा छलफल हुने र स्वीकृतिपछि आगामी साता संसदमा प्रस्तुत गरिने उहाँले बताउनु भएको छ। कानूनलाई सकेसम्म छिटो पारित गराउने सरकारको तयारी छ। मोदीले राति 12 बजे आफ्नो एक्स एकाउण्ट मार्फत 2 मिनट 56 सेकेण्डको भिडियो सन्देश सार्वजनिक गर्दै पेपर लीक सामान्य विषय नभएको बताउनुभयो। यो लाखौं विद्यार्थी र उनीहरूका अभिभावकका लागि अत्यन्त पीड़ादायी विषय हो, उहाँले उल्लेख गर्नुभएको छ। खेल समाचार। आउँदो असोजमा जापानमा हुने विश्व एसियाली खेलकुदको पुरूष क्रिकेटको समूह चरणमा नेपालले अफगानिस्तान र जापानको सामना गर्ने भएको छ। हिजो सार्वजनिक भएको विभाजन अनुसार नेपाल समूह एमा परेको हो। समूह बीमा हङकङ, मलेसिया र ओमान छन्। हरेक समूहका शीर्ष दुई टोलीले क्वार्टर फाइनलमा स्थान पक्का गर्नेछन्। भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशले सिधै क्वार्टर फाइनलमा प्रतिस्पर्धा गर्नेछन्। नेपाल छनौटका च्याम्पियनका हैसियतले एसियाली खेलकुदमा सहभागिता जनाउँदैछ। गएको महिना सिंगापुरमा सम्पन्न छनौटको फाइनलमा नेपालले हङकङलाई पराजित गरेको थियो। नेपालले पहिलोपटक एसिया खेलकुदको क्रिकेटमा नेपाले आईसीसी क्रिकेट विश्वकप लीग 2 श्रृंखलामा लगातार दोस्रो हार बेहोरेको छ। हिजो नेपालले घरेलू टोली नेदरल्याण्डसले 6 विकेटले पराजित गरेको हो। लगातार दोस्रो हारसँगै नेपालको शीर्ष 4 रहने सम्भावना कमजोर बनेको छ। पहिलो खेलमा नेपाल नाभिबियासँग 8 विकेटले पराजित भएको थियो। नेपालले दिएको 158 रनको लक्ष्य नेदरल्याण्डसले 44 ओभर 1 बलमा 4 विकेट गुमाउँदै पूरा गरेको छ। नेदरल्याण्डसका लागि कप्तान स्कट एडवर्डसनले अभिजित 61 रनको योगदान गरेको जनाएको छ। उहाँले 82 बलमा 2 चौका र 1 छक्का प्रहार गर्नुभयो। यसैगरी नोवा क्रसले अभिजित 34 तथा कार्डिक डे लाङ र ज्याक लाइन क्याचेटले 21-21 रन बनाएको जनाएको छ। नेपालका लागि शिवपाल कामी, दिपेन्द्र सिंह ऐरी र ललित नारायण राजवंशीले 1-1 विकेट लिनुभयो। त्यसैगरी टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले 44 ओभर 4 बलमा सबै विकेट गुमाउँदै 157 रन जोड़ेको थियो। नेपालका लागि आरिफ शेखले 41, गुलशन कुमार झाले 29, दिपेन्द्र सिंह ऐरीले 21, आशिफ शेखले 14, करण केसीले अभिजित 13 र शिवपाल कामीले 10 रन बनाएको जनाइएको छ। अवस्था हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुभयो, तपाईँलाई धन्यवाद। बिहान 10 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौं। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने आज्ञा चाहन्छु। तपाईँ यसपछि विभिन्न राष्ट्रिय गीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल, छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0564143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6
3: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ सदस्य बनेर मात्रै कारोबार गरौ सदस्य बनेपछि मासिक नियमित बचत गरौं पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ ऋणको किस्ता नियमित तिर्ने गरौं सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं सदस्यको दायित्व र कर्तव्य पूरा गरौं सहकारी हाम्रो सुख दुःखको साथी हो सहकारीको मालिक वा ग्राहक हामी आफै हौ सहकारी नाफाको लागि मात्रै होइन यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौ
4: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड प्रधान कार्यालय बुद्ध चोक पोखरा सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की
3: सुखी सदस्य दिगो सहकारी 25 वर्षदेखि सदस्यको सहयात्री
5: दाजु बिहेको दिन त आइसक्यो त सुट हेर्न पर्ने होइन र तपाईँ त ढुक्क बस्नु भएको छ
6: भाइ पनि बरेली टेलर सुधा हुँदै केको चिन्ता के भने
5: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो
6: हाँसो होइन के भाइ साँच्चै भनेको त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ आफैले नापेर सिलाउने भए पनि तुरन्तै हुने रहेछ अरू टेलर जस्तो हो र भने
5: ल दाजु त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो
7: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ कोट प्यान्ट लेहेङ्गा ब्लाउज कुर्ता सुरुवाल अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट अफिस तथा संघ संस्थाका ड्रेस रेडिमेड ड्रेस पनि पाइन्छ साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ
8: बरेली टेलर्स दुलेगौडा भित्री बजार प्रोपाइटर प्रेम परियार मोबाइल 98460 80 29 दमौली शाखाको लागि सम्पर्क 98 060 13 425
9: सुन्नुहोस् न यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ
10: आहा कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी
9: हो त नि अब चाहिँ राम्रो भयो
11: ओहो दाई भाउजू के राम्रोको कुरा गर्दै हुनुहुन्छ ल कोठा पनि चम्किएको छ
9: ए नानी बस्नुहोस् न न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न राम्रो देखियो यति सामान जोडियो अब त वर्षौसम्म ढुक्क
12: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन
13: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलाङ डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ
14: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार
15: प्रोपाइटर सुभाष गिरी सम्पर्क 0564141094 मोबाइल 98560206
16: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन
17: ऋतु सुन न बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ भोलि पोखरा जाउँ न है
18: ल यतिका लागि पनि किन पोखरा जानु बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना कपडाहरू सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबी ल्यान्डमा पाइन्छ नि
17: हजुर यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबी ल्यान्ड हामी कहाँ साइकल वाकर झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ
19: रसु बेबी ल्यान्ड शुक्ला गण्डकी 4 दुलेगौडा
15: मोबाइल 98560055770
20: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस बीए र बीएडमा भर्ना सम्बन्धी सूचना
21: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
20: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
21: हाम्रा विशेषताहरू: गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
20: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
21: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
20: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित।
21: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
20: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 061-433-385, मोबाइल 98-560-385।
0: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
1: किन आमा, के भएर?
0: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
1: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त स्वस्थ ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
21: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
20: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
21: मोबाइल 98-560-43-952 र 98-066-56।

0: शुक्लागन्ध केएफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
5: मुख्य कार्यालय चिफलीडुङ्गा पोखरा।
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658 590 511।
6: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, निकै भइसके।
7: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाइमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
6: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
8: हामी कहाँ प्लाई, सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
7: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
8: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
7: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856 62 827 र 9864 35 031।
9: आज पनि खाना काप्छे होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने।
10: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
9: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने।
10: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
11: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
12: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
7: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बन्केवा चोक।
4: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर।
5: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
4: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको सहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
5: साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
4: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
5: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा। फोन नम्बर 0658 414 233, मोबाइल 98678 61 87।
13: साथी धन्यवाद साथीना, यो चम्सेरीका घरका फर्निचरका सामान कति राम्रा हुन्। दराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
14: राम्रो नहुने त कुरै भएन नि भतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
13: त्यसो नहुने मरी, म पनि अब नातिकेर भटभटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
14: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, चन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
15: इस क्षेत्र के सब भन्दा पुरानो विशाल फर्नीचर पसल
16: गण्डकी सीसा पसल तथा फर्नीचर सप्लायर्स, सुप्ला गण्डकी 4 बीपी चोक,
15: प्रोप्राइटर प्रकाश न्यौपाने, संपर्क 0765702625, मोबाइल 9857338 9841656।
17: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
18: ल पत्तै छैन है तिमीलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
19: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, अल्मुनियम, सिलोट, चरेस, स्टील आदि सँगै किचन का अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सचर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
17: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, सुप्लागण्डकी 4 दुलेगौडा तनहु, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0564141142, मोबाइल 9560231128 र 9462614726।
20: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
21: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ,
22: सम्पर्क 0564142121, मोबाइल 9856035921।
21: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
23: हजुर दान गरौ।
24: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
25: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
24: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।

0: शुक्लागन्ध केएफएम 97.6
1: तपाईँको आजको राशिफल
2: शुक्लागन्ध केएफएम 97.6 मेगाहर्जमा दिनभर प्रसारण हुने कार्यक्रमको रूपरेखा।
1: तपाईँको साथीभाइ र आफन्तजनको जन्मदिनको शुभकामना।
3: तपाईँको गाउँ घर टोल छिमेकमा हुन लागेको कार्यक्रमको जानकारी।
1: सबै एकै ठाउँमा कार्यक्रम सुखद बिहानी।

नमस्कार, कार्यक्रम सुखद बिहानी मायाहरू सम्पूर्णलाई स्वागत छ। म कार्यक्रम प्रस्तुता रिमा। कार्यक्रम सुखद बिहानी माझ दिनभरि प्रसारण हुने कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी, तपाईँहरूको राशिफल, तपाईँहरूको जन्मदिनको शुभकामना लगायत विभिन्न सूचनाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौ। आज मिति 2083 साल साउन महिनाको 8 गते शुक्रबार, ईस्वी सम्मत 2026 जुलाई 24 तारिक, सक सम्मत 1948, नेपाल सम्मत 1146, अषाढ शुक्ल पक्षको दशमी तिथि, सूर्योदय बिहान 5:23 भयो भने सूर्यास्त साँझ 6:59 हुनेछ। कार्यक्रम शुरू गरौं। आज दिनभरि प्रसारण हुने कार्यक्रमहरूको रूपरेखाको जानकारीबाट बिहान 4:55 तपाईँहरूले राष्ट्रिय धुनसँग विभिन्न मंगल धुनहरू सुन्नुभयो। 5:25 विभिन्न भक्ति गीत संगीतहरू, 5:25 शुक्ला गण्डकी समाचार, 6:00 36 काया कैरन, 6:30 नेपाली भ, 7:00 शुक्ला गण्डकी समाचार, 7:20 विभिन्न राष्ट्रिय गीत संगीतहरू, 7:45 तपाईँ सुन्नुहुन्छ कार्यक्रम सुखद बिहानी। 8:15 विभिन्न राष्ट्रिय गीत संगीतहरू, 9:15 नेपाल खबर, 9:15 10:00 गाम्बेसीको भाका, 10:10 शुक्ला गण्डकी समाचार, 10:15-12 हेलो शुक्ला गण्डकी, 12:12-12 नेपाल खबर, 12:15-1 विभिन्न पप गीत संगीतहरू, 1:00-2 लोकगीत संगीत, 2:00-3 विभिन्न गीत संगीतहरू, 3:00-3:15 नेपाल खबर, 3:15-4 फिल्मी गीत संगीतहरू, 4:00-5 विभिन्न आधुनिक गीत संगीतहरू, 5:00-5:15 शुक्ला गण्डकी समाचार, 5:15-6 विभिन्न बालगीत संगीतहरू, 7:00-7:30 शुक्ला गण्डकी समाचार, 7:30-8 विभिन्न गीत संगीतहरू, 8:00-8:30 नेवारी भाषाको कार्यक्रम, 8:45-9 बीबीसी नेपाली सेवाको साँझ पख, 9:00-10:00 विभिन्न गीत संगीतहरू, 10:15 शुक्ला गण्डकी समाचार, राति 10:00 शुक्ला गण्डकी समाचार पछि आजको हाम्रो सम्पूर्ण नियमित कार्यक्रमहरू पूरा हुने गर्दछन्। भोलि बिहान 4:55 हाम्रो कार्यक्रमहरू पुनः प्रसारण हुने गर्दछ। यो त थियो आज दिनभरि प्रसारण हुने कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी। यो जानकारी पश्चात पनि अब पालो रहेको छ तपाईँहरूको राशिफलको। राशिफल शुरूआत गरौं मेष राशिबाट। मेष राशि, उनीहरूको नाम अक्षय चुचे चोलाली लुले लो, व्यस्तता बढ़नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ, गोप्य सूचना बाहिरिनाले समस्या पर्नेछ, काम दोहोराउनु पर्ने स्थिति आउन सक्छ, स्वास्थ्यका लागि आहार विहारमा सजग रहनुहोला, समयमा साथ दिनेहरू नहुँदा दुःख पाइनेछ, बाध्यताले अप्ठ्यारो पार्न सक्छ, आँटेको कामहरू तत्काल सम्पादन नभए पनि पछिका लागि सकारात्मक संकेतहरू प्राप्त हुनेछ। वृष राशि, वृष राशिमा अक्षर इयुएओ बाबी बुबेबो, प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनज्ञ धन लाभ हुनेछ, दिन मनोरञ्जनपूर्ण रहनेछ, सो पूरा हुने छ भने भौतिक साधनहरू प्राप्तिको योग छ, नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ, व्यवसायका लागि यात्रा सम्भावना छ, सुमधुर दाम्पत्यले मन प्रफुल्लित हुनेछ, प्रेम र मित्रताको बन्धन कसिनेछ, आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। मिथुन राशि, मिथुन राशिमा अक्षरका केको गङ्ग छकेको, स्रोत साधन जुटाले दिगो फाइदा हुने कामहरू शुभारम्भ हुन सक्छ, मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ, तर काममा बाधा पुर्याउनेहरू प्रशस्त हुनेछन्, आफ्नो सम्भावनाले आफ्नो सामानमा अरूले दावी गर्न सक्छन्, ठगीमा परिने योग भएकाले होसियार रहनुहोला, वैदिक प्रावधानले पनि काम रोकिन सक्छ, फाइदाका लागि गोपनीयतामा ध्यान पुर्याउनुहोला। कर्कट राशि, कर्कट राशिमा अक्षर हिहु हे हो डाडी डुडेरो, शुभचिन्तकहरूले साथ दिनेछन्, लगनशीलताले राम्रो उपलब्धि दिलाउनेछ, पढ़ाई लेखाईमा प्रगति हुनेछ, सेवामूलक कामबाट धन लाभ हुनेछ भने प्रतिभा प्रदर्शन गर्दै बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो कामहरू प्रारम्भ हुनेछ, फाइदाको स्रोत पहिले आउन सकिनेछ, गुरूजनको सुझाव र सन्तानको सहयोग लाभदायक बन्नेछ। सिंह राशि, सिंह राशि हुनुमा अक्षर मामी मुमे मोटा टिटुटे, केही अवसरहरू प्राप्त भए पनि ईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन्, चिताएको कामहरू समयमा सम्पादन नहुन सक्छ, साझेदारीमा समस्या हुनाले पहिलेको सम्झौताहरू भंग हुन सक्छ, अरूको फाइदाका लागि उपयोग भइने समय छ, सजग रहनुहोला, महत्वाकांक्षी योजना गोप्य राख्नुहोला, कुनै पनि कामहरू रोकिए पनि परिवारजनको माध्यमबाट लाभ उठाउन सकिनेछ। कन्या राशि, कन्या राशिमा अक्षय टोप पिपु सहर ठपेको, सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका कामहरू सम्पादन हुनेछन्, उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ, गरिएका कर्मको
छोटो समयमै उचित प्रतिफल पाइनेछ। विशेष उपहार समेत हात लागि हुन सक्छ। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि धनार्जन प्रशस्तै हुनेछ। शत्रु र प्रतिस्पर्धीहरूलाई पनि पछि पार्न सफल भइनेछ। तुला राशि प्राथमिकताको आधारमा काम गर्न नसक्दा पछि परिनेछ। बोली व्यवहारमा अलिक सजग रहनुहोला। धन बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनु पर्ने छ। नियमित काममा भने साविक जस्तै फाइदा भइरहनेछ। अरूका विषयमा चासो लिँदा यी झमेलामा आई लाग्न सक्छ। वाद विवादहरूमा जिम्मेवारी आउनाले सावधानीले मात्र कार्यसिद्धि हुनेछ। आफन्तसँग भेटघाट भए पनि परिस्थिति रमाइलो नरहन सक्छ। आफ्नोहरूले सहयोग नगर्दा कामहरू रोकिनेछन्। मेहनतले फलहरूलाई सुम्पिनुपर्ने स्थिति आउन सक्छ। प्रत्यक्ष नतिजाले केही कमजोर रहला। दोहोऱ्याएर प्रयत्न गर्दा लाभहरू उठाउन सकिनेछ भने व्यवसायमा थोरै लाभ भए पनि ठूलो आवश्यकताहरू पूरा हुनेछ। पेटको खराबीले सताउन सक्छ। धनुराशि समयमा होसियार बन्न नसक्दा खर्च बढ्नेछ भने ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ। परिवारजनबाट टाढिनु पर्ला। आफ्नै कमजोरीले विवादमा परिएला। सदिचारले अभिप्रेरित हुनेहरूलाई भने फाइदै हुनेछ। समस्या दर्शाउँदा सुखद र दुःखमा साथ दिनेहरू फेला पर्नेछन् भने लगनशीलताले परिस्थितिहरूलाई बदल्न सक्छ। मकर राशि भोजिखी खुखेको गागी आमदानीका नयाँ स्रोतहरू फेला पर्नेछन् भने मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ। तारिफ योग्य काम गर्दै धनार्जन गर्न सक्नेछ। त्यस फाइदा हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ भने विभिन्न भौतिक साधनहरू जुट्नेछन् र दिगो फाइदा हुने काम प्रारम्भ हुने समय छ भने पहिलेको सफलताले पनि नयाँ अवसर दिलाउन सक्छ। कुम्भ राशि कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ। दिगो फाइदा हुने कामहरू प्रारम्भ हुन सक्छ। विशेष भेटघाटले काममा उत्साह बढ़ाउला। मेहनतले नामदाम इनाम दिलाउन सक्छ। तारिफ योग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। सामाजिक जिम्मेवारी प्राप्त हुनुका साथै आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व पनि हात लागि हुने समय छ। अन्तिममा मीन राशि मेहनतीहरूलाई भाग्यले राम्रै अवसर दिलाउनेछ। चुनौतीहरू स्वत हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछ। टाढिएका मित्रगणहरू नजिकिनाले प्रसन्नता मिल्नेछ। सामाजिक काममा रूचि बढ़नेछ। आवश्यक पर्दा सहयोगीहरू साथ पाइनेछ। अभाव हट्नुका साथै दाम नाम र इनाम प्राप्त हुनेछ। धार्मिक अनुष्ठान र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। राशिफलमा आज जस्तो भन्ने तापनि भाग्य भन्दा कर्म विश्वास गर्नुहोला। तपाईँको आजको दिन शुभ अनि सुखद बितोस्। तपाईँहरूको आजको राशिफल पछि नेपालमा रहेको छ जन्मदिनको शुभकामनाको।

आज मिति 2083 साल साउन महिनाको 8 गते शुक्रबार आज तपाईँ जसको जन्मदिन परेको छ। आज तपाईँ जसले जन्मदिन मनाउँदै हुनुहुन्छ तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। तपाईँहरूको सुस्वास्थ्य दीर्घायु साथै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो एफएम परिवारको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। तपाईँले आँटे तालिका र तपाईँले इच्छाएको काम कुराहरू प्रहोस्। तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।

आफ्नो इष्टमित्र दाजुभाइ साथी संगी आफ्नो आफन्त कोही कसैको जन्मदिन परेको छ हाम्रो यस कार्यक्रम मार्फत प्रसारण गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई फोन गरेर जन्मदिनको शुभकामना र तपाईँको गाउँघरमा हुँदै गरेका कार्यक्रमहरूका सूचना टिपाउनुभयो भने हामीले यस कार्यक्रम मार्फत प्रसारण गर्ने गर्दछौ। बिहान ठिक 7 बजे अथवा अघिल्लो दिन तपाईँलाई पाइक परेको समयमा तपाईँहरूले फोन मार्फत जन्मदिनको शुभकामना अनि तपाईँको गाउँघरमा हुँदै गरेका कार्यक्रमहरूका सूचना टिपाउन सक्नुहुनेछ। 0634 08 0164 01 08 34 34 11 08 34 34 11 तपाईँले फोन गरेर जन्मदिनको शुभकामना र तपाईँको गाउँघरमा हुँदै गरेका कार्यक्रमहरूका सूचना टिपाउनु भयो भने हामीले यस कार्यक्रम मार्फत प्रसारण गर्ने गर्दछौ। आजको लागि भने हाम्रो निर्धारित समय सकिएको छ, भोलि बिहान पुनः यसै समयमा तपाईँहरूको माझमा पुनः उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मको लागि म कार्यक्रम प्रस्तुता रिमा पनि बिदा हुन्छु। तपाईँहरूको बिहान तपाईँहरूको दिन शुभ अनि सुखद बितोस्। तपाईँहरू पनि सुन्दै गर्नुहोला शुक्ला गण्डकी FM 97.10 MHz। नमस्कार, शुभ बिहानी, शुभ दिन।

0: get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008-13-424 र 9850-14-175.
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 8 बज्यो।
4: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
5: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी?
4: आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
5: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
1: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840601457 र 9816362632। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाउँ।
6: मेरिया मैनी, कस्तो राम्रो गहना!
7: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
4: कान्छी पनि, स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
8: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल।
4: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
8: शुद्ध सुन तथा चाँदीका गर गहना,
4: छापावाला सुन चाँदीका गर गहना,
8: राशि अनुसारका पत्थर,
4: कम्प्युटर तौल प्रविधि,
8: बिक्री वा साथ फेरमा सुनको सही मूल्याङ्कन,
4: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ,
8: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
4: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811-16069, 9807725229।
8: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर

0: 9143322 9087169142.
1: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
2: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
1: हजुर हजुर स्याङ्जाको मगेम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
3: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
1: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ गोङ्गुबु बसपार पछाडिपट्टि
2: हजुर काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
3: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोस्ते महलमा ठिक 8 बजे
1: होटल टाइटेनिक गोङ्गुबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 9841616878 9235552763

0: होइन यहाँ यति चिसो आमा चाहिँ कहाँबाट चलेको
1: कटिहाल्नु भन्यो यस्तरी पङ्खा चलिरहेको देखिनु भन्यो
0: पङ्खा त हाम्रो घरमा छ नि हाम्रो घरमा त तातो आमा मात्रै फाल्छ त किन कहाँबाट ल्याएको हो यो पङ्खा
2: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि
1: गतिलो ठाउँ चाहिँ कहाँ छ
2: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि
3: चेस्का बाजे त्यहाँ छ पङ्खा एलइडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउस ओयरिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि
4: अब सिजी ब्रान्डको आधिकारिक विक्रेतासँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ छहारी बिजुली पसल दुलेगौडा तनहुँ प्रोभाइडर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 9856303324
2: प्रसन होमवर्क देखाऊ त
5: टिचर
2: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
5: टिचर मेरो मामीले त साथै राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अनि म होमवर्क यही कपीमा गर्छु
2: ए हो र त्यसो भए प्रसनले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है
6: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटाका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0564144484 मोबाइल 9560633384 र 9560667988
7: आहा कति राम्री भयो कि सबै रूप रङ्ग नै फेरिछौ हेर न मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन लौ तिमीलाई थाहा छैन पोखरा जानै पर्दैन म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि हजुर हामी कहाँ डेली स्किन केयर सन क्रिम फेस वास मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा एनआईएमबी ब्याङ्क र दुलेगौडा पोली क्लिनिकको बीचमा प्रोप्राइटर रोशनी श्रेष्ठ मोबाइल नम्बर 9827103066 र 9840594530
8: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टिभी वासिङ मेसिन माइक्रो ओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
9: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
10: सुन्नुहोस् है सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
8: सन्देश ट्रेडर्स शुक्ला गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0565706676 मोबाइल 9856602676
11: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका न भाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमासिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
12: तर महँगो होला नि
11: छैन बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका
12: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
13: बाराही अल्मुनियम अब यूपीबीसी को साथमा
12: अल्मुनियम का झ्याल ढोका स्टील रेलिंग फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
13: सम्पर्क बाराही यूपीबीसी अल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी दुई गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0 65 4 14 4 11 मोबाइल 98 5 60 22 9 38 र 98 028 22 9 38।
14: अब तपाईको घर अफिस वा बगैचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू इन्डोर र आउटडोर बिरुवाहरू सिजनल र पेरिनियल्स प्लान्टहरू रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस गार्डनिङ टुल्स र न्युट्रियन्स सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा मोबाइल 98 5 60 33 398 र 98 4 65 10 950 इमेल robin98560@gmail.com टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चौक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
15: पुन मोबाइल
16: होइन कति पुन मोबाइल भन्दै कराएको
15: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि।
16: कहाँ छ पुन मोबाइल?
15: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ।
16: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
15: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स शुक्ला गण्डकी 4 दुलीगौडा मुनाल सहकारीको तलपट्टि सिद्धार्थ बैंकको पारि र तरकारी पसलको आडमा।
16: प्रोप्राइटर हेमराज पुन मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00।
17: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
18: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
17: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
18: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा। त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
17: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
12: दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
17: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
19: चिकन ससेज, बब ससेज
17: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
15: प्रोप्राइटर सन्दीप श्रेष्ठ फोन नम्बर 0 65 5 70 0 52 मोबाइल 98 5 60 28 587।
20: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
21: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
17: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
12: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
17: अब दक्ष प्राविधिकद्वारा आइफोन स्यामसुङ रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन स्यामसुङ एमआई भिभो होनोर ओप्पो वान प्लस नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
22: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
23: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स दुलीगौडा हेल्प पोस्ट चोक।
22: प्रोप्राइटर विनोद पोखरेल मोबाइल नम्बर 98 5 60 12 474।
0: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी
1: पंडित मा दर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
3: ओमकार
1: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
3: ओमकार
1: अनि घरमा पूजा सामग्री पनि छैन भने
3: ओमकार
1: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
3: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रत बन्न लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
1: प्रोप्राइटर ऋतु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634
4: ला टायरमा कट लाग्यो हिजो मात्रै नयाँ हालेको खत्तम भयो नि अब नयाँ किन्नु पर्यो फेरि
24: किन नयाँ किन्न पर्यो राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि
4: खैरेनी टायर कहाँनिर छ यो राजु टायर
24: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ
4: कार स्कर्पियो भ्यान मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ विगत 25 वर्षदेखिको अनुभव
24: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा प्रोप्राइटर राजु गुरुङ मोबाइल नम्बर 9855062452
25: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6

0: हामीले चाहिँ कटानी कसरी गर्ने त, त्यो बेलामा चाहिँ ज्यामी पाउला नपाउला, पानी पर्ला होइन, त्यतिखेर मौसम चाहिँ हाम्रो दसैँ तिहारको बिचमा पनि पानी पर्ने चाहिँ हाम्रो चाहिँ अहिले मौसम चाहिँ परिवर्तन भएर चाहिँ हाम्रो चाहिँ अनपेक्षित रूपमा चाहिँ वर्षा हुन्छ, ठुलो वर्षा हुने र धानलाई चाहिँ अझ चाहिँ धान ठ्याक्कै काट्ने बेलामा चाहिँ मौसमले हाम्रो चाहिँ साथ नदिने हुँदाखेरि त्यतिखेर हामीले चाहिँ छिटो काट्न सक्यौँ, हामीले मेसिन औजार प्रयोग गरेर काट्न सक्यौँ र त्यसलाई चाहिँ थ्रेसर मेसिन लगाएर थन्काउन सक्यौँ भने त हाम्रो बाली सुरक्षित भयो। हामीले चाहिँ वर्षाभरि त्यो दुःख गरेर चाहिँ हामीले उब्जाको बाली चाहिँ हामी भित्राउन पायो भने किसान ढुकाउनुहुन्छ। त्यसको लागि पनि तराई क्षेत्रमा चाहिँ अहिले कम्बाइन हार्भेस्टरहरूको चाहिँ प्रयोग बढिरहेको छ। कम्बाइन हार्भेस्टरमा पनि अहिले चाहिँ पहिले कस्तो आयो भन्दा ठुलो ट्र्याक्टरबाट जुन इन्डियामा बनेका चाहिँ ट्र्याक्टर चाहिँ कम्बाइन हार्भेस्टरहरू थिए, तिनको मोडल चाहिँ ठुलो ट्र्याक्टरको जस्तो ठुलो चक्का हुने र त्यसले चाहिँ अलिकति हिलो खेतमा गएर काम गर्दैन, अलिक गाह्रो हुने समस्या थियो भने चाहिँ अहिले चाहिँ हाम्रो सेन टाइप अथवा ट्रलर टाइप भन्छौँ, त्यो टाइपको मेसिनले चाहिँ अलिकति खेतमा चाहिँ जस्तो हिलो खेतमा नै गइदिने त्यस्तो किसिमको मोडलहरू पनि छन्। त्यस्तै ठुलो ट्र्याक्टरबाट चल्ने मोडलदेखि अलि मिडियम खालको सानो खालको पनि चाहिँ हाम्रो चाहिँ कम्बाइन हार्भेस्टर आएको अवस्था छ। विभिन्न कम्पनीहरूले चाहिँ आफ्नो किसिमले चाहिँ आफ्नो प्रवर्धन गरिरहनु भएको छ, प्रयोग गरिरहनु भएको छ भने अब साना किसान अथवा चाहिँ एउटा टोलको लागि चाहिँ सानो 2 लाखभित्रै पर्ने चाहिँ मेसिन जसलाई हामी रिपर मेसिन भन्छौँ त्यो प्रयोग गर्नुभयो भने आफ्नो टोल र आफ्नो चाहिँ घरको प्लस चाहिँ आफ्नो वरिपरि टोलको चाहिँ त्यो लागत चाहिँ तपाईँहरूले चाहिँ जुन मान्छेले काट्नुहुन्छ त्यो ट्र्याक्टरमा त्यो चाहिँ त्यसलाई हामी रिपर मेसिन भन्छौँ, सानो मिनी टिलर जस्तो इन्जिन हुन्छ, त्यसको लगानी चाहिँ एकै वर्ष अथवा 2 वर्षमा लगानी उठ्छ। त्यसकारण जो चाहिँ लगानी गर्न इच्छुक हुनुहुन्छ भने त्यसमा चाहिँ ढुक्क भएर चाहिँ त्यो मान्छेले काट्योभन्दा अझ राम्रो गरेर पाँजा सुकाइदिएर जहाँ चाहिँ कहीँ चाहिँ अब लिन भन्नुहुन्छ कहीँ पाँजा भन्नुहुन्छ त्यो चाहिँ लिन मिलाएर चाहिँ उसले चाहिँ काटिदिने र चाहिँ त्यसलाई चाहिँ सुकाउने भएको हुनाले र त्यो प्रयोग गर्न सकिन्छ। जो कम्बाइन प्रयोग गर्नुहुन्छ भने त कम्बाइनमा एकैपटक सबै काम हुन्छ। अब यो चाहिँ रिपर मेसिनले प्रयोग गर्दाखेरि मान्छेले काट्ने काम चाहिँ मेसिनबाट हुन्छ। त्यसपछि अब थन्काउने कामको लागि चाहिँ अब किसानहरूले चाहिँ पहिले त ढुङ्गा राख्ने अथवा खलो बनाउने त्यसमाथि चाहिँ मान्छेले चुट्ने होइन, त्यहाँनिर चाहिँ धेरै ढिलो पनि हुने, मान्छेलाई चाहिँ झन्झट पनि हुने, महिलाहरूले त गर्न अलिक गाह्रो हुने, पुरुष मान्छे खोज्नुपर्ने, पुरुष मान्छे गाउँघरमा नपाइने र पुरुषको अझ कुनै ठाउँमा त त्यसको ज्याला पनि अझ महँगो हुने, यी यावत समस्याहरूको समाधानको लागि चाहिँ विभिन्न थ्रेसर मेसिन छन्। हाम्रा किसानहरू चाहिँ साना पनि हुनुहुन्छ ठुला पनि हुनुहुन्छ। अब साना किसान हुनुहुन्छ भने त्यसलाई अलिकति मोडिफाई गरेर तपाईँले चाहिँ पेडल अपरेटर हुन्छ, खुट्टाले चलाउने थ्रेसरहरू चाहिँ 15-20 हजारमा पाइन्छ बजारमा, ती मेसिनहरू लगेर चलाउन सक्नुहुन्छ। होइन मैले खुट्टाले त के चलाउने अहिलेको जमाना हुनुहुन्छ, त्यसैलाई मोटराइज गर्न सकिन्छ। एउटा सानो मोटर राखेर भने चाहिँ 25-30 हजारमा चाहिँ तपाईँको मोटराइज तपाईँको सानो थ्रेसर बन्छ, त्यो पाइन्छ। त्यस्तै मल्टिक्रप थ्रेसर भन्ने पनि पाइन्छ, त्यो अलिकति लगानी अलिक बढी पर्ला, त्यसलाई तपाईँले अलु बाली पनि गर्नुहुन्छ भने त्यसको बहुद्देश्य प्रयोग छ होइन, त्यसले कोदो पनि प्रयोग गर्न सक्नुहुन्छ, त्यसमा चाहिँ अरू धान गहुँ अरू जौहरू पनि चुट्न सक्नुहुन्छ। त्यो चाहिँ थ्रेसर मेसिन प्रयोग गर्न सकिन्छ। थ्रेसरमा सानो किसानको लागि मैले पेडल अपरेटर भने त्यसलाई अलिकति मोडिफाइड प्रयोग गर्नुहुन्छ भने इलेक्ट्रिकल अपरेटर थ्रेसर प्रयोग गर्नुहोस्। त्यस्तै चाहिँ बहु चाहिँ मल्टिक्रप थ्रेसर भन्छौँ, त्यो चाहिँ नेपालमा चाहिँ भोलि पेट्रोल मोडल छ र त्यसलाई चाहिँ अलिकति अहिले चाहिँ इलेक्ट्रिकल मोडल पनि बनाइएको पनि छ र बनाउन पनि सकिन्छ। कति ठाउँमा चाहिँ तपाईँको इन्जिन बिग्रेको छ भने अब तपाईँले मोटरले चाहिँ रिप्लेस गर्नुहोस्, त्यो मोडलको पाइन्छ। ती थ्रेसरहरू मेसिन प्रयोग गरेर चाहिँ हामी चाहिँ थ्रेसिङ गरेर चुरुन्तै हामी त्यसले सफा गरिदिन्छ तपाईँको धानलाई एकैचोटि, तपाईँलाई धेरै कामहरू बिचमा जुन हामीले पहिले गर्ने विभिन्न कामहरूलाई अहिले एकैचोटि चाहिँ काम हुनसक्छ। यस्ता आधुनिक प्रविधिहरू चाहिँ अवलम्बन गर्न आवश्यक देखिन्छ।
1: कुराकानीमा हुनुहुन्छ नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रका वैज्ञानिक गंगाराम भण्डारी। तपाईँले खास गरी रिपर त्यसमा पनि अझै ठूलो रिपर अनि थ्रेसर यी मिसिनहरूको चाहिँ बहु उपयोगिताको चाहिँ विषय चर्चा गर्नुभयो। खास गरी अहिले पनि अब तराई मधेसको क्षेत्र पूर्ण रूपमा चाहिँ रोपाई सम्पन्न भइसकेको अवस्था छैन, भले अन्तिम चरणमा छ। राइस प्लान्टर भनेर त्यो धान रोप्ने मिसिनको चाहिँ बढी चर्चा गर्ने गरिन्छ, यसलाई अझै सहज रूपमा बुझ्दाखेरि विशेषताहरू त्यसमा चाहिँ के हुन्छन् र किसानले आउँदा दिनमा चाहिँ प्रयोग गर्नलाई सहज छ है भन्ने जान्न सकिन्छ।
0: राइस ट्रान्सप्लान्टर मेसिन चाहिँ जुन अब सुन्दाखेरि सजिलो पनि लाग्छ, त्यसको व्यवस्थापकीय पक्षहरू केही चाहिँ जटिलता पनि छन्। होइन एउटा सुरुमा जटिलता भनेको चाहिँ लागतै भयो. हामी ठुलो मेसिन प्रयोग गर्छौँ भने चाहिँ ठुलो मेसिन चाहिँ कम्तीमा हाम्रो 18-20 लाख पर्ने भयो. त्यो नेपाली किसानलाई गाह्रो भयो. अर्को ट्रान्सप्लान्टर भनेको चाहिँ हाम्रो 4 लाखको वाकिङ बियन, त्यसमा हाइड्रोलिक सिस्टम सबै कन्ट्रोल सिस्टम हुन्छ, एकदम राम्रो छ. तर त्यही मान्छे चाहिँ सँगसँगै खेतको चाहिँ मेसिनको पछाडि हिँड्नुपर्ने झन्झट हुन्छ र इफिसियन्सी कम हुन्छ, किनभने त्यसमा चाहिँ हामीले चाहिँ एक्स्ट्रा ब्याडहरू धेरै राख्न सक्दैनौँ. त्यसकारण चाहिँ एउटा चाहिँ हेल्पर मान्छे पनि चाहियो. र चाहिँ मेसिन चाहिँ हाम्रो अर्को भनेको त्यो मेसिनको लागि हामी चाहिँ परम्परागत ब्याडबाट नहुने यसलाई आधुनिक टाइपको म्याट टाइपको नर्सरी चाहिँ चाहिने भएको हुनाले त्यसको सम्बन्ध यसलाई कम्प्लिट प्याकेज हाम्रा धेरै चाहिँ जस्तो कृषिका जुन प्रसारमा रहेका विभिन्न चाहिँ परियोजना अथवा विभिन्न कार्यालयहरूले चाहिँ प्रविधि त दिनुभयो तर चाहिँ मेसिन पुग्दैमा त्यो प्रविधि पुगेको हुँदैन. त्यो मेसिन पुगेको प्रविधि पुगेको होइन, त्यसमा सम्पूर्ण रूपमा जानकार हुनुहुन्न होइन. यसमा चाहिँ त्यो मेसिन सँगसँगै आउने चाहिँ हाम्रो म्याट त्यो नर्सरी कसरी व्यवस्थापन गर्ने हो, त्यो मेसिनले चाहिँ कसरी अपरेट गर्छ, केही त्यसमा पार्ट्सहरूको कुराहरू होलान् होइन. त्यसपछि त्यो मेसिन चाहिँ ठाउँमा कस्तो ठाउँमा पुग्छ, त्यसलाई चाहिँ त्यसको सञ्चालन कसरी हुन्छ. हामीले के सोचिरहेका छौँ भने त्यस्ता ठुला ठुला मेसिनहरू चाहिँ जस्तो चाहिँ 4 पाङ्ग्रे ठुलो मेसिन अथवा चाहिँ सानो चाहिँ 2 पाङ्ग्राको चाहिँ वाकिङ बिहाइन्ड टाइपको मेसिनहरू प्रयोग गर्दाखेरि त्यो चाहिँ सकेसम्म एउटा कम्पनी मोडलमा अथवा इन्टरप्राइज भन्छौँ अङ्ग्रेजीमा त्यो व्यवसायले राखेर त्यो मेसिन त्यो ब्याड पनि नर्सरी तयार गर्ने उसँग चाहिँ आफ्नो चाहिँ दक्ष जनशक्ति हुन्छ, उसलाई त्यो बारेमा थाहा हुन्छ नर्सरी कसरी तयार गर्ने, उसले नै नर्सरी राख्ने, उसैसँगै मेसिन हुन्छ, उसैसँग अपरेटर हुन्छ, किसानसँग चाहिँ डिमान्ड कलेक्सन गर्ने होइन. मेरो खेत यति छ, मलाई यो जातको धान लगाउनु पर्यो, यो मितिमा सम्भावित मिति हुन्छ भनिसकेपछि त्यो चाहिँ कम्पनीले लिइसकेपछि यो झन्झटबाट मुक्त भयो. कम्पनीले आफ्नो चाहिँ फुल फ्लेजमा काम पायो होइन, त्यो गाउँभरिको अथवा चाहिँ टोलभरिको चाहिँ आफ्नो डिमान्ड कति छ त्यो अनुसार उसले प्लान गर्न पायो. यो नर्सरी राख्ने सन्दर्भमा अब कति ठाउँमा चाहिँ आजभन्दा 10 वर्ष अगाडि नै मेसिन र त्यो ब्याड तयार गर्ने फेरि मेसिन पाइन्छ, त्यो मेसिन पनि ल्याएर दिएको देखियो कि, त्यो प्रविधि मेसिन ल्याएर दियो तर प्रविधि दिएर हिँड्छ कि, त्यो मेसिन चाहिँ 1 वर्ष पनि नचलिकन किसानको लगानी चाहिँ कहीँ सहकारी संस्थाहरूको लगानी चाहिँ डम्पिङ भएर बसेको अवस्था देखिन्छ. किनभने त्योसँग मेसिनसँग चाहिँ उहाँहरूलाई पर्फेक्ट ज्ञान दिएन, त्यो मेसिनका चाहिँ पार्ट पूर्जाहरूको भोलि चाहिँ सहज आपूर्ति हामी गरिएन. हाम्रो चाहिँ सबै किसिमको एउटा नेटवर्कबाट चाहिँ एउटा चाहिँ श्रृङ्खला भन्छौँ, त्यो चाहिँ सबैको चाहिँ सामूहिक हुनुपर्छ. जस्तो सप्लायरले पनि मेसिन ल्याउने, त्यसका भोलिका रिपेयर मेन्टेनेन्सका चाहिँ पनि सुनिश्चित गर्नुपर्छ, त्यस्तै बिउ पनि किसानहरूले पाउनुपर्छ होइन, त्यसपछि रोप्ने चाहिँ हाम्रो चाहिँ त्यहाँसम्म पुर्याउने बाटोघाटो यी सबै कुराहरू मिल्नुपर्छ. सबै कुरा जिम्मेवारी एउटा किसानले लिन थाल्यो भने किसान अल्म लिन्छ. त्यसकारण यो चाहिँ सबैले चाहिँ आफ्नो आफ्नो जिम्मेवारी रोल बाँड्नु पर्यो. सप्लायर ले दिनुपर्ने सुविधा उसले चाहिँ त्यो मेसिनसँग रिलेटेड कुराहरू उसले पुर्याइदिनु पर्यो. त्यस्तै चाहिँ उत्पादनसँग जोडिएका अरू चाहिँ राज्यले दिनुपर्ने इनपुटहरू राज्यले दिनु पर्यो. त्यस्तै त्योसँग उत्पादित भइसकेपछि त्यसलाई चाहिँ कहाँ सेल गर्ने ती कुराहरू सबै कुरा चाहिँ समष्टिगत रूपमा हाम्रो प्रणाली सुधार हुन आवश्यक छ. होइन भने विदेशमा चाहिँ हाम्रो चाहिँ 10 हेक्टर जमिनहरू 2 जना चाहिँ किसानले ह्यान्डल गर्न सक्छ भने त्यहाँको 2 जनाले चाहिँ सबै गरेको होइन नि त, त्यहाँ त सिस्टमले काम गरे हो नि त. हामी त सिस्टम त्यो प्रणाली विकास गर्न आवश्यक छ. उसले चाहिँ भनेको बेलामा चाहिँ मल पाउँछ, भनेको बेलामा चाहिँ उसले बिउ पाउँछ, भनेको बेलामा मेसिन पाउँछ, भनेको बेला मेसिनको सर्भिसिङ हुन्छ, सबै कुरा चाहिँ सिस्टममा छ. हामी कहाँ चाहिँ कमी रहेको भनेको यो सिस्टमको विकास नभएर एकजना कसैले आँट गर्नुहुन्छ भने उहाँ कहाँ अल्मलिनुहुन्छ भने सबै कुरा एक्लै गर्न खोज्दाखेरि उहाँ अल्मलिनुहुन्छ, उहाँलाई सपोर्टिङ छैन. त्यसकारण यो सपोर्टिङको विकास गर्न सक्यो भने नेपालको कृषि अलिकति सुदृढ हुन्छ होला.
1: भनेको भोलिका दिनमा चाहिँ त्यो ठाउँको तपाईँले भने जस्तै आशा गर्न सकिन्छ. तर हामी अहिले नै कुरा जोड्ने हो भने अघि तपाईँले ट्र्याक्टरका त्यसै गरी पावर टिलरको चाहिँ प्रयोगका चाहिँ कुराहरू जोड्नुभयो. किसानलाई मलाई फाइदा छ मलाई सुविधा छ भनेर एउटा किसानले कसरी बुझ्ने त?
0: होइन, अब किसानले चाहिँ हामी कहाँ जस्तो विभिन्न किसानहरू आउनुहुन्छ, कोही व्यवसाय गर्ने उद्देश्यले आउनुहुन्छ, सबभन्दा पहिले हामीले चाहिँ उहाँको प्रब्लम के रहेछ, उहाँको जग्गा के रहेछ, कुन खेती गर्दै हुनुहुन्छ, कस्तो ठाउँमा गर्दै हुनुहुन्छ, त्यो सोधेर मात्रै उहाँलाई हामी सजेस्ट गर्छौँ. त्यसकारण चाहिँ कति किसानहरू चाहिँ अब मेसिन किन्ने भन्दैमा आफूलाई अनुपयुक्त मेसिनहरू किन्नुहुन्छ. मेसिनले चाहिँ त्यो चाहिँ जान उसको चाहिँ उद्देश्य अनुसार काम गर्नको लागि उसलाई त्यसको माटो भूगोल त्यसको साइज क्यापासिटी सबै कुरा मिल्नु पर्थ्यो नि त. त्यसकारण चाहिँ किसानले आफ्नो चाहिँ आफ्नो लगानी गर्ने क्षमता, आफ्नो चाहिँ जमिनको अवस्था, आफ्नो फार्मको साइजको अनुसार चाहिँ मेसिन छनौट गर्नु पर्यो। यदि तपाईँको सानो चाहिँ जग्गा छ भने तपाईँले ठुलो ट्र्याक्टरमा तपाईँले 15-20 लाख लगानी गर्नुभयो भने त्यो लगानी उठाउन तपाईँलाई गाह्रो पर्छ। ऋण लिएर गर्नुहुन्छ, तपाईँ ऋण तिर्नै सक्नुहुन्न। त्यसकारण चाहिँ तपाईँले चाहिँ सानो जग्गा छ भने भाडामा प्रयोग गर्नुहोस्, होइन कृषि औजार उपकरण प्रयोग गर्ने तर चाहिँ हामी भाडामा प्रयोग गर्नु पर्यो। आफूसँग सानो जग्गा छ र आफ्नो चाहिँ अहिले ऋण नलिकन अथवा ऋण लिएर पनि त्यसलाई समयमा किस्ता चुक्ता गर्न सक्नुहुन्छ भने आफूलाई उपयुक्त हुने मिनी ट्र्याक्टर अथवा पावर टिलर अथवा मिनी टिलर किन्नु पर्यो। र त्यसपछि तपाईँले त्यो चाहिँ आफूलाई पुग्ने त्यसभित्र पनि फेरि साइज हुन्छ, होइन तपाईँले चाहिँ ठुलो मेसिन चलाउन सक्नुहुन्न, 9 HP चलाउन सक्नुहुन्न, तपाईँले 7 HP 5.5 HP चाहिँ ट्र्याक्टर किन्न सक्नुहुन्छ। त्यसकारण चाहिँ आफूले मिलाउनु पर्यो र त्यो किसानलाई फाइदा हुने कुरा चाहिँ तपाईँले कति जग्गा गर्दै हुनुहुन्छ, त्यसमा मैले ज्यामी कति प्रयोग गर्थेँ, ट्र्याक्टरले प्रयोग गर्दाखेरि मेरो प्रति घण्टा कति खर्च हुन्छ, ट्र्याक्टर मेरो प्रति घण्टा चाहिँ अब सानो ट्र्याक्टर हो भने 1 L अथवा 700 ML खर्च हुन्छ, त्यो सबै हिसाब किताब किसानले आफै निकाल्न सक्नुहुन्छ। त्यसकारण चाहिँ पक्कै पनि हाम्रो परम्परागत तरिकाले मान्छेले अथवा गोरु लगाएर जोतेर बाली लगाउनुभन्दा चाहिँ ट्र्याक्टर र पावर टिलर मिनी टिलर यस्ता औजार उपकरणले हामी चाहिँ जग्गा तयारी गर्दा र त्यससँग जोडिने विभिन्न एट्याचमेन्ट औजार उपकरणले रोप्ने छर्ने गोड्ने यी कामहरू गर्दाखेरि पक्कै पनि लागत घट्छ, यसमा कुनै शंका गर्नुपर्ने आवश्यकता छैन। तर यसलाई चाहिँ सुदृढ तरिकाले चाहिँ म्यानेज चाहिँ गर्नुपर्ने हुन्छ। तपाईँको चाहिँ कहिले अनुपयुक्त लगानीले तपाईँलाई अनावश्यक ऋणभार थप्न सक्छ, अनुपयुक्त मेसिनले तपाईँको काम नपाउन सक्छ, होइन त्यसकारण चाहिँ ती उपयुक्त मेसिनहरू चाहिँ प्रयोग गर्ने सकेसम्म चाहिँ हामीले चाहिँ सकेसम्म गभर्मेन्टको हिसाबले भन्दाखेरि चाहिँ समुदायमा मिलेर गर्नुभयो भने कृषक समूह अथवा सहकारीबाट गर्नुभयो भने त्यस मेसिनको चाहिँ बहुउपयोग हुन्छ, धेरैजनाले सुविधा पाउनुहुन्छ, लागत चाहिँ एउटै लागतबाट धेरैजनाले सुविधा पाउनुहुन्छ। तर त्यसमा देखेको समस्या के भन्दाखेरि चाहिँ ओनरसिप चाहिँ सामूहिक भयो, त्यो हुँदाखेरि त्यसको मेन्टेनेन्स गर्ने सिस्टम चाहिँ भएको छैन, त्यसलाई मेन्टेनेन्स गर्ने र प्रोपर सञ्चालन गर्ने चाहिँ हामीले चाहिँ त्यसलाई म्यानेज गर्न सक्यौँ भने त्यो पद्धतिबाट चाहिँ कृषि यान्त्रीकरण गर्दाखेरि धेरै किसानले चाहिँ यान्त्रीकरणबाट चाहिँ फाइदा पाउन सक्नुहुन्छ।
1: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। खेतीमा यन्त्र उपकरणको बढ़दो प्रयोग, आइपर्ने समस्या र समाधानका उपायबारे नार्कको राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रका वैज्ञानिक गंगाराम भण्डारीसँग गरिएको थप कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
2: क्लासिक टेकको 16th anniversary अफर, जतिमा चाहियो त्यतिमा पाइयो, बजेट र प्याकेज तपाईँकै रोजाइको, अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
3: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
4: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
3: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
4: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
5: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क।
2: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज हामीले खेतीमा यन्त्र उपकरणको बढ़दो प्रयोग, आइपर्ने समस्या र समाधानका उपायबारे नार्कको राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रका वैज्ञानिक गंगाराम भण्डारीसँग कुराकानी गरिरहेका छौं। किसानमाझ प्रविधिको पहुँच सँगसँगै अनुदानको अवस्था के छ?
3: अब यो यसमा अलिकति चाहिँ विवादको विषय रहिरहन्छ। अनुदान दियो अथवा अनुदान अब चाहिँ पहुँच भएकाले पाए, सबै किसानलाई पुगेन भन्ने कुरा। अब राज्यले कुनै आफ्नो साधन स्रोतबाट चाहिँ दिने कुरा हो। सबभन्दा मैले त के देखेको छु भन्दाखेरि, हामीले भन्सार बिन्दुमै जुन चाहिँ हामीले भन्सार छुट गरेर दियो भने राज्यले ठूलो चाहिँ कृषि यन्त्र उपजाउ उपकरणमा चाहिँ राज्यले ठूलो योगदान दिएको होइन, त्यहाँ चाहिँ सहुलियत दिएको हो नि त। अब त्यसपछि चाहिँ भन्सार छुट गरेर आएको कृषि औजारमा फेरि किसानलाई चाहिँ अलिकति हामी चाहिँ यो प्रविधि प्रबन्धन गर्नलाई फेरि चाहिँ हाम्रो चाहिँ 50% लिएर 85% अनुदानका कार्यक्रम मार्फत चाहिँ औजार उपकरण दिएका छौँ। अब यसरी चाहिँ अनुदान दिँदाखेरि सबैको पहुँच हामी सबै किसानलाई चाहिँ पुर्याउन सक्दैनौँ। यसमा चाहिँ पक्कै पनि गुनासो रहन्छ, पाउनेले चाहिँ र नपाउनेको बीचमा चाहिँ गुनासो रहन्छ। अब हामीले चाहिँ त्यो विषयतिर जानुभन्दा पनि अब किसानलाई प्रविधि बजारमा छ कि छैन भन्ने कुरामा चाहिँ अब कति औजार उपकरणहरू चाहिँ उपयुक्त औजार अनुपयुक्त औजार पनि अब व्यापारी साथीहरूले आफ्नो ल्याइसकेपछि किसानलाई भिडाउने चलन पनि छ। एउटा मेसिनको चाहिँ हेर्दै थिएँ, एकजना व्यवसायीले एकदम यो मेसिन चाहिँ नकिन्नु होला, यो मेसिन चाहिँ हामीले चाहिँ 50-60 बिक्री गर्यो तर पर्फर्मेन्स राम्रो छैन, पछि सुधार आएपछि मात्रै किन्नु होला भनेर भन्नुभएको थियो। एकदम राम्रो चाहिँ उहाँले नेपाली किसानलाई यसरी चाहिँ मर्कामा पार्नु हुँदैन, हामीले प्रविधि चाहिँ कुन पर्फेक्ट छ, त्यो मेसिन ठिक छ, त्यसलाई चाहिँ हामी प्रबन्धन गर्ने हो। अब पहुँचको कुरा गर्दाखेरि चाहिँ अब अहिले चाहिँ कृषि मेसिनेरीका चाहिँ विभिन्न व्यवसाय साथीहरूले आफ्ना डिलरहरू विभिन्न जिल्लामा एउटा जिल्लामा सुगम जिल्लामा त लगभग 3-4 पसलहरू भेटिन्छन् भनेपछि मेसिन औजार त्यहाँ पुगेको छ। किसानको चाहिँ अब आर्थिक अवस्था, हाम्रो नेपाली किसानको आर्थिक अवस्था अलिकति चाहिँ सुधार हुन अझै बाँकी रहेको हुनाले ती महँगा मेसिनहरूमा पहुँच चाहिँ अझै पुगिरहेको छैन। यही पहुँच पुर्याउनलाई राज्यले चाहिँ जुन अनुदानका कार्यक्रमहरू ल्याएको छ होइन, यी कार्यक्रम रह्यो भने कोही चाहिँ आफ्नो चाहिँ आफ्नै चाहिँ पैसाले किन्छु भन्नेको लागि चाहिँ नेपालमा चाहिँ प्रविधि मेसिनहरू चाहिँ आइपुगेको अवस्था छ होइन। हाम्रो चाहिँ भूगोल सुहाउँदो हामी चाहिँ पहाडको लागि चल्ने चाहिँ साना औजार उपकरण, तराईमा चल्ने ठूला उपकरणहरू पनि छन् र चाहिँ हामी अझ चाहिँ विदेशमा जस्तो चाहिँ ठूला औजार उपकरण गर्नको लागि हाम्रो चाहिँ जग्गाले चाहिँ अलिकति मिलाउनु पर्ने हुन्छ। जग्गा मिलायो भने हामी चाहिँ 100 HP भन्दा ठूला मेसिन ट्र्याक्टरहरू चलाएर त्यसबाट चाहिँ ठूल्ठूला कामहरू चाहिँ गर्न सक्छौँ। ती चाहिँ अब किसान लेभलमा हुँदैनन्, ती चाहिँ अलिकति फर्म लेभलमा हाम्रो इन्टरप्राइज लेभलमा चाहिँ हुन्छन् होला। किसानलाई प्रविधिको पहुँच छ तर किसानको आफ्नो आर्थिक अवस्थाको कारणले गर्दाखेरि त्यहाँसम्म पुग्न नसकेको अवस्था चाहिँ विडम्बना छ।
2: तपाईँले भने जस्तै प्रविधिहरू छन्, किसानले पहुँच गर्ने क्षमता चाहिँ उसको सामूहिकता, उसको चाहिँ व्यक्तिगत कुरा लगायत किसानको चाहिँ आर्थिक अवस्थाको पाटोमा पनि रह्यो, समूह सहकारी मार्फत चाहिँ काम गर्दा त्यसमा पहुँच अलि सहज रूपमा पुग्ला, व्यक्तिगत रूपमा काम गर्दा अलिकति गाह्रो होला भन्ने तपाईँले चाहिँ कुरा राख्नुभयो। हाते ट्र्याक्टर, पावर टिलर लगायत कृषि औजार सबै किसानको चाहिँ पहुँचमा पुर्याउन काम भइरहेका छन् तपाईँले भने अनुसार चाहिँ। अब त्यो उपकरणहरू त भए, प्रयोगमा पनि कतिपय आएका छन्, भोलि किसानले प्रयोग पनि गर्नुहोला, हैरानी चाहिँ त्यति बेला हुन्छ जब खेतमा पुगेपछि काम गर्ने बेला चाहिँ बिग्रेर थन्क्याउनु पर्छ। यो कति समस्या, कति चुनौतीको पाटो हो त?
3: एकदमै यो चाहिँ अब मेसिन औजारको यो त अब प्राविधिक विषय हो, त्यसमा चाहिँ समस्या रहिरहन्छ। म आफै पनि अस्ति पाँचकालमा काम गर्दै थिएँ, मसँग अपरेटर साथीहरू पनि हुनुहुन्थ्यो, म आफै पनि थिएँ, तर चाहिँ मेरो खेतमा गर्दा गर्दै मेरो चाहिँ नट एउटा खुस्कियो, पानी हिलोमा हरायो। मलाई त्यतिखेर तत्कालै समस्या भयो, हामीसँग चाहिँ गाडी थियो, हामीसँग अरू अल्टरनेटिभ चाहिँ हामीसँग 12 नट चाहिँ हामीलाई थियो र अल्टरनेटिभ काम गर्यो। तर किसानले त्यहाँसम्म सोच्नु भएको हुँदैन, काम गर्दा गर्दै एउटा नट फुस्किन्छ अथवा केही भाँचिन्छ होइन, त्यो गर्दाखेरि समस्या आउँछ। अब यो समस्याको लागि किसान चाहिँ अलिकति ट्रेन हुनुहुन्छ, अभ्यस्त हुनुहुन्छ भने मलाई मेरो चाहिँ समग्रमा चाहिँ तत्कालै बिग्रिन सक्ने मेरा पार्ट्सहरू यही हुन्, यी पार्ट्स मैले झगडा राख्नुपर्छ भनेर उहाँहरूले झगडा राख्नुहुन्छ। कति चाहिँ ठाउँमा अलिक दुर्गम ठाउँ हुन्छ, पसलभन्दा टाढा हुन्छ, बिग्रेर बित्तिकै तुरन्तै पसल पुग्न सकिन्न, त्यस्तो बेलामा चाहिँ हामीले चाहिँ त्यस्ता चाहिँ जगेडा पार्ट पूर्जाहरू चाहिँ आफूले राख्नु पर्यो। जो चाहिँ अनुभवी हुनुहुन्छ उहाँहरूले चाहिँ मेरो बिग्रिरहने पार्ट्सहरू यो हो, मलाई चाहिरहने हराइरहने पार्ट्स यो भनेर चाहिँ उहाँहरूले राख्नु पर्यो। त्यसबाहेक चाहिँ अब खेतमै गएपछि हामी तत्काल केही सानातिना चाहिँ हामी मर्मसम्हारहरू गर्न सक्ने सिप हासिल गर्नु पर्यो। हाम्रो अपरेटर साथीहरूलाई चाहिँ हामीले त्यसरी चाहिँ हामी दक्ष बनायौँ भने हामीलाई अलिकति किफायती हुन्छ। अब होइन भने त्यो मेसिन बोकेर चाहिँ सदरमुकाम होला अथवा चाहिँ आफ्नो चाहिँ बजार मर्मत केन्द्रसम्म पुर्याउनु पर्यो, त्यता काम पनि हामीलाई डिस्टर्ब भयो भने चाहिँ त्यहाँ पुर्याउँदा मर्मत गर्दा हाम्रो अलिक खर्च बढ्ने हुन्छ। त्यसकारण चाहिँ मेसिन सँगसँगै हामीले चाहिँ मर्मत सम्हारको पनि हामी चाहिँ पार्ट सँगसँगै जोड्नुपर्छ। अब त्यसको लागि चाहिँ भन्न चाहेको चाहिँ यो अनुदानको कार्यक्रम सञ्चालन गर्दाखेरि हाफ डे वान डे अथवा कति डे हुन्छ त्यसको चाहिँ तालिम सञ्चालन दिनुपर्छ भन्ने कुरा चाहिँ राखिरहेको अवस्था पनि छ। तथापि ती चाहिँ व्यवहारमा चाहिँ अलिक कारण हुन नसक्ने, किसानको पनि समय नमिल्ने अथवा चाहिँ व्यवसाय साथीहरूले कसरी डेलिभरी गर्नुभयो त्यसमा चाहिँ केही कमी कमजोरी होला। यसलाई चाहिँ हामी चाहिँ केही नयाँ प्रविधिहरूको विषयमा गर्दाखेरि हामी चाहिँ बेला बेलामा हामीलाई चाहिँ विभिन्न स्थानीय निकायले पनि हामीलाई अनुरोध गर्नुहुन्छ, हामी आफै पनि चाहिँ स्रोत व्यक्ति भएर चाहिँ तालिम सञ्चालन गरिरहेका छौँ भने चाहिँ हामीले आफै पनि तालिम सञ्चालन गरिरहेका छौँ। यी तालिमहरू चाहिँ अझ व्यापक रूपमा जानुपर्छ। मेसिन औजार उपकरण सँगसँगै त्यस प्रविधिको चाहिँ डिटेल ज्ञान हुनु पर्यो। कति ठाउँमा कस्तो बिजोग देखिन्छ भने ट्र्याक्टर लिन आउने अनुदान लिन आउने मान्छेले ट्र्याक्टर चाहिँ फर्स्ट टाइम छुँदै हुनुहुन्छ र उहाँले लाँदै हुनुहुन्छ। त्यो प्रविधि त्यो मेसिनलाई जुन उहाँको लगानी भएको छ राज्यको लगानी भएको छ त्यो सही सदुपयोग होला नहोला त्यसले भोलि सम्भावित दुर्घटना के हुनसक्छ, उहाँलाई चाहिँ घर पुर्याउँदा नपुर्याउँदै उहाँले मेसिन बिगार्न सक्नुहुन्छ, त्यो मेसिन चलाउँदा चलाउँदै उहाँ चाहिँ त्यो मेसिनसँगै आफू दुर्घटना पर्न सक्नुहुन्छ, मानवीय चाहिँ जोखिम पनि छ भने चाहिँ यान्त्रिक जोखिम पनि छ। त्यसकारण चाहिँ यो यन्त्र उपकरण भनेको अलिकति मेकानिकल चाहिँ प्रणाली हो, यसलाई बुझ्नु पर्यो, त्यसलाई सञ्चालन गर्ने चाहिँ प्रक्रियाहरू बुझ्नु पर्यो, त्यसलाई नियमित मर्मसम्हारका चाहिँ बारेमा चाहिँ ज्ञान हुनु पर्यो। त्यस भयो भने चाहिँ आगामी दिनमा चाहिँ अलिक सहज होला। हुन त हामी अहिलेको अवस्था चाहिँ भोलि पाँच वर्ष पछाडि हेर्दाखेरि त स्थानीय लेभलमा भने चाहिँ नलेज सेयरिङ हुन्छ नि त, जुन चाहिँ एकजना अपरेटर अथवा किसानले सिकेको कुरा त आफ्नो चाहिँ परिवार अथवा छिमेकीले बताउनुहुन्छ, भोलिको दिनमा त अलिक सहज होला। तर अहिलेको तत्कालको अवस्थामा हामीले विभिन्न संस्थाहरूले चाहिँ हामीले चाहिँ यस्ता तालिमहरू आयोजना गरेर उहाँलाई चाहिँ सुशिक्षित गर्ने अथवा चाहिँ उहाँलाई चाहिँ तालिम प्राप्त गराएर मात्रै मेसिन औजार उपकरण चलन दियो भने चाहिँ मेसिनको पनि चाहिँ प्रयोग राम्रोसँग हुन्छ होला र उहाँहरूलाई पनि लागत अलिकति कम लाग्ला, झन्झट कम होला।
2: तपाईँ आफै राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रको वैज्ञानिक पनि हुनुहुन्छ, केन्द्र आफैले त्यसरी चाहिँ सुशिक्षित गर्ने आवश्यक पर्दा चाहिँ मर्मत गर्ने गरी किसानलाई तालिम दिएको छ अथवा त्यस्ता सिपमूलक तालिमका चाहिँ कार्यक्रम प्रवाह भएका छन्?
3: पक्कै पनि अब राष्ट्रिय कृषि इन्जिनियर अनुसन्धान केन्द्र कमलटार, त्यस्तै हाम्रो चाहिँ कृषि औजार अनुसन्धान केन्द्र चाहिँ रानीघाट वीरगंज, र हाम्रो चाहिँ कृषि यन्त्र परीक्षण अनुसन्धान केन्द्र हाम्रो चाहिँ सरलाई नवलपुरमा हाम्रा चाहिँ तीनवटा चाहिँ हाम्रा कृषि इन्जिनियरिङसँग रिलेटेड संस्था छन् भने चाहिँ हाम्रो चाहिँ प्रादेशिक अफिसहरूमा पनि हाम्रा कृषि इन्जिनियर साथीहरू हुनुहुन्छ, त्यहाँबाट पनि हाम्रो चाहिँ प्राविधिक सेवाहरू पाइरहेका छौँ। र हामीले चाहिँ जस्तो तराई क्षेत्रको लागि चाहिँ रानीघाटबाट विभिन्न कृषि औजार उपकरणमा चाहिँ विभिन्न तालिमहरू भिजिटहरू उहाँहरूलाई डेमोन्स्ट्रेसन गर्ने प्रक्रिया भइरहेको छ। अब हामी यी तीनवटा अफिस अथवा चाहिँ नार्कका चाहिँ हाम्रो प्रादेशिक अफिसहरूले पुर्याउने सेवाले चाहिँ सम्पूर्ण किसानहरूलाई पुग्दैन होला, र हामीले चाहिँ अब सबैको पहुँच होस् भनेर चाहिँ विगत चाहिँ हामी 2076 सालदेखि चाहिँ हामीले आवश्यक तालिमहरू सञ्चालन गर्दै आयौँ। ती तालिममा चाहिँ हामी देशैभरिका चाहिँ हाम्रो पहाड़को लागि छुट्टै र तराईको लागि छुट्टै हामीले तालिम गऱ्यौँ, र त्यसमा चाहिँ सबै जिल्लाको चाहिँ प्रतित्व होस् भनेर गोर्खापत्रमा सूचना प्रकाशित गरेर सबैको पहुँच पुर्याउने किसिमले समानुपातिक हिसाबले चाहिँ हामीले उहाँलाई हाम्रा चाहिँ कुनै बेला चाहिँ कमलटारमा राखेर कुनै बेला अब तराईका हाम्रो स्टेसनहरूमा राखेर तालिम दियौँ। ती तालिम चाहिँ हामीले चाहिँ अलि विशिष्टीकृत तालिम दियौँ, किनभने उहाँहरूले त्यो तालिम सिकेर चाहिँ आफ्नो स्तर स्थानमा के आफ्नो स्थानीय निकाय अथवा आफ्नो गाउँघरमा गएर चाहिँ अरूलाई सिकाउनु हुनेछ भन्ने, किनभने सबै किसान त हामीसँग पहुँचमा आउन सक्नुहुन्न, त्यस तालिम दियौँ। त्यो तालिमको चाहिँ पक्कै पनि उहाँहरूलाई चाहिँ अब फलदायी भएको छ। उहाँले चाहिँ ती मेसिन औजार उपकरण चाहिँ जसले चाहिँ अलिक फर्दर सिक्न चाहनु उहाँहरूलाई हामी पछि पनि हामीलाई उहाँलाई चाहिँ अलिकति वातावरण मिलाएर उहाँहरूलाई थप एक दुई महिनाका तालिम पनि उहाँले चाहिँ निजी क्षेत्रसँग हामी सहकार्य गरेर उहाँहरूलाई त्यो सिप सिक्ने अवसर पनि प्रदान गर्यौँ भने कति किसानहरूलाई चाहिँ अहिले सिक्छु भन्दै पनि उहाँलाई त गएर ट्र्याक्टर खोलेको कसैले देखाउन सक्दैन, ट्र्याक्टरका भित्रका पार्ट पूर्जाहरू देखाउन सक्दैन, सर्भिसिङ के बताउने मान्छे हुँदैन, ती कुराहरू तालिमको दौरान चाहिँ उहाँहरूलाई चाहिँ औजार उपकरणका चाहिँ बेसिक प्रिन्सिपलहरू, त्यसका चाहिँ इन्जिन सञ्चालनका कार्यप्रणालीहरू, विभिन्न नव चाहिँ हाम्रो चाहिँ आएका चाहिँ प्रविधिहरू होइन, हाम्रो चाहिँ खेती प्रणालीमा नयाँ नयाँ प्रविधिहरू चाहिँ हामी यो यन्त्र उपकरण पर्यावरणसँग मात्रै नजोडिएर हामी चाहिँ सिँचाइका प्रविधिहरू होला, पोस्ट हार्भेस्टका प्रविधि होला, होइन विभिन्न प्रशोधनका प्रविधि होला, त्यस्तै वाटर म्यानेजमेन्टका प्रविधि होला, विभिन्न प्रविधिहरूको बारेमा नै उहाँहरूलाई जानकार गराएर उहाँहरूको आफ्नो व्यवसाय सुदृढलाई हामीले चाहिँ पहल गऱ्यौँ, चाहिँ अहिलेसम्म गरिरहेका छौँ र आगामी दिनमा चाहिँ अब गर्नेछौँ। तर यस वर्ष चाहिँ केही बजेटमा समस्या देखेको छ, मन्त्रालयले केही समाधान भयो भने चाहिँ यो वर्ष साल पनि हामी गर्छौँ। र यस्ता मर्म संहार तालिमहरू चाहिँ हामीले सञ्चालन चाहिँ विगतमा चाहिँ कन्टिन्यू गरिरहेका थियौँ भने यसैलाई अनुसरण गर्दै अहिले चाहिँ कृषि मेसिनरी व्यवसाय संघ त्यस्तै विभिन्न चाहिँ एनजिओ आइएनजिओ संस्थाहरूले पनि यी यसैलाई अनुसरण गर्दै तालिम आयोजना गरिरहनु भएको छ। त्यसबाट चाहिँ उत्पादित जनशक्ति चाहिँ कति चाहिँ हाम्रो चाहिँ कृषि कम्पनी अब चाहिँ मेसिनरी व्यवसायमा लाग्नु भएको छ भने कहिले रोजगारी पाउनु भएको छ भने कसैले चाहिँ आफ्नो चाहिँ व्यवसाय चाहिँ आफ्नो मर्मसम्मार व्यवसाय सञ्चालन गर्नु भएको छ, कतिले चाहिँ कस्टम हायरिङ पनि गरिरहनु भएको छ। मैले अघि पनि जोड्न खोजेको के थियो भन्दाखेरि नेपालको कृषिमा चाहिँ यान्त्रिकरणमा पहुँच पुर्याउनको लागि कस्टम हायरिङ जसलाई चाहिँ नेपालीमा चाहिँ कृषि औजार उपकरण भाडामा लिने दिने चाहिँ व्यवसाय भनिन्छ, त्यो चाहिँ भाडामा लिने दिने जस्तो चाहिँ अरू व्यवसायमा पनि त भाडा दिने चल्छ होइन, जस्तो डोजरहरू चाहिँ विभिन्न स्क्राइटरहरू चाहिँ मेसिनहरू ठुला मेसिनहरू पनि भाडामै चलिरहेको हुन्छन्, त्यसबाट त सुविधा पाइरहेको हुन्छ हाम्रा विभिन्न कन्ट्राक्टर साथीहरूले भने चाहिँ त्यस्तै कृषकहरूले पनि यो भाडामा दिइने चाहिँ सेवा केन्द्र भयो भने किसानले प्रविधिसँग पहुँच सजिलै बढ्छ, थोरै लगानीमा धेरै किसानहरूको पहुँच स्थापित हुन्छ।
2: तपाईँले भने जस्तै तत्कालै बिग्रियो तत्कालै मर्मतको सुविधा त्यहाँनिर किसानले चाहिँ नपाउन सक्छ, अलि केही गर्दाखेरि सहजताको अवस्था बन्न सक्ला अथवा त्यस्ता केही ससाना पूर्व तयारी हुन सक्लान्?
3: होइन, मेसिनको लागि चाहिँ अब ठुलो मेसिन इन्टर्नल पार्ट अलिक चाहिँ धेरै चाहिँ अब बिग्रियो अवस्था भयो भने त हामी वर्कसपमा लानै पर्छ, हामी चाहिँ लेथ मेसिनबाट बनाउनु पर्ने अवस्था हुनसक्छ होइन। र सानातिनोको लागि चाहिँ हामी अपरेटर र मेकानिक त फरक विषय हुन् होइन, अपरेटर भनेको मेसिन चलाउने मान्छे भने मेकानिक भनेको त्यसको इन्जिनलाई चाहिँ अथवा त्यसका त्यो मेसिनसँग रिलेटेड चाहिँ बनाउने मान्छे हो। हामीले चाहिँ जुन दुर्गम ठाउँको चाहिँ अपरेटरलाई चाहिँ मेकानिकको बारेमा पनि थप ज्ञान दिनुपर्छ, त्यसकारण चाहिँ हामी यस्तो तालिम आयोजना गर्दाखेरि चाहिँ त्यो चाहिँ एउटा त्यो मोडल गर्नुपर्छ। सुरुमा चाहिँ हामी इन्जिन सम्बन्धी जानकारी दिने, त्यसपछि सञ्चालन सम्बन्धी तालिम दियो भने चाहिँ उहाँहरूले स्थानीय स्तरमा सानातिना पार्ट्स राखेर आउने समस्याहरूको समाधान गर्नुहुन्छ। कति त साना साना समस्या परिरहेको हुन्छन् कि, ती समस्याहरू त्यही खेतमै समाधान हुन सक्छन्, त्यसको चाहिँ ज्ञान नहुँदाखेरि त्यसलाई हामी ठूलो समस्या मानेर हामी चाहिँ वर्कसपमा लगिरहेको अवस्था छ। त्यसकारण चाहिँ अब स्थानीय निकायले आफूले जति चाहिँ उहाँले कृषि यान्त्रिकरणका चाहिँ कार्यक्रम राख्नुहुन्छ, 1.5 करोड 2 करोडका चाहिँ मेसिनहरू बाँड्नुहुन्छ भने त्यो सँगसँगै चाहिँ उहाँहरूले चाहिँ 1-5 दिने हुनसक्छ अथवा चाहिँ 7 दिने हुनसक्छ अथवा 3 दिने हुन्छ चाहिँ त्यो मेसिन औजार सञ्चालन सम्बन्धी चाहिँ तालिम आयोजना गर्नुहोस्। त्यो गर्दाखेरि स्थानीय स्तरमै गाउँ टोलमै चाहिँ मेकानिक बन्ने अवस्था हुनसक्छ, स्थानीय चाहिँ हाम्रा चाहिँ अपरेटर साथीहरू पनि त्यहाँ अलिकति त्यो मेसिन सम्बन्धी ज्ञान प्राप्त हुन्छ, ज्ञान प्राप्त गरेर चलाउँदाखेरि मेसिनको आयु बढ्छ। र चाहिँ मर्म सम्भारमा चाहिँ मेन चाहिँ हाम्रो किसानहरूलाई चाहिँ त्यो मेसिन चाहिँ किनभने नयाँ चिज हो, त्यसले कसरी समस्या आउँछ भने उहाँहरूलाई जो घरमा चाहिँ सिनियरबाट चाहिँ जुन पुर्खाबाट हामी ज्ञान लिन्थ्यौँ नि त्यो ज्ञान पनि छैन, एकदम नवीनतम प्रविधि भएको हुनाले त्यस सम्बन्धी चाहिँ अब म्यानुअल पढ्ने पनि बानी छैन होइन, त्यसमा के लेखिया हुन्छ। त्यसकारण चाहिँ नियमित मर्म सम्भार हामी चाहिँ जस्तो चाहिँ अब डिजल इन्जिन चलाउँदैछौँ भने डिजल इन्जिनमा तेल सकिएपछि त्यसले हावा लिन्छ होइन, इयर लक हुन्छ, ती सामान्य समस्या त्यसलाई हामी चाहिँ निराकरण पहिले गर्न सक्थ्यौँ नि त, हामी चाहिँ तेल नसकेर थपी थपी चलाएको हामीसँग चाहिँ इयर लकको समस्या हुँदैन थियो होइन। त्यस्तै पेट्रोल इन्जिनमा पनि हामी चाहिँ त्यो चाहिँ हिट हुनसक्छ, त्यसलाई चाहिँ हामी कसरी चलाउने, त्यसलाई चाहिँ त्यो हाम्रो चाहिँ कहाँ चाहिँ हाम्रो चाहिँ त्यसलाई कुलिङ गर्नको लागि चाहिँ सफा गर्नु पर्थ्यो होइन, त्यस्तै हामीले चाहिँ कति घन्टा चलाउने, सुरुमा कति घन्टा चलाउने, सुरुको मोबिल चाहिँ हामी चाहिँ फोहोर नहुँदै फेर्ने, पछि नियमित रूपमा चाहिँ मोबिल फेर्ने होइन, तेलको चाहिँ हामी पनि कति ठाउँमा चाहिँ हामी तेलको सुनिश्चितता गर्दैनौँ, खेतमा जान्छौँ तर चाहिँ हाम्रो तेल सकिन्छ किनभने हाम्रा ट्याङ्कीहरू चाहिँ 2.5 लिटर 3 लिटरका हाम्रा ट्याङ्कीहरू छन् होइन, त्यसकारण चाहिँ हामी चाहिँ त्यसलाई चाहिने इन्धनको पनि पहिले सुनिश्चितता गर्नु पर्यो। अब चाहिँ कहिलेकाहीँ मोबिल पाइँदैन, जस्तो अहिले युद्ध हुँदाखेरि चाहिँ मोबिलको सर्टेज छ, त्यसकारण किसानहरूले चाहिँ पहिले नै अग्रिम रूपमा चाहिँ मलाई यो मोबिल फेर्नुपर्छ, गियर आयल फेर्नुपर्छ, यी कुरा जानकारी हुनु पर्यो। त्यस्तै मेसिनमा चाहिँ कहीँ लिकेज हुन्छ होइन, मेसिन चलिरहेछ तर त्यसमा चाहिँ तिनीहरू चाहिँ अयल सिलहरू गएर चाहिँ लिकेज भएर चाहिँ तपाईँको इन्जिन खाली भएको हुनसक्छ, त्यसले गएर त्यही सानातिना कुराहरू ख्याल नगर्दाखेरि मेसिनमा भोलि चाहिँ ठुलो चाहिँ क्षति ल्याउँछ, ठुलो चाहिँ मर्मसम्भार गर्नुपर्ने हुन्छ। तपाईँले चाहिँ 2-4 सयले चाहिँ हुने काम चाहिँ मर्मत टाइममा नगर्दा अथवा चाहिँ त्यो ख्याल नपुर्याउँदाखेरि चाहिँ भोलि चाहिँ 8-10 हजारको चाहिँ तपाईँलाई चाहिँ खर्च बढ्न आउनसक्छ। त्यसकारण मर्मसम्भारमा चाहिँ हाम्रो स्थानीय लेभलमै हामी चाहिँ मेकानिक तयार गरौँ, गरौँ, दक्ष अपरेटरहरू तयार गरौँ, अनि चाहिँ प्रविधि चाहिँ राम्रोसँग चल्छ।
2: कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा छौँ। राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रका वैज्ञानिक गंगाराम भण्डारीसँग हामीले विशेष गरी खेतीमा चाहिँ बढ्दो प्रविधिको प्रयोग र ध्यान दिनुपर्ने विषयहरूलाई पनि जोडिरहेका छौँ। प्रविधिको पहुँच पुग्दैछ, किसानहरू प्रयोगमा चाहिँ अभ्यस्त हुनुहुन्छ, तर विगतका केही उदाहरणहरू हेर्ने हो भने जसले चाहिँ यन्त्र उपकरणहरू लिनुभयो, महँगो हालेर अथवा अनुदानमा चाहिँ लैजानुभयो, प्रयोग हुन नसक्दाखेरि कतिपय त्यत्तिकै पनि थन्केर बसेको अवस्था छ। अब त्यसलाई फेरि मर्मत सम्मार गरेर प्रयोगमा ल्याउने अथवा चाहिँ बिग्रदा बित्तिकै चाहिँ मर्मतका लागि पहल गर्ने यस्ता कुराहरू छन् नि। तपाईँले अघि पालिकालाई जोड्नुभयो, पालिकाले अझै थप के कुराहरू चाहिँ ध्यान पुर्याउनु पर्छ अथवा उनीहरूले गर्न सक्छन् होला?
3: यसमा चाहिँ अब कति किसानहरूले चाहिँ नबुझिकन ल्याउनु भयो कि, अब चाहिँ मेसिनहरू पाएपछि चाहिँ अथवा कहिले अनुदानको भनेको सित्तैमा पाएको भनेर पनि चाहिँ कति ठाउँमा दुई तिनवटा ट्र्याक्टरहरू जुन उहाँलाई आवश्यकता थिएन, त्यसरी चाहिँ मेसिन घरमा राखिएका अनुपयुक्त लगानी गरेका अवस्था पनि छन्। र मेसिनमा के हुन्छ भन्दाखेरि लामो समय चाहिँ हामीले चाहिँ त्यसलाई प्रोपर ढङ्गले चाहिँ भण्डारण अथवा त्यसलाई हामी चाहिँ राखेनौँ भने चाहिँ मेसिन फेरि आफैमा चाहिँ त्यो बिग्रिन सक्छ। त्यसकारण चाहिँ लामो समय चाहिँ बिग्रेको छ भने त्यसलाई चाहिँ विशेष किसिमले सोच्नु पर्ला। होइन भने चाहिँ हामी चाहिँ विभिन्न चाहिँ जो अनुपयुक्त मेसिनहरू छन् त्यसलाई चाहिँ बेलैमा मरसम्हार गरेर चाहिँ प्रयोगमा ल्याउन सक्छौँ। त्यो चाहिँ किसानको उहाँले पनि आफूले पुर्याउनु पर्यो, त्यसै थर्काएर राख्नुभन्दा चाहिँ त्यसलाई रिसेल गरेर हुन्छ कि होइन, अनुदानमा ल्याएको सामान त रिसेल गरेर नमिल्ला, तर आफ्नै लगानीको मेसिनहरू चाहिँ आफैलाई चाहिँ आफ्नो जमिनभन्दा चाहिँ कम के अरे मेसिन बढी भयो अथवा त्यस्तो अनुपयुक्त छ अथवा तपाईँलाई प्रयोग गर्नु छैन भने अरूलाई बेच्न सक्नुहुन्छ भने, अब पालिक जस्तो गभर्मेन्ट लेभलले चाहिँ त्यस्तो चाहिँ अब अहिले एउटा समस्या पनि चाहिँ हाम्रो चाहिँ अलिकति कमसल खालका मेसिनहरू नेपालमा भित्रिएर छिटो बिग्रिने र डम्पिङ साइट भयो भन्ने चाहिँ एउटा चाहिँ प्रब्लम छ। अब यसलाई चाहिँ समाधान गर्नको लागि त एउटा भनेको हामी त क्वालिटी मेसिनहरू चाहिँ हामी इम्पोर्ट गर्ने हो, त्यसको लागि चाहिँ नार्क अन्तर्गतको चाहिँ यन्त्र परीक्षण अनुसन्धान केन्द्र चाहिँ नवलपुर छ, त्यसलाई हामी सशक्त बनाउनु पर्यो। यसमा चाहिँ मन्त्रालयले छिटो ध्यान दिनु पर्यो चाहिँ होइन, उहाँहरूले मन्त्रालयले चाहिँ छिटो कार्यविधि बनाएर त्यसलाई सञ्चालन गर्ने वातावरण बनाउनु भयो भने चाहिँ निजी क्षेत्र र किसानले पनि त्यसबाट चाहिँ लाभ पाउनुहुन्छ र राज्यको लगानी पनि अलिकति सुरक्षित हुन्छ जस्तो लाग्छ। र चाहिँ यी पुराना मेसिनहरूलाई बनाउनुलाई हामी अलिकति चाहिँ यो निजी क्षेत्रलाई इन्करेज गरेर गभर्मेन्टले चाहिँ त्यो उहाँहरूलाई चाहिँ इन्करेज गरेर उहाँहरूले यस्ता चाहिँ मेसिन औजार मर्मत गर्ने शिविर सञ्चालन गर्नु पर्यो होइन, ठाउँ ठाउँमा चाहिँ गएर शिविर सञ्चालन गर्ने, त्यसपछि किसानहरूले त्यो शिविरमा ल्याएर चाहिँ आफूसँग थन्केका मेसिनहरू बनाउने, त्यो हुँदाखेरि चाहिँ ती चाहिँ कति चाहिँ सानो मर्मसम्हारले चल्न सक्ने तर त्यसको प्राविधिक ज्ञान नभएर यत्तिकै थन्किरहेका मेसिनहरू पुनः प्रयोग हुन सक्छन्। त्योतर्फ पनि चाहिँ राज्यले चाहिँ कार्यक्रम बनाएर लागू गर्यो भने ठिक होला। अब नार्किक हाम्रो त्यहाँ किसानसँग जाने चाहिँ हाम्रो अधिकार कार्यक्षेत्र होइन, हामीले चाहिँ प्रविधिको बारेमा चाहिँ जानकारी दिने, प्रविधिलाई चाहिँ नेपाल चाहिँ किसानको चाहिँ माग सुहाउँदो चाहिँ प्रविधि विकास गर्ने, मोडिफिकेसन गर्ने अथवा आविष्कार गर्ने अथवा चाहिँ प्रविधिलाई चाहिँ हामी चाहिँ डेमोन्स्ट्रेसनको मार्फतबाट चाहिँ किसानलाई चाहिँ त्यसलाई चाहिँ प्रदर्शन गर्ने, देखाउने र उहाँहरूलाई बुझाउने काम चाहिँ हाम्रो हो। र यसमा चाहिँ जुन अहिलेका समस्या छन् यसका समस्यालाई चाहिँ हामीले नार्कले चाहिँ आफ्ना विभिन्न चाहिँ अनुसन्धान कार्यक्रम मार्फत चाहिँ त्यहाँबाट रिपोर्टहरू हाम्रो चाहिँ नीति तथा आर्थिक नीति चाहिँ हाम्रो चाहिँ अनुसन्धान केन्द्र छ, त्यहाँहरू पनि त्यसका चाहिँ विभिन्न अनुसन्धान गर्नुहुन्छ। त्यसबाट आएका देखेका समस्या समाधानको लागि अब राज्यले चाहिँ गर्नुपर्ने केही कामहरू चाहिँ बाँकी छन्।
2: तपाईँले अहिले जुन धान खेती र त्यसका लागि चाहिँ प्रविधिहरूको चाहिँ विकल्पका कुराहरू चर्चा गर्नुभयो, खेती धानमा मात्रै केन्द्रित छैन किसानको, यही बेला मकै हुन्छ, यही बेला कोदो हुन्छ, अघि तपाईँले बहुउपयोगी यन्त्र उपकरण भनेर पनि जोड्नुभयो, यो यसरी बहुउपयोगी प्रयोग गर्दाको चाहिँ फाइदा किसानले चाहिँ कसरी लिन सक्नुहुन्छ त?
3: कति औजार उपकरणहरू हामी बहुउपयोग गर्न सक्छौँ, जस्तो ट्र्याक्टरै भन्दाखेरि ट्र्याक्टर त हामीले जुन बाली लगाउँदा हुन्छ, ट्र्याक्टर कमन चाहिँ हाम्रो चिज हो होइन, त्यस्तै गरेर चाहिँ हाम्रा थ्रेसर मेसिनहरू पनि केही कमन छ, त्यो सानो मोडिफिकेसन गर्नुपर्ने हुनसक्छ होइन, किसानलाई त्यो थाहा नहुनसक्छ। हामी ठुलो थ्रेसर मेसिन ल्याएको छ भने त्यहाँ हामी जाली परिवर्तन गरेर हामी चाहिँ मसिनो दाना हुने, अलि ठुलो दाना हुने, अलि ठुलो दाना हुने हामी बहुउपयोग गर्न सक्छौँ। कति ठाउँमा चाहिँ अब त्यो जाली चाहिँ अब विक्रेताले नदिएको अवस्था हुनसक्छ, किसानलाई ज्ञान छ भने चाहिँ उहाँहरूले किन्ने बेला नै चाहिँ चाहिँ त्यसको कम्प्लिट प्याकेज किन्न सक्नुहुन्छ। त्यसकारण त्यस्ता बहुउपयोगी मेसिनहरू जस्तो सिड ड्रिल मेसिन प्रयोग गर्नुहुन्छ भने त्यही सिड ड्रिल मेसिनले चाहिँ धान पनि छर्छ, त्यसले चाहिँ हामीले केही चाहिँ परिवर्तन अथवा त्यहाँ चाहिँ मिटरिङ भन्छौँ हाम्रो भाषामा, त्यो मिटरिङ मेकानिजम चाहिँ त्यसलाई चाहिँ मिलाउनु पर्ने हुनसक्छ होइन। त्यसको बिउ अथवा मल चाहिँ कन्ट्रोल गर्ने मेकानिजम ती कन्ट्रोल गरेर एउटै मेसिनबाट चाहिँ हामी बहुउपयोग प्रयोग गर्न सक्छौँ। त्यसकारण किसानले चाहिँ अब मैले त यो सबै मेसिन किसानले एउटै घरमा राख्नुपर्छ भन्ने पक्षमा त छैन, म चाहिँ सधैँ चाहिँ भाडामा चाहिँ मेसिन प्रयोग गर्नुपर्छ, त्यो भाडाको व्यवसाय चाहिँ प्रवर्धन हुनुपर्छ भन्ने पक्षमा छु। तथापि किसानले पनि त्यो जानकारी राख्नु पर्यो कि मेरा चाहिँ बहु मल्टिपल अथवा बहुप्रयोग हुने मेसिनहरू के हुन्, यसलाई के प्रयोग गर्न सकिन्छ। जस्तो हामी ट्र्याक्टर प्रयोग गर्छौँ भने ट्र्याक्टर भनेको त आफैमा एउटा इनर्जी हुन्छ, चाहिँ ऊर्जाको स्रोत हो। त्यो ऊर्जाको स्रोतले चाहिँ जे पनि काम गर्न सक्छ, धेरै पनि काम लगाउन सक्छौँ होइन। कतिपय ठाउँमा एउटा अनौठो लाग्ला सुन्दाखेरि चाहिँ मिनी टिलरलाई काठ चिरानको रूपमा पनि प्रयोग गरेको देखिन्छ, किनभने त्यसमा त इन्जिन छ, त्यसलाई पावर छ, त्यसलाई हामी प्रयोग गर्न सक्छौँ। त्यसै गरी तपाईँलाई पम्पिङ गर्नुपर्नेछ, तपाईँलाई विषादी छर्नुपर्नेछ, गोडमेल गर्नुपर्नेछ, रोप्नुपर्नेछ, जोत्नुपर्नेछ, ढुवानी गर्नुपर्नेछ, यी काममा पनि हामी त्यही ट्र्याक्टर प्रयोग गर्न सक्छौँ। त्यसमा चाहिँ हामीले एट्याचमेन्ट चाहिँ प्रयोग गर्नु पर्यो। हामी चाहिँ जस्तो विगत केही वर्ष अगाडि चाहिँ त्यतिखेर जुन किसानलाई चाहिँ त्यति नलेज थिएन, गाउँभरि सबैले चाहिँ ट्र्याक्टरै ट्र्याक्टर किन्नुहुन्थ्यो कि, त्यसको सट्टा चाहिँ मैले उहाँलाई सल्लाह दिएको थिएँ तपाईँ यति धेरैले सबैले ट्र्याक्टरै किन्नुभन्दा चाहिँ कसैले ट्र्याक्टर किन्नुभएको, कसैले चाहिँ त्यसमा जोड्ने औजार उपकरण एट्याचमेन्ट किन्नुभएको भए त त्यसको प्रयोग गर्न पाइन्थ्यो। तपाईँको एउटा के त्यो टोलभरिका चार पाँचवटा ट्र्याक्टरले त तपाईँ ट्र्याक्टरलाई काम पुग्दैन नि त, वर्षभरि होइन काम पुग्दैन, उसले त्योभन्दा धेरै जग्गा जोत्न सक्छ, धेरै काम गर्न सक्थ्यो। त्यसकारण चाहिँ त्यो ट्र्याक्टरसँग जोडिने एट्याचमेन्टको बारेमा पनि किसानलाई चाहिँ अलिकति अवेरनेस भन्छौँ, त्यसमा चाहिँ सूचना जानकारी हुनु पर्यो। त्यो जानकारी भयो भने चाहिँ यान्त्रिकरण अलिकति सार्थक हुन्छ।
2: यी धेरै कुराहरू किसानले बुझ्नुपर्ने, किसानलाई बुझाउनुपर्ने, उद्योगी व्यवसायीसँग पनि यहाँ मिल्नुपर्ने अथवा समन्वय गर्नुपर्ने, तपाईँ आफै कृषिका निकायहरूले पनि समन्वय गर्नुपर्ने जुन प्रविधि विस्तारका चाहिँ कुराहरूमा चाहिँ जोडिएको रहेछ, यो आपसी निकायहरू बीचको समन्वय अलि राम्रो हुन सक्यो भने चाहिँ के फरक पर्ला, अथवा अहिलेसम्म भयो चाहिँ के त?
3: अहिलेसम्म चाहिँ अब कागजी रूपमा त समन्वय गर्नुपर्छ भन्ने छ, तर मलाई चाहिँ अब यो भन्दाखेरि नराम्रो सुनिएला, तर हाम्रा कति विकासे चाहिँ अड्डाहरू भनौँ अथवा प्रसारका साथीहरूले चाहिँ प्रविधि भनेर चाहिँ मेसिन चाहिँ किसानसँग पुर्याउनु भयो, त्यसलाई कम्प्लिट प्याकेज पुर्याउनु भएको छैन। त्यसले गर्दाखेरि किसानहरूको लागत चाहिँ यत्तिकै डम्पिङ भएर बसिरहेको छ, त्यसको सही सदुपयोग भएको छैन। त्यो प्रविधिको बारेमा नकारात्मक चाहिँ धारणाहरू विकास भएका छन्, त्यसले चाहिँ त्यो प्रविधिले त्यो ठाउँमा जुन प्रसार प्रसार अथवा चाहिँ प्रबन्ध हुनु पर्थ्यो त्यसको सट्टा चाहिँ नेगेटिभ चाहिँ भएको छ। त्यसकारण चाहिँ हामीले चाहिँ यसलाई पहिले चाहिँ प्रि प्लान गरेर हामीले चाहिँ त्यो प्रविधिसँग जोडिएका चाहिँ लागतदेखि लिएर सञ्चालन सम्बन्धी भोलिका मनोसम्भार सम्बन्धी चाहिँ कम्प्लिट प्याकेज सोचेर चाहिँ हामी त्यसरी प्रविधि लग्यौँ भने चाहिँ अलिक सक्सेस हुन्छ। कति ठाउँमा चाहिँ गलत चाहिँ मेसिनहरू नेपाललाई नसुहाउँदो अथवा त्यो म्यानुफ्याक्चरिङ त्रुटि भएका मेसिनहरू पुगेका छन् होइन, जस्तो चाहिँ सानो सानो चाहिँ धान रोप्ने मेसिनहरू जुन चाहिँ सफल थिएनन्, हामीले कहिले पनि सिफारिस गरेनौँ, ती निर्मातासँग पनि हामीसँग चाहिँ छलफल हुन्थ्यो, हामीले तपाईँको मेसिनमा यो सुधार नगरेसम्म चाहिँ यो मेसिन लान मिल्दैन भन्ने कुरा हामी सल्लाह दिन्थ्यौँ भने, अब हामी चाहिँ सम्पूर्ण निकायसँग हामी त चाहिँ प्राविधिक सहयोग गर्ने हो, नार्कले चाहिँ अरू निकायसँग चाहिँ हामीले चाहिँ विकास गरेका प्रविधिहरू तालिम मार्फत अथवा बुकलेट मार्फत चाहिँ हामी उहाँलाई दिन्छौँ, र आवश्यक परेको खण्डमा हामीले चाहिँ किसानकै लेभलमा अथवा चाहिँ उहाँहरूको तालिम हलमै पुगेर पनि हामी तालिम सञ्चालन गर्ने अथवा चाहिँ प्राविधिक सहयोग पुऱ्याइरहेका छौँ। र आगामी दिनमा पनि त्यस्तो चाहिँ केही समस्या भयो भने नेपाल कृषि अनुसन्धान परिषद चाहिँ अरू चाहिँ हाम्रो सरकारवाला निकायसँगै सहकार्य गर्न सदैव तत्पर छ र गर्छ, र स्थानीय निकायसँग चाहिँ अब अनुसन्धान कसरी जोडिनुपर्छ यो पनि एउटा चाहिँ चर्चाको विषय छ हाम्रो, किनभने लिङ्केज अलिकति टुट्यो र चाहिँ प्रदेश सरकारले नारसँग समन्वय गर्न अलिकति गाह्रो भइरहेको छ, किनभने चाहिँ यो अर्थ मन्त्रालयको हाम्रो चाहिँ के छ भन्दाखेरि माथिबाट गएको बजेट चाहिँ फेरि तल ब्याक आउनु हुँदैन, किनभने नार्क भनेको चाहिँ संघीय सरकार अन्तर्गत परेको हुनाले यस्ता चाहिँ व्यवहारिक कठिनाईहरू छन्। प्रदेश सरकारले चाहिँ चाहेर पनि चाहिँ समन्वय गर्न चाहिँ हाम्रो प्राविधिक कठिनाईहरू भएको अवस्था छ, यसलाई आगामी दिनमा चाहिँ नीतिगत रूपमा चाहिँ यसलाई समाधान गरियोस् र समन्वय गरेर हामी चाहिँ हाम्रा तीनवटै चाहिँ सरकार भनौँ र किसानहरू र व्यवसाय साथीहरू हामी सबै मिलेर नेपाली कृषकलाई सुहाउँदो प्रविधि उहाँहरूलाई चाहिँ सस्तो लागतमा चाहिँ हामी मेसिन प्रविधि उपलब्ध गराएर यसबाट चाहिँ समग्र राष्ट्रले चाहिँ प्रतिफल हासिल गर्नुपर्छ।
2: नार्कको राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रका वैज्ञानिक गंगाराम भण्डारी यो कुराकानीमा हामीसँग हुनुहुन्छ। हामी कुराकानीको अन्तिमतिर पनि आइपुगेका छौँ। किसानका लागि चाहिने यन्त्र उपकरण, त्यसलाई चलाउने ज्ञान, सिपका कुराहरू जोडिरहन्छन्। खास गरी कोही कसैले अथवा समूह मार्फत होस् अथवा सहकारी मार्फत होस् अथवा व्यक्तिगत लगानीमै मैले एउटा उपकरण किन्छु, उदाहरणका लागि ट्र्याक्टरै होला अथवा अर्को तपाईँले भने जस्तै रोटावेटर होला अथवा अरू यस्ता चाहिँ यन्त्र उपकरण होलान्, यसको चाहिँ प्राविधिक ज्ञान के हो, यसलाई चाहिँ मैले कसरी प्रयोग गर्न सक्छु, यो कसरी बहुउपयोगी हुन सक्छ, भोलि मैले सहज रूपमा चाहिँ कसरी प्रयोग गर्ने, मेरो भूबनोट मेरो क्षेत्रमा चाहिँ यो प्रयोग उपयुक्त छ कि छैन, मैले हाल्ने लागत यो उपयुक्त छ कि छैन भनेर यी चाहिने ज्ञानहरू हुन्छन् नि, यो ज्ञान लिन चाहिँ नार्कको यही केन्द्रसम्म चाहिँ धाउनुपर्ने हो कि अथवा अरू कुनै माध्यमबाट पनि उहाँहरूले ज्ञान लिन, बुझ्न, जान्न, सोध्न सक्नुहुन्छ त अन्तिममा?
3: अहिले अब डिजिटल युगको पनि समय छ, त्यसकारण चाहिँ किसानहरूले विभिन्न तवरबाट पनि ज्ञान पाउनु भएको छ। उहाँहरूले कति चाहिँ अब एआईको जमाना अथवा युट्युबको जमाना, त्यसले गर्दाखेरि मिसइन्फर्मेसन पनि पाइरहनु भएको छ। उहाँहरूले त्यस्तै चाहिँ एआईबाट जेनेरेटेड अथवा चाहिँ युट्युबमा चाहिँ व्यवसायीले आफ्नो प्रविधि प्रवर्धन गर्नलाई गलत तरिकाले चाहिँ प्रस्तुति गरेकालाई चाहिँ विश्वास गरेर किसानहरू चाहिँ फस्नु भएको अवस्था पनि छ। त्यसकारण चाहिँ सही सूचना पाउनु पर्यो। अब नार्कले चाहिँ हाम्रो चाहिँ किसान कल सेन्टर सञ्चालन गरिरहेको छ, जुन 1135 त्यसमा सम्पर्क गरेर पनि जानकारी लिन सक्नुहुन्छ भने चाहिँ अब हाम्रो चाहिँ यो राष्ट्रिय कृषि अनुसन्धान केन्द्र खुमलटारमा चाहिँ इमेल मार्फत अथवा चाहिँ हाम्रो टेलिफोन मार्फत 54213007 तपाईँले फोन गर्न सक्नुहुन्छ। कोही काठमाडौँ आउँदाखेरि चाहिँ हाम्रो खुमलटारमा चाहिँ भेटिरहनु भएको हुन्छ भने, कति आउने विचारमा हुनुहुन्छ भने खुमलटार स्थित हाम्रो कार्यालयमा आएर चाहिँ यहाँका चाहिँ वैज्ञानिक प्राविधिक साथीहरूसँग चाहिँ बसेर छलफल आफ्नो चाहिँ बिजनेसको बारेमा चाहिँ पहिले छलफल गर्नुभयो भने तपाईँको बिजनेस चाहिँ पछि सक्सेस हुन सक्छ। त्यसरी पनि लिन सक्नुहुन्छ भने हाम्रा चाहिँ क्षेत्रीय हाम्रो चाहिँ प्रादेशिक कार्यालयहरू हाम्रा चाहिँ स्टेसनहरूमा रहनुभएका प्राविधिक साथीहरूसँग पनि त्यहाँ गएर चाहिँ जानकारी लिन सक्नुहुन्छ फोन गरेर। त्यहाँ हाम्रा चाहिँ तराईका अफिसहरूमा हाम्रा तराईमा चल्ने औजार उपकरणहरू प्रशस्त छन्, त्यहाँ घुमेर चाहिँ हेरेर मेसिन चलेको हेर्न सक्नुहुन्छ। त्यस्तै तपाईँले त्यहाँ भएका औजार उपकरणको जानकारी लिन सक्नुहुन्छ भने चाहिँ अहिले चाहिँ विभिन्न कृषि मेसिनरी व्यवसायी साथीहरूका आफ्ना डिलरका चाहिँ अफिसहरू छन् अथवा उहाँहरूको चाहिँ पसलहरू छन्, त्यहाँ पसलमा विभिन्न किसिमका औजारहरू पाइन्छन्। तपाईँहरू पहिले चाहिँ भिजिट गर्नुहोस् र चाहिँ औजार किन्दाखेरि चाहिँ त्यो औजार कस्तो हो त्यसको बारेमा चाहिँ बुझ्नुहोस्, नयाँ मेसिन देख्दैमा किन नहाल्नुहोस्, त्यसका चाहिँ सकारात्मक पक्ष नकारात्मक पक्ष बारेमा बुझ्नुहोस्। त्यस्तै चाहिँ यो चाहिँ यही मङ्सिर महिनामा चाहिँ सायद कृषि चाहिँ यन्त्रीकरण मेला हुन्छ होला, यस्ता मेलाहरू प्रादेशिक मेला पनि हुन्छन्, त्यस्ता मेलामा गएर पनि तपाईँहरूले चाहिँ यो कृषि यन्त्र औजार उपकरणको बारे जानकारी लिन सक्नुहुन्छ। त्यस्तै विभिन्न पुस्तिकाहरू अथवा चाहिँ पुस्तकहरू पनि हुन्छन् अध्ययन गर्न सक्नेले चाहिँ त्यसरी अध्ययन गर्न सक्नुहुन्छ। अध्ययनशील हुनुहोस् त्यसपछि चाहिँ र मेसिनको बारेमा चाहिँ जानकारी लिनको लागि चाहिँ सरकारी निकाय हाम्रो चाहिँ अब कृषि डायरीहरूमा पनि हामीले चाहिँ त्यहाँ औजार उपकरणसँग कुरा राखेका हुन्छौँ भने नार्कसँग पनि प्रत्यक्ष सम्पर्क गरेर पनि जानकारी लिन सक्नुहुन्छ।
2: उहाँ हुनुहुन्थ्यो नार्कको राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रका वैज्ञानिक गंगाराम भण्डारी। कृषि र पशु सम्बन्धी समस्या तथा कुनै जिज्ञासा भएमा तपाईँले नार्कको पैसा नलाग्ने फोन नम्बर 1135 हरेक शुक्रबार बेलुका 4 बजेसम्म फोन पनि गर्न सक्नुहुन्छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म मदन पौड्याल पनि विदा हुन्छु। नमस्कार।

0: अरू टेरस जस्तो हो र भने
1: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानुपर्छ क्या हो।
2: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ कोट प्यान्ट लेहेङ्गा ब्लाउज कुर्ता सुरुवाल अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडीमेड सिभिल सर्ट प्यान्ट अफिस तथा संघ संस्थाका ड्रेस रेडीमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र सुकुला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
3: बरेली टेलर्स दुलेगौडा भित्री बजार प्रोपाइटर प्रेम परियार मोबाइल 98460 89 29 दमौली शाखाको लागि सम्पर्क 98067 13 425।
4: ए नानीको बुवा, आज त नयाँ सम्धी सम्धिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
5: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याई त हाल्छु नि।
4: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकैमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
3: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
4: होम डेलिभरीको पनि व्यवस्था छ।
6: सम्पर्क तिमसेना फ्रेस हाउस सुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141411178 98560078।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855614
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 9 बज्यो।

पालिका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना, ठूलो पानी पर्ने क्रम केही घट्यो। भारत र चीन सहित विश्वका झण्डै 60 देशमाथि अमेरिकी नयाँ भन्सार कर, जबरजस्ती श्रमबाट बनेका वस्तु आयात गरेको आरोप र पहिलो T20 अन्तर्राष्ट्रिय क्रिकेटमा जिम्बाब्वेमाथि भारतको जीत। नेपाल खबरमा अब पूरा खबर। नेपाल दूरसंचार प्राधिकरणले अनलाइन सट्टेबाजी तथा अवैधानिक वित्तीय कारोबारमा संलग्न 2,23,568 वेबसाइट र एप बन्द गरेको जनाएको छ। सरकारले गएको चैत 13 गते शासकीय सुधार सम्बन्धी सय कार्यसूची अन्तर्गत संचार तथा सूचना प्रविधि मन्त्रालयलाई अनलाइन सट्टेबाजी सम्बन्धी वेबसाइट तथा एप 24 घण्टाभित्र बन्द गर्ने जिम्मेवारी दिएको थियो। त्यही अनुसार अभियानलाई विश्व कप अवधिमा अझ प्रभावकारी बनाएको प्राधिकरणको भनाई छ। यसका लागि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको विशेष चासो सहित प्राधिकरणले छुट्टै कार्यदल गठन गरेको छ। यस्ता वेबसाइटको संख्या अत्यधिक हुने भएकाले एक एक गरेर खोज्न सम्भव छैन। विभिन्न अधिकार प्राप्त निकायबाट पहिचान गरिएका बेटिङ तथा अवैधानिक वित्तीय कारोबारसँग सम्बन्धित वेबसाइटहरूको सूचीका आधारमा आईएफसीबीसँग समन्वय गरेर ती साइट बन्द गरिएका छन्। एउटा वेबसाइट बन्द गरेपछि अर्को नयाँ वेबसाइट संचालनमा आउने चुनौती रहेको उल्लेख गर्दै यस्ता नयाँ साइटहरूको पहिचान गर्न थ्रेड इन्टेलिजेन्स टूल प्रयोग गरी निरन्तर निगरानी र हन्टिङ गर्ने सरकारको तयारी छ। यसका लागि छुट्टै जनशक्ति समेत परिचालन गरिएको छ। क्यान्सर तथा अन्य गम्भीर रोगको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधिको अभाव हटाउन सरकारले औषधिको मूल्य समायोजन गर्ने प्रक्रिया अघि बढ़ाएको छ। कच्चा पदार्थको मूल्यमा भएको वृद्धि र 11 वर्षदेखि औषधिको मूल्य पुनरावलोकन नभएका कारण बजारमा देखिएको अभाव समाधान गर्न सरकारले आवश्यक नीतिगत सुधारको तयारी थालेको हो। गएको हप्ता औषधि व्यवस्था विभागकी निमित्त महानिर्देशक

0: भगवानी खड्गीको अध्यक्षतामा बसेको मूल्य अनुगमन समितिको बैठकले अत्यावश्यक औषधिको आपूर्ति सहज बनाउन मूल्य समायोजन सहित आवश्यक नीतिगत सुधार अघि बढ़ाउने निर्णय गरेको छ। विभागका अनुसार लामो समयदेखि औषधिको मूल्य समायोजन नहुँदा केही औषधिको बजार मूल्य सरकारले तोकेको मूल्यभन्दा धेरै बढ़ेको छ। यस्तै केही औषधिको बजार मूल्य घटिसकेको अवस्थामा सरकारले निर्धारण गरेको मूल्य भने अझै उच्च रहेकाले यस्ता औषधिको मूल्य घटाउने तयारी गरिएको हो। सरकारले बाँझो जमीन उपयोगका लागि भूमि बैंक सञ्चालन गर्ने तयारी गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पालिकामा भूमि बैंक सञ्चालन गर्ने प्रक्रिया अघि बढ़ाएको हो। लामो समयदेखि प्रयोगविहीन तथा बाँझो अवस्थामा रहेका निजी जग्गालाई समेत उत्पादनमूलक क्षेत्रमा प्रयोगमा ल्याउने उद्देश्यले मन्त्रालयले आवश्यक तयारी थालेको छ। मन्त्रालयले सार्वजनिक गरेको सूचना अनुसार भूमि उपयोग ऐन 2076 तथा भूमि उपयोग नियमावली 2079 तेस्रो संशोधन 2082 गरेको कानूनी व्यवस्था अनुसार पालिकाहरूले प्रयोगविहीन निजी जग्गा पहिचान गरी भूमि बैंक मार्फत उपयोगमा ल्याउन सक्नेछन्। आज लुम्बिनी प्रदेशका पहाड़ी भेग तथा बागमती गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाड़ी भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै ठाउँ तथा मधेश र कोशी प्रदेशका तराईका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा हुन सक्छ। अस्ति बुधबारदेखि ठूलो पानी पर्ने क्रम केही घट्न थालेको छ। मंगलबारसम्म देशका धेरै ठाउँमा लगातार जसोतो झरी र ठूलो पानी परेकामा बुधबारदेखि भने केही ठाउँमा केही बेर मात्रै पानी पर्ने गरेको छ। गैराती पनि केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
1: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। अख्तियार दुर्पयोग अनुसन्धान आयोगले 5 लाख रूपियाँ घुससहित आन्तरिक राजस्व कार्यालय सिराहा लाहानका कर अधिकृत युवराज एमएस पाललाई पक्राउ गरेको छ। आर्थिक वर्ष 2078-79 पूर्ण कर लेखा परीक्षणका लागि पेश भएको कागजात मिलेन भनी दुःख हैरानी दिई सेवाग्राहीसँग घुसमा गरेको भन्ने सूचनाका आधारमा आयोगको बर्दिवासबाट गएको टोलीले कर अधिकृत युवराजलाई कार्यालयबाटै पक्राउ गरेको हो। आयोगको टोलीले कर अधिकृत पाललाई घुस रकम र मोबाइल एक थान सहित कार्यकक्षबाट पक्राउ गरेको छ। आरोपी कर अधिकृत पाललाई नियन्त्रणमा लिए थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता सुरेश नेउपानेले जानकारी दिनुभयो। सम्पत्ति शुद्धिकरण विभागले आर्थिक वर्ष 82-83 7 मुद्दा अभियोजन गरेको छ। विभागले हिजो सार्वजनिक गरेको विवरण अनुसार 121 जनालाई प्रतिवादी बनाइएको छ। प्रतिवादीहरूलाई झण्डै 1.18 अर्ब 5 करोड़ रूपियाँ बराबरको बिगो दावी गरिएको छ। विभागमा दर्ता भएका सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी सूचनालाई स्क्रीनिङ कमिटिमा छलफल गरी प्रारम्भिक अनुसन्धान गर्न आवश्यक भएमा अनुसन्धान अधिकृत तोकेर आवश्यक प्रक्रिया अघि बढ़ाइने व्यवस्था छ। नेपाल राष्ट्र बैंकले विदेशी विनिमय व्यवस्थापन विभागले नेपाली वा विदेशी नागरिकले 5,000 अमेरिकी डलर बराबरको भन्सार घोषणा बिनै नेपालमा ल्याउन पाइने जनाएको छ। राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको सूचना अनुसार 5,000 डलर बराबरको अमेरिकी मुद्रा र 5,000 अमेरिकी डलर बराबर हुन आउने भारतीय रूपियाँ पनि भन्सार घोषणा बिनै नेपाल भित्र्याउन सकिने भएको छ। 5,000 अमेरिकी डलर भन्दा बढ़ी मुद्रा ल्याउँदा अनिवार्य रूपमा भन्सार घोषणा गरेर मात्रै ल्याउनुपर्ने राष्ट्र बैंकले निकालेको सूचनामा छ। यसैबीच नेपाल राष्ट्र बैंकले सन् 2016 नोभेम्बर 9 तारीखदेखि निष्कासन भई चलन चल्तीमा रहेका भारतीय 200 रूपियाँ र भारतीय 500 का नोट नेपाली वा भारतीय नागरिकले प्रति व्यक्ति भारतीय रूपियाँ 25,000 रूपियाँको सीमासम्म प्रचलित व्यवस्था बमोजिम ल्याउन लैजान तथा सटै गर्न सक्ने व्यवस्था पनि गरेको छ। सर्वोच्च अदालतमा नेपाली कंग्रेसको विशेष महाधिवेशनबाट चुनेको कार्य समितिलाई आधिकारिक दिएको आदेश पुनरावलोकन गर्न निवेदन परेको छ। सर्वोच्च अदालतका अनुसार कांग्रेसका पूर्व सभापति शेरबहादुर देवापक्षले नेपाली कंग्रेसको विवादको विषयको निवेदनमा सर्वोच्चले गरेको अन्तिम आदेशमाथि हिजो पुनरावलोकन निवेदन दर्ता गरेको हो। न्यायाधीशहरू सारंगा सुवेदी र निरपराध्वज निरौलाको इजलासले गएको वैशाख 4 गते विशेष महाधिवेशनबाट चुनिएको सभापति गगन कुमार थापाको कार्य समितिलाई मान्यता दिएको थियो। विशेष महाधिवेशनलाई निर्वाचन आयोगले दिएको भन्दै तत्कालीन सभापति शेरबहादुर देउबा र नेता पूर्णबहादुर खड्का सर्वोच्च अदालत जानुभएको हो। अब विदेशको खबर। अमेरिकाले जबरजस्ती श्रम प्रयोग गरेर उत्पादन गरिएका वस्तुको आयात रोक्न पर्याप्त कदम नचालेको आरोप लगाउँदै विश्वका झण्डै 60 प्रमुख व्यापार साझेदारमाथि नयाँ भन्सार शुल्क लागू गरेको छ। आजदेखि लागू भएको नयाँ व्यवस्था अनुसार सम्बन्धित देशका वस्तुमा 10-12% अतिरिक्त भन्सार शुल्क लाग्नेछ। यसबाट बेलायत, चीन, युरोपेली संघ, क्यानाडा, जापान, भारत लगायत अमेरिकाका प्रमुख व्यापार साझेदारहरू प्रभावित हुनेछन्। यी देशहरूले अमेरिकाको कुल आयातको झण्डै 99.4% हिस्सा उगर्छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल शुरू गरे यता अमेरिकी उद्योग संरक्षण, उत्पादन वृद्धि र रोजगारी सृजनालाई प्राथमिकता दिँदै करमा आफ्नो प्रमुख आर्थिक नीतिका रूपमा अघि बढ़ाइरहनु भएको छ। अब खेल खबर। भारतले पहिलो टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा जिम्बावेमाथि 7 विकेटको जित निकालेको छ। हरारेमा हिजो भएको खेलमा जिम्बावेले दिएको 126 रनको लक्ष्य भारतले 13 ओभर 2 बलमा 3 विकेट गुमाएर भेटायो। भारतका लागि 15 वर्षीय सूर्यवंशीले 18 बलमा अर्धशतक पूरा गरेका छन्। यसअघि टस हारेर ब्याटिङ गरेको जिम्बावेले निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 125 रन बनाएको थियो। उसका लागि वेल्सी मधे वेरेले 39 रन जोडे। रायन बर्डले 26 रन बनाए। भारतका मयंक यादव र प्रिन्स यादवले समान 2 विकेट लिए। दुई टोली बीचको दोस्रो खेल भोलि हुनेछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। अनलाइन बेटिङमा सरकारको कडाई, 2,20,000 भन्दा बढ़ी वेबसाइट तथा एप बन्द। सरकारले 11 वर्षपछि औषधिको मूल्य समायोजन गर्दै क्यान्सर सहित अत्यावश्यक औषधिको अभाव हटाउने तयारी। लुम्बिनी, बागमती, गण्डकी र कर्णालीका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना। ठूलो पानी पर्ने क्रम केही घट्यो। भारत र चीन सहित विश्वका झण्डै 60 देशमाथि अमेरिकी नयाँ भन्सार कर, जबरजस्ती श्रमबाट बनेका वस्तु आयात गरेको आरोप। र पहिलो T20 अन्तर्राष्ट्रिय क्रिकेटमा जिम्बाब्वेमाथि भारतको जीत।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
4: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
5: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 98166-34372।
6: सुन्दर अटो होक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
7: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कूटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कूटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम, दुलेगौडा बजार, तनहुँ।
8: सम्पर्क 0654142121, मोबाइल 98565391।
7: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
9: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
10: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी?
9: आज भोलि त हाम्रै दुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
10: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
11: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0658-570-290, मोबाइल नम्बर 98460-81457 र 98136-26032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
12: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलौड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
13: ल पत्तै छैन है तिमलाई। दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
14: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलौड, अल्मुनियम, सिलोट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सचर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
12: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी चार, दुलेगौडा, तनहुँ। प्रोप्राइटर सूर्य बहादुर बानिया, सञ्चालक संगम बानिया। फोन 0654141142, मोबाइल 98560-23128 र 98462-14726।
15: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
16: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलिई।
15: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
17: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
18: रिमाल हार्डवेयर सम्पर्क 0654142445, 0654143445।
19: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
20: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
19: हो त नि, अब चाहिँ राम्रो भयो।
18: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
19: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
21: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
22: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
17: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
22: प्रोप्राइटर सुभाष गिरी। सम्पर्क 0564141094, मोबाइल 98560206।
21: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
23: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउन आउँदैन भने।
24: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
23: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने।
24: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
25: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
23: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
26: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
27: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै हरो उत्तीर्ण दिनुहोस्। श्री स्टील TMT सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
28: हजुर, दान गरौ।
29: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
30: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
29: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तन हो।
18: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
31: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
18: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
17: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
31: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
0: विगत 24 वर्षदेखि दुलेगौंडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
17: ओम एम आभूषण सुन चाँदी दोकान,
1: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0656 570 537, मोबाइल नम्बर 98460 69 246, 98058 28008।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: उकाली चढ्दै ओह्राली चढ्दै भन्स्याङ चौतारी अनि मेलापात गर्दै
4: मन्दिर सन्तिनी वनपाखा मौलिक लोक संस्कृतिको जगेर्नाको लागि कार्यक्रम गाम्बेसीका भाका,
3: कार्यक्रम गाम्बेसीका भाका हरेक दिन बिहान 9 बजेको नेपाल खबर पछि सुन्न नभुल्नुहोला।

नमस्कार अनि हार्दिक लोक सांगीतिक अभिवादन। शीतला गण्डकी एफएम 97.10 हर्षमा कार्यक्रम गाम्बेसीको भाका लिएर प्रस्तुत भइसकेकी छु मरिमा। हाम्रो यस कार्यक्रम आउने गर्दछ हप्ताको सातै दिन आइतबारदेखि शनिबारसम्म बिहान 9 बजेको नेपाल खबर पछि लगभग 10 बजेसम्म हामी तपाईँको माझमा रहने गर्दछौ। आज पनि हामी शुक्रबारको बसाइमा रहेका छौं। शुक्रबारको बसाइमा मेरै रोजीमा रहेका विविध सुमधुर लोकवाकाहरूलाई कार्यक्रममा स्थान दिनेछु। पक्कै पनि समयावधिभरि सुनेर साथ दिनुहुनेछ भन्ने विश्वास रहेको छ। हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएको भूषण सुन चाँदी पसलले दुलेगौड़ामा रहेको छ। गरगना सम्बन्धी सम्पूर्ण जानकारी लिनु परेको छ। आधुनिक काकस रिजनका गरगनाहरू, राशनसर पत्थर राखिएका गरगनाहरू, कम्प्युटर नापतोल प्रणालीद्वारा नापिएका छापावाला सुनका गरगनाहरू आवश्यक परेको छ भने तपाईँ ओमेन आभूषण सुन चाँदी पसलमा गएर ढुक्कका साथ कारोबार गर्न सक्नुहुनेछ। तपाईँ हामीलाई इन्टरनेट अनलाइन मार्फत www.suklagandagi.fm.com लगइन गर्नुका साथै हाम्रो पात्रो हाम्रो नेपाली पात्रो एप्स मार्फत पनि स्वदेश र विदेशमा रहेर एकसाथ रूपमा सुनेर साथ दिइराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ। आज विशेष मेरो रहेका विविध मधुर लोक बाकाहरू बज्नेछन्। पक्कै पनि समयावधिभरि सुनेर साथ दिनुहुनेछ भन्ने विश्वासका साथ यति बेलाको क्रममा भने कार्यक्रममा पहिलो लोक संगीतको श्री स्वरूप चोली तुनामा भन्ने सुमधुर बाकलाई स्थान दिन्छु। खेमसेन चोरी र रचना रिमलको आवाजमा रहेको छ। शब्द महेन्द्र विश्वकर्मा र सागर लामाको रहेको छ। त्यो बेलाको क्रममा कार्यक्रममा पहिलो लोक संगीतको श्री स्वरूप स्वीकार्नुहोस्।

मैले तपाईँको माझमा स्थान दिइसके खेम सेन्चुरी र रचना रिमलको आवाजमा रहेको थियो भने लय शब्द महेन्द्र विश्वकर्मा र सागर लामाको रहेको थियो। तपाईँको माझमा स्थान दिइसके फेरि अर्को सुमधुर भागलाई स्थान दिन्छु। यसमा आवाज रहेको छ सागर आले मगर र रिना केसीको, अनि अन्य साथीहरूको पनि आवाज रहेको छ प्रशान्त तामाङ, दिवस थापा मगर, बत्ती थापा मगर र रितिका शेर्पाली, केसमा पनि आवाज रहेको छ भने लय शब्द श्रीमनको रहेको छ। यति बेलाको क्रममा स्वीकार्नुहोस् यस सुमधुर भाग।

हजुर छुकछुके रेलैमा यसमा चाहिँ भाकलाई मैले कार्यक्रममा स्थान दिइसके सागर आले मगर र रिना केसीको आवाज परेको थिएन अन्य साथीहरू पनि आवाज परेको थिएन लय शब्द श्रीमनको रहेको थियो तपाईँहरूको माझमा स्थान दिइसकेकी छु पक्कै पनि मन परिराखेको छ होला भन्ने विश्वास पनि रहेको छ आज यिनै सुमधुर लोकभाकालाई कार्यक्रममा स्थान दिनेछु के कस्तो लाग्छ कार्यक्रमको बारेमा सल्लाह सुझावहरू पनि लेखेर पठाउन सक्नुहुनेछ भन्दै यति बेलाको क्रममा भने तिम्रै माया लाउँछ नि भनिरहेको छ यसको आवाज रहेको छ राजु परियार र सुन्ता बुढा छेत्रीको आवाजमा रहेको छ भन्ने लय शब्द कस्तो पन्तको रहेको छ यस्तो मधुर भाका स्वीकार्नुहोस्

हजुर, यो सम्बन्ध भएकोलाई मैले कार्यक्रमलाई स्थान दिन सकेकी छु। राजु परियार र सुन्दा बुढा छेत्रीको आवाजमा रहेको थियो भने सुन्दा कस्तो पन्तको रहेको थियो, तपाईँहरूको माझ स्थान दिइसके तिम्रै माया लाउँछ नि भनिरहेको थियो। यदि तपाईँहरू भर्खरै मात्रामा रेडियो खुलेर सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ सुगला गण्डकी एफएम 97.10 MHz कार्यक्रम गाम्बेसीको भाका। आज हामी रहेका छौँ शुक्रबारको बसाइमा। शुक्रबारको बसाइमा तपाईँको माझमा मेरै रोजामा रहेका विविष्णु मधुर लोक भाकाहरूलाई कार्यक्रममा स्थान दिइराखेकी छु। पक्कै पनि सुनेर आनन्द लिइराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ। हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएको वेनाभूषण सुनसादी पसलले दिलेगौड़ामा रहेको छ। गरगहना सम्बन्धी सम्पूर्ण जानकारीहरू लिनु परेको छ। आधुनिक आकर्षक डिजाइनका गरगहनाहरू, राशि अनुसार पत्थर राखिएका गरगहनाहरू, कम्प्युटर नापतल प्रणालीद्वारा नापिएका छापा अलासनका गरगहनाहरू आवश्यक परेको छ भने तपाईँ ओमेन आभूषण सुनसादी पसलमा गएर दुःखको साथ कारोबार गर्न सक्नुहुनेछ। तपाईँ हामीलाई इन्टरनेट अनलाइन मार्फत हाम्रो मोबाइल पात्र हाम्रो नेपाली पात्र एप्स मार्फत पनि स्वदेश र विदेशमा रहेर पनि एकसाथ रूपमा सुनेर साथ दिइराख्नु भएको छ होला। गरगहनाहरू आवश्यक परेको छ भने यही होइन दुलेगोड़ाको भीमसेन मन्दिर भएको गल्लीबाट भित्र छिर्नुभयो भने बायाँपट्टि ठूलो ठूलो अक्षरमा ओमेन आभूषण उद्योग लेखिएको छ। त्यहाँ गएर तपाईँहरू चाहिँ गरगहनाको बारेमा जानकारी लिन र कारोबारहरू चाहिँ गर्न सक्नुहुन्छ भन्दै यति बेलाको क्रममा फेरि पनि अर्को सुमधुर भागलाई स्थान दिन्छु। तिमी त मेरो परा नहौ भनिरहेको छ। यसमा आवाज रहेको छ तिलक बस्नेत र देवी घरतीको, लय सदा तिलक बस्नेतको रहेको छ। यो सुमधुर भाग स्वीकार होस्।

हजुर सुमधुर भाकामा तपाईँको माझ राखिसकेकी छु। तिमी त मेरो पराना हौ भनी रहेको थियो तिलक बस्नेत र देवी घरतीको आवाजमा रहेको थियो भने लय सद तिलक बस्नेतकै रहेको थियो। आज भने यिनै सुमधुर लोककारलाई कार्यक्रममा स्थान दिँदै उनी कार्यक्रमबाट पनि विदा मागेर जानुपर्ने बेला भइसकेको छ। यति दिनसम्म सुने साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद। अनि हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएकोमा ओमेन आभूषण सुनसादी पसललाई पनि मनदेखि आभार प्रकट गर्दछु। स्वदेश र विदेशमा रहेर इन्टरनेट अनलाइन मार्फत हाम्रो मन पात्र नेपाली पात्र एप्स र हामीले हाम्रो 97.6 MHz मार्फत पनि सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई पनि विशेष विशेष धेरै धेरै धन्यवाद दिँदै अन्तिममा जाँदै तपाईँहरूको माझमा जुनको हाँसो भनिरहेको छ राजु गुरूङ र दीपिका बैम्बु मगरको आवाजमा रहेको छ भने लय शब्द राजु गुरूङकै रहेको छ। अन्तिममा जाँदा देवसिंह मधुरबागलाई छोड्दै आजको श्रृंखलाबाट भने म कार्यक्रम प्रस्तुतारीमा पनि बिदा हुन्छु। तपाईँको बाँकी बस्छु भने सुखद बितोस् तपाईँहरू भने सुन्दै गर्नुहोला। शुक्ला गण्डकी एफएम 97.6 MHz।

0: शुक्ला गण्डकी एफएम 97.6
1: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
2: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाँदी दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
1: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
3: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
4: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
3: ओम एम आभूषण सुनचाँदी दोकान,
1: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0656-75537, मोबाइल नम्बर 98460-69246, 98-0-58-00-8।
5: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
6: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
5: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
7: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
8: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
9: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा,
8: सम्पर्क मोबाइल 98-570-65-119 र 98-694-57-056। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
1: राम्रो नहुने त कुरै भएन नि फतौरियामै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
10: त्यसो नभने म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइनका कार तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
11: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
12: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
11: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0656-75-225, मोबाइल 98-560-33-878, 98-461-6-58।
13: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
14: किन आमा, के भएर?
13: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
14: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
13: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9080-13424 र 9080-14175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक
4: यति बेला बिहानको ठिक 10 बज्यो।
5: घटना दुर्घटना
6: कला संस्कृति
5: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
6: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनिकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 9080-60-60554

नमस्कार, बिहान 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट म रिमा तपाईँलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। सरकारले 5 जमीन उपयोगका लागि भूमि बैंक संचालन गर्ने तयारी गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पालिकामा भूमि बैंक संचालन गर्ने प्रक्रिया अगाडि बढ़ाएको छ। लामो समयदेखि उपयोगविहीन तथा बाँझो अवस्थामा रहेका निजी जग्गाहरूलाई उत्पादनमूलक क्षेत्रमा प्रयोगमा ल्याउने उद्देश्यले मन्त्रालयले आवश्यक तयारी शुरू गरेको हो। मन्त्रालयले सार्वजनिक गरेको सूचना अनुसार भूमि उपयोग ऐन 2076 तथा भूमि उपयोग नियमावली 2079 तेस्रो संशोधन 2082 गरेको कानूनी व्यवस्था अनुसार पालिकाले प्रयोगविहीन निजी जग्गा पहिचान गरी भूमि बैंक मार्फत उपयोगमा ल्याउन सकिनेछन्। यस व्यवस्था अनुसार जग्गा धनीले आफै खेती गर्न नसक्ने वा लामो समयसम्म जग्गा प्रयोग नगरेको अवस्थामा स्वेच्छाले आफ्नो जग्गा भूमि बैंकमा सूचीकृत गर्न सक्नेछन्। मन्त्रालयका अनुसार यस प्रक्रियाबाट बाँझो जग्गाको उपयोग बढ़नुका साथै कृषि उत्पादनमा वृद्धि, युवाहरूलाई कृषि क्षेत्रमा आकर्षित गर्ने, खेतीयोग्य जमीनको संरक्षण गर्ने तथा आयातित कृषि उपजमा निर्भरता घटाउने अपेक्षा गरिएको छ। देशभरका विभिन्न भागहरूमा बसाइ सराई वैदेशिक रोजगारी र श्रम अभावका कारण हजारौं हेक्टर खेतीयोग्य जमीन बाँझो रहँदै आएको छ। भूमि बैंक संचालन भएपछि यस्ता जग्गालाई पुनः उत्पादनमा जोड्ने र स्थानीय आर्थिक गतिविधि विस्तार गर्ने सरकारको विश्वास छ। नेपाल दूरसंचार प्राधिकरणले अनलाइन सट्टेबाजी तथा अवैधानिक वित्तीय कारोबारमा संलग्न 2,23,568 वेबसाइट र एप बन्द गरेको जनाएको छ। सरकारले गएको चैत्र 13 गते शासकीय सुधार सम्बन्धी 100 कार्यसूची अन्तर्गत संचार तथा सूचना प्रविधि मन्त्रालयलाई अनलाइन सट्टेबाजी सम्बन्धी वेबसाइट तथा एप 24 घण्टाभित्र बन्द गर्ने जिम्मेवारी दिएको थियो। त्यही अनुसार अभियानलाई विश्वकप अवधिमा अझ प्रभावकारी बनाइएको प्राधिकरणले जनाएको छ। यसका लागि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको विशेष चासोपछि प्राधिकरणले छुट्टै कार्यदल गठन गरेको छ। कार्यदलका सदस्य प्राधिकरणका सहायक निर्देशक तथा इन्जिनियर ओम प्रकाश महतोका अनुसार विश्वकप शुरू भएपछि इन्टरनेट सेवा प्रदायका आईएसपीका प्रतिनिधिहरूलाई प्राधिकरणमै राखेर त्यस्ता वेबसाइट बन्द

0: गरिएको थियो। आईएसपी संघको सहकार्यमा त्यस्ता वेबसाइट चल्ने यूआरएललाई ब्लक गरिने सहायक निर्देशक महतोले बताउनुभयो। उहाँको अनुसार यदि धेरै वेबसाइट एक एक गरेर खोज्न कठिन हुने भएको अधिकार प्रदत्त विभिन्न संघ संस्था तथा निकायले पहिचान गरेर राखेका त्यस्ता बेटिङ साइट तथा अवैधानिक वित्तीय कारोबार हुने वेबसाइटहरूलाई आईएसपी संघको सहकार्यमा बन्द गरिन्छ। उहाँका अनुसार एउटा बन्द गर्दा अर्को नयाँ वेबसाइट खोलिने चुनौती हुन्छ। यस्तो अवस्थामा जति नयाँ खुल्दै जान्छ त्यति नै बन्द गर्दै जानुपर्छ। यसका लागि थ्रेड इन्टेलिजेन्स टूल प्रयोग गरेर हन्टिङ गर्ने गरिन्छ। यसका लागि पनि छुट्टै जनशक्तिको व्यवस्था गरिएको छ। विभिन्न अधिकार प्राप्त निकायबाट पहिचान भएका बेटिङ तथा अवैधानिक वित्तीय कारोबारसँग सम्बन्धित वेबसाइटहरूको सूचीका आधारमा आईएसपीसँग समन्वय गरेर ती साइटहरू बन्द गरिन्छ। महत्वले एउटा वेबसाइट बन्द गरेपछि अर्को नयाँ वेबसाइट सञ्चालनमा आउने चुनौती रहेको उल्लेख गर्दै त्यस्ता नयाँ वेबसाइटहरूको पहिचान गर्न थ्रेट इन्टेलिजेन्स टूल प्रयोग गरी निरन्तर निगरानी र हन्टिङ गरिने जानकारी दिनुभयो। यसका लागि छुट्टै जनशक्ति समेत परिचालन गरिएको छ। प्राधिकरणले अनलाइन बेटिङ वा अवैधानिक वित्तीय कारोबारसँग सम्बन्धित वेबसाइट वा एपबारे जानकारी भए नागरिकलाई पनि सूचना उपलब्ध गराउन आग्रह गरिएको छ। प्राप्त सूचनाका आधारमा आवश्यक अनुसन्धान गरी त्यस्ता प्लेटफर्ममाथि थप कार्यवाही अघि बढ़ाइने प्राधिकरणले जनाएको छ। सर्वोच्च अदालतमा नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट चुनेको कार्य समितिलाई आधिकारिक दिएको आदेश पुनरावलोकन गर्न निवेदन परेको छ। सर्वोच्च अदालतका अनुसार कांग्रेसमा पूर्व सभापति शेरबहादुर देउवा पछिले नेपाली कांग्रेसको विवादको विषयको निवेदनमा सर्वोच्च अदालतले गरेको अन्तिम आदेशमाथि हिजो पुनरावलोकन निवेदन दर्ता गरेको हो। न्यायाधीशहरू सारंग सुवेदी र निर्विधोज निरौलाको इजलासले गएको वैशाख 4 गते विशेष महाधिवेशनबाट चुनिएको सभापति गगन कुमार थापाको कार्य समितिलाई मान्यता दिएको थियो। विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएको भन्दै तत्कालीन सभापति शेरबहादुर देउवा र नेता पूर्णबहादुर खड्का सर्वोच्च अदालत जानुभएको थियो। क्यान्सर तथा अन्य गम्भीर रोगको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधिहरूको अभाव हटाउन सरकारले औषधिहरूको मूल्य समायोजन प्रक्रिया अगाडि बढ़ाएको छ। कच्चा पदार्थको मूल्यमा भएको वृद्धि र 11 वर्षदेखि औषधिको मूल्य पूर्व अवलोकन नभएका कारण बजारमा देखिएको अभाव समाधान गर्न सरकारले आवश्यक नीतिगत सुधारको तयारी गरेको हो। गएको हप्ता औषधि व्यवस्था विभागकी निमित्त महानिर्देशक शिवानी खड्कीको अध्यक्षतामा बसेको मूल्य अनुगमन समितिको बैठकले अत्यावश्यक औषधिको आपूर्ति सहज बनाउन मूल्य समायोजन सहित आवश्यक नीतिगत सुधार अघि बढ़ाउने निर्णय गरेको छ। विभागका अनुसार लामो समयदेखि औषधिको मूल्य समायोजन नहुँदा केही औषधिहरूको बजार मूल्य सरकारले तोकेको मूल्य भन्दा धेरै बढ़िसकेको छ। त्यस्तै केही औषधिहरूको बजार मूल्य घटिसकेको अवस्थामा सरकारले निर्धारण गरेको मूल्य भने अझै उच्च रहेको त्यस्ता औषधिहरूको मूल्य घटाउन तयारी पनि गरिएको छ। झण्डै 2 हप्ता अघि क्यान्सर उपचारमा प्रयोग हुने प्लाटिनम समूहका कार्बो प्लास्टिन सिस्प्लान्टिन तथा सिलिङ मूल्य सलाइन मार्फत दिइने केही इन्जेक्सन औषधिहरूको अभाव भएपछि उपचाररत बिरामीहरूले समस्या भोग्नु परेको थियो। नेपालमा औषधिहरूको मूल्य निर्धारण तथा समायोजन गर्दा भारतको नेशनल फार्मास्युटिकल प्राइसिङ अर्थोरिटिका एनपीपीएले निर्धारण गरेको सिलिङ मूल्यलाई आधार मान्ने अभ्यास रहेको छ। निमित्त महानिर्देशक खड्कीले मूल्य समायोजनको कानूनी प्रक्रिया अघि बढ़ाइरहेको भए पनि तत्कालका लागि औषधिको अभाव हुन नदिन सरकार उत्पादन आयातकर्ता र व्यवसायहरूसँग मिलेर निरन्तर संवाद तथा आवश्यक सहजीकरणमा जुटेको बताउनु भएको छ। राखुलेको झण्डै 3 दशक पुग्दा पनि तनहुँको धुलेगौंडा हर्कपुर सड़कको स्तरोन्नति हुन सकेको छैन। गण्डकी प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक रणनीतिक सड़क कार्यान्वयन अन्तर्गत निर्माणाधीन सड़कको काम निर्माण व्यवसायमाथि परेको अदालती मुद्दा र आर्थिक समस्याले गर्दा फुनालोपत्र परेको छ। विक्रमसम्म 2052 ट्र्याक खुलिएको यस सड़कको स्तरोन्नतिको काम रोकिएपछि वर्षायामा हिलामे र खाल्टा खुल्टीले गर्दा स्थानीयवासीले शास्ति बेहोर्नु परेको छ। सड़कको अवस्था खेत जस्तै बनेको भन्दै स्थानीयवासीले तत्काल निर्माणको काम अघि बढ़ाउन माग गरेका छन्। स्थानीय रोशन छेत्रीले असारमा धान रोपेको भए अहिले काट्ने बेला हुने भन्दै सड़कको अवस्था खेत जस्तै बनेको बताउनुभयो। सड़कमा हिँड्न र सवारी साधन चलाउन कठिन भएको छ। बिरामीहरूलाई आकस्मिक रूपमा अस्पताल लैजानु पर्दा झनै समस्या हुने गरेको छ उहाँले भन्नुभयो। शुक्ला गण्डकी नगरपालिकाका प्रमुख सन्दास पण्डितका अनुसार निर्माण व्यवसायीले निर्माण सामग्री आपूर्तिकर्ताहरूलाई भुक्तानी नदिएको र चेक बाउन्स भएपछि निर्माण कम्पनी विरूद्ध काँक्री जिल्ला अदालतमा मुद्दा दायर गरे पछि काम रोकिएको हो। कानूनी अडचनपछि निर्माण व्यवसायी निर्माण स्थल छाडेर सम्पर्कविहीन जस्तै बनेको उहाँले बताउनुभयो। नगरपालिकाले पटक पटक ताकेता गरेपछि निर्माण कम्पनीका प्रतिनिधि च्याम लामा आफै खटिएर काम अघि बढ़ाउनु भएको थियो। त्यसपछि कामले गति लिएर करिब 50% भौतिक प्रगति भएकोमा मुद्दा परेपछि हाल फेरि काम रोकिएको छ। निर्माण व्यवसायीहरूले आयोजनाको करिब 45% रकम भुक्तानी समेत लगिसकेको जनाएको छ। आर्थिक संकट र कानूनी झन्झटका कारण बाँकी काम अघि बढ्न नसकेको नगरपालिकाले जनाएको छ। दुलेगौंडा हर्कपुर सड़क खण्डको 10.18 किलोमिटर सड़क कालो पत्रे गर्ने गरी विक्रम सम्वत 2076 कार्तिक 4 गते 25,10,60,000 रूपियाँमा ठेक्का सम्झौता भएको थियो। विक्रम सम्वत 2076 मंगसिर 24 गते शिलान्यास गरिएको आयोजना विक्रम सम्वत 2078 माघ 10 गते भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। निर्धारित समयमा काम पूरा नभएपछि पटक पटकमा थपिए पनि आयोजना अझै सम्पन्न हुन सकेको छैन। शुक्ला गण्डकी नगरपालिका म्याग्दे गाउँपालिका हुँदै व्यास नगरपालिकासँग जोड़िने करिब 23 किलोमिटर लामो सड़कको पहिलो चरणमा 10.18 किलोमिटर सड़क स्थानति गर्न लागि थियो। सड़कको चौड़ाई 8 देखि 9 मिटर कायम गरी 5.5 मिटर कालोपत्रे गर्ने योजना छ। ट्रयाक खुलिएको लामो समयपछि सड़क कालोपत्रे हुने आशामा रहेको स्थानीय निर्माणको काम पटक पटक रोकिएपछि निराशा बनेका छन्। जिल्ला प्रशासन कार्यालय तनहुँले सेवाग्राहीको चाप बढ़ेपछि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म सेवा प्रदान गर्न थालेको छ। कार्यालयले राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा अतिरिक्त समय थप गरी बिहान 8 बजेदेखि सञ्चालन गरेको हो। राष्ट्रिय परिचय पत्रका लागि सेवाग्राहीको चाप बढ़दै गएपछि सेवा प्रवाहलाई सहज र व्यवस्थित बनाउन अतिरिक्त समय सेवा सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले जानकारी दिनुभयो। जनशक्तिको अभाव तथा राष्ट्रिय परिचय पत्रको प्रणाली ढिलो चल्दा सेवा प्रवाहमा समय लाग्ने भएकाले कार्यालय सहज बनाउन बिहिबारदेखि बिहानैदेखि सेवा दिन थालिएको उहाँले बताउनुभयो। सेवा प्रवाहलाई व्यवस्थित बनाउन बिहानदेखि सेवा शुरू गरिएको हो उहाँले भन्नुभयो। अर्को सूचना प्रकाशित नभएसम्म बिहान 8 बजेदेखि सेवा सञ्चालन हुनेछ। राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा लिन आउने सेवाग्राहीहरूको चाप व्यवस्थापन गर्न कार्यालयले टोकन प्रणाली समेत लागू गरेको छ। प्रशासनले सेवाग्राहीलाई आफ्नो पालो अनुसार मात्रै कार्यालयमा उपस्थित भएर फोटो खिचाउन आग्रह गरेको छ। राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त भए पनि विभागमा प्रणालीमा विवरणहरू अध्यावधिक नभएमा फोटो खिच्ने प्रक्रिया अघि नबढ़ने भएकाले अनावश्यक रूपमा कार्यालयमा उपस्थित नहुन प्रशासनले अनुरोध गरेको छ। त्यस्तै राष्ट्रिय परिचय पत्र कार्ड तयार भए पनि परिचय पत्र नम्बर प्राप्त नभएका सेवाग्राहीलाई समेत केही दिन कार्यालयमा नआउन आग्रह गरिएको छ। कार्यालयले यसअघि नै दैनिक 100 जनाको राष्ट्रिय परिचय पत्रका लागि विवरण दर्ता गर्दै आएको थियो। सेवाग्राहीको चाप बढ़दै गएपछि नयाँ मेसिन र थप जनशक्तिको व्यवस्थाका लागि सम्बन्धित निकायमा पत्रचार गरिएको कार्यालयले जनाएको छ। लायन्स क्लब अफ शुक्ला गण्डकीले बिहिबार दुलेगौंडामा आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा 388 युनिट रगत संकलन भएको छ। लायन्सले गएको वर्ष दुलेगौंडामा आयोजना गरेको 373 युनिटको रेकर्डलाई तोड्दै यसपटक नयाँ रेकर्ड राख्न सफल भएको हो। रक्तदान जीवनदान भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा पहिलो रक्तदाता शुक्ला गण्डकी नगरपालिकाका नगर उपप्रमुख कुम्बहादुर विकराजुलाई रक्त पोका हस्तान्तरण गरी शुभारम्भ गरिएको थियो। प्रमुख अतिथि डिस्ट्रिक्ट गवर्नर रत्न प्रसाद पराजुलीले रक्त पोका हस्तान्तरण गर्नुभएको हो। सो अवसरमा डिस्ट्रिक्ट गवर्नर रत्नप्रसाद पराजुलीले प्रत्येक 3 महिनामा नयाँ रक्त कोशिका निर्माण हुने भएकाले रगतदान गर्नाले शरीरमा ऊर्जा प्राप्त हुने बताउनुभयो। शुक्ला गण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले लायन्सले दिन दुखी र समस्यामा परेका समुदायका बीचमा पुगेर मानवीय कार्य गर्दै आएको बताउनुभयो। क्लब अध्यक्ष देवेन्द्र ढुङ्गानाले रक्तदाता र सहयोगी सबैलाई धन्यवाद दिनुभयो। कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष रमेश विकर र संचालन सचिव सुरेश पौडेलले गर्नुभएको थियो। गण्डकी प्रदेश र प्रसंचार सेवा पोखराको प्राविधिक सहयोगमा सो कार्यक्रम भएको हो। लायन्स क्लब अफ शुक्ला गण्डकीले सामाजिक सेवा, स्वास्थ्य, शिक्षा तथा मानवीय सहयोगका लागि विभिन्न कार्यक्रमहरू गर्दै आएको छ। लायन्स वर्ष 2022-23 सुमन सापकोटाको नेतृत्वमा क्लबले 211 युनिट रगत संकलन गरी लायन्स क्लब मध्येमा नेपालमा नै सबैभन्दा बढ़ी रगत संकलन गर्ने क्लब बनेको थियो। वर्ष 2023-24 222 युनिट रगत, वर्ष 2024-25 313 युनिट रगत र वर्ष 2025-26 373 युनिट रगत संकलन भएको छ। नेपाल राष्ट्र बैंक वैदेशिक विनियम व्यवस्थापन विभागले नेपाल र विदेशी नागरिकले 5,000 अमेरिकी डलर बराबरको भन्सार घोषणा विनय नेपालमा ल्याउन पाइने जनाएको छ। राष्ट्र बैंकले हिजो सार्वजनिक सूचना निकालेर 5,000 डलर बराबरको अमेरिकी मुद्रा र 5,000 अमेरिकी डलर बराबर हुन आउने भारतीय रूपियाँ पनि भन्सार विभागले विनय भन्सार घोषणा बिना नै नेपालमा भित्र्याउन सकिने जनाएको छ। 5,000 अमेरिकी डलर भन्दा बढ़ी मुद्रा ल्याउँदा अनिवार्य रूपमा भन्सार घोषणा गरेर मात्र ल्याउनुपर्ने राष्ट्र बैंकले निकालेको सूचनामा उल्लेख छ। अन्तर्राष्ट्रिय समाचार, अमेरिकाले जबरजस्ती श्रम प्रयोग गरेर उत्पादन गरिएको वस्तुको आयात रोक्न पर्याप्त कदम नचालेको आरोप लगाउँदै विश्वका झण्डै 60 प्रमुख व्यापारिक साझेदारीमाथि नयाँ भन्सार शुल्क लागू गरेको छ। आजदेखि लागू भएको नयाँ व्यवस्था अनुसार सम्बन्धित देशका वस्तुमा 10-12% अतिरिक्त भन्सार शुल्क लाग्नेछ। यसबाट बेलायत, चीन, युरोपेली संघ, क्यानाडा, जापान, भारत लगायतका अमेरिकाका प्रमुख व्यापारिक साझेदारी प्रभावित हुनेछन्। यी देशहरूले अमेरिकाको कुल आयातको झण्डै 9.7% हिस्सा ओगटेका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल शुरू गरिएका अमेरिकी उद्योग संरक्षण, उत्पादन वृद्धि र रोजगारी सिर्जनालाई प्राथमिकता दिँदै ट्यारिफलाई आफ्नो प्रमुख आर्थिक नीतिका रूपमा अगाडि बढ़ाइरहनु भएको छ। अमेरिकी प्रशासनले उत्पादन क्षमताको दुरूपयोग सम्बन्धी आरोपमा थप सोह्र देशमाथि अनुसन्धान गरिरहेको छ। अनुसन्धानपछि यस वर्षले भित्रै 3 देशमाथि थप भन्सार शुल्क लगाउने सम्भावना रहेको बीबीसीले जनाएको छ। खेल समाचार, भारतले पहिलो टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा जिम्बावेमाथि 7 विकेटले जित निकालेको छ। हरारेमा हिजो भएको खेलमा जिम्बावेले दिएको 126 रनको लक्ष्य पछाएको भारतले 13 ओभर 2 बलमा 3 विकेट गुमाएर पूरा गरेको हो। भारतका लागि 15 वर्षीय सूर्यवंशीले 18 बलमा अर्धशतक पूरा गरे। यसअघि 10 हारेर ब्याटिङ गरेको जिम्बावेले निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 125 रन बनाएको थियो। उसका लागि बेसली मधेवेरेले 39 रन बनाए, रायन बर्डले 26 रन जोड़े। भारतका मयंक यादव र प्रिन्स यादवले समान 2 विकेट दिए। दुई टोली बीचको दोस्रो खेल भोलि हुनेछ। हवस् लाग्ने साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ 5 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। त्यति जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुनेसँगै म रिमा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुनेछ कार्यक्रम मेलो शुक्ला गण्डकी, शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास, निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143778, इमेल neweshsukelagandaki@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: राम्रो नहुने त कुरै भएन नि फतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
4: त्यसो नभने म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
3: हामी कहाँ आकर्षक डिजाइन कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामानहरू सुपथ मूल्यमा होम डेलिभरी का साथ उपलब्ध गराइन्छ।
5: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
6: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
5: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0765702525, मोबाइल 9856033878, 9841656558।
7: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध,
8: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व, भूक्षय, पहिरो, बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
7: भू संरक्षण जस्तो बढी खर्चिलो, गहनतम र आम जनताका लागि अति जरूरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
8: तसर्थ निम्नलिखित संरक्षण मूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
7: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ,
8: माटोको रक्षा कवच, रुख बिरुवाहरूको संरक्षण गरौ, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौ,
7: खेत बारीका डिल, कान्ला र पाखामा बडहर, राई खनियो, निमारो रोपौ, हरियाली बढाउ, साथै पशु आहाराको समस्याबाट मुक्त हौ,
8: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, बिरालो पहाड, खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ,
7: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय बाढी र पहिरोबाट बचौं र बचाऊ,
8: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड दियौ,
7: प्राकृतिक स्रोतहरू माटो, पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति,
8: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस, नेपियर, अम्रिसो र बाँस, भू क्षय रोकिन्छ, पहिरो थामिन्छ, गाई बस्तुलाई हुन्छ घाँस,
7: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं।
8: जलधारका स्रोतहरू जंगल, जमिन, जल, जनावर र जनताको व्यवस्थापन नै जलधार व्यवस्थापन हो, तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याऊ,
7: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाऊ, जलाधार क्षेत्रको संरक्षण गरी जीवन स्तर उकासौ,
8: माटो, पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
7: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ, फोन नम्बर 0565631175, 9856631175।
9: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाच, वनमा आगो लाग्यो भने वन जंगल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्टिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
3: तर महँगो होला नि?
2: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसीका झ्याल ढोका।
4: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुँमा नै पहिलो पटक
5: बाराही एल्मुनियम अब यूपीबीसीको साथमा।
4: एल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
5: सम्पर्क बाराही यूपीबीसी एल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 98562938 र 98028922938।
6: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
7: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
6: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
7: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एन्ड आईटी, स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा,
6: फोन नम्बर 0614510000,
7: 0614510002, मोबाइल नम्बर 9856084466।
6: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
8: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर।
9: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूका लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन। निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
8: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको सहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
9: साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
8: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
9: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन नम्बर 0564142733, मोबाइल 98678161887।
10: आहा, कति राम्री भयो कि सबै रूप रङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
11: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
10: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
11: आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोली क्लिनिकको बीचमा।
10: प्रोप्राइटर रोशनी श्रेष्ठ,
11: मोबाइल नम्बर 9827109066 र 9840904543।
9: कालिका बहुमुखी क्याम्पस काजीपोखरीको बीबीएस, बीए र बीएड मा भर्ना सम्बन्धी सूचना।
8: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083/84 को लागि बीबीएस, बीए र बीएड मा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
9: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
8: हाम्रा विशेषताहरू: गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
9: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
8: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
9: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित।
8: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
9: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 061-433-385, मोबाइल 98-560-80-385। गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी 6 भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
8: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
9: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीएको आधारमा विशेष छुटको व्यवस्था छ।
8: छुटको दायराहरू: कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
9: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
8: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
9: थप जानकारीको लागि 0635-71479, मोबाइल 98-560-62-265, 98-468-64-145। कता हिँडेको हो आइफोन हातमा लिएर?
11: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
9: लौ तलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
11: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
9: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635-414-050, मोबाइल 98-463-23-811।
8: सूचना: यस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही साउन 9 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेटमुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, वरिष्ठ नाककान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न हुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0635-414-377 र 98-560-44-343। तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
3: शुक्ला गण्डकी एफएम 97.6। A complete console. Hello, Shukla Gandaki. Hello, hello.
12: Come on, everybody. Hello, Shukla Gandaki.
3: Hamro ehi basho bani, phone ma garne kura kani. Phone garne hos, kura garne hos. Only on 97.6, a complete console.
13: प्रोग्राम हेलो शुक्ला गण्डकी ओन्ली अन शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।
14: हेलो हाई नमस्ते गुड मर्निङ एभ्री वान प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर म उपस्थित भइसकेको छु। रिमा हामी लगभग तपाईँहरूको माझमा 12 बजेसम्म रहने गर्दछौ। पक्कै पनि एकदमै सन्चै आरामै हुनुहुन्छ होला भन्ने विश्वास पनि रहेको छ। खाना पनि खाइसक्नु भयो होला होइन? कतिपय साथीहरू खाना खाने तर्खरमा हुनुहुन्छ भने कतिपय साथीहरू चाहिँ खाइसक्नु भएको छ र बिहानीको माहौल नै छ भन्नुपर्छ। 10 बजेसम्म त होइन, बाहिर चाहिँ घाम पनि लागेको छैन, पानी पनि परेको छैन, तर गर्मी चाहिँ एकदमै गर्मी छ। तपाईँहरूकोतिर के कस्तो छ र के गर्दै हुनुहुन्छ? पक्कै पनि कोदो रोप्ने तर्खरमा हुनुहुन्छ होला होइन, कोदो रोप्नलाई मेलापात हिँड्दै पनि हुनुहुन्छ होला, जे गर्दै हुनुहुन्छ राम्रोसँग आफ्नो कामहरू गर्नुहोला। स्वदेशमा हुनुहुन्छ, विदेशमा हुनुहुन्छ, पहिलो प्राथमिकतामा चाहिँ आफ्नो स्वास्थ्यलाई ख्याल राख्नुहोस्, त्यसपछि अगाडि बढ्नुहोला पनि भन्न चाहन्छु। र आज पनि हामी शुक्रबारको बसाईमा छौ। शुक्रबारको बसाईमा तपाईँको माझमा तपाईँहरूले होइन आफूलाई गीत गाउन मनपर्छ, कथा कविता मुक्त गजल जुनसुकै आफूमा भएका प्रतिभाहरू चाहिँ प्रस्फुटन गर्न सक्नुहुन्छ आजको बसाईमा। र हप्ताभरि फोन गर्नुहुने साथीहरू मध्येबाट चाहिँ एकजना साथीहरूलाई चाहिँ मेरो 100 रिचार्जको व्यवस्था गरिदिनु भएको छ पोखरेल मोबाइल पसलले। र उहाँहरू मध्येबाट छानेर चाहिँ आज हामीले 100 रिचार्ज पनि तपाईँहरूलाई दिने व्यवस्था रहनेछ। र तपाईँहरू मोबाइल सम्बन्धी सम्पूर्ण जानकारीहरू लिनु परेको छ होइन, तपाईँहरूको मोबाइल बिग्रिएको छ भने अथवा तपाईँहरूको कुनै पनि इलेक्ट्रोनिक सामानहरू होइन बिग्रिएका छन् भने तिनीहरू बनाउनु परेको छ भने पोखरेल मोबाइल पसलमा जान सक्नुहुन्छ। यही रहेको छ हेल्प पोस्ट चोकमा, र तपाईँहरू त्यहाँ गएर चाहिँ मोबाइल सम्बन्धी सम्पूर्ण जानकारीहरू चाहिँ लिन सक्नुहुनेछ। एकचोटि आउनु होला है, इलेक्ट्रोनिक सम्बन्धी सम्पूर्ण जानकारी पनि रहेका छन् होइन। तपाईँहरूलाई इलेक्ट्रोनिक सम्बन्धी कुनै सामानहरू मोबाइलहरू सम्बन्धी आजको एकदमै छिटो छिटो नयाँ नयाँ डिजाइनका मोबाइलहरू पनि आइसकेका छन् बजारमा होइन, तिनी मोबाइलहरू पनि लिनु परेको छ भने चाहिँ तपाईँहरू चाहिँ पोखरेल मोबाइल पसलमा चाहिँ जान सक्नुहुनेछ। बेलेगौडा आउँदाखेरि चाहिँ हेल्पोस्टकमा रहेको छ, त्यहाँ गएर चाहिँ तपाईँहरूले मोबाइलहरू खरिद गर्न सक्नुहुनेछ। र तपाईँ हामीलाई इन्टरनेट अनलाइन मार्फत हाम्रो मोबाइल पात्र हाम्रो नेपाली पात्र एप्स मार्फत पनि स्वदेश र विदेशमा रहेर पनि एकसाथमा सुनेर साथ दिइराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ। तपाईँहरू फोन गर्न सक्नुहुनेछ 98422971 98367611 को माध्यमबाट तपाईँ कार्यक्रममा जोडिन सक्नुहुनेछ र आफूलाई मनपर्ने आज चाहिँ गीत कविता गजल मुक्तक जोक्स जे पनि भन्न सक्नुहुनेछ। यति बेला मेरो साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। कहाँदेखि हुनुहुन्छ? हेलो नमस्कार हजुर।
15: हेलो हजुर, दर्शन नमस्ते। नमस्कार हजुर।
14: दर्शन नमस्ते। नमस्कार हजुर, के छ हाल खबर?
15: हजुर ठिक ठाकै छ, ठिकै छ,
14: एकदमै ठिक ठाक छ हाम्रो पनि। अनि कोदो रोप्ने तर्खर भएको छ कि छैन दिदी?
15: अहिलेसम्म भएको छैन है, हाम्रो यतातिर सुरु भएको छैन, अब हुन्छ तयारी भएको छ। अब
14: ल तयारी हुँदैछ बिस्तारै बिस्तारै होइन, अब खेत रोपेको भर्खर त आराम गर्नु पर्यो नि है।
15: हजुर हजुर।
14: ल अनि खाना खानुभयो कि खानु भएको छैन खाना? ल ठिक छ, आज चाहिँ छिटै खानु भएछ। त्यही त नि, बेलामै खानु पर्यो नि, कहिले काहीँ त सधैँ 11-12 त बजाउनु भएन होइन त। ल ठिक छ, आज हामीलाई के सुनाउनुहुन्छ दिदी? ल त सुरु गरौँ, अब धेरै पछि हजुरको गीत सुन्दैछु।
15: त्यही गरेर कुराकानी गर्न नपाउने तपाईँ जानुहुन्छ थाइमनमा, अब कार्यक्रम कहिले कहिले यसो मेरो रकम भेट भएर बोल्न पाउने।
14: हजुर
15: ल हुन्छ, ल म सुरु गरेँ है त।
14: हुन्छ सुरु गर्नुहोस्।
15: अर्को आँखा कोसिसा, अर्को आँखा कोसिसा निर माया थोली, अर्को आँखा कोसिसा रे वैना परदेश को हम।

0: 来那也多的他
1: हजुर यति एकदमै धेरै धेरै धन्यवाद मिठो गीत सुनाइदिनु भएकोमा साथीहरू सम्झिनु सक्नुहुनेछ
0: हजुर
1: साथीहरू सम्झिनु सक्नुहुन्छ दिदी हुन्छ धन्यवाद
0: म भन्दा पछि आउने साथीहरू लागि कार्यक्रम सुनेर बस्नु लागि विशेष गरेर त हाम्रो साथीहरू धेरैजना हुनुहुन्छ उहाँ कसैले बिचेको छैन भने
1: नमस्कार शुभ दिन हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएको थियो हाम्रो खगीमाया दिदीले पिरुङदेखि उहाँले एकदमै सुमधुर मिठो भाका गुनगुनाएर गइसक्नु भएको छ पालो भने तपाईँहरूको रहेको छ आज हामी शुक्रबारको बसाइमा तपाईँहरूको होइन प्रतिभालाई कार्यक्रममा स्थान दिने गर्छौँ गीत गजल कविता मुक्तक होइन जोक्सहरू जे पनि सुनाउन सक्नुहुनेछ कथाहरू पनि सुनाउन सक्नुहुनेछ फोन गर्नुहोला 9842279011 9086373611 माध्यमबाट नै तपाईँहरू कार्यक्रममा जोडिन सक्नुहुनेछ भन्दा यति बेलाको क्रममा कार्यक्रममा एउटा मिठो सुमधुर गीतलाई स्थान दिन्छु सुनको कचौडी भनेर रहेको छ राजनराज शिवाकोटी को आवाजमा रहेको छ भने त्यस्तै मिलन नेवालको पनि आवाज रहेको छ लैसा त झन् राजनराज शिवाकोटीको रहेको छ यति बेलाको क्रममा सिकानुहोस् सुमधुर गीत

0: हजुर, सुनको कचौरीमा भनिरहेको थियो मजाले चाहिँ होइन, सिङ्गरको आवाजमा गलत भनेपछि मदन कृष्ण श्रेष्ठ र मिलन्यमाको आवाजमा है, र यसोदा चाहिँ राजनराज शिवकोटीको रहेको रहेछ, म चाहिँ ठ्याक्कै हेर्दाखेरि नदेखेर नामै होइन दुईजना भन्दै ठिकै छ, कहिले कहिले त गल्ती नै भइहाल्छ होइन। यो मिठो गीतमा तपाईँको माथमा राखिसके सुनको कचौरीमा गाईको गोती भनिरहेको शब्दमा रहेको तपाईँको माझमा मैले स्थान दिइसके। अब भने यति बेला क्रममा फेरि पनि अर्को मिठो गीतलाई नै स्थान दिन्छु, अनि त्यसपछि तपाईँको माझमा आउनेछु, तपाईँ फोन गर्न सक्नुहुनेछ, हाम्रो दुवै नम्बर खुल्ला रहेका छन्, एनटिसी जुन नम्बर सहज हुन्छ त्यही नम्बर मार्फत चाहिँ तपाईँहरूले कार्यक्रममा सहभागिता जनाउन चाहिँ सक्नुहुनेछ आजको बसाईमा, र तपाईँहरूले फोन गर्नुहोला। विशेष आज हप्ताभरि फोन गर्नुहुने साथीहरू मध्येबाट एकजना चाहिँ हामी विनर गराउँछौ, र उहाँलाई रुसाईको रिचार्जको व्यवस्था गरिदिनु भएको चाहिँ पोखरेल मोबाइल पसलले हो। आउँदै गर्नुहोला यति बेलाको क्रममा भने नाच फिरिरी भनी यसो मधुर गीतलाई स्थान दिन्छु, अनि त्यसपछि फेरि तपाईँको माझमा आउनेछु, तपाईँहरू भने फोन गर्दै गर्नुहोला।
1: के बाख्रा तिमी हेरिदिन्छौ र

हजुर हावा चल्यो सिरिरी नाच फिरिरी भन्ने गीत रहेको थियो, मैले तपाईँको माझमा राखिसके, पक्कै पनि मन पर्यो होला। फेरि पनि अर्को मिठो गीतलाई स्थान दिन्छु अनि त्यसपछि छोटो व्यवसायिक विश्राम, विश्राम पछि 11 बजेको टाइम चेक, टाइम चेक पछि फेरि तपाईँहरूको माझमा उपस्थित हुनेछ तिम्रो बोली भन्ने रहेको छ यो गीत पछि म पनि आउनेछु तपाईँहरू भने सुन्दै गर्नुहोला।

0: 말했어?
1: 어?
2: होइन है दाई, छोराले कक्षाबाट सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
3: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ
2: हजुर बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
3: मुख्य कार्यालय चिफलेडुङ्गा पोखरा,
2: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
3: फोन गर्नुहोस् 0635905511।
4: नातिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
5: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
4: नातिको व्रत बन्द गरेर उम्काइदेऊ कि भनेर जुटेको।
5: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
6: ल त्यसो भए दुलेगौंडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
7: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4 दुलेगौंडा, भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 9846607645।
3: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
8: प्रसन्न, होमवर्क देखाउ त।
9: हस् टिचर।
8: ओहो, कस्तो राम्रो ह्यान्डराइटिङ तिम्रो।
9: टिचर, मेरो मानेले त साथै दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
8: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
10: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ, मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 0565414484, मोबाइल 9850603384 र 9850607988।
11: क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
12: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड त्यतै।
3: स्मृति फेन्सी दुलेगौंडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
13: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0665707644।
14: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 9850707987।
15: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
16: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
15: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौंडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौला है।
17: दीर्घायु फर्निचर सोरुम,
18: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
17: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
19: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
18: दीर्घायु फर्निचर सोरुम दुलेगौंडा त नहुँ।
17: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0665709। चार मोबाइल नंबर 98460-61268
15: 98560-61268
0: घर मात्र बनाएर पनि नहुने रहेछ कहिले के बनाउनु पनि कहिले के चाहिने ढिक्कै भइसके
8: ए घर त बनाइसक्नु भएछ नि अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न हामी पनि भर्खर त्यतै पुगेर आएको
0: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे हामी कहाँ प्लाई सिसा फाइबर ढोका फोरमाइका प्लाई ढोका मोडुलर किचन चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ
8: ठाउँ नयाँ सेवा पुरानो तपाईँकै सेवामा समर्पित यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ
0: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौंडा नगरपालिकाबाट 10

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008-13-424 र 9850-14-175.
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक.
4: यति बेला बिहानको ठिक 11 बज्यो.
2: A complete call for Hello Shukla Gandaki. Hello, hello.
5: Come on everybody. Hello Shukla Gandaki.
6: हाम्रो यही बस्यो बानी फोनमा गर्ने कुराकानी. फोन गर्नुहोस्, कुरा गर्नुहोस्.
2: Only on 97.6. A complete call for
1: Program Hello Shukla Gandaki, only on Shukla Gandaki FM 97.6 MHz.

मिठो गीत गीत पछि 11 बजेको टाइम चेक पछि तपाईँ सम्पूर्णलाई पुनः स्वागत छ कार्यक्रम हेलो शुक्ला गण्डकीमा र तपाईँ फोन गर्न सक्नुहुनेछ आइतबार भर्खरै मात्रमा रेडियोहरू सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz कार्यक्रम हेलो शुक्ला गण्डकी। आज हामी शुक्रबारको बसैमा छौं। शुक्रबारको बसैमा हामी तपाईँहरूको विविध प्रतिभाहरूलाई कार्यक्रममा स्थान दिने गर्छौं। तपाईँहरूलाई जुन प्रतिभाहरू प्रस्फुटन गर्न सहज हुन्छ तिनै प्रतिभाहरू चाहिँ राख्न चाहिँ सक्नुहुनेछ। फोन गर्न सक्नुहुनेछ 98422 9611 98066611 को माध्यमबाट र हाम्रो कार्यक्रमलाई भन्दा पनि आज विशेष उपहारको व्यवस्था चाहिँ पोखरी मोहल पसलले गरिदिनु भएको हो र तपाईँहरूले फोन गर्न सक्नुहुन्छ। हप्ताभरि फोन गर्ने साथीहरू मध्येबाट एकजना साथीहरूलाई चाहिँ हामीले उत्कृष्ट छनौट गर्ने गर्दछौ र आज पनि तपाईँले फोन गर्नुपर्ने हुन्छ। त्यही भएर फोन गर्नुहोला। हाम्रो दुवै नम्बरहरू खुल्ला रहेका छन्। जुन नम्बर सहज हुन्छ त्यही नम्बर मार्फत चाहिँ तपाईँले फोन गर्न सक्नुहुनेछ र हामी हप्ताको सातै दिन तपाईँको माझमा रहने गर्छौं र फरक फरक दिनमा फरक फरक ढंगले चाहिँ प्रस्तुत हुने गर्दछौं। यति बेलाको क्रममा तपाईँको माझमा फेरि पनि अर्को मिठो सुमधुर गीतलाई नै स्थान दिन्छु अनि त्यसपछि फेरि तपाईँको माझमा आउने छु भन्दै यति बेलाको क्रम भने सोल्टिनी कान्छी भन्ने रहेको छ राजु लामाको आवाजमा रहेको यति बेलाको क्रममा भने यो गीत स्वीकार्नुहोस् अनि त्यसपछि तपाईँहरूको माझमा आउनेछु। तपाईँहरू पनि फोन गर्दै गर्नुहोला।

हजुर, कि रुमाल जाले रुमाल बाटै छेकेर भने सोल्टी ज्यू भन्ने गीत रहेको थियो, सोल्टी निकान्छी भने तपाईँको माझमा मैले स्थान दिइसके, पक्कै पनि सुनेर आनन्द लिनुभयो होला भन्ने विश्वास भनिरहेको छ। फोन गर्नु होला, हाम्रो दुवै नम्बर खुल्ला रहेका छन्। जुन नम्बर सहज हुन्छ त्यही नम्बर मार्फत चाहिँ तपाईँले फोन गर्न सक्नुहुन्छ। एनटिसी एनसिएल जुन नम्बरमा तपाईँहरूलाई सहज हुन्छ त्यही नम्बरमा चाहिँ फोन गर्नु होला भनी भन्न चाहन्छु। र विशेष आज हामी तपाईँहरूको गजल मुक्त कविता गीतहरू होइन कथाहरू जोक्सहरू जे सुनाउन चाहनुहुन्छ, चुटकिलाहरू जोक्स भन्ने एउटै हो होइन, जुन प्रतिभाहरू तपाईँहरू हामी माझ प्रस्फुटन गर्न चाहनुहुन्छ तिनै प्रतिभा चाहिँ प्रस्फुटन गर्न सक्नुहुनेछ। र हरू त सबै ठिकठाकै छ भन्नुपर्छ, बाहिर चाहिँ घाम लागेको छैन, तपाईँहरूकोतिर के कस्तो छ, गर्मी चाहिँ गर्मी नै छ है, बाहिर फेरि यस्तो बाहिर निस्केर हिँड्नु चाहिँ शीतलै छ तर भित्र बसिरहेको चाहिँ गर्मी नै भएको छ। तपाईँहरूलाई के कस्तो अनुभूति भएको छ, र पके पनि कोदोहरू रोप्ने तर्फर पनि हुनुहुन्छ, कोदोहरू रोप्दै पनि हुनुहुन्छ होला भन्ने विश्वास पनि रहेको छ। यति बेलाको क्रममा फेरि पनि अर्को मिठो गीत जाने कार्यक्रममा स्थान दिन्छु, अनि त्यसपछि फेरि तपाईँको माझमा आउनेछु। तपाईँहरू पनि फोन गर्नु होला 9942 9611 र 0636611 को माध्यमबाट तपाईँ कार्यक्रममा जोडिन सक्नुहुनेछ भन्दै दिल दरा भनिरहेको छ। यो चाहिँ हिन्दी हो अनि राहुल मुभीको सङ्ग रहेको छ। यति बेलाको क्रममा पनि यो मिठो गीत सुन्नुहोस्, अनि त्यसपछि फेरि म तपाईँको माझमा आउनेछु। तपाईँहरू पनि फोन गर्दै गर्नुहोला।

दिलदार दिलदार भन्ने यो मिठो गीत मैले तपाईँहरूको माझमा राखिसकेर आउन मुभीको रहेको थियो, पक्कै पनि मन पर्यो होला भन्ने विश्वास पनि रहेको छ। फोन गर्नु होला है, अहिले म ठ्याक्क गीत राखेको बेलामा चाहिँ तपाईँले फोन गर्नुभएको थियो गीत बज्न होइन, बन्द भइसकेपछि फोन गर्नुहोला साथीहरू, त्यसपछि मैले तपाईँहरूको फोनलाई कार्यक्रममा लिन सक्छु। नत्र भने गीत बजिराखेको बेलामा, विज्ञापनहरू बजिराखेको बेलामा फोन गर्नुभयो भने चाहिँ मैले तपाईँहरूको फोनलाई चाहिँ लिन सक्दिनँ। त्यही भएर होइन, गीत बजिसकेपछि चाहिँ बन्द भइसकेपछि तपाईँले फोन गर्न चाहिँ सक्नुहुनेछ। यति बेला फेरि पनि अर्को मिठो गीतलाई स्थान दिन्छु अनि फेरि तपाईँहरूको माझमा आउनेछु। दिलको मोटर भन्ने रहेको छ, यति बेला सिकानुहोस् यो मिठो गीत।

हजुर, मिठो गीतमा तपाईँको माझमा स्थान दिइसके लजावती मुभीबाट रहेको थियो दिलको मोटर भन्ने, तपाईँको माझमा स्थान दिइसकेको छु। यति बेलाको म फेरि पनि अर्को मिठो गीतलाई स्थान दिन्छु, तपाईँहरूको फोन आएको छैन त्यही भएर। जुनी जाल भनिरहेको छ, पेन्सनबाट मुभीबाट रहेको छ। यो गीतपछि म छोटो व्यवसाय विश्राममा जान्छु, विश्राम लगत फेरि तपाईँको माझमा आउनेछु, तपाईँ भने सुन्दै गर्नुहोला।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
3: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या। पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
2: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेस ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
3: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
2: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
3: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गरगहना पाइने,
2: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
3: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
2: विवाहको लागि गरगहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 98261 52067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
4: साथै घरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: सम्झनुहोस् है, ब्रिजेस ज्वेलर्स।
5: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
6: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
7: हजुर, आमादेखि नातिसम्मको एउटै रोजाए, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
2: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
1: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट,
8: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98560124।
9: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
10: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
9: हजुर हजुर, सेरिजाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
10: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
9: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसपार पछाडिपट्टि।
10: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
11: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
9: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 98461688, 98235527763।
12: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
13: घरै सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
12: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
13: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
12: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
2: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
7: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
14: चिकन ससेज, बब ससेज
7: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
9: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656705052, मोबाइल 98560288587।
15: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
16: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
15: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनचाँदी पसलमा बनाएको नि।
0: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
17: पुराना गरगहना सँग नयाँ साथ फेर,
0: राशि अनुसार का पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
17: चण्डिकालिका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगौंडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9855602699।
18: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर, जहाँ तपाईले स्यामसुङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
19: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
20: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
18: सन्देश ट्रेडर्स शुक्ला गण्डकी तुलेगौंडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल, सम्पर्क 0565706676, मोबाइल 9855602676।
21: कता हिँडेको हो आइफोन हातमा लिएर?
22: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
21: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टीभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
22: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
21: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टीभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ बैंक भएको भवनमा, प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल, सम्पर्क 0465414050, मोबाइल 9843823811।
0: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9855633398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
23: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
24: हजुर, पुनः स्वागत छ कार्यक्रम हेलो शुक्ला गण्डकीमा। छोटो व्यवसायिक विश्राम पछि तपाईँ सम्पूर्णलाई फोन गर्न सक्नुहुन्छ 9842972960363611 माध्यमबाट तपाईँ कार्यक्रममा जोडिन सक्नुहुनेछ। आज विशेष तपाईँहरूको प्रतिभाहरूले कार्यक्रममा स्थान दिने गर्दछौ। शुक्लाको बसमा छ यति बेलाको क्रममा भने कोही साथी हुनुहुन्छ, कहाँदेखि को हुनुहुन्छ उहाँलाई कार्यक्रममा स्वागत गर्छु। हेलो, नमस्कार हजुर।
25: हेलो, नमस्ते हजुर।
24: नमस्ते, सञ्चारमै हुनुहुन्छ?
25: हजुर, सञ्चारमा। हजुर, के कस्तो छ?
24: हजुर, एकदमै सञ्चारमै छु म पनि। के छ हाम्रो अब कसैतिरको नयाँ नौलो हाल खबर?
25: हजुर, ठिकै छ। अब कोदो रोप्न सुरु, एकदम कोदोको मजा मात्रै छ।
24: हजुर,
25: अब ठिकै छ। अब बिहान 4 घण्टा, दिउँसो 4 घण्टा लगाउँछ।
24: हजुर, ल ठिक छ त्यसो भए। कोदो रोपाईको यतिखेर एकदमै माहौल रमाइलो भएको छ है?
25: हजुर,
24: गर्नु पर्यो नि त। वर्षाभरि खाने खेती त लाउनु पर्यो। हजुर सुबिना आज अलि थोरै थोरै काम थियो नि, भएर बाहिर हुनुहुन्छ उहाँ चाहिँ पर्यो नि नत्र ल अब फेरि सबै साथी सङ्गीहरू मिलेर गर्न हुँदै फेरि कामै गाह्रो हुने भयो फेरि ल ठिक छ। आज त के सुनाउनु हुन्छ हामीलाई?
25: आज त गीत गाउनेको होइन
24: हजुर,
25: गीत गाउने जो कहु छ त्यही
24: हजुर
25: के जाने
24: हजुर
25: के जाने तर अब है हुन्छ अब जस्तो हुन्छ त्यस्तै है त
24: हस् हुन्छ
25: कुन भएको हो है कुन
24: ल जुन फ्याट्ट मुखमा आउँछ त्यही
25: Yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, ye

सुन्छ, एकदमै धेरै धेरै धन्यवाद, यति मिठो गीत गाइदिनु भयो, साथीहरू सम्झिन सक्नुहुनेछ। सुन्छ, धन्यवाद। नमस्कार, शुभ दिन। हजुर, उहाँ हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो, ऋषिराम गाहाजी हुनुहुन्थ्यो। अब कसरी देखे यति मिठो सुमधुर भाका, होइन, उहाँले गीत गुनगुनाएर गइसक्नु भएको छ पालो भने तपाईँको फोन गर्न सक्नुहुनेछ 98422971 98066611 को माध्यमबाट तपाईँ कार्यक्रममा जोडिन सक्नुहुनेछ, सहभागिता जनाउन सक्नुहुनेछ, आउनुहोला भन्न चाहन्छु। दुवै नम्बर खुल्ला रहेका छन्, एनटिसिएनसेल जुन नम्बर सर्च हुन्छ त्यही नम्बर मार्फत चाहिँ तपाईँ कार्यक्रममा जोडिन सक्नुहुनेछ भन्दै यति बेलाको क्रममा भने मायाले बोलायो मलाई भन्ने गीत रहेको छ, अहिले चाहिँ शिवशक्ति मुईबाट रहेको छ, यति बेलाको क्रममा स्वीकार्नुहोस् यो मिठो सुमधुर गीत।

यू यस्तै यस्तै शब्द मलाई एकदम मिठो गीत मन तपाईँको माझमा राखी सके पक्कै पनि आनन्द लिनुभयो होला भन्ने विश्वास रहेको छ। अब भने म कार्यक्रमकै एकदमै अन्तिम अन्तिमतिर छु, साथीहरू मध्येबाट एकजना चाहिँ म विनर गराउँछु। त्योभन्दा अगाडि त एउटा मिठो गीत सुन्नुहोस् अनि त्यसपछि म विनरलाई लिएर आउने छु। बनमाराले बनै खायो भन्ने गीत रहेको छ, गीतपछि म आउनेछु अनि विनरलाई पनि लिएर आउनेछु। तपाईँहरू पनि सुन्दै गर्नुहोला।

हजुर बनमाराले बनाई खायो भन्ने गीत मैले तपाईँको माझमा राखिसके र अब भनेमा कार्यक्रमबाट बिदा मागेर जानुपर्ने बेला भइसकेको छ. त्यही भएर आज हामीलाई फोन गर्नुभएको थियो खगेमा आइदिदी पिरुङदेखि र डिसीराम गाहाजी हुनुहुन्थ्यो आफू कसरीदेखि उहाँहरू दुवैजनालाई एकदमै धेरै धेरै धन्यवाद र हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएकोमा पोखरेल मोबाइल पसललाई पनि एकदमै धेरै धेरै धन्यवाद दिन चाहन्छु. यहीँ दुलेगौडामा हेल्पोस्ट चोकमा रहेको छ. तपाईँहरू चाहिँ मोबाइल सम्बन्धी इलेक्ट्रोनिक सम्बन्धी सम्पूर्ण जानकारी लिन सक्नुहुनेछ होइन. सेवा सुविधाहरूको बारेमा बुझ्न चाहनुहुन्छ भने चाहिँ एकचोटि आएर चाहिँ बुझ्न सक्नुहुनेछ यहीँ दुलेगौडा आउँदाखेरि है. र हामीलाई इन्टरनेट अनलाइन मार्फत हाम्रो पात्र हाम्रो नेपाली पात्र एप स्मार्टफोन सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई पनि एकदम धेरै धेरै धन्यवाद. र आज हामीलाई फोन गर्नुहुने तपाईँ दुवैजनालाई र सुनेर पनि साथ दिनुहुने र फोन गर्दा गर्दै पनि होइन मैले विज्ञापन भएको बजेको बेलामा अथवा गीतहरू बजिरहेको बेला उठाउन पाइँदा उहाँलाई पनि एकदमै धेरै धेरै धन्यवाद दिँदै अन्तिममा जाँदा जाँदै हुने मैले आजको विनरको घोषणा गर्नुपर्ने हुन्छ. विशेष त हप्ताभरि फोन गर्ने साथीहरूमध्ये र आज होइन हप्ताभरि फोन गर्नुहोस् र आज शुक्रबारको दिन पनि तपाईँले अन्तिम हुने त छनौट गर्ने आजको दिनमा पनि फोन गर्नुपर्ने हुन्छ र आजको दिनमा गएको आइतबारदेखि आजसम्म फोन गर्नुहुने साथीहरूमध्येबाट चाहिँ मैले छान्दाखेरि चाहिँ आज हाम्रो खगीमाया दिदीलाई चाहिँ छनौट गरेको छु. दिदीलाई चाहिँ एकदमै धेरै धेरै बधाई छ. तपाईँले चाहिँ रुसाईको रिचार्ज पाउनु भएको छ र अहिले तपाईँले केही समयपछि होइन हामी यो कार्यक्रम सकेपछि चाहिँ फोन गर्नुहोला तपाईँको कुन नम्बर रिचार्ज गर्ने हो भनेर चाहिँ जानकारी होइन नम्बर चाहिँ टिपाउन सक्नुहुनेछ. तपाईँहरूलाई एकदमै धेरै धेरै बधाई छ हाम्रो खगीमाया दिदीलाई. र अन्तिममा जाँदा जाँदै भने तपाईँको माझमा एकदेव लिम्बूको माया नमार मलाई भनिरहेको छ मिठो गीत गाई कार्यक्रममा स्थान दिँदै आजको श्रृङ्खलाबाट भने म कार्यक्रम प्रस्तुतारीमा पनि बिदा हुन्छ. तपाईँहरूका बाँकी रहेको समयहरू शुभ अनि सुख बितोस्. तपाईँहरू पनि सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.10 मतलब समय घस. नमस्ते बाबाई.

0: शुक्लागन्धकी एफएम 97.6।
1: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
2: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
1: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
3: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा, भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9846081457 र 9816362632। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
4: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
5: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
4: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
5: त्यही दुलेगौडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
4: ए त्यसो भए त म गइहाले,
5: चिया त पिएर जाऊ।
4: होइन हतार छ, पछि आउँदै गरौँला है।
6: दीर्घायु फर्निचर सोरुम,
7: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
6: साथै पुरासँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
8: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
7: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ,
6: प्रोप्राइटर लक्ष्मीराज वाग्ले। फोन नम्बर 0765709704, मोबाइल नम्बर 9847061268,
7: 9856062068।
9: प्रसुन, होमवर्क देखाउ त।
10: हस् टिचर।
9: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
10: टिचर, मेरो मम्मीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
9: ए हो र, त्यसो भए प्रसुनले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
11: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ, मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्यालट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्लागन्धकी चार, दुलेगौडा। फोन 0965714484, मोबाइल 9856063384 र 9856067988।
12: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
13: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
12: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
13: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
12: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
13: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
12: थप जानकारीको लागि सम्पर्क 0654143777 र 9856043343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4, बेपी चोक।
14: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
15: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
14: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
16: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
17: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम फेसनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
18: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 9857065119 र 9864957056।
17: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
19: ल छोरी, हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
20: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
19: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
20: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनसादी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
19: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी छ खैरनी चार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0654124160 र 9847078022।

0: समस्त सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
1: रस्तु बेबील्यान्ड शुक्ला गण्डकी सार दुले गौडा,
0: मोबाइल 9856705577।

0: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-175।
1: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला मध्याहको ठिक 12 बज्यो।
2: रहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। परिवार र आफन्तलाई स्वकीय सचिव नराख्न राजसभाको निर्देशन, पार्टीभित्र नातावाद र परिवारवाद पूर्ण रूपमा निषेध। 28 जिल्लामा आज बाढ़ीको जोखिम, नदी तटीय क्षेत्रमा सतर्कता अप्नाउन आग्रह। आज सुनचाँदीको भाव घट्यो, सुनतोलाको 2,85,500 रूपियाँमा कारोबार। पाकिस्तानमा सुरक्षा कार्यवाहीमा 10 जना लडाकू मारिए, 2 महिला आत्मघाती आक्रमणकारी पक्राउ। र काबा भलिबल च्याम्पियनशीपमा नेपालले आज पाकिस्तानको सामना गर्दै। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाले आफ्ना संघीय सांसदहरूलाई परिवारका सदस्य तथा नजिकका आफन्तहरूलाई स्वकीय सचिव नियुक्त नगर्न निर्देशन दिएको छ। पार्टीले स्वकीय सचिव नियुक्ति सम्बन्धी आधारभूत मापदण्ड जारी गर्दै नातावाद र परिवारवादलाई पूर्ण रूपमा निषेध गरेको जनाएको छ। राज्यसभाका महामन्त्री विपिन कुमार आचार्यले जारी गरेको आन्तरिक निर्देशनमा सांसदहरूले स्वकीय सचिव नियुक्त गर्दा पार्टीको विधान, सुशासनको सिद्धान्त र जनउत्तरदायित्वलाई केन्द्रमा राख्नुपर्ने उल्लेख छ। निर्देशनमा एका घरका सदस्य वा नजिकका नातेदारलाई स्वकीय सचिव नियुक्त गर्न नपाइने व्यवस्था गरिएको छ। स्वकीय सचिव नियुक्त गर्दा पार्टीको विधान र सुशासनको मूल नीति अनुरूप एका घरका सदस्य र नजिकका नातेदारलाई पूर्ण रूपमा निषेध गरिएको निर्देशनमा उल्लेख छ। निर्देशनमा नियुक्ति पारिवारिक र नातागोता भन्दा बाहिरबाट गर्नुपर्ने भनिएको छ। सरकारले हालै संघीय संसदका सदस्यहरूलाई स्वकीय सचिव राख्ने पाउने सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो। मन्त्री परिषदको निर्णयपछि संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन 2073 अनुसूचित 2 संशोधन भएको छ। यो व्यवस्था अनुसार अब हरेक सांसदले राजपत्रांकित तृतीय श्रेणी शाखा अधिकृत सरहको एकजना स्वकीय सचिव नियुक्त गर्न पाउनेछन्। बाढ़ी पूर्वानुमान महाशाखाले आज देशका 28 जिल्लाका खोला तथा नदीहरूमा बाढ़ीको जोखिम रहेको जनाएको छ। महाशाखाका अनुसार खोटाङ, ओखलढुङ्गा, रामेछाप, दोलखा, काभ्रे प्लाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोर्खामा बाढ़ीको जोखिम छ। यस्तै लमजुङ, कास्की, तनहुँ, स्याङ्जा, रूकुम पूर्व, रूकुम पश्चिम, मुगु, हुम्ला, बाजुरा, बझाङ, दार्चुला, बैतडी, डडेलधुरा र डोटी जिल्लाका साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य रूपमा बढ़न सक्ने सम्भावना छ। महाशाखाले ती जिल्लाका नदी तटीय क्षेत्रका बासिन्दा, यात्रु तथा सरकारवाला निकायहरूलाई आवश्यक सतर्कता अप्नाउन आग्रह गरेको छ। विशेष गरी वर्षाका बेला खोल्सा तथा साना नदीमा अचानक पानीको बहाव बढ़न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा अनावश्यक आउतजाउत नगर्न र सुरक्षित ठाउँमा रहन भनेको छ। महाशाखाले मौसम र नदीको अवस्था अनुसार जोखिमको स्तर परिवर्तन हुन सक्ने भएकाले नियमित रूपमा बाढ़ी सम्बन्धी अध्यावधिक सूचना हेर्न पनि अनुरोध गरेको छ। आज लुम्बिनी, बागमती, गण्डकी र कर्णाली प्रदेशका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना समेत छ। लुम्बिनीका पहाड़ी भेग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाड़ी भेगका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नारायणगढ़ मुगलिन सड़कको तुइन खोलामा पहिरोको जोखिम घटाउन दैनिक 2-3 घण्टा गाड़ी रोकेर ढिस्को काटिने भएको छ। तुइन खोला र नाम्सी क्षेत्रका जोखिमपूर्ण भित्तोमा नेलिङ प्रविधिबाट पहिरो नियन्त्रणको काम गर्ने तयारी भइरहेको सड़क डिभिजन कार्यालय चितवनले जनाएको छ। पहिलो चरणमा जोखिमपूर्ण ढिस्को हटाइने र त्यसपछि

0: सहित भित्तो सुदृढ़ बनाउने तयारी छ। दैनिक झण्डै 10,000 गाड़ी गुट्ने सड़क खण्डमा अहिले विभिन्न 43 ठाउँमा पहिरोको जोखिम छ। आज सुन चाँदीको भाव घटेको छ। सुनको भाव तोलामा 5,800 र चाँदीको भाव तोलामा 155 रूपियाँले घटेको हो। सुनको भाव तोलाको 2,85,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै चाँदीको भाव 4,350 रूपियाँमा कारोबार भइरहेको छ। हिजो सुनको भाव तोलाको 2,91,300 र चाँदीको भाव तोलाको 4,505 रूपियाँ थियो। अस्ति बुधबार सुनको भाव 2,91,000 र चाँदी 4,480 रूपियाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा आज एक औंस सुन 4,045 र चाँदी 57 अमेरिकी डलरमा कारोबार भइरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा मध्य प्रदेशका अधिकांश जिल्लामा धान रोपाई अन्तिम चरणमा, हाइड्रोजन गाड़ी सम्बन्धी नीति बनाउन सरकारद्वारा सुझाव माग लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क इन्जिनियरिङ कलेज घोराही दाङ,
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले परिवार र आफन्तलाई शोकी सचिव नराख्न राज्यसभाको निर्देशन, 28 जिल्लामा बाढ़ीको जोखिम, सुनचादीको भाव आज घट्यो लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। मध्य प्रदेशका धेरैजसो जिल्लामा यस वर्षको धान रोपाई अन्तिम चरणमा पुगेको छ। प्रदेशभर अहिलेसम्म झण्डै 78.59% अर्थात 3,580 हेक्टर क्षेत्रमा धान रोपाई सम्पन्न भएको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार साउन महिनाको हिजोसम्म सबैभन्दा बढ़ी सिराहामा 94% धान रोपाई सम्पन्न भएको छ भने महोत्तरीमा सबैभन्दा कम 55% रोपाई भएको छ। बाँकी जिल्लामा पनि रोपाई तीव्र गतिमा अघि बढ़िरहेको र केही दिनभित्र अधिकांश क्षेत्रमा काम सकिने अपेक्षा गरिएको छ। निर्देशनालयका बागवानी विकास अधिकृत किरण विश्वकर्माका अनुसार यस वर्ष किसानले उन्नत जातका धानका बिउको प्रयोग समेत बढ़ाएका छनृ। सरकारले हाइड्रोजनमा आधारित गाड़ी सम्बन्धी नीति बनाउन सुझाव माग गरेको छ। हाइड्रोजनमा आधारित सवारी साधनको सुरक्षित दिगो तथा प्रभावकारी विकास, संचालन र नियमनका लागि आवश्यक नीति तथा कानून व्यवस्था तयार गर्न सरकारवालासँग सुझाव माग गरेको छ। पूर्वाधार विकास मन्त्रालयले अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यास, नीतिगत तथा नियामक व्यवस्था, सुरक्षा मापदण्ड, हाइड्रोजन प्रविधिमा गाड़ीहरूको रूपान्तरणको सम्भावना तथा आवश्यक जनशक्ति विकास सम्बन्धी लिखित सुझाव साउन 20 गतेभित्र पेश गर्न आग्रह गरेको छ। झापा जिल्लाको कमल गाउँपालिका 5 पाण्डाजोगीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर 38 रिजर्भ गार्डमा कार्यरत एक सशस्त्र प्रहरी जवानको करेन्ट लागेर ज्यान गएको छ। सशस्त्र प्रहरी बल नम्बर 1 बराहा वाहिनी मुख्यालय कोशी प्रदेशका सूचना अधिकारी तथा वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक महेश केसीले आन्तरिक विद्युत लाइन मरमत गर्ने क्रममा करेन्ट लागेर आज जवान सुदिन खत्रीको ज्यान गएको जानकारी दिनुभयो। सुनसरीको इटहरी उपमहानगरपालिका 13 घर भएका 30 वर्षीय खत्रीलाई हिजो बेलुकी झण्डै 5 बजे गणभित्र विद्युत लाइन मरमत गर्ने क्रममा करेन्ट लागेको थियो। अब विदेशको खबर। पाकिस्तानको दक्षिण पश्चिमी प्रान्त बलुचिस्तानमा सुरक्षा बलले संचालन गरेको विशेष कार्यवाहीका क्रममा 10 जना लडाकू मारिएका छन्। पाकिस्तानी सेनाको संचार शाखा इन्टर सर्भिसेस पब्लिक रिलेशन्सका अनुसार विगत 48 घण्टामा सुराब र मुस्ताङ जिल्लामा गरिएका विभिन्न सैन्य कार्यवाहीका क्रममा ती लडाकूहरू मारिएका छन्। गुप्तचर सूचनाका आधारमा गरिएको संयुक्त कार्यवाहीका क्रममा सुराब जिल्लामा 7 जना र मुस्ताङ जिल्लामा 3 जना लडाकू मारिएको बीबीसीले जनाएको छ। मुस्ताङमा भएको कार्यवाहीका क्रममा सुरक्षा बलले 2 जना महिला आत्मघाती आक्रमणकारी र 1 जना सहयोगीलाई समेत पक्राउ गरेको छ। अब खेल खबर। नेपाली भलिबल टोलीले काबा पुरूष भलिबल च्याम्पियनशीपमा आज आयोजक पाकिस्तानको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बेलुकी 5:45 शुरू हुनेछ। इस्लामाबादमा चलिरहेको च्याम्पियनशीपमा पाकिस्तानले दुवै खेल 3-0 सेटमा जितेको थियो। नेपालले भने 2 खेल 5 सेटमा पुगेर गुमाएको थियो। नेपालले हिजो श्रीलंकासँग भएको खेल पनि 5 सेटमा पुगेर गुमाएको छ। 2-1 सेटको अग्रता नेपालले जोगाउन सकेन। श्रीलंका ले नेपाललाई 25-18, 21-25, 19-25, 25-21, 15-11 हराएको थियो। पहिलो दिन तेस्रो सेटमा उत्कृष्ट पुनरागमन गरे पनि नेपाली टोली काजकिस्तानसँग 3-2 पराजित भएको थियो। नेपाल, काजकिस्तान, पाकिस्तान, श्रीलंका, बंगलादेश, उज्बेकिस्तान गरी 6 टोलीले च्याम्पियनशीपमा प्रतिस्पर्धा गरिरहेका छन्। सबैले एकअर्कासँग खेलेपछि शीर्ष 4 टोलीले सेमी फाइनल खेल्नेछन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। परिवार र आफन्तलाई शोकीय सचिव नराख्न राज्यसभाको निर्देशन। पार्टीभित्र नातावाद र परिवारवाद पूर्ण रूपमा निषेध। 28 जिल्लामा बाढ़ीको जोखिम। नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह। आज सुनचाँदीको भाव घट्यो। सुन तोलाको 2,85,500 रूपियाँमा कारोबार। पाकिस्तानको बलुचिस्तानमा सुरक्षा कार्यवाहीमा 10 लडाकू मारिए। 2 महिला आत्मघाती आक्रमणकारी पक्राउ। र काबा भलिबल च्याम्पियनशीपमा नेपालले आज पाकिस्तानको सामना गर्दै दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर दिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: शुक्लागन्धकी एफएम 97.6।
1: आज पनि खाना काप्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउँदैन भने
2: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
3: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न,
1: बरु भन न किचनको सामान किन्न कहाँ जाने?
2: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न। किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
4: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
5: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
6: यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्? दराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै।
7: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
6: त्यसो नभने म पनि अब नातिकेटा भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
7: हामी कहाँ आकर्षक डिजाइनका कार तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
8: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
5: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
8: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0965702525, मोबाइल 98 5 30 33 800 78, 98 4 61 56 58।
9: मेरिया मैनी, कस्तो राम्रो गहना होइन दिदी? हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
10: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
11: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल,
10: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
11: शुद्ध सुन तथा चाँदीका गर गहना,
10: छापावाला सुन चाँदीका गर गहना,
11: राशि अनुसारका पत्थर,
10: कम्प्युटर तौल प्रविधि,
11: बिक्री वा साटफेरमा सुनको सही मूल्याङ्कन,
10: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
11: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
10: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 98 1 71 16 0 69, 98 0 67 25 229,
11: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 98 1 41 33 222, 98 0 87 69 70 142।
12: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिने उस्तै, उता हेरिने उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
13: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
12: सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौं पसौं, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
13: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
12: त्यसो भए सँगै जाउ न त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ, मोबाइल नम्बर 98 4 61 94 378, 98 1 71 96 902।
5: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

0: घरमा सुख शान्ति कहिल्यै भएन, आँटेको काम पनि बन्दैन।
1: त्यही त नि बुढा, म पनि दिकदार भइसके। पितृत्व हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
2: होइन, बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
0: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
3: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनु भएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडाको भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्द घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
1: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805926466 र 9847739849।
4: चिसा पानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
5: एकान्छी सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ, कहाँ हो?
4: हजुर हजुर, सेरिजाको मग्याम चिसा पानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
6: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
7: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ, गोमगोबु बसपार पछाडिपट्टि।
5: हजुर, काठमाडौँ दुलेगौडा ढोर फेदी मान्द्रे 26 साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
8: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
7: होटल टाइटेनिक, गोमगोबु बसपार। प्रोप्राइटर रामचन्द्र महत। मोबाइल 9841616878, 9235527763।

0: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध
1: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व, भूक्षय, पहिरो, बाढ़ी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
0: भू संरक्षण जस्तो बढ़ी खर्चिलो गहनतम र आम जनताका लागि अति जरूरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
1: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
0: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ,
1: माटोको रक्षा कवच रुख बिरुवाहरूको संरक्षण गरौं, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौं,
0: खेत बारीका डिल, कान्ला र पाखामा बडहर, राई खनियो, निमारो रोपौं, हरियाली बढाऊ, साथै पशु आहाराको समस्याबाट मुक्त हौं,
1: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, बिरालो पहाड़, खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ,
0: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय बाढ़ी र पहिरोबाट बचौं र बचाऊ,
1: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड़ दियौ,
0: प्राकृतिक स्रोतहरू माटो, पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति,
1: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस, नेपियर, अमृतसो र बाँस, भू क्षय रोकिन्छ, पहिरो थामिन्छ, गाई वस्तुलाई हुन्छ घाँस,
0: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं।
1: जलधारका स्रोतहरू जंगल, जमिन, जल, जनावर र जनताको व्यवस्थापन नै जलधार व्यवस्थापन हो। तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउ,
0: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाऊ, जलाधार क्षेत्रको संरक्षण गरी जीवनस्तर उकासौ,
1: माटो, पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
0: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ, फोन नम्बर 0 55 63 175, 98 5 60 63 175।
2: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भर पर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
3: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
4: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
2: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, सुप्लागण्डकी 4 दुलेगौडा तनहुँ, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0 65 4 14 142, मोबाइल 98 5 60 23 128 र 98 4 62 14 726।
5: आहा, कति राम्री भयो कि, सबै रूप रङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी फोर आएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
6: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन, म यति राम्री हुनुमा
3: हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
5: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
3: आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा।
5: प्रोप्राइटर रोशनी श्रेष्ठ।
3: मोबाइल नम्बर 9827103066 र 9840694543।
6: ला, टायरमा कट लाग्यो। यो मात्रै नयाँ हालेको, खत्तम भयो नि। अब नयाँ किन्नु पर्यो। फेरि
7: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
6: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
7: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
6: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
7: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ। मोबाइल नम्बर 9856062452।
8: कति हाँस्नु भन्नु, यस्तो पङ्खा चलिरहेको देखिनु भन्नु।
9: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
7: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
8: चस्का बाजे चाँच पङ्खा, एलइडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउस वायरिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
10: अब सिजी ब्रान्डको आधिकारिक विक्रेतासँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहुँ। प्रोप्राइटर हरिकुमार श्रेष्ठ। मोबाइल नम्बर 9856303324।
4: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
1: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
0: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
1: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
0: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। धुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, धुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
2: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
3: चिकन ससेज, बफ ससेज
4: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
5: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0565705052, मोबाइल 98560285587।
6: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपीभीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
7: तर महँगो होला नि?
6: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपीभीसी का झ्याल ढोका।
8: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
9: बाराही अल्मुनियम, अब युपीभीसी को साथमा।
8: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
9: सम्पर्क बाराही युपीभीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2, गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 98562938 र 98028222938।
10: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जंगल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदेऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुको जनहितमा जारी सन्देश।
2: सुन्दर अटो होक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ।
3: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कूटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कूटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
4: सम्पर्क 0654142121, मोबाइल 98565391।
3: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
5: Yes, Yamaha.
6: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
7: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
6: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
8: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
9: रिमाल हार्डवेयर, सम्पर्क 0564142445, 0564143।

0: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-14-175.
1: शुक्ला गण्डकी एफएम 97.6
2: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला दिउँसोको ठिक 1 बज्यो।

0: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
1: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेका थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
2: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98164-34372।
3: पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल
4: होइन, कति पुन मोबाइल भन्दै कराएको।
3: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के।
4: कहाँ छ पुन मोबाइल?
3: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ।
4: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ, साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4, दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारि र तरकारी पसलको आडमा।
4: प्रोप्राइटर हेमराज पुन, मोबाइल 98-1-91-74-888 र 98-4-48-48-00। होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
3: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेसन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
3: मुख्य कार्यालय चिफलेढुङ्गा पोखरा,
4: शाखा कार्यालय शुक्ला गण्डकी 4, दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
3: फोन गर्नुहोस् 0-65-590-511।
5: वर्षा, यदि सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला। यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
6: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने, अनि घरमै थपक्क बसेर कहाँ पाइने। रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
7: स्मृति फेन्सी, दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
8: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0-65-570-744।
9: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98-5-60-77-987।
10: घरमा सुख शान्ति कहिल्यै भएन, आँटेको काम पनि बन्दैन।
11: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
12: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ।
10: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
13: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनु भएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै।
14: हजुर, हामी कहाँ शुभ विवाह, सप्ताह एकाह, रुद्री, व्रतबन्ध, घर पैँचो, सत्यनारायणको पूजा, 84, नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू, विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा, रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श
13: सेवा, शुक्ला गण्डकी 4, दुलेगौडा, भित्री बजार, हेल्थ पोस्ट चोक।
15: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805426466 र 9847939839।
16: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
17: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भने पैसा जम्मा गर्नु पर्यो, अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
18: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
17: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
18: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
17: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
18: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
17: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
13: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु।
19: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ।
13: मोबाइल नम्बर 9821552067। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
20: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
13: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
21: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: 97.6 Shuklagandha KFM 97.6
1: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
2: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 5 बजेदेखि 7 बजेसम्म
1: जनरल सर्जरी हर्निया हाइड्रोसिल पाइल्स फिसर फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे
2: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म दिउँसो 3:30 देखि 7 बजेसम्म
1: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण
2: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी
1: थप जानकारीको लागि सम्पर्क 0-65414-377 र 98-65544-343 तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूलाई खुसीको खबर
3: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतीले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
1: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको सहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
3: साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतीले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
1: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन नम्बर 0-65414-233, मोबाइल 98-678-61-87।
0: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TNT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील TNT सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा।
4: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर, जहाँ तपाईले स्यामसुङ ब्रान्डका मोबाइल, फ्रिज, LED TV, वासिङ मेसिन, माइक्रो ओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
5: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
6: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, TV लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
4: सन्देश ट्रेडर्स शुक्ला गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल, सम्पर्क 0-65-75-676, मोबाइल 98-65-62-676।
7: कता हिँडेको हो आइफोन हातमा लिएर?
8: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
7: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका IT टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका TV, फ्रिज, वासिङ मेसिन, कुलर, AC रोजी रोजी पाइन्छ।
8: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
7: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, TV, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0-65-414-050, मोबाइल 98-463-23811।
9: 97.6
10: शुक्ला गंडकी एफएम 97.6।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पनि, कहिले के चाहिने, ढिक्कै भइसके।
2: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुपसी सप्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
1: ल त्यसो भए म पनि सोनुपसी पसलतिर लागे।
3: हामी कहाँ प्लाई सिसा फाइबर ढोका फोरमाइका प्लाई ढोका मोडुलर किचन चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
2: ठाउँ नयाँ सेवा पुरानो तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
3: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिकाबाट 10 घर माथि
2: पोखरा जाने बाटोतिर।
4: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
2: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864453031।
5: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
6: वाउ कस्तो राम्रो गहना, कहाँ बनाएको?
5: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुन चाँदी पसलमा बनाएको नि।
6: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
5: पुराना गरगहनासँग नयाँ साथ फेर,
6: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
5: चण्डिकालिका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856062909।
7: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
8: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
7: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ पछि आउँदै गरौँला है।
9: दीर्घायु फर्निचर सोरुम,
10: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर म्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
9: साथै पुरानोसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
11: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
10: दीर्घायु फर्निचर सोरुम दुलेगौडा त नहुँ,
9: प्रोप्राइटर लक्ष्मी राज वाग्ली, फोन नम्बर 0765709 मोबाइल नम्बर 9846061268
10: 9856062068।
12: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
13: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
12: हजुर हजुर, सेङ्गाको मग्याम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
13: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
12: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज बाईको होटल टाइटेनिक छ, गोङगोबु बसबार पछाडि पट्टि।
13: हजुर काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
14: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
12: होटल टाइटेनिक गङ्गबु बस पार्क, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841616878 9825527763। कता हिँडेको आइफोन हातमा लिएर?
15: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
12: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ, आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ।
15: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
12: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौंडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463-23811।
16: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
17: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
16: बीबीए, बीएससी, सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
17: विस्तृत जानकारीका लागि गेम्स कलेज, गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज, अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी, स्ट्रीट नम्बर 8, कन्या मार्ग, नदीपुर, पोखरा।
16: फोन नम्बर 0614510000,
17: 0614510002, मोबाइल नम्बर 9856084466।
16: द गेम्स कलेज, फर एम्पावरिङ द फ्युचर।
18: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
19: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
18: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
19: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह, पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
18: होम डेलिभरीको पनि व्यवस्था छ।
5: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4, पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141111178, 98560078।

0: गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9855014150।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला दिउँसोको ठिक 2 बज्यो।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: मंगलम पुनरी काक्ष मंगलाय तनुहरी
2: पंडित बा दर्शन पर्सी घर पैसो रुद्र र सत्यनारायण को पूजा सँगै गर्ने भनेको
3: ओमकार
2: अनि पंडित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
3: ओमकार
2: अनि घरमा पूजा सामग्री पनि छैन भने
3: ओमकार
2: या पंडित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको
4: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौड़ा खैरेनीको त कुरै छाडौ पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रत बन्न लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौड़ा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
2: प्रोप्राइटर ऋतु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 9857508034
5: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समयसँगै खरो उत्तीर्ण दिनुहोस् श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा
6: सुन्नुहोस् न यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ
7: आहा कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी
6: हो त नि अब चाहिँ राम्रो भयो
8: ओहो दाई भाउजू के राम्रोको कुरा गर्दै हुनुहुन्छ ल कोठा पनि चम्किएको छ
6: ए नानी बस्नुहोस् न न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न राम्रो देखियो यति सामान जोडियो अब त वर्षौंसम्म ढुक्क
9: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन
10: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलाङ डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ
11: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार
12: प्रोप्राइटर सुभाष गिरी सम्पर्क 0965414194 मोबाइल 9856620630
9: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन
13: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी 6 भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो
14: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई
13: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीएको आधारमा विशेष छुटको व्यवस्था छ
14: छुटको दायराहरू कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट
13: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था
14: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्
13: थप जानकारीको लागि 0635714479 मोबाइल 9856062065 9448064145 सुन्दर अटो ओक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ
15: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस् सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ
16: सम्पर्क 0654142121 मोबाइल 9856035921
15: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ
17: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो आवाज पनि क्लियर
18: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त हजुर आमा देखि नातिसम्मको एउटै रोजाई पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
19: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
20: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
21: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
22: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट चोक,
21: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856012474।
23: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिने उस्तै, उता हेरिने उस्तै, कहाँ जाउ जाउ, अलमल्ल परे म त।
24: हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
23: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
24: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
23: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी 4, दुलेगौंडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9841694378, 9111969902।
19: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रबिन थापा, मोबाइल 9856033398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौं। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4, दुलेगौंडा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
25: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
26: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।

0: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
1: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी आस्थान हो।
2: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

0: watch more, log on to www.erosnow.com.
1: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz.
2: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू. सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ. सदस्य बनेर मात्रै कारोबार गरौं. सदस्य बनेपछि मासिक नियमित बचत गरौं. पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं. उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ. ऋणको किस्त नियमित तिर्ने गरौं. सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं. सदस्यको दायित्व र कर्तव्य पूरा गरौं. सहकारी हाम्रो सुख दुःखको साथी हो. सहकारीको मालिक वा ग्राहक हामी आफै हौ. सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौ.
3: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की.
2: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री.
4: घर मात्र बनाएर पनि नहुने रहेछ. कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके.
5: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाइमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको.
4: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे.
6: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ.
5: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित. यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ.
6: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
5: पोखरा जाने बाटोतिर. विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता. थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 62 827 र 98640 35 031.
7: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस, बीए र बीएडमा भर्ना सम्बन्धी सूचना.
8: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस, बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ. अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ.
7: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ.
8: हाम्रा विशेषताहरू: गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
7: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
8: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
7: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित.
8: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम.
7: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ. सम्पर्क नम्बर 061-433-385, मोबाइल 98560-83-385.
9: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार.
10: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
9: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि.
10: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
9: पुराना गरगहनासँग नयाँ साथ फेर,
10: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ.
9: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560-62-099.
11: पहिले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन.
12: ए तिमी पो, बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु.
11: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका. दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको. ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ. अहिले हतार छ, पछि आउँदै गरौँला है.
13: दीर्घायु फर्निचर शोरूम।
14: हामी कहाँ स्टील तथा काठ का सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर म्याट र फर्निचर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
13: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
15: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
14: दीर्घायु फर्निचर शोरूम दिल्लीगौडा त नहुँ।
13: प्रोप्राइटर लक्ष्मीराज वाग्ले। फोन नम्बर 0765709604। मोबाइल नम्बर 98460261268।
14: 98560261268।
16: कता हिँडेको आइफोन हातमा लिएर?
17: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ, के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
16: लौ तलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
17: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
16: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463231।
18: ए नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
19: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
18: इज्जतको सवाल छ बुढा, जहाँ पाए त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि 3 सेना फ्रेस हाउस, त्यही जानु। ताजा, स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
19: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
18: होम डेलिभरीको पनि व्यवस्था छ।
15: सम्पर्क 3 सेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर 3 सेना। मोबाइल 98141111178, 98560077178।
20: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: शुक्लागन्धकी एफएम 97.6।
1: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
2: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
1: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
3: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल शुक्ला गण्डकी छ खैरेनीटार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोपाइटर कुल कुमार कुमाल। मोबाइल 9846026617 र 9811638981।
4: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो। बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
5: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
4: के शर्त हो त्यस्तो? सुनाउन त हामी पनि।
5: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनसाली पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
4: रामदाम सुनचाँदी पसल शुक्ला गण्डकी छ खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658412100160 र 9846078022।
6: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौड़ा बीपी चोकमा यही साउन 9 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, वरिष्ठ नाककान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल। बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनु हुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0654143777 र 9855443343। तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
7: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउना ल्याउनु पर्नेछ। भोलि पोखरा जाउँ न है।
8: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
7: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
0: रस्तु बेबील्यान्ड शुक्ला गण्डकी 4 दुलेगौडा।
6: मोबाइल 9856005577।

0: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-175।
1: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला दिउँसोको ठिक 3 बज्यो।
3: मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा मुद्दा दायर, 8 जना मध्ये 5 जना फरार प्रतिवादी। चितवनको तुइन खोलामा ढिस्को काटेर हटाउने तयारी, दिनमा 2-3 घण्टा गाड़ी रोकेर काम गरिने। रासोपा सांसद बबलु गुप्ताद्वारा मोटर

गर्नुपर्ने रकम र सम्पत्ति हिनामिना गरेको भन्दै अभियोग पत्र दर्ता गरेको हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा काठमाण्डौ जिल्ला अदालतमा ठगीको कसूरमा मुद्दा दायर भएको हो। बाल संगठन काठमाण्डौका तत्कालीन योजना तथा छात्रवृत्ति शाखा प्रमुख आशा श्रेष्ठ, संगठनका तत्कालीन सचिव राजेन्द्र कुमार श्रेष्ठ, तत्कालीन सभापति ओम कृष्ण कर्माचार्य र भगवान साक्य, तत्कालीन सभापति युरी कुमारी राई, तत्कालीन कोषाध्यक्ष दीपक दास श्रेष्ठ र प्रयागराज श्रेष्ठ तथा तत्कालीन सल्लाहकार रामकृष्ण चित्रकार विरूद्ध मुद्दा दायर भएको छ। प्रतिवादी आठजना मध्ये आशा श्रेष्ठ, राजेन्द्र कुमार श्रेष्ठ र ओम कृष्ण कर्माचार्य मात्रै पक्राउ परेका छन्। बाँकी पाँचजनालाई भने फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको हो। संगठनको तत्कालीन केन्द्रीय अध्यक्ष रीता सिंह वैद्यको निधन भइसकेकोले प्रतिवादी बनाइएको छैन। उच्च स्तरीय जाँचबुझ आयोग 2077 प्रतिवेदन र प्रहरी अनुसन्धानको आधारमा मुद्दा दर्ता गरिएको हो। महोत्तरीको साबिक भरतपुर गाउँ विकास समितिका तत्कालीन सचिव सहित तीनजनाले बाल बालिकाको पोषण भत्ता हिनामिना गरेको ठहर गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाण्डौमा आरोप पत्र दायर गरेको छ। तत्कालीन कार्यालय सहायक उमाकान्त महतो, तत्कालीन गाविस सचिव महेश्वर महतो कोइरी र तत्कालीन जिल्ला विकास समितिको कार्यालय जलेश्वरका आन्तरिक लेखा परीक्षण शाखाका कार्यरत सूरजु शाह विरूद्ध विशेष अदालत काठमाण्डौमा आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश नेउपानेले जानकारी दिनुभयो। आर्थिक वर्ष 68-69 को बाल संरक्षण अनुदानको भत्ता रकम इनामिना भएको उजुरीको आधारमा अनुसन्धान गर्दा भ्रष्टाचार भएको पुष्टि भएपछि मुद्दा दायर भएको हो। जिल्ला विकास समितिको कार्यालय महोत्तरीबाट बाल संरक्षण भत्ता बापत निकासा भएको 3,07,200 रूपियाँ सम्बन्धित बाल बालिकालाई वितरण नगरी इनामिना गरिएको अख्तियारको अनुसन्धानमा खुलेको छ। नारायणगढ़ मुगलिन सड़क खण्ड अन्तर्गत चितवनको तुइन खोलामा गाड़ी रोकेर ढिस्को काटिने भएको छ। डिभिजन सड़क कार्यालय चितवनले पहिरो नियन्त्रणका लागि ठेक्का पाएको निर्माण कम्पनीलाई गाड़ी रोकेर ढिस्को काट्ने तयारी गर्न आग्रह गरेको छ। कार्यालयका इन्जिनियर अर्जुन घिमिरेका अनुसार यसबारे भोलि शनिबार जिल्ला प्रशासन कार्यालयमा छलफल समेत हुने भएको छ। प्रशासनको परामर्शमा गाड़ी रोक्ने समय तय भएपछि काम अघि बढ़नेछ। निर्माण कम्पनीले एउटा एक्सकाभेटर र लोडर तुइन खोलामा पुर्याइसकेको छ। दैनिक 2-3 घण्टा गाड़ी रोकेर काम गरे झण्डै 2 महिनामा जोखिमपूर्ण ढिस्काहरू झार्न सकिने प्रारम्भिक अनुमान छ। दिउँसोको समयमा चाप कम हुने भएकोले प्रशासनसँग त्यसै बेला काम गर्नको लागि आग्रह गरिने घिमिरेले जानकारी दिनुभयो। यो सड़क राजधानी काठमाण्डौ जोड्ने मुख्य लाइफलाइन हो। नारायणगढ़ मुगलिन हुँदै दैनिक 10,000 हाराहारी गाड़ी चल्छन्। बाबरी कन्स्ट्रक्सनले तुइन खोलाको आड़को नारायणगढ़ तर्फको भित्तो र नाम्सीको मुगलिनपट्टिको ढिस्को पहिरोको जोखिम हटाउने कामका लागि 22,21,00,000 रूपियाँमा ठेक्का सम्झौता गरेको छ। अबको 10 महिनामा दुवै ठाउँको काम सक्नुपर्नेछ। पहिलो चरणमा ज्याक ह्याम्बरको सहायताले मानिसले झुण्डिएर जोखिमपूर्ण ढिस्कोहरू तल झार्नुपर्नेछ। त्यसपछि ढिस्कोमा रडलाई ड्रिल गरेर त्यहाँ बाहिरबाट जाली लगाएर पहिरो रोकिनेछ। यसलाई नेलिङ भनिन्छ। दुवै ठाउँमा यसरी नै काम गरिने उहाँले जानकारी दिनुभयो। पहिरोको उच्च जोखिम रहेको तुइन खोलामा गएको वर्ष असोज 3 र 7 गते पहिरो खस्दा 100 घण्टाभन्दा धेरै अवधिसम्म सड़क अवरूद्ध भएको थियो। ढिस्कोको उचाइ 105 मिटर र लम्बाई 165 मिटर छ। नाम्सीको मुगलिनपट्टिको ढिस्को 60 मिटर अग्लो र 100 मिटर लम्बाई रहेको छ। केही वर्ष अघि सड़क विस्तारको क्रममा काटिएको भित्तोमा ट्विन खोलामा गएको वर्ष एकाएक पहिरो खसेपछि उच्च जोखिममा परेको हो। यो सड़क खण्डमा मध्यमदेखि उच्च गरी 43 ठाउँमा पहिरोको जोखिम रहेको छ। जुनसुकै बेला पहिरो खस्न सक्ने भएकोले पहिरो पन्छाउन मुगलिन र सेती दोबानमा तयारी अवस्थामा उपकरण राखिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद बबलु गुप्ताले मोटरसाइकलमा उभिएर स्टन्ट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि ट्राफिक प्रहरीले चालकलाई कार्यवाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय लहान सिंहराहाले पूर्व मन्त्री समेत रहेका गुप्ताले स्टन्ट गरेको बाइकका चालकलाई ट्राफिक नियम उल्लंघन गरेको भन्दै 500 रूपियाँ जरिमाना तिराएको हो। बागमती प्रदेश 02-00-25-52-31 नम्बरको मोटरसाइकलका चालक पीताम्बर चौधरीले जरिमाना बुझाएपछि ट्राफिक प्रहरीले रसिद हस्तान्तरण गरेको छ। सञ्जालमा भिडियो भाइरल भएपछि गुप्ताले आफ्नो व्यवहारप्रति क्षमा याचनासहित कानूनी कार्यवाही स्वीकार गर्ने बताउनु भएको थियो। सांसद गुप्ताको स्टन शैलीमा मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना पनि भएको छ। यसअघि हेलमेट नलगाई मोटरसाइकल चलाएर ट्राफिक नियम उल्लंघन गरेका सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले 500 रूपियाँ जरिमाना तिराएको थियो। त्यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईलाई पनि ट्राफिक नियम उल्लंघनको कसूरमा ट्राफिक प्रहरीले कार्यवाही गरेको थियो।
उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो तीन

0: बजेको नेपाल खबरमा चार बन्जेङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
2: फोन 056-94-33-493-555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। शिक्षा मन्त्री सस्मित पोखरेलले डाक्टर गोविन्द केसीसँग छलफल शुरू भइसकेको बताउनु भएको छ। अनशनरत डाक्टर केसीले उठाएका मागबारे सरकारको ध्यानकर्षण भएको र उहाँको टोलीसँग अनौपचारिक छलफल थालिएको मन्त्री पोखरेलले बताउनु भएको छ। डाक्टर केसी हिजोदेखि धनगढ़ीको कृष्ण मन्दिर धर्मशालामा अनशनमा हुनुहुन्छ। उहाँले दशरथचन्द मेडिकल विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगमा स्थापित नियम विपरीत गरिएका गैर कानूनी र स्वार्थपूर्ण नियुक्ति तत्काल खारेज गर्दै ऐनका विवादित प्रावधानहरू संशोधन गर्न माग गर्नुभएको छ। अब विदेशको खबर, युरोपेली संघ यूले बहुराष्ट्रीय प्रविधि कम्पनी गुगललाई 89 करोड़ यूरो अर्थात 1.5 खर्ब रूपियाँ भन्दा धेरै जरिवाना गरेको छ। प्रतिस्पर्धीहरूका एप र सेवाहरूको तुलनामा आफ्नै एप र सेवाहरूलाई प्राथमिकतामा दिएर शक्तिको दुरूपयोग गरेको आरोपमा यूले जरिवाना तिराएको हो। विश्वका सबैभन्दा ठूला प्रविधि कम्पनीहरूको शक्तिलाई नियन्त्रण गर्ने उद्देश्यले ल्याइएको महत्वपूर्ण कानून डिजिटल मार्केट्स एक्ट डीएमए अन्तर्गत गुगल विरूद्ध चालिएको यो पहिलो ठूलो कदम भएको बीबीसीले जनाएको छ। गुगलका अभ्यासहरूले उपभोक्ताको छनौटलाई सीमित पारेका र आफ्ना सेवाहरूलाई प्रतिस्पर्धीको तुलनामा अनुचित लाभ दिलाएका यूको तर्क छ। तर कम्पनीले यो निर्णयको आलोचना गर्दै युरोपेली संघका आवश्यकताहरूले लाखौं युरोपेली ग्राहकहरूले प्रयोग गर्ने सेवाहरूमा क्षति पुर्याउन सक्ने दावी गरेको छ। युरोपेली नियामकहरूसँग विवादको लामो इतिहास बोकेको गुगलले यससँगै प्रतिस्पर्धा सम्बन्धी विभिन्न मुद्दाहरूमा अर्बौं यूरो जरिमाना तिरिसकेको छ। अब खेल खबर, सन् 2027 आईसीसी विश्व टेस्ट च्याम्पियनशीपको फाइनल खेल इंग्ल्याण्डको द ओभल मैदानमा हुने भएको छ। गएको वर्ष लर्ड्समा भएको फाइनलको सफलतापछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले आउँदो 3 वटा विश्व टेस्ट च्याम्पियनशीप फाइनलको आयोजना गर्ने अधिकार इंग्ल्याण्डलाई दिएको थियो। लर्ड्स मैदानको स्वामित्व रहेको मेरिलिबोन क्रिकेट क्लब एमसीसीले त्यहाँका पिचहरूको गुणस्तर सुधार गर्ने काम गरिरहेकोले विश्व टेस्ट च्याम्पियनशीपको फाइनल अर्को वर्षको जूनमा द ओभलमा हुने भएको हो। क्रिकेट बोर्ड ईसीबीले आईसीसी संघको सम्झौता अन्तर्गत यो निर्णय लिएको हो। यो निर्णयको एउटा मुख्य कारण लर्ड्सको पिचको गुणस्तर सम्बन्धी चिन्ता हो। गएको महिना इंग्ल्याण्ड र न्यूजील्याण्ड बीचको टेस्ट क्रिकेटका लागि प्रयोग भएको पिचको सतहलाई असन्तोषजनक ठहर गर्दै आईसीसीले लर्ड्सको पिचलाई पहिलो डिमेरिट पोइन्ट प्रदान गरेको छ। चारबन्झाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा मुद्दा दायर, 8 जना मध्ये 5 जना फरार प्रतिवादी, चितवनको तुइन खोलामा ढिस्को काटेर हटाउने तयारी, दिनमा 2-3 घण्टा गाड़ी रोकेर काम गरिने, रासोपा सांसद बबलु गुप्ताद्वारा मोटरसाइकलमा स्टन्ट चालकलाई 500 रूपियाँ जरिवाना, गुगललाई युरोपेली संघद्वारा 1.5 खर्ब रूपियाँ भन्दा धेरै जरिवाना, आफ्नै एप र सेवाहरूलाई प्राथमिकता दिएर शक्तिको दुरूपयोग गरेको आरोप, र सन् 2027 को विश्व टेस्ट च्याम्पियनशीपको फाइनल खेल इंग्ल्याण्डको द ओभलमा हुने।

0: शुक्लागण्डकी एफएम 97.6
1: घरमा सुख शान्ति कहिले भएन, आँटेको काम पनि बन्दैन।
2: त्यही त नि बुढा, म पनि दिकदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
3: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
1: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
4: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा को भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाहा रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्लागण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
2: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805826466 र 9847739839।
5: मेरिया मैनी, कस्तो राम्रो गहना!
6: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
7: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
8: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल।
9: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
10: शुद्ध सुन तथा चाँदीका गर गहना,
9: छापावाला सुन चाँदीका गर गहना,
10: राशि अनुसारका पत्थर,
9: कम्प्युटर तौल प्रविधि,
10: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
9: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
10: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक।
9: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811716069, 9807625229।
10: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
3: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
1: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
3: हजुर पनि यसै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट। अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
11: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट।
12: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम फेसनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
13: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 9857065119 र 9869577056।
12: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
14: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध।
15: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व। भूक्षय, पहिरो, बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
14: भू संरक्षण जस्तो बढी खर्चिलो गहनतम र आम जनताका लागि अति जरुरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
15: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
14: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ,
15: माटोको रक्षा कवच रुख बिरुवाहरूको संरक्षण गरौ, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौ,
14: खेत बारीका डिल कान्ला र पाखामा बडहर राई खनियो निमारो रोपौ, हरियाली बढाउ साथै पशु आहाराको समस्याबाट मुक्त हौ,
15: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, बिरालो पहाड खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ,
14: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय बाढ़ी र पहिरोबाट बचौं र बचाऊ,
15: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड़ दियौ,
14: प्राकृतिक स्रोतहरू माटो पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति,
15: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस, नेपियर अमृतो र बाँस, भू क्षय रोकिन्छ पहिरो थामिन्छ गाई बस्तुलाई हुन्छ घाँस,
14: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं।
15: जलधारका स्रोतहरू जंगल जमिन जल जनावर र जनताको व्यवस्थापन नै जलधार व्यवस्थापन हो, तसर्थ यस कार्यमा सबै लागौ र समृद्धिमा टेवा पुर्याऊ,
14: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाऊ, जलाधार क्षेत्रको संरक्षण गरी जीवन स्तर उकासौ,
15: माटो पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
14: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ, फोन नम्बर 0565361175 98563175।
16: ला टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
17: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
16: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
17: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
16: कार स्कर्पियो भ्यान मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
17: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र शुक्ला गण्डकी छ खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा प्रोपाइटर राजु गुरुङ मोबाइल नम्बर 98562642।
18: ए बाबु कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
16: किन आमा के भएर?
18: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
16: ल आमा किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा आज मै लगिदिन्छु।
18: हजुर हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु हाँस तथा लोकल कुखुराको अन्डा ससेज र माछा पाइन्छ, साथै विवाह पास्नी पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
14: थापा फ्रेस हाउस शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर सरोज पौडेल सम्भ,
18: मोबाइल 98563942 र 98066656586।
16: कता हिँडेको आइफोन हातमा लिएर?
19: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
16: लौ तँलाई थाहा छैन दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
20: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
16: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463311।
21: शुक्ला गण्डकी एफएम 97.6।

0: एकान्छी सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ, कहाँ हो?
1: हजुर हजुर, स्याङ्जाको मगेम चिसा पानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
2: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
1: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गोमगोबु बसपार पछाडि पट्टि।
0: हजुर, काठमाडौँ दुलेगौडा ढोर फेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
2: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
1: होटल टाइटेनिक, गोमगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841168778, 9825527763।
3: सुन, होमवर्क देखाउ त।
4: हस् टिचर।
3: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
4: टिचर, मेरो मामीले त सधैँ दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
3: ए हो र, त्यसो भए प्रसुनले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
5: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका, होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0564144484, मोबाइल 9856033384 र 9856067988।
6: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला, मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
1: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
6: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
1: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाता, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
5: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
7: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश। समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
2: ल पत्तै छैन है तिमलाई। दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
3: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान, होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
1: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्लागण्ड किचार, दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0657414142, मोबाइल 9850623128 र 9462614726।
4: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
5: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
4: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
5: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
4: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
5: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
4: थप जानकारीको लागि सम्पर्क 0654143777 र 9856443343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: ल माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
1: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
0: नातिको व्रत बन्द गरेर उम्काइदेऊ कि भनेर जुटेको।
1: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
2: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
3: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 9846607645।
4: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
5: आज पनि खाना काट्छ होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउनु आउँदैन भने?
6: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
5: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, भन न किचनको सामान किन्नु कहाँ जाने?
6: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
7: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
8: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
9: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बनकेवा चोक।
10: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
11: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ, अहिले किन पैसा छैन?
10: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि, मनिषा इलेक्ट्रोनिक पसल खैरेनी 4 किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
12: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6 खैरेनी 4, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा, प्रोप्राइटर कुलकुमार कुमाल, मोबाइल 9846607617 र 9111638981।
13: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
11: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
13: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
11: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
13: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
12: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा,
13: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
14: चिकन ससेज, बब ससेज
13: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
4: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0565705052, मोबाइल 9856288587।
13: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
15: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाँदी दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
13: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
4: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
15: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
16: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
4: ओम एम आभूषण सुन चाँदी दोकान,
13: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0665705537, मोबाइल नम्बर 9846609240, 9898528008।
17: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
18: ए तिमी पो बस्दै गरे म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
19: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका दिपा।
18: ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
19: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम त्यहीबाट ल्याएको।
18: ए त्यसो भए त म गइहाले चिया त पिएर जाऊ।
19: होइन हतार छ पछि आउँदै गरौलाई।
20: दीर्घायु फर्निचर सोरुम
19: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू दराज पलङ डाइनिङ टेबल लोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
20: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
21: एभरेज स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
19: दीर्घायु फर्निचर सोरुम दुलीगौडा त नहुँ।
20: प्रोप्राइटर लक्ष्मी राज वाग्ली फोन नम्बर 0765579 मोबाइल नम्बर 98460268
19: 98560268।
22: होइन कहाँबाट छोलेको
23: कति हाँस्नु भन्यो यस्तरी पङ्खा चलिरहेको देखिनु भन्यो।
22: पङ्खा त हाम्रो घरमा छ नि हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त किन कहाँबाट ल्याएको हो यो पङ्खा?
24: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
23: गतिलो ठाउँ चाहिँ कहाँ छ?
24: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
25: चेस्का बाजे चाँच पङ्खा एलइडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउस वायरिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
26: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहुँ। प्रोप्राइटर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 98560303624।

0: को इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9028-13-424 र 9058-14-175।
2: शुक्ला गण्डकी एफएम 97.6।

0: शुक्ला गण्डकी एफएम 97.6
1: मंगलम पुनरी काक्ष मंगलाय तनुहरी
2: पण्डितमा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
3: ओमकार
2: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
3: ओमकार
2: अनि घरमा पूजा सामग्री पनि छैन भने
3: ओमकार
2: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
4: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रत बन्न लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
2: विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634
5: तपाईँको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टिभी वासिङ मेसिन माइक्रो ओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
6: ओल्ड स्कुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
7: सुन्नुहोस् है सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
5: सन्देश ट्रेडर्स शुक्ला गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0565706676 मोबाइल 9855602676
8: निसन्तान तथा बाजोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर
7: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ अब यो समस्या निको नहुने रोग होइन निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन् त्यसैले चिन्ता नलिनुहोस्
8: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको सहर दुलेगौडामा आउँदै हुनुहुन्छ
7: साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ
8: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
7: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा फोन नम्बर 0564142333 मोबाइल 9868168787
9: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको यता हेरिनी उस्तै उता हेरिनी उस्तै कहाँ जाउँ जाउँ अलमल ल परे म त
10: हैन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ
9: सपिङका लागि भनेर दुलेगौडा झरेको कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने
10: ल तिमी ढुक्क हौ न दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि
9: त्यसो भए सँगै जाउन त दुवैजना भएर सपिङ गरी फर्काउला हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कुल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ असीम अस्मी फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौडा प्रोप्राइटर बिर्सना श्रेष्ठ मोबाइल नम्बर 9841694378 9171796902
11: ए बुढा गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो केही सुसारै छैन हजुरको त हेर्नुहोस् त सुनको मूल्यले पनि आकाशै छोइसक्यो
12: ए बुढी गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भने पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि
13: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि
14: अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन् त्यही जानियो हामी पनि
12: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
13: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
12: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
13: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
12: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
13: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी छ, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछौ।
11: मोबाइल नम्बर 9821552077। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
15: साथै गरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
13: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
0: शुक्ला गण्डकी एफएम 97.6।

0: होइन ए भाइ, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेवडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ
0: हजुर बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
1: मुख्य कार्यालय चिफलीडुङ्गा पोखरा,
0: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511। सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौंडा प्रस्तुत गर्दछ
2: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौंडा बजार तनहुँ।
3: सम्पर्क 0654142121, मोबाइल 98565935921।
2: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
4: दाजु बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
5: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
4: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
5: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
4: ल दाजु, त्यसो भए मेरो बिहेको लागि त्यही जानु पर्छ क्या हो?
6: हामी कहाँ उच्च स्तरीय सर्टिङ सुटिङ, कोट पैंट, लेहेंगा, ब्लाउज, कुर्ता, सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइन में सिलाइन का साथ ही रेडीमेड सिविल शर्ट पैंट, अफिस तथा संघ संस्था का ड्रेस, रेडीमेड ड्रेस पाइन, साथ ही विवाह को लगी आवश्यक संपूर्ण कपड़ा पाइन र शुक्ला गण्डकी क्षेत्र भित्र का संपूर्ण स्कूल तथा कलेज ड्रेस पाइन का साथ ही अर्जेन्ट सिलाइन।
7: बरेली टेलर्स दुलेगौड़ा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460089, दमौली शाखा को लागि सम्पर्क 98067-13425।
8: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
9: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलेगौंडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
8: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
10: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
11: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
12: विगत 24 वर्षदेखि दुलेगौंडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
10: ओम एम आभूषण सुन चाँदी दोकान।
6: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0565705537, मोबाइल नम्बर 98460769246, 98058-0008।
13: आहा, कति राम्री भयो कि, सबै रूप रङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन, म यति राम्री हुनुमा हाम्रै दुलेगौंडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
14: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
15: आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौंडा, यानै एमबी ब्याङ्क र दुलेगौंडा पोली क्लिनिकको बीचमा।
14: प्रोप्राइटर रोशनी श्रेष्ठ,
15: मोबाइल नम्बर 98710-3966 र 98460-94543।
16: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
17: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
16: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
17: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
16: फोन नम्बर 06145100 06145100 2
17: मोबाइल नम्बर 9856084666।
16: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
18: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ।
19: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
18: हो त नि, अब चाहिँ राम्रो भयो।
20: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
18: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
21: घर सजावट का संपूर्ण सामग्री का लागि न्यू होम डेकोर एंड डेकोरेशन।
22: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलांग, डाइनिंग टेबल का साथै संपूर्ण फर्निचर को सामान पाइन्छ र होम डेलिभरी को पनि व्यवस्था रहेको छ।
23: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एंड डेकोरेशन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एंड डेकोरेशन शुक्ला गण्डकी 4 भित्री बजार।
24: प्रोप्राइटर सुभाष गिरी। सम्पर्क 0564141094 मोबाइल 9856602630।
21: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
25: चिसा पानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
26: एकान्छी सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ कहाँ हो?
25: हजुर हजुर, स्याङ्जाको मगेम चिसा पानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
26: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
25: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ, गोमगोबु बसबार पछाडिपट्टि।
26: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
27: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
25: होटल टाइटेनिक गंगोबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 9841616878 98235527763।

0: अब तपाईँको घर, अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फुलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856333398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्पपोस्ट चौक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
1: हजुर, दान गरौं।
2: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
3: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
2: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तन हो।
4: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
2: तर महँगो होला नि?
1: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
3: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुँमा नै पहिलो पटक
4: बाराही अल्मुनियम अब यूपीवीसीको साथमा।
3: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
4: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0-65-414-411, मोबाइल 98-65-22-938 र 98-28-22-938।
5: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
6: घरे सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
5: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
6: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
5: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
7: चिकन ससेज, बफ ससेज
5: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
6: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0-65-570-052, मोबाइल 98-65-28-587।
8: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी 6 भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
9: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
8: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था छ।
9: छुटको दायराहरू: कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
8: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
9: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
8: थप जानकारीको लागि 0-65-571-479, मोबाइल 98-560-62-65, 98-468-64-145।
5: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
6: किन आमा, के भएर?
5: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
6: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
9: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
8: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्बर,
9: मोबाइल 98-560-43-952 र 98-066-56-586।
8: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस, बीए र बीएड मा भर्ना सम्बन्धी सूचना।
9: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस, बीए र बीएड मा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
8: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
9: हाम्रा विशेषताहरू: गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
8: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
9: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
8: सुन्दर, शान्त र स्वस्थ वातावरणमा अवस्थित
9: हाम्रा प्रस्तावित कार्यक्रम विद्यालयहरू बीआईटी बीबीए र बीएचएम।
6: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 061-433-385, मोबाइल 98560-383। कता हिँडेको आइफोन हातमा लिएर?
2: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
6: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिफ लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
2: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
6: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0-65-414-050, मोबाइल 98-463-23-811।
10: घरमा सुख शान्ति कहिले भएन, आँटेको काम पनि बन्दैन।
11: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
12: होइन बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ,
10: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
9: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौंडा भित्री बजार स्थित हेल्थ फोर्स चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा 84 नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा, शुक्ला गण्डकी 4, दुलेगौंडा, भित्री बजार, हेल्थ पोस्ट चोक।
11: प्रोपाइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 98-058-26-466 र 98-467-39-849।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-14-175.
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला साँझको ठिक 5 बज्यो। घटना दुर्घटना
3: कला संस्कृति
1: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
3: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
4: शुक्ला गण्डकी समाचार।

90.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। अब समाचार सुन्नुहोस्। गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले 7 अर्ब रूपियाँ भन्दा बढ़ीको वित्तीय दायित्वले थिचिएको छ। पोखरामा आयोजित गत आर्थिक वर्षको प्रगति समीक्षा तथा आगामी वर्षको कार्ययोजना तयारी कार्यक्रममा मन्त्रालयका अतिरिक्त सचिव दिनेश कुमार घिमिरेले प्रस्तुत गरेको तथ्याङ्क अनुसार मन्त्रालयले विभिन्न शीर्षकका आयोजनाहरूका लागि 7 अर्ब 10 करोड़ 40 लाख रूपियाँ बराबरको भुक्तानी दायित्व बोकेको छ। सरकारै पछि थपिने ठूला र बहुवर्षीय योजनाले गण्डकी सरकारको आर्थिक दायित्व अत्याधिक बढ़ेको छ। खास गरी बहुवर्षीय समपूरक र स्रोत सुनिश्चित गरिएका योजनाहरूको चाप वर्षेनी बढ़्दो छ। हालसम्म बहुवर्षीय योजनाको संख्या 300 पुगेको छ। यस आर्थिक वर्षका लागि सरेको दायित्व मध्ये बहुवर्षीय आयोजनाको मात्रै दायित्व 5 अर्ब 66 करोड़ 14 लाख 94 हजार रूपियाँ छ भने साल बसालीतर्फ 57 करोड़ 95 लाख 27 हजार र समपूरकतर्फ 86 करोड़ 30 लाख 28 हजार रूपियाँ भुक्तानी गर्न बाँकी रहेको मन्त्रालयका अतिरिक्त सचिव घिमिरेले जानकारी दिनुभयो। तनहुँ क्षेत्रमा दुईका प्रतिनिधि सभा सदस्य इन्जिनियर श्रीराम नेउपानेले सरकारले उपलब्ध गराउने सूत्रीय सचिवको तलब भत्ता तथा अन्य सुविधा नलिने घोषणा गर्नुभएको छ। जनता संघको संवादका क्रममा सूत्रीय सचिवका लागि सरकारले उपलब्ध गराउने सुविधा नलिन सुझाव आएको भन्दै सांसद नेउपानेले जनभावनाको सम्मान गर्दै यस्तो निर्णय गरेको बताउनुभयो। आज जारी वक्तव्यमा उहाँले जनताको भावना नै आफ्नो मार्गदर्शन भएको उल्लेख गर्दै सुखी सचिवको तलब भत्ता तथा सुविधा नलिने निर्णय गरेको जानकारी दिनुभयो। सांसद नेउपानेले आफू राजनीति व्यक्तिगत सुविधा वा लाभका लागि नभई राष्ट्र सेवा र जनताको हितका लागि आएको बताउँदै राज्यबाट प्राप्त हुने सुविधा समेत सामाजिक हितमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले यसअघि पनि आफ्नो पारिश्रमिक सामाजिक कार्यमा लगाउने अभियान अन्तर्गत अपाङ्गता भएका तथा आर्थिक रूपमा विपन्न नागरिकलाई सहयोग गर्दै आउनु भएको छ। यसै क्रममा उहाँले तनहुँका अपाङ्गता भएका नागरिकलाई आफ्नो पारिश्रमिकबाट व्हील चेयर समेत सहयोग गर्नुभएको थियो। बागलुङको बढ़ीघाट गाउँपालिका 5 खौलार हुँदै जलजला जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा एक युवक घाइते भएको खबर छ। बिहिबार राति करिब 9 बजे मध्य पहाड़ी लोकमार्गदेखि करिब 100 मिटर माथिको भित्री ग्रामीण सड़कमा G12P2941 नम्बरको मोटरसाइकल दुर्घटना हुँदा बढ़ीघाट गाउँपालिका 4 जलजलाका 25 वर्षीय सूरज विक घाइते हुनुभएको हो। उहाँको टाउकोमा गम्भीर चोट लागेको छ। घाइते विकको स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि थप उपचारका लागि पोखरा स्थित मणिपाल सिसेन अस्पताल पठाइएको खार प्रहरी चौकीका प्रहरी एक निरीक्षक श्याम सुन्दर शाहले जानकारी दिनुभयो। मुगलिन पोखरा सड़क खण्डमा सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय तनहु र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुले संयुक्त रूपमा आज बिहान 4 बजेदेखि चालक सचेतना कार्यक्रम सञ्चालन गरेको छ। बिहान 7 बजेसम्म 23 वटा 2 पाङ्रे 38 वटा 4 पाङ्रे साना र 63 वटा ठूला सवारी साधनका चालकलाई सड़कको अवस्था मौसम लेन अनुशासन तथा ट्राफिक नियम पालना सम्बन्धी सचेतना प्रदान गरिएको प्रहरीले जनाएको छ। तनहुको ब्यास नगरपालिका 5 चापाघाट स्थित पृथ्वी राजमार्गमा ट्रयाक्टर चालक चक्कर लागेर ढलेपछि प्रहरीले उद्धार गरी उपचारका लागि अस्पताल पठाएको छ। जिल्ला प्रहरी कार्यालय तनहुका अनुसार आज बिहान करिब 11:15 बजे गोर्खाबाट बिग्रिएको जीप मरमतका लागि पोखरा ल्याउँदै गरेको G1T7217 नम्बरको ट्र्याक्टरका चालक गोर्खाको सिरानचोक गाउँपालिका 5 छोपराक निवासी 26 वर्षीय सुजन विकलाई अचानक चक्कर लागेर ढलेको सूचना प्राप्त भएको थियो। सूचना प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय तनहुबाट खटिएको प्रहरी टोलीले चालक विकको उद्धार गरी एम्बुलेन्स मार्फत प्रदेश अस्पताल दमोली पठाएको प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो। गोर्खा नगरपालिका 11 को 12 किलो बजारमा सामुदायिक वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका घटटहरा भत्काएर वन क्षेत्रमा वृक्षारोपण गरिएको छ। डिभिजन वन कार्य गोर्खाले शुक्रबार घटटहरा रहेका ठाउँ ओखले पाखा सामुदायिक वनको जग्गाभित्र तारबार गरी वन क्षेत्रमा वृक्षारोपण गरिएको हो। डिभिजन वन कार्य गोर्खाका प्रमुख मदन मोहन सान्डी लयका अनुसार वन क्षेत्रभित्र कल्की गुलमोहर अम्बा बकाइनो
पारिजात, चाप, वीरेन्द्र फूल र लप्सी लगायतका रूख प्रजातिका हजारौं बिरूवा रोपिएको उहाँले बताउनुभयो। साथै वन क्षेत्र खाली गर्न अवरोध गर्ने व्यक्ति वा संस्थामाथि वन ऐन 2076 बमोजिम कानून कार्यवाही गरिने चेतावनीपछि कब्जा गरिएको हट्टाहरा छोड्न बाध्य भएका थिए। बारपा सड़कको प्रवेशद्वारका रूपमा

0: बाह्र किलो बजारमा ओकले पाखा सामुदायिक वनको जग्गा अतिक्रमण गरी 30 भन्दा बढी अस्थायी टहरा निर्माण गरी व्यापार व्यवसाय सञ्चालन हुँदै आएको थियो। कर्तव्य ज्ञान मुद्दामा पूर्वचेक लागि थुनामा रहेका बेला 2060 चैत्र 7 गते तत्कालीन माओवादीले म्याग्दी सदरमुकाममा आक्रमण गरेपछि फरार भएका एक व्यक्तिलाई प्रहरीले 23 वर्षपछि पक्राउ गरेको छ। जिल्ला अदालत म्याग्दीबाट कर्तव्य ज्ञान मुद्दामा 20 वर्ष कैद सजाय सुनाएका रघुगंगा गाउँपालिका 4 दगनामका 45 वर्षीय गुण बहादुर पूर्जालाई जिल्ला प्रहरी कार्यालय म्याग्दीको टोलीले 2083 साउन 8 गते बिहान पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक सागर तिमिसेनाका अनुसार पूर्जालाई अदालतको फैसला कार्यान्वयनका लागि पक्राउ गरिएको हो। अवश्य हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद। साँझ 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौं। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुन चाहन्छु। तपाईँ यसपछि विभिन्न गीत संगीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz फोन 0564143378 इमेल NEWSSUKLAGANDAKI@gmail.com
2: शुक्ला गण्डकी FM 97.6
0: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको BBS BA र BEd मा भर्ना सम्बन्धी सूचना।
3: UGC नेपालद्वारा QAA को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि BBS BA र BEd मा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
0: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
3: हाम्रा विशेषताहरू: गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
0: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
3: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
0: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित।
3: हाम्रा प्रस्तावित कार्यक्रमहरू BIT, BBA र BHM।
0: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 0164333385, मोबाइल 98560385। पुन मोबाइल
4: होइन, कति पुन मोबाइल भन्दै कराएको?
0: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
4: कहाँ छ पुन मोबाइल?
0: यो दुलीगुडामा तरकारी पसलको आदैमा छ।
3: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ता बन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
0: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
3: प्रोपाइटर हेमराज पुन, मोबाइल 98-1-91-74-888 र 98-4-48-48-00।
5: घर मात्र बनाएर पनि नहुने रहेछ। कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, निकै भइसके।
6: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
5: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
7: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
6: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
7: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलीगौडा, नगरपालिकाबाट 10 घर माथि,
6: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 98-560-62 8 र 98 44 35 031।
4: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउना ल्याउनु पर्नेछ, भोलि पोखरा जाउँ न है।
6: ल, यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबील्यान्डमा पाइन्छ नि।
4: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
7: रसु बेबील्यान्ड, शुक्ला गण्डकी सार, दुलेगौडा।
6: मोबाइल 98 55 70 77।
8: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
9: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
8: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोखेमा छ नि तिमसेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
9: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
8: होम डेलिभरीको पनि व्यवस्था छ।
1: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4, पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98 141 11 178, 98 560 007 78।
10: ल छोरी, हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
11: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
10: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
11: बिहेका सबै गरगहना खैरेनी टारको रामधाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहना सँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ
1: रामधाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6, खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0 65 4 12 200 4 12 160 र 98 460 78 022।
2: शुक्ला गण्डकी एफएम 97.6।
12: अर्जुन, मलाई अन्तिम चोटि बाबु समात्न देऊ न।

0: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर।
1: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूका लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
0: फिस्टेल आईभीएफ एण्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको शहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
1: साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
0: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन नम्बर 0654142733, मोबाइल 98678167।
2: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
3: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
2: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनचाँदी पसलमा बनाएको नि।
3: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
2: पुराना गरगहनासँग नयाँ साथ फेर,
3: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
2: चण्डिकालीका सुनचाँदी पसल शुक्ला गण्डकी दुलेगौंडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98562602099।
4: यो पोखरेल नाटिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
5: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
6: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
7: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
8: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
9: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
2: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट चोक,
9: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98562012474।
10: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
11: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
10: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
11: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
1: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गोमगोबु बसबार पछाडिपट्टि।
11: हजुर, काठमाडौँ दुलेगौंडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवाजावको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
12: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
1: होटल टाइटेनिक, गोमगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461688, 98235527763।

0: साकिना बाबा साकिना यो चम्चुरीका घरका फर्निचरका सामान पटी राम्रा हुन्। डरा ढेर त्यस्तै, लोबेट हेर त्यस्तै, सोफा पर्दा कार्पेट हेर सबै त्यस्तै।
1: राम्रो नहुने त कुरै भएन नि भतौरी आमै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ चार्दै हिँड्न ठिक्क छ?
0: त्यसो नभने मरी म पनि अब नाचिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, सन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
2: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
3: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
2: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0965702625, मोबाइल 98 5 60 33 800 78, 98 4 61 56 58।
4: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
5: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
4: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
5: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहना सँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
4: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0965412100 412160 र 98 4 60 78 022।
6: शुक्ला गण्डकी FM 97.6।

0: 97.6 शुक्ला गण्डकी एफएम 97.6
1: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
2: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
2: त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले,
2: चिया त पिएर जाऊ।
1: होइन हतार छ, पछि आउँदै गरौँला है।
3: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
4: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
2: दीर्घायु फर्निचर सोरुम दुलीगौडा तनहुँ,
3: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0965709 साथ, मोबाइल नम्बर 98460268
2: 98560268।
5: ल माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
6: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
5: नातिको व्रत बन्द गरेर उम्काइदेऊ कि भनेर जुटेको।
6: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
7: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
8: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460667645।
9: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै। भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध,
10: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व, भूक्षय, पहिरो, बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
9: भू संरक्षण जस्तो बढी खर्चिलो, गहनतम र आम जनताका लागि अति जरुरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
10: तसर्थ निम्नलिखित संरक्षण मूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
9: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ,
10: माटोको रक्षा कवच, रुख बिरुवाहरूको संरक्षण गरौं, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौं,
9: खेत बारीका डिल, कान्ला र पाखामा बडहर, राई खनियो, निमारो रोपौं, हरियाली बढाऊ, साथै पशु आहाराको समस्याबाट मुक्त हौं,
10: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, बिरालो पहाड, खेतबारी र बस्तीमा आपत विपत ननिम्टाऊ,
9: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय बाढी र पहिरोबाट बचौं र बचाऊ,
10: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड़ दियौ,
9: प्राकृतिक स्रोतहरू माटो, पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति,
10: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौं डाले घाँस, नेपियर, अम्रिसो र बाँस, भू क्षय रोकिन्छ, पहिरो थामिन्छ, गाई बस्तुलाई हुन्छ घाँस,
9: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र, तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं,
10: जलधारका स्रोतहरू जंगल, जमिन, जल, जनावर र जनताको व्यवस्थापन नै जलधार व्यवस्थापन हो, तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउ,
9: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाउ, जलाधार क्षेत्रको संरक्षण गरी जीवन स्तर उकासौं,
10: माटो पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
9: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ, फोन नम्बर 0565361175 98563175। गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी छ भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
11: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
9: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था छ।
11: छुटको दायराहरू, कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
9: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
11: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
9: थप जानकारीको लागि 0635714479, मोबाइल 98562625, 98468064145।

0: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-175।
1: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला साँझको ठिक 6 बज्यो।
3: उज्यालो रेडियो नेटवर्क।
4: अहिले बेलुकीको 6 बज्यो।
5: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
6: राष्ट्रको शान किसान।
5: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: नेपालमा न्यायिक स्वतन्त्रता जोखिममा परेको अन्तर्राष्ट्रिय मानवाधिकारवादी संस्थाको ठहर, सर्वोच्चका तीन न्यायाधीशलाई राजीनामा गर्न दवाब दिएको दावी, सरकारका गतिविधिप्रति चिन्ता व्यक्त।
0: चितवनको तुइन खोलामा डिस्को काटेर हटाउने तयारी, दिनमा दुई तीन घण्टा गाड़ी रोकेर काम गरिने।
1: असारकै विद्युत महसुलमा नयाँ कर लगाएको भन्दै उपभोक्ताको विरोध, साउनको मात्रै भ्याट समावेश गरिएको प्राधिकरणको दावी।
2: रिडिङ डेस्कले गर्दाखेरि त्यस्तो भएको हो, त्यो प्र्याक्टिकल कुरा चाहिँ बुझिदिनुपर्छ सबैजनाले।
0: बंगलादेशका राष्ट्रपति शहाबुद्दीनद्वारा राजीनामा, अन्तरिम राष्ट्रपतिको संवैधानिक प्रक्रिया शुरू।
1: र इटालीको प्रशिक्षक बन्ने प्रस्ताव पेप ग्वार्डियोलाद्वारा अस्वीकार, सन् 2027 को विश्व टेस्ट च्याम्पियनशीपको फाइनल खेल द ओभलमा हुने।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।

0: खुला संसदीय प्रक्रिया मार्फत पुनरावलोकन गर्न पनि उनीहरूको आग्रह रहेको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्ना संघीय सांसदहरूलाई परिवारका सदस्य तथा नजिकका आफन्तलाई स्वकीय सचिव नियुक्त नगर्न निर्देशन दिएको छ। पार्टीले स्वकीय सचिव नियुक्ति सम्बन्धी आधारभूत मापदण्ड जारी गर्दै नातावाद र परिवारवादलाई पूर्ण रूपमा निषेध गरिएको जनाएको हो। रासोपाका महामन्त्री विपिन कुमार आचार्यले जारी गरेको आन्तरिक निर्देशनमा सांसदहरूले स्वकीय सचिव नियुक्त गर्दा पार्टीको विधान, सुशासनको सिद्धान्त र जनउत्तरदायित्वलाई केन्द्रमा राख्नु उल्लेख छ। निर्देशनमा एका घरका सदस्य वा नजिकका नातेदारलाई स्वकीय सचिव नियुक्त गर्न नपाइने व्याख्या गरिएको छ। स्वकीय सचिव नियुक्ति गर्दा पार्टीको विधान र सुशासनको मूल नीति अनुरूप एका घरका सदस्य वा नजिकका नातेदारहरूलाई पूर्ण रूपमा निषेध गरिएको उल्लेख छ। निर्देशनमा नियुक्ति पारिवारिक र नातागोता भन्दा बाहिरबाट हुनुपर्ने भनिएको छ। सरकारले हालै संघीय संसदका सदस्यहरूलाई स्वकीय सचिव राख्न पाउने सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो। यो निर्णय विरूद्ध सर्वोच्च अदालतमा अधिवक्ता प्रेमराज सिलवाल र मणिराज उपाध्यायले आज छुट्टा छुट्टै रिट दर्ता गराउनु भएको छ। मन्त्री परिषदको निर्णयपछि संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन 2073 अनुसूची 2 संशोधन गरिएको छ। यो व्यवस्था अनुसार अब हरेक सांसदले राजपत्रांकित तृतीय श्रेणी शाखा अधिकृत सरहको एकजना स्वकीय सचिव नियुक्त गर्न पाउनेछन्। रासोपाले भने राज्य कोषबाट उपलब्ध हुने सुविधाको सदुपयोग सुनिश्चित गर्न स्वकीय सचिव नियुक्ति प्रक्रिया पारदर्शी, मितव्ययी र जनउत्तरदायी हुनुपर्नेमा जोड़ दिएको छ।
0: 48 पुष्पलाल स्मृति दिवसको अवसरमा आज काठमाण्डुमा वर्तमान राजनैतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका विषयक विचार गोष्ठी भएको छ। कार्यक्रममा सहभागी भएका नेताहरूले वर्तमान सरकार विरूद्ध साझा रणनीतिसहित अघि बढ़नुपर्ने धारणा राखेका छन्। कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशी प्रतिक्रियावादी शक्तिको रणनीति समयमै बुझ्न नसक्दा संविधान निर्माण पक्षधर राजनैतिक दलहरूले ठूलो क्षति बेहोर्नु परेको बताउनुभयो। उहाँले गएको भदौ 23 र 24 गते भएका घटनाप्रति गम्भीर समीक्षा आवश्यक रहेको समेत बताउनु भएको छ। साथै उहाँले अब सरकारलाई चौतर्फी रूपमा घेराबन्दी गर्ने गरी अघि बढ़नुपर्ने बेला आएको समेत बताउनु भएको छ।
1: नेपाल बाल संगठन बाल मन्दिरको जग्गा र सरकारी बजेट हिनामिना प्रकरणमा 8 विरूद्ध काठमाण्डु जिल्ला अदालतमा मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिल कार्यालयले संगठनका तत्कालीन पदाधिकारी तथा कर्मचारीले अनाथ बाल बालिकाको हितमा प्रयोग हुनुपर्ने रकम र सम्पत्ति हिनामिना गरेको भन्दै अभियोग पत्र दर्ता गरेको हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा काठमाण्डु जिल्ला अदालतमा ठगीको कसूरमा मुद्दा दर्ता दायर भएको हो। बाल संगठन काठमाण्डुका तत्कालीन योजना तथा छात्रवृत्ति शाखा प्रमुख आशा श्रेष्ठ, संगठनका तत्कालीन सचिव राजेन्द्र कुमार श्रेष्ठ, तत्कालीन सभापति ओम कृष्ण कर्मचार्य र भगवान साक्य, तत्कालीन सभापति युरी कुमारी राई, तत्कालीन कोषाध्यक्ष दीपक दास श्रेष्ठ र प्रयाग राज श्रेष्ठ तथा तत्कालीन सल्लाहकार रामकृष्ण चित्रकार विरूद्ध मुद्दा दायर भएको छ। प्रतिवादी 8 मध्ये आशा श्रेष्ठ, राजेन्द्र कुमार श्रेष्ठ र ओम कृष्ण कर्मचार्य मात्रै पक्राउ परेका छन्। बाँकी 5 भने फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको हो। संगठनकी तत्कालीन केन्द्रीय अध्यक्ष रीता सिंह वैद्यको निधन भइसकेकोले प्रतिवादी बनाइएको छैन। उच्च स्तरीय जाँचबुझ आयोग 2077 प्रतिवेदन र प्रहरी अनुसन्धानको आधारमा मुद्दा दर्ता गरिएको हो।
0: नारायणगढ़ मुगलिन सड़क खण्ड अन्तर्गत चितवनको तुइन खोलामा गाड़ी रोकेर ढिस्को काटिने भएको छ। डिभिजन सड़क कार्यालय चितवनले पहिरो नियन्त्रणका लागि ठेक्का पाएको निर्माण कम्पनीलाई गाड़ी रोकेर ढिस्को काट्ने तयारी गर्न आग्रह गरेको छ। कार्यालयका इन्जिनियर अर्जुन घिमिरेका अनुसार यसपालि भोलि शनिबार जिल्ला प्रशासन कार्यालयमा छलफल समेत हुने भएको छ। प्रशासनको परामर्शमा गाड़ी रोक्ने समय तय भएपछि काम अघि बढ़नेछ। निर्माण कम्पनीले एउटा एक्सकाभेटर र लोडर तुइन खोलामा पुर्याइसकेको छ। दैनिक 2-3 घण्टा गाड़ी रोकेर काम गरे झण्डै 2 जोखिमपूर्ण ढिस्काहरू झार्न सकिने प्रारम्भिक अनुमान छ। दिउँसोको समयमा चाप कम हुने भएकोले प्रशासनसँग त्यसै बेला काम गर्नको लागि आग्रह गरिने घिमिरेले जानकारी दिनुभयो। यो सड़क राजधानी काठमाण्डु जोड्ने मुख्य लाइफलाइन हो। नारायणगढ़ मुगलिन हुँदै दैनिक 10,000 हाराहारी गाड़ी चल्छन्। बाबरी कन्स्ट्रक्सनले तुइन खोलाको आड़को नारायणगढ़ तर्फको भित्र

0: नाम्चीको मुगलिनपट्टिको डिस्कोको पहिरो जोखिम हटाउने कामका लागि 22 करोड़ 21 लाख रूपियाँमा ठेक्का सम्झौता गरेको छ। अबको 10 महिनामा दुवै ठाउँको काम सक्नुपर्नेछ। पहिरोको उच्च जोखिम रहेको तुइन खोलामा गएको वर्ष असोज 3 र 7 गते पहिरो खस्दा 100 घण्टा भन्दा धेरै अवधिसम्म सड़क अवरूद्ध भएको थियो। डिस्कोको उचाई 105 मिटर र लम्बाई 165 मिटर छ। नाम्चीको मुगलिनपट्टिको डिस्को 60 मिटर अग्लो र 100 मिटर लम्बाई रहेको छ। यो सड़क खण्डमा मध्यमदेखि उच्चसम्म गरी 43 ठाउँमा पहिरोको जोखिम रहेको छ। जुनसुकै बेला पहिरो खस्न सक्ने भएकोले पहिरो पन्छ्याउन मुगलिङ र सेती दोभानमा तयारी अवस्थामा उपकरणहरू राखिएको छ।
1: दक्षिण पूर्व एसियाली देशका अनलाइन स्क्यामिङ सेन्टरमा बन्धक बनाइएका 860 जना नेपालीको उद्धार गरिएको छ। परराष्ट्र मन्त्रालयका अनुसार कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डको सीमा क्षेत्रमा संचालित अवैध सेन्टरबाट उनीहरूको उद्धार गरिएको हो। मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले उद्धार गरिएका मध्ये 733 जना कम्बोडियाबाट, 113 जना म्यानमारबाट, 8 जना लाओसबाट र 6 जना थाइल्याण्डबाट रहेको जानकारी दिनुभयो। प्रवक्ता छेत्रीका अनुसार कम्बोडियामा अझै 49 जना नेपाली विभिन्न अभियोगमा जेलमा रहेका छन्। उनीहरूलाई आवश्यक कानूनी सहायता उपलब्ध गराउन बैंकक स्थित नेपाली राजदूतावास मार्फत समन्वय भइरहेको मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्रालयले स्क्यामिङ सेन्टरमा नेपाली पठाउने गैर कानूनी कार्यमा संलग्न व्यक्तिको यथार्थ विवरण सहित कार्यवाहीका लागि परिवार र आफन्तले नेपाल प्रहरी लगायतका निकायमा निवेदन दिनुपर्ने, विदेशमा रहेका तर फर्कन अनिच्छुक नेपालीलाई सामाजिक सञ्जाल वा अन्य माध्यमबाट सम्पर्क गरी परिवारले स्वदेश फर्कन प्रेरित गर्नुपर्ने, राजदूतावासले जरिवाना छूट गराइसकेका व्यक्तिलाई तुरन्त फर्कन पनि छेत्रीले आग्रह गर्नुभएको छ।
0: सीधा कुरा प्रश्न विचार यो हो, उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा असारकै विद्युत महसुलमा नयाँ कर लगाएको बारे विद्युत प्राधिकरणका प्रवक्तासँग गरिएको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप,
3: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नेपालमा न्यायिक स्वतन्त्रता जोखिममा परेको अन्तर्राष्ट्रिय मानवाधिकारवादी 3 संस्थाको ठहर, सर्वोच्चका 3 न्यायाधीशलाई राजीनामा गर्न दवाब दिएको दावी, सरकारका गतिविधिप्रति चिन्ता व्यक्त, बाल मन्दिरको जग्गा र बजेट इनामिना प्रकरणमा 8 जना विरूद्ध मुद्दा दायर, चितवनको तुइन खोलामा डिस्को काटेर हटाउने तयारी, दक्षिण पूर्व एसियाका स्क्यामिङ सेन्टरबाट 860 नेपालीको उद्धार, 49 जना अझै कम्बोडियाको जेलमा लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी प्रसंग, सरकारले यही साउनदेखि 50 युनिट भन्दा बढ़ी विद्युत उपभोग गर्ने उपभोक्ताको महसुलमा 5% मूल्य अभिवृद्धि कर अर्थात भ्याट लागू गर्ने नीति लिएको छ। तर यस विपरीत असार महिनाकै बिजुलीको बिलमा समेत नयाँ कर जोड़िएको भन्दै उपभोक्ताहरूले असन्तुष्टि जनाएका छन्। सामाजिक सञ्जालदेखि सार्वजनिक स्थलमा समेत यो विषयले चर्चा पाएको छ। तर नेपाल विद्युत प्राधिकरणले भने साउन महिनादेखिको महसुलमा मात्रै भ्याट समावेश गरिएको दावी गर्दै आएको छ। यसै विषयमा साथी कृष्ण शर्माले नेपाल विद्युत प्राधिकरणका प्रवक्ता राजन ढकालसँग कुराकानी गर्नुभएको छ।
6: यस्तो पहिला चाहिँ अब हाम्रो बिलिङ प्रणाली बुझ्नु पर्यो होइन, हाम्रो रिडिङ चाहिँ महिनैभरि कसैको एक गते, कसैको दुई गते, कसैको चार, कसैको दस गरेर महिनैभरि बिलिङ रिडिङ हुन्छ होइन। अनि एक महिनाको खपत गरिसकेपछि अर्को महिना बिल जारी हुन्छ। यो आर्थिक वर्षमा अघिल्लो महिनाको कसैको दस गते रिडिङ भएको छ भने साउनको दस गते बिल जारी हुन्छ, कसैको असारको एक गते भएको छ भने साउनको एक गते बिल जारी हुन्छ। भ्याटको सिस्टम के हुन्छ भने जुन महिनामा बिल जारी हुन्छ त्यो महिनामा भ्याट लिने भन्ने हुन्छ। त्यो हिसाबले हामीले आन्तरिक राजस्व कार्यालयसँग पनि समन्वय गरेर अब यो बिल जारी भइसकेपछि भ्याट लिनुपर्छ भन्ने हो। अहिले यस्तो अलिकति त्यो नमिलेको जस्तो देखिएता पनि उपभोक्तालाई वर्षमा बाह्र महिनाभन्दा बढीको भ्याट तिर्नु पर्दैन। जस्तो भनौँ न हजुरलाई अर्को वर्ष गएर असारमा तिर्दा त जेठको तिर्छन् नि त, त्यसपछि असारको साउन्डमा जान्छ। अब त्यो रिडिङ डेटले गर्दाखेरि त्यस्तो भएको हो। अब त्यो बिल जारी भइसकेपछि चाहिँ भ्याट लिनुपर्छ भनेर त्यही अनुसार चाहिँ हामीले ट्याक्स अफिससँग पनि सल्लाह गरेर त्यो सिस्टम चाहिँ लागू भएको।
7: तर उपभोक्ताले त असार लगायतको शुल्कमा भ्याट जोडिएर आएपछि नीति विपरीत भयो, सरकारले नयाँ आर्थिक वर्ष
6: अर्को वर्ष के गर्ने त अब जस्तो भनौँ अहिले त अब जस्तो ठ्याक्क जुन बेलामा नीति नियममा आयो एउटा त्यो कट अफ पोइन्ट हुने भयो। जस्तो अर्को वर्ष त त्यही हुन्छ नि त, अर्को वर्ष जस्तो असार कसैको त असार पन्ध्र गते रिडिङ भएको छ भने पन्ध्र दिन असारको आयो, साउनको पन्ध्र दिनको बिल आउँछ कि सबैको चाहिँ भनौँ न असारको लास्टमा अथवा साउनको लास्टमा हुने भइदिएको भएदेखि एउटा कुरा हुन्थ्यो होला। त्यो रिडिङ डेटको मिसम्याच भन्नाले रिडिङ डेट फरक भएर त्यो भएको हो। तर फन्डामेन्टली के हो भने एक आर्थिक वर्षमा बाह्र महिनाकै भ्याट लिने हो होइन, तेह्र महिनाको लिने होइन, त्यो चाहिँ टाइम हुन्छ। जस्तो कसैको चाहिँ साउनको अट्ठाइस गते पनि रिडिङ हुन्छ होइन, उन्तिस गते पनि रिडिङ हुन्छ होइन। त्यो हुँदा चाहिँ अब असारको दुई दिनको आयो होला, अनि यता त पुरै साउन्डको आयो नि त, त्यो रिडिङ डेटले गर्दाखेरि त्यस्तो भएको हो होइन। बिल एकै दिन जेनेरेट हुँदैन नि त सबैको, त्यो रिडिङ डेटले फरकले गर्दा हो। त्यो त्यो प्र्याक्टिकल कुरा चाहिँ बुझिदिनुपर्छ सबैजनाले।
7: प्राधिकरणले असारदेखि नै भ्याट थोपरेर असुल्न थाल्यो भन्ने उपभोक्ताको गुनासोप्रति यहाँको सन्देश के छ?
6: अब यस्तो भयो, त्यो लागेको हुन सक्छ होइन। अब यो आर्थिक वर्षबाट भ्याट लिने भनेर सरकारले नीति लागू गर्यो र ठ्याक्कै कट अफ पोइन्ट चाहिँ अब साउन्डमा गर्दाखेरि असारको बिलमा आयो भन्ने हुन सक्छ। तर के हुन्छ भने अब 83-84 असारमा जाँदा पनि जेठको बिल मात्रै भ्याट लाग्छ, त्यसो गर्दा पनि एउटा आर्थिक वर्षमा बाह्र महिनाभन्दा बढीको भ्याट लाग्दैन होइन, अब तेह्र महिनाको भ्याट लाग्ने हो कि भन्ने खालको चाहिँ मिसकन्सेप्सन भएको हो जस्तो लाग्छ मलाई आम जनतामा। त्यो चाहिँ हुँदैन होइन, अब एउटा आर्थिक वर्षमा बाह्रै महिनाको भ्याट लाग्ने हो। अब रिडिङ डेट फरक फरक भएको कारणले गर्दा फरक फरक डेटमा बिल जारी हुने भएको हुनाले त्यस्तो चाहिँ अलिकति मिसकन्सेप्सन भएको हो कि जस्तो लाग्यो, बुझाइ चाहिँ फरक भयो जस्तो लाग्यो।
0: उहाँ हुनुहुन्थ्यो नेपाल विद्युत प्राधिकरणका प्रवक्ता राजन ढकाल। फेरि पनि खबरकै सिलसिला, नेपाल कार्पेट म्यानुफ्याक्चर्स एण्ड एक्सपोर्ट्स एसोसिएशनले कार्पेट निर्यात र कच्चा पदार्थ आयातमा देखिएका समस्या समाधानका लागि प्रधानमन्त्री बालेन्द्र शाहको ध्यान आकर्षण गराएको छ। आज सिंहदरबारमा प्रधानमन्त्रीसँग भएको भेटमा एसोसिएशनका अध्यक्ष बलराम गुरूङले क्षेत्रगत समस्याहरू प्रस्तुत गर्नुभएको हो। भेटका क्रममा व्यवसायीले अल्पकालीन र दीर्घकालीन गरी दुई प्रकृतिका समस्याहरू राखेका थिए। अहिले अमेरिका निर्यात गरिएका नेपाली कार्केटमा कन्ज्युमर सेफ्टी सर्टिफिकेशनको अनिवार्य व्यवस्थाका कारण रोकिएको जानकारी गराउँदै व्यवसायले यसमा सहजीकरण गरिदिन आग्रह समेत गरेका छन्। यो विषयमा प्रधानमन्त्री शाहले तत्कालै सम्बन्धित निकायलाई कूटनैतिक पहल गर्न निर्देशन दिनुभएको अध्यक्ष गुरूङले जानकारी दिनुभएको छ।
8: शिक्षा मन्त्री सस्मित पोखरेलले डाक्टर गोविन्द केसीसँग छलफल शुरू भइसकेको बताउनु भएको छ। अनशनरत डाक्टर केसीले उठाएका मागबारे सरकारले ध्यान आकर्षण भएको र उहाँको टोलीसँग अनौपचारिक छलफल थालिएको मन्त्री पोखरेलले बताउनु भएको छ। डाक्टर केसी हिजोदेखि धनगढ़ीको कृष्ण मन्दिर धर्मशालामा अनशनमा हुनुहुन्छ। उहाँले दशरथ चन्द मेडिकल विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगमा स्थापित नियम विपरीत गरिएका गैर कानूनी र स्वार्थपूर्ण नियुक्ति तत्काल खारेज गर्दै यिनका विवादित प्रावधानहरू संशोधन गर्न माग गर्नुभएको छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद बब्लु गुप्ताले मोटरसाइकलमा उभिएर स्टन्ट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि ट्राफिक प्रहरीले चालकलाई कार्यवाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय लहान सिराहाले पूर्व मन्त्री समेत रहेका गुप्ताले स्टन्ट गरेको बाइकका चालकलाई ट्राफिक नियम उल्लंघन गरेको भन्दै 500 रूपियाँ जरिवाना तिराएको हो। बागमती प्रदेश 02-00-25-52-31 नम्बरको मोटरसाइकलका चालक पीताम्बर चौधरीले जरिवाना बुझाएपछि ट्राफिक प्रहरीले रसिद हस्तान्तरण गरेको छ। सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि गुप्ताले आफ्नो व्यवहारप्रति क्षमा याचना सहित कानूनी कार्यवाही स्वीकार गर्ने बताउनु भएको थियो। सांसद गुप्ताको स्टन्ट शैलीमा मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना पनि भएको छ। यसअघि हेलमेट नलगाई मोटरसाइकल चलाएर ट्राफिक नियम उल्लंघन गरेका सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई जिल्ला ट्राफिक प्रहरीकारले कैलालीले 500 रूपियाँ जरिवाना तिराएको थियो। त्यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष अर्कराज राईलाई पनि ट्राफिक नियम उल्लंघनको कसुरमा ट्राफिक प्रहरीले कार्यवाही गरेको थियो।
8: नेपाली यातायात व्यवसाय राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले सड़क पूर्वाधारको पर्याप्त विकास र व्यावहारिक नीति बिना यातायात क्षेत्रमा सुधार ल्याउन नसकिने बताउनु भएको छ। मेट्रो ट्राफिक एफएमको 14 वार्षिक उत्सवका अवसरमा आज भएको कार्यक्रममा अध्यक्ष सिटौलाले सरकारले वैदेशिक सड़क नीति र जरिवानाको सिको गरे पनि स्वदेशी धरातल र पूर्वाधारलाई भने उपेक्षा गरेको आरोप लगाउनु भएको छ। उहाँले नेपालको कर्मचारी तन्त्र र सरकारलाई सम्बोधन गर्दै सिंगापुर, अमेरिका र युरोपका विकसित सड़कको उदाहरण दिएर नेपालमा नीति नियम लाद्न नहुने तर्क गर्नुभयो। सिंहदरबारमा बसेर बनाइने अव्यवहारिक नीतिका कारण यातायात क्षेत्र भद्रगोल भएको दावी गर्दै सिटौलाले पूर्वाधार व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राख्न माग पनि गर्नुभएको छ। कार्यक्रममा महानायक राजेश हमालले ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन नागरिकको उत्तरदायित्व र ट्राफिक प्रहरीको कर्तव्यबीच बलियो समन्वय हुनुपर्ने जोड दिनुभएको छ। त्यस्तै वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठले प्रहरी सेवा अत्यन्त चुनौतीपूर्ण र संवेदनशील रहेको बताउनु भएको छ। त्यस्तै प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रविधि मैत्री र प्रभावकारी सूचना प्रवाहमा जोड़ दिनुभएको छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ,
10: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
9: पहिरोका पूर्व संकेतहरू जानी राखौ र सावधानी अपनाऊ।
10: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: एकमात्र डीटीएच सेवा डिस्होम खुशीको कनेक्शन।
1: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
2: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
1: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
2: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690
3: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। महोत्तरीको साबिक भरतपुर गाउँ विकास समितिका तत्कालीन सचिव सहित तीनजनाले बाल बालिकाको पोषण भत्ता हिनामिना गरेको ठहर गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाण्डुमा आरोप पत्र दायर गरेको छ। तत्कालीन कार्यालय सहायक उमाकान्त महतो, तत्कालीन गाविस सचिव महेश्वर महतो कोइरी र तत्कालीन जिल्ला विकास समितिको कार्यालय जलेश्वरका आन्तरिक लेखा परीक्षण शाखामा कार्यरत सूरज शाह विरूद्ध विशेष अदालत काठमाण्डुमा आरोप पत्र दायर गरिएको आयोगका प्रवक्ता सुरेश नेउपानेले जानकारी दिनुभयो। आर्थिक वर्ष 2068-69 बाल संरक्षण अनुदानको भत्ता रकम हिनामिना भएको उजुरीका आधारमा अनुसन्धान दर्ता भ्रष्टाचार भएको पुष्टि भएपछि मुद्दा दायर भएको हो। जिल्ला विकास समितिको कार्यालय महोत्तरीबाट बाल संरक्षण भत्ता बापत निकासा भएको 3,07,200 रूपियाँ सम्बन्धी सम्बन्धित बाल बालिकालाई वितरण नगरी हिनामिना गरिएको अख्तियारको अनुसन्धानमा उल्लेख।
4: यस्तै काठमाडौँ महानगरपालिका 30 का लेखा अधिकृत उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन्। उनलाई 21,000 रूपियाँ घुससहित पक्राउ गरेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको छ। स्थायी लेखा नम्बर बन्द गर्नका लागि वडा कार्यालयबाट दिनुपर्ने सिफारिशको लागि दुःख हैरानी दिई सेवा गराईसँग घुस रकम माग गरेको भन्ने सूचनाको आधारमा अख्तियारको टोलीले घुस लिइसकेको अवस्थामा पक्राउ गरेको र थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता सुरेश नेउपानेले जानकारी दिनुभयो।
5: आज सुन चाँदीको भाव घटेको छ। सुनको भाव तोलामा 5,800 र चाँदीको भाव तोलामा 155 रूपियाँले घटेको छ। आज सुनको भाव तोलाको 2,85,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै चाँदीको भाव 4,350 रूपियाँमा कारोबार भएको छ।
4: कारोबार हुने हप्ताको अन्तिम दिन आज शुक्रबार शेयर बजार बन्द भएको झण्डै 15 मिनटपछि नेप्से परिसूचक 1008 अर्थात 37% घटेको देखियो। नेप्से 1008 अंकले घटेर 1717 अंकमा देखिएपछि कतिपय लगानीकर्ता आश्चर्यमा पनि परे। नेप्से परिसूचक मात्रै नभई अन्य समूहगत सूचक पनि त्यसै गरी त्रुटिपूर्ण देखिएका छन्। नेप्सेको वेबसाइटका साथसाथै नेप्सेकै कारोबार प्रणाली टीएमएसमा पनि त्यस्तै त्रुटि देखिएको छ। एकाएक गणना अंकमा कसरी त्रुटि भयो भन्ने विषयमा अध्ययन भइरहेको नेप्सेले जनाएको छ।
5: आज दिउँसो काठमाडौँ उपत्यका सहित देशका विभिन्न ठाउँमा पानी परेको छ। सुर्खेत के तनहु लगायतका जिल्लामा पानी हल्कादेखि मध्यम वर्षा भएको छ। आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँ तथा मध्य प्रदेशको 1-2 ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
4: नेपाल दर्पणमा अब विदेशका खबर। बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनले पदबाट राजीनामा दिनुभएको छ। शहाबुद्दीनले गम्भीर स्वास्थ्य समस्याको कारण राजीनामा दिनुभएको उहाँको कार्यालयलाई उद्धृत गरी समाचार संस्था रोइटर्सले जनाएको छ। निर्वाचनमा रहेकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू भारतबाट स्वदेश फर्किने घोषणा गरेपछि राष्ट्रपति शहाबुद्दीनले पदबाट राजीनामा दिनुभएको हो। शहाबुद्दीन हसिनाका पूर्व सहयोगी हुनुहुन्छ। सन् 2023 अप्रेलदेखि राष्ट्रपतिको जिम्मेवारी सम्हाल्दै आएका शहाबुद्दीनले सन् 2024 अगस्तमा विद्यार्थी आन्दोलनले प्रधानमन्त्री शेख हसिनालाई पदच्युत गरेपछिको अस्थिर समय र त्यसको केही दिनपछि अन्तरिम सरकार गठन नभएसम्म देशको नेतृत्व सम्हाल्नु भएको थियो। बंगलादेशका राष्ट्रपति राष्ट्रप्रमुख हुन् तर यो भूमिका मुख्यतया आलंकारिक प्रकृतिको हुन्छ। कार्यकारी अधिकार भने प्रधानमन्त्री र मन्त्री परिषदमा निहित हुन्छ। बंगलादेशको समाचार साइट ढाका ट्रिब्यूनका अनुसार शहाबुद्दीनको राजीनामाले अन्तरिम राष्ट्रपतिको संवैधानिक प्रक्रिया शुरू गरेको छ भने राष्ट्रिय संसदका संघका सभामुख हाफिज उद्दीन अहमदले आज बेलुकाका लागि आपतकालीन पत्रकार सम्मेलन बोलाउनु भएको छ। बंगलादेशको संविधान बमोजिम नयाँ राष्ट्रपतिले पदभार ग्रहण नगरेसम्म सभामुखले राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नुहुनेछ।
5: युरोपेली संघ ईयूले बहुराष्ट्रिय प्रविधि कम्पनी गुगललाई 89 करोड़ युरो अर्थात 1.5 खर्ब रूपियाँ भन्दा धेरै जरिवाना गरेको छ। प्रतिस्पर्धीहरूका एप र सेवाहरूको तुलनामा आफ्नै एप र सेवाहरूलाई प्राथमिकता दिएर शक्तिको दुरूपयोग गरेको आरोपमा ईयूले जरिवाना तिराएको हो। विश्वका सबैभन्दा ठूला प्रविधि कम्पनीहरूको शक्तिलाई नियन्त्रण गर्ने उद्देश्यले ल्याएको महत्वपूर्ण कानून डिजिटल मार्केट एक्ट डीएमए अन्तर्गत गुगल विरूद्ध चालिएको यो पहिलो ठूलो कदम भएको बीबीसीले जनाएको छ। गुगलका अभ्यासहरूले उपभोक्ताको छनौटलाई सीमित पारेका आफ्ना सेवाहरूलाई प्रतिस्पर्धीहरूका तुलनामा अनुचित लाभ दिलाएका ईयूको तर्क छ।
4: नेपाल दर्पणमा अब केही खेल खबर। पेप ग्वाडियोलाले इटाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक बन्ने प्रस्ताव स्वीकार गरेका छन्। यो हप्ताको शुरूमा इटालियन फुटबल महासंघ एफआईसीजीका अध्यक्ष जियोभानी मालागोले ग्वाडियोलासँग कुराकानी भएको र उनको तलबका सम्बन्धमा विशेष व्यवस्था गर्न सकिने बताएका थिए। इटालियन फुटबल महासंघका प्राविधिक निर्देशक पियोलो मालदिनीले बताए अनुसार गएको बिहिबार इटालीले शुरूमा आफ्ना पूर्व खेलाड़ी कार्लो एसेलोटीलाई सम्पर्क गरेको थियो। एसेलोटीले अहिले ब्राजिलको जिम्मेवारी सम्हालिरहेका छन्। एसेलोटीले ब्राजिलियन टोलीको प्रशिक्षणलाई निरन्तरता दिने र ग्वाडियोलाले खेलबाट विश्राम लिने आफ्नो योजनाबारे इटालीलाई जानकारी दिएका बीबीसीले जनाएको छ। लगातार तीनवटा विश्वकपमा छनौट हुन असफल भएको इटालीले आफ्नो टोलीको जिम्मेवारी सम्हाल्न खेल जगतका एकजना सर्वाधिक सफल प्रशिक्षकलाई आकर्षित गर्ने प्रयास स्वरूप ग्वाडियोलालाई आकर्षक तलबका साथै आफूलाई उपयुक्त लागे अनुसार कामको स्वरूप तयार गर्न सक्ने छूट दिएको थियो।
5: र सन् 2027को आईसीसी विश्व टेस्ट च्याम्पियनशीपको फाइनल खेल इंग्ल्याण्डको द ओभल मैदानमा हुने भएको छ। गएको वर्ष लर्ड्समा भएको फाइनलको सफलतापछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले आउँदो तीनवटा विश्व टेस्ट च्याम्पियनशीप फाइनलको आयोजना गर्ने अधिकार इंग्ल्याण्डलाई दिएको थियो। लर्ड्स मैदानको स्वामित्व रहेको मेरिलिबोन क्रिकेट क्लब एमसीसीले त्यहाँका पिचहरूको गुणस्तर सुधार गर्ने काम गरिरहेकोले विश्व टेस्ट च्याम्पियनशीपको फाइनल अर्को वर्षको जूनमा द ओभलमा हुने भएको हो। इंग्ल्याण्ड क्रिकेट बोर्ड ईसीबीले आईसीसीसँगको सम्झौता अन्तर्गत यो निर्णय लिएको हो। यस निर्णयको एउटा मुख्य कारण लर्ड्सको पिचको गुणस्तर सम्बन्धी चिन्ता हो। गएको महिना इंग्ल्याण्ड र न्यूजील्याण्ड बीचको टेस्ट क्रिकेटका लागि प्रयोग भएको पिचको सतहलाई स्तरोन्नति असन्तोषजनक ठहर गर्दै आईसीसीले लर्ड्सको पिचलाई पहिलो डिमेरिट पोइन्ट प्रदान गरेको छ।
4: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: नेपालमा न्यायिक स्वतन्त्रता जोखिममा परेको अन्तर्राष्ट्रिय मानवाधिकारवादी संस्थाको ठहर। सर्वोच्चका तीन न्यायाधीशलाई राजीनामा गर्न दवाब दिएको दावी। सरकारका गतिविधिप्रति चिन्ता व्यक्त।
4: चितवनको तोइन खोलामा डिस्को काटेर हटाउने तयारी। दिनमा 2-3 घण्टा गाड़ी रोकेर काम गरिने।
5: असारकै विद्युत महसुलमा नयाँ कर लगाएको भन्दै उपभोक्ताको विरोध। साउन्डको मात्रै भ्याट समावेश गरिएको प्राधिकरणको दावी।
4: बंगलादेशका राष्ट्रपति शहाबुद्दीनद्वारा राजीनामा। अन्तरिम राष्ट्रपतिको संवैधानिक प्रक्रिया शुरू।
5: र इटालीको प्रशिक्षक बन्ने प्रस्ताव पेप ग्वाडियोलाद्वारा अस्वीकार। सन् 2027 को विश्व टेस्ट च्याम्पियनशीपको फाइनल खेल द ओभलमा हुने।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र मदन पौड्याल पनि विदा हुन्छौं। यात्रा गर्दा मौसम र सड़कको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूलाई खुसीको खबर।
2: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूका लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन। निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतीले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
1: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको शहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
2: यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतीले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
1: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा। फोन नम्बर 0654142733। मोबाइल 98678168।
3: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिने उस्तै उता हेरिने उस्तै, कहाँ जाउँ जाउँ अलमल्ल परे म त।
4: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
3: सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
4: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर जाऊ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
3: त्यसो भए सँगै जाऊ न त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कुल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौडा प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 98461394378, 98171996902।
4: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
5: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
4: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
5: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
4: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
6: दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा, तीन तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
7: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
8: चिकन ससेज, बब ससेज
9: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
2: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656705052, मोबाइल 98568285।
10: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, किनी सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
11: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
10: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेस ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
11: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
10: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
11: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
10: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
11: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
10: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी 6 खैरेनी टार तनहु।
4: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ।
10: मोबाइल नम्बर 98261052067। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
7: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
10: है ब्रिजेस ज्वेलर्स।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: आज पनि खाना कहाँ छ? होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउनु आउँदैन भने?
2: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
1: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
2: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
3: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेट पनि गर्न पाइन्छ, बुझ्नुभयो?
4: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
5: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
6: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
7: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
6: बीबीए बीएससी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
7: विस्तृत जानकारीका लागि गेम्स कलेज, गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज, अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी, स्ट्रीट नम्बर 8, कन्या मार्ग, नदीपुर, पोखरा।
6: फोन नम्बर 0614510002,
7: मोबाइल नम्बर 9856084466।
6: द गेम्स कलेज, फर एम्पावरिङ द फ्युचर।
8: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
9: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
8: हजुर हजुर, सेलिनाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
9: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्डै सजिलो हुने भयो अब त।
8: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको संयोग कटेज बाईको होटल टाइटेनिक छ, गोङगोबु बसपार पछाडिपट्टि।
9: हजुर, काठमाडौँ दुलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवाजको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
10: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
8: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9825527763।
11: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै हर उत्तरण दिनुहोस्। श्री स्टील टीएमटी, सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
8: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस बीए र बीएडमा भर्ना सम्बन्धी सूचना।
12: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083/84 लागि बीबीएस बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
8: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
12: हाम्रा विशेषताहरू, गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
8: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
12: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
8: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित
12: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
8: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 061433385, मोबाइल 9856380385।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
1: हजुर सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो। बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
2: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याऊ त म?
1: हजुर पनि यसै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजारमै चाहिरहनु पर्ने झन्झट। अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
3: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चाहिरहनु पर्ने झन्झट।
4: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
3: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा।
4: सम्पर्क मोबाइल 98570065119 र 98694 57056। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
5: कता हिँडेको आइफोन हातमा लिएर?
6: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ। के हो यतै बनाउन खोज्यौ, महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
5: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
6: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
5: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 98463-23811। भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध।
7: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व, भूक्षय, पहिरो, बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
5: भू संरक्षण जस्तो बढी खर्चिलो, गहनतम र आम जनताका लागि अति जरुरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
7: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
5: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ।
7: माटोको रक्षा कवच, रुख बिरुवाहरूको संरक्षण गरौं, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौं।
5: खेत बारीका डिल, कान्ला र पाखामा बडहर, राई खनियो, निमारो रोपौं, हरियाली बढाऊ, साथै पशु आहाराको समस्याबाट मुक्त हौं।
7: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, भिरालो पहाड़, खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ।
5: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं, भूक्षय बाढ़ी र पहिरोबाट बचौं र बचाऊ।
7: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड़ दियौ।
5: प्राकृतिक स्रोतहरू माटो, पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति।
7: पहिरो, गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस, नेपियर, अम्रिसो र बाँस, भूक्षय रोकिन्छ, पहिरो थामिन्छ, गाई बस्तुलाई हुन्छ घाँस।
8: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं।
9: जलाधारका स्रोतहरू जंगल जमिन जल जनावर र जनताको व्यवस्थापन नै जलाधार व्यवस्थापन हो। तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउं।
8: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाऊ। जलाधार क्षेत्रको संरक्षण गरी जीवनस्तर उकासौं।
9: माटो पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
8: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ। फोन नम्बर 0565 63 175 98 560 63 175।

शुक्ला गण्डकी 4 बनकेवा चौक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर, मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 98560 60554।

नमस्कार, साँझ 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandaki.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। समाचार शुरू गरौं यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट। न्यायपालिकामाथि राजनीतिक हस्तक्षेप बढ़ेको भन्दै 3 अन्तर्राष्ट्रिय संस्थाको चिन्ता। सीमा सुरक्षाको लागि ड्रोन र फेस रेकग्निशन सीसीटीभी प्रयोग गर्ने सरकारको तयारी। थुना आदेश विरूद्ध व्यवसायी दीपक भट्ट सर्वोच्चमा, सोमबार सुनवाई हुने। गोर्खाबाट सुत्केरीको आकस्मिक हवाई उद्धार। पृथ्वी राजमार्गको छिर्कनेमा माइक्रो दुर्घटनामा 8 जना घाइते। तनहुँमा सर्च एण्ड स्वीप अपरेशन, 9 जना शंकास्पद व्यक्ति नियन्त्रणमा, 1 जनामाथि थप अनुसन्धान। बंगलादेशका राष्ट्रपति शाहबुद्दीनद्वारा राजीनामा। सीजेपीका 2 मार्गमा मोदी सरकार सकारात्मक। शिक्षा मन्त्रीबारे भोलि निर्णय दिने। समाचार विस्तारमा सुन्नुहोस्।

आईसीएजीका वरिष्ठ कानूनी तथा नीति निर्देशक ईएन सियरर म्यानले भन्नुभएको छ। उहाँले नेपालको न्याय प्रणालीको कुनै पनि सुधारले अदालतको स्वतन्त्रता, निष्पक्षता र अखण्डतालाई बलियो बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। वरिष्ठतम न्यायाधीशलाई प्रधान न्यायाधीश बनाउने लामो समयदेखिको अभ्यास विपरीत डाक्टर मनोज कुमार शर्मालाई प्रधान न्यायाधीशमा नियुक्त गरिएकोमा ती संस्थाले चासो व्यक्त गरेका छन्। सर्वोच्चका तीन न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि फुयाललाई राजीनामा दिन राजनैतिक दबाव र अस्वीकार गरेमा महाअभियोगको धम्की दिएको विश्वसनीय रिपोर्ट प्राप्त भएको विज्ञप्तीमा जनाइएको छ। गृहमन्त्री सुजन गुरूङले सीमावर्ती क्षेत्रमा कार्यरत प्रहरीको मनोबल बढ़ाउन बोर्डर आउटपोस्ट बीओपीमा पूर्वाधार निर्माण सरकारको प्राथमिकतामा रहेको बताउनु भएको छ। राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा मन्त्री गुरूङले यस्तो बताउनु भएको हो। उहाँले अधिकांश सीमावर्ती नाकामा प्रहरी जस्ता पाताले छाएका टहरा, जीर्ण भवन र चुइने छानामुनि बसेर रातभर ड्यूटी गर्न बाध्य रहेकोले गर्दै पूर्वाधार निर्माण पहिलो प्राथमिकतामा रहेको बताउनुभयो। उहाँले सीमा सुरक्षा तथा सीमावर्ती क्षेत्रमा हुने अपराध नियन्त्रणको लागि ड्रोन मार्फत निगरानी तथा सीमा नाकामा फेस रिकग्निशन सहितको सीसीटीभी प्रणाली जडान गरिने बताउनुभयो। सरकारले चालू आर्थिक वर्षको बजेट विनियोजन गरेर कार्यान्वयनको चरणमा गइसकेको उहाँको भनाइ छ। सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीको सुरक्षा सुनिश्चित गर्न सकिए उनीहरूले नागरिकको सुरक्षा अझ प्रभावकारी रूपमा गर्न सक्ने विश्वास व्यक्त गरेका छन्। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रदेश सरकारको नेतृत्व आफ्नो पार्टीको प्राथमिकतामा नरहेको बताउनु भएको छ। पुष्पलाल मित्रता केन्द्रले 48 पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा उहाँले प्रदेश सरकार मुख्य कुरा नभएको प्रश्न पार्नुभयो। सरकार हाम्रो लागि मुख्य कुरा होइन, साझा न्यूनतम कार्यक्रम बनाउने र आन्दोलनमा जाने हाम्रा लागि मुख्य कुरा हो, प्रचण्डले भन्नुभयो। अहिले झमेला आइलागेको छ, प्रदेशमा कांग्रेस र एमालेको सरकार छ, सरकार चलाइराख्नुहोस् भन्दा भन्दै कांग्रेसमा देखिएको रडाकुले बजेट पास गर्नै नसक्ने स्थिति आएपछि प्रदेश नै बर्बाद हुन नदिने बाध्यता आएको उहाँको भनाइ थियो। विवादित व्यवसायी दीपक भट्टले आफूलाई थुनामा पठाउने विशेष अदालतको आदेश विरूद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता गर्नु भएको छ। सम्पत्ति शुद्धिकरण मुद्दामा विशेष अदालतले पूर्वपक्षको लागि थुनामा पठाउने आदेश दिएपछि भट्टले उक्त आदेश बदरको माग गर्दै सर्वोच्च अदालतको ढोका ढकढक्याउनु भएको हो। सर्वोच्च अदालतले उहाँको निवेदनमाथिको प्रारम्भिक सुनवाईका लागि आगामी सोमबार पेशी तोकेको छ। भट्ट विरूद्ध सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा अनुसन्धान गरेको थियो। अनुसन्धानपछि विशेष सरकारी वकिलको कार्यालयले विशेष अदालतमा मुद्दा दायर गरेको थियो। पर्यटकीय क्षेत्र ठमेल र दरबार मार्गमा अनैतिक गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ परेका 47 विदेशी महिलालाई नेपालबाट निष्कासन रिपोर्ट गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले आज आयोजना गरेको पत्रकार सम्मेलनमा परिसरका एसपी पवन कुमार भट्टराईले विशेष अपरेशनका क्रममा पक्राउ परेका 57 विदेशी महिला मध्ये 47 जनालाई अध्यागमन विभाग मार्फत देश निकाला गरिएको जानकारी दिनुभयो। प्रहरीका अनुसार ती महिलाहरूलाई युगान्डा, भियतनाम, थाइल्याण्ड, बैंकक, बंगलादेश, केन्या र इण्डोनेशिया लगायतका देशमा पठाइएको छ। बाँकी 10 जनामाथि भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। भरतपुर महानगरपालिका 16 सिलिण्डर विस्फोट हुँदा एकजनाको ज्यान गएको छ भने एकजना गम्भीर घाइते भएको खबर छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार आज दिउँसो करिब 3:20 समयमा रोयल फार्मास्युटिकल्स उद्योगको दोस्रो तलामा एयर कण्डिशनर एसीको कुलिङ ग्यास भर्ने क्रममा सिलिण्डर पड्किएको थियो। सिलिण्डर पड्किँदा त्यही काम गरेका भरतपुर महानगरपालिका 12 30 वर्षीय प्रमोद कोइराला र पर्सा जिल्ला पटेवा सुगौली गाउँपालिका 5 28 वर्षीय इम्तियाज देवान गम्भीर घाइते हुनुभएको जनाइएको छ। तनहुँको ब्यास नगरपालिका 12 छिर्कन स्थित पृथ्वी राजमार्गमा आज अपरान्ह हाइस दुर्घटना हुँदा 8 घाइते भएका छन्। काठमाडौँबाट पोखरातर्फ आउँदै गरेको गण्डकी प्रदेश 01001-0171 नम्बरको हाइस चालकले नियन्त्रण गुमाउँदा सड़कको डिभाइडरमा ठोकिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमरेको कमाण्डमा ट्राफिक प्रहरीसहित 15 टोली घटनास्थलमा पुगेर उद्धार गरेको थियो। हाइसमा चालकसहित 12 सवार रहेकोमा 4 सकुशल रहेका छन् भने 8 घाइते भएका छन्। घाइते हुनुमा बाँकेको खजुरा गाउँपालिका 2 32 रमेश छेत्री, काठमाडौँको नागार्जुन नगरपालिका 1 56 शशिकला अधिकारी, काशीको पोखरा महानगरपालिका 11 55 दयाराम पोखरेल, झापाको भद्रपुर नगरपालिका 1 35 तारा सुब्बा, दैलेखको डुंगेश्वर गाउँपालिका 2 27 नवीन खड्का र सप्तरीको खड्क नगरपालिका 4 अमाहाका 17 उज्जवल यादव रहेको जनाइएको छ। यस्तै बजाङको जय

0: पृथ्वी नगरपालिका दुईका 29 वर्षीय माधव प्रसाद जोशी र बिथर्ड चिर गाउँपालिका आठका 24 वर्षीय जीवन जोशी घाइते हुनुभएको प्रहरी नायब उपरीक्षक घिमिरेले जानकारी दिनुभयो। घाइतेहरूको डुम्रेस्थित लक्ष्मी अस्पताल र प्रदेश अस्पताल दमौलीमा उपचार भइरहेको छ। गोर्खा जिल्लाको चुनडुम्री गाउँपालिका 4 प्रोक छाकगाउँ निवासी 29 वर्षीय पेमा खाण्डो लामाको सुत्केरीपछिको स्वास्थ्य अवस्था गम्भीर बनेपछि हेलिकप्टर मार्फत उद्धार गरी काठमाडौँ लगिएको छ। गर्भावस्थाको 28 हप्तामै शिशु जन्मिएपछि जटिल स्वास्थ्य समस्या देखिएपछि दुर्गम क्षेत्रमा आवश्यक विशेषज्ञ स्वास्थ्य सेवा तत्काल उपलब्ध हुन नसकेकोले महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत संचालित राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत उहाँको हवाई उद्धार गरिएको हो। मन्त्रालयको समन्वयमा हेलिकप्टर मार्फत उद्धार गरिएकी महिलालाई थप उपचारको लागि काठमाडौँ स्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथलीमा भर्ना गरिएको छ। दुर्गम क्षेत्रमा जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको जीवन रक्षा तथा सुरक्षित मातृत्व सुनिश्चित गर्न मन्त्रालयले राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत निशुल्क हवाई उद्धार सेवा सञ्चालन गर्दै आएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी काईबाट खटिएको टोलीले बिहिबार सञ्चालन गरेको सर्च एण्ड स्वीप अपरेशनका क्रममा 9 जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ। प्रहरीले लागू औषध नियन्त्रण, अवैध मदिरा नियन्त्रण, शान्ति सुरक्षा कायम, फरार प्रतिवादी पक्राउ, चोरी नियन्त्रण तथा प्राकृतिक स्रोत साधनको अनधिकृत प्रयोग नियन्त्रण गर्ने उद्देश्यले जिल्लाका विभिन्न स्थानमा विशेष अभियान सञ्चालन गरेको जनाएको छ। अभियानका क्रममा नियन्त्रणमा लिएका 9 जना मध्ये 8 जनालाई आवश्यक अनुसन्धानपछि आफन्तको जिम्मा लगाइएको छ भने एकजनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। यसरी तनहुँको ब्यास नगरपालिका 5 चापाघाट स्थित पृथ्वी राजमार्गमा ट्र्याक्टर चालक चक्कर लागेर ढलेपछि प्रहरीले उद्धार गरी उपचारको लागि अस्पताल पठाएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार आज बिहान 11:15 बजे गोर्खाबाट बिग्रिएको जीप मरमतको लागि पोखरा ल्याउँदै गरेको G1-7217 नम्बरको ट्र्याक्टरका चालक गोर्खा जिल्लाको सिरान्चो गाउँपालिका 5 छोपराक निवासी 26 वर्षीय सुजन विकल अचानक चक्कर लागेर ढलेको सूचना प्राप्त भएको थियो। सूचनापछि खटिएको प्रहरी टोलीले उद्धार गरेको जनाइएको छ। श्रोता तपाई सुन्दै हुनुहुन्छ साँझ 7 बजेको शुक्ला गण्डकी समाचार। हामीसँग अरू महत्वपूर्ण समाचार बाँकी नै छ। एकैछिन विश्रामको पालो।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनाऊ। सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं। पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ। ऋणको किस्ता नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
2: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूलाई खुसीको खबर।
0: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन। निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतीले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
3: फिस्टेल IVF एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको सहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
0: यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतीले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
3: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
0: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा। फोन नम्बर 0-65414-233, मोबाइल 98-678-61-87।
4: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
5: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
6: हजुर, आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
3: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ। अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
6: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
7: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट,
6: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856124474।
8: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
9: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
8: हो त नि, अब चाहिँ राम्रो भयो।
10: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
8: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौंसम्म ढुक्क।
11: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
12: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, सन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
13: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
12: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0654141094, मोबाइल 9856620630।
11: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
13: सुन्दर अटो वर्क्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ
14: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
15: सम्पर्क 0654142121, मोबाइल 9856035921।
14: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
16: समय आएको छ नेपालले प्रमाणिक प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै हरो उत्तीर्ण दिनुहोस्। श्री स्टील TMT सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
17: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
18: किन आमा, के भएर?
17: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
18: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
17: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
13: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भ,
17: मोबाइल 9856043952 र 9806656586।
19: हजुर, दान गरौ।
20: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
21: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ। त्यसैले दान गरौ, सकेको गरौ सबैले गरौ।
20: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी आस्थान हो।
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
0: बाँकी समाचार। दक्षिण बागलुङको जयमिनी नगरपालिका नम्बर 8 सिस्ती स्थित भुनेवा चोरी खोला पुल नजिकै खसेको भीमकाय पहिरोले अवरूद्ध बनेको कालीगण्डकी करिडोर सड़कको बागलुङ खण्ड एक सप्ताहपछि खुलेको छ। निरन्तरको वर्षा र लेदोसहितका ढुंगा खस्ने क्रम नरूकिएपछि पहिरो पन्चाउन समस्या भएको थियो। गत शुक्रबार खसेको पहिरो एकसाता लगाएर पन्चाएपछि शुक्रबार साँझदेखि सड़क एकतर्फी खुलेको जयमिनीका उप प्रमुख हरिहर शर्माले जानकारी दिनुभयो। सड़क सुचारू भएपछि बागलुङको दक्षिण भेग सड़क सञ्जालसँग जोड़िँदा जनजीवन सामान्य बनेको उपप्रमुख शर्माले जानकारी दिनुभयो। गण्डकी प्रदेश सरकारले गत वैशाखमा राइड शेयरिङ तथा सेल्फ ड्राइभ नियमन तथा व्यवस्थापन नियमावली तेस्रो पटक संशोधन गर्दै सञ्चालनमा रहेका 4 पाङ्ग्रे ट्याक्सी तथा साना सवारी साधन व्यवसायलाई नै सहज बनाइदियो। रातो नम्बर प्लेट भएका 4 पाङ्ग्रे सवारी साधनको सट्टामा कालो नम्बर प्लेटलाई मात्र राइड शेयरिङमा चल्न दिने व्यवस्था मिलाइयो। राइड शेयरिङ सेवा सञ्चालनका लागि एक कम्पनीलाई 4 पाङ्ग्रे सवारी साधनको हकमा आफ्नै स्वामित्व वा अन्य धनीका गरेर बढ़ीमा 300 साधनलाई इजाजत दिने बनाइएको थियो। तर यसअघि गण्डकी प्रदेशमा साबिक ट्याक्सीका रूपमा दर्ता भएका कम्पनीलाई हाल सञ्चालनमा रहेका भन्दा नबन्ने गरी प्रस्ताव आएमा निवेदन दिने व्यवस्था मिलाइयो। कार्यान्वयनमा नआउँदै सरकारले तेस्रो पटक संशोधन गरेको नियमावली ट्याक्सी व्यवसायकै हितमा थियो। नयाँ दर्ता हुनका लागि 300 सवारी साधन हुनुपर्ने व्यवस्था राखिएको भए पनि अहिले चलिएका प्रालीका हकमा भए जतिले इजाजत पाउने व्यवस्था गरिएको थियो। गण्डकी सरकारले लामो रसाकसी र व्यवसायी संघको टकरावलाई चिर्दै 2082 वैशाख अन्तिममा नियमावली जारी गरेको थियो। सरकारले नियमावली जारी गरेपछि मध्य जेठमा यातायात व्यवसायले गण्डकी हुँदै देशभर आन्दोलन गरेर यातायात क्षेत्र नै ठप्प पारेका थिए। संघीय सरकारले एक महिनाको लागि स्थगित गर्न आग्रह गरेपछि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले समन्वय र सहजीकरण गर्नु पनि संहिताको मर्मभित्र पर्ने भन्दै त्यसै अनुसार गर्नुभयो। तर व्यवसायसँग छलफल र सहजीकरणबाट मात्रै नियमावली जारी गर्ने भन्दै मुख्यमन्त्रीले व्यवसायसँग छलफल समेत गर्नुभयो। व्यवसायको छलफलबाटै 4 पाङ्ग्रेमा कालो नम्बर प्लेटले मात्र राइड सेयरिङ एप मार्फत चलाउन सकिने र राइड सेयरिङको अनुमति लिएका सवारी साधनले त्यो बाहेक अन्य प्रयोजनमा प्रयोग गर्न नपाइने व्यवस्था गरिएको छ। तर पोखरा ट्याक्सी व्यवसायले भने अहिलेसम्म राइड सेयरिङ मार्फत सञ्चालनका निम्ति इजाजत लिन जाने आनाकानी गरेका छन्। गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय 7 अर्ब रूपियाँ भन्दा बढ़ीको वित्तीय दायित्वले थिचिएको छ। पोखरामा आयोजित गत आर्थिक वर्षको प्रगति समीक्षा तथा आगामी वर्षको कार्ययोजना तयारी कार्यक्रममा मन्त्रालयका अतिरिक्त सचिव दिनेश कुमार घिमिरेले प्रस्तुत गरेको तथ्याङ्क अनुसार मन्त्रालयले विभिन्न शीर्षकका आयोजनाहरूका लागि 7 अर्ब 10 करोड़ 40 लाख रूपियाँ बराबरको भुक्तानी दायित्व बोकेको छ। सरकारी पिच्छे थपिने ठूला र बहुवर्षीय योजनाले गण्डकी सरकारको आर्थिक दायित्व अत्याधिक बढ़ेको छ। खास गरी बहुवर्षीय समपूरक र स्रोत सुनिश्चित गरिएका योजनाहरूको चाप वर्षेनी बढ़दो छ। हालसम्म बहुवर्षीय योजनाको संख्या 300 पुगेको छ। यस आर्थिक वर्षका लागि सहयोगको दायित्व मध्ये बहुवर्षीय आयोजनाको मात्रै दायित्व 5 अर्ब 66 करोड़ 14 लाख 94 हजार रूपियाँ छ भने साल बसालीतर्फ 57 करोड़ 95 लाख 27 हजार र समपूरकतर्फ 86 करोड़ 30 लाख 28 हजार रूपियाँ भुक्तानी गर्न बाँकी रहेको मन्त्रालयका अतिरिक्त सचिव घिमिरेले जानकारी दिनुभयो। तनहु क्षेत्रमा दुईका प्रतिनिधि सभा सदस्य इन्जिनियर श्रीराम नेउपानेले सरकारले उपलब्ध गराउने स्वकीय सचिवको तलब भत्ता तथा अन्य सुविधा नलिने घोषणा गर्नुभएको छ। जनता संघको संवादका क्रममा स्वकीय सचिवका लागि सरकारले उपलब्ध गराउने सुविधा नलिन सुझाव आएको भन्दै सांसद नेउपानेले जनभावनाको सम्मान गर्दै यस्तो निर्णय गरेको बताउनुभयो। शुक्रबार जारी वक्तव्यमा उहाँले जनताको भावना नै आफ्नो मार्गदर्शन भएको उल्लेख गर्दै स्वकीय सचिवको तलब भत्ता तथा सुविधा नलिने निर्णय गरेको जानकारी दिनुभयो। सांसद नेपालीले आफू राजनीति व्यक्तिगत सुविधा वा लाभका लागि नभई राष्ट्र सेवा र जनताको हितका लागि आएको बताउँदै राज्यबाट प्राप्त हुने सुविधा समेत सामाजिक हितमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले यसअघि आफ्नो पारिश्रमिक सामाजिक कार्यमा लगाउने अभियान अन्तर्गत अपाङ्गता भएका तथा आर्थिक रूपमा विपन्न नागरिकलाई सहयोग गर्दै आउनुभएको छ। यसै क्रममा उहाँले तनहुका अपाङ्गता भएका नागरिकलाई आफ्नो पारिश्रमिकबाट व्हील चेयर समेत सहयोग गर्नुभएको थियो। बागलुङको बडीगार गाउँपालिका 5 खौलार हुँदै जलजला जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा एक युवक घाइते भएको खबर छ। बिहिबार राति करिब 9 बजे मध्य पहाड़ी लोकमार्गदेखि करिब 100 मिटर माथिको भित्री ग्रामीण सड़कमा गहबारप 2947 नम्बरको मोटरसाइकल दुर्घटना हुँदा बडीगार गाउँपालिका 4 जलजलाका 25 सूरज विग घाइते हुनु भएको थियो। उहाँको टाउकोमा गम्भीर चोट लागेको छ। घाइते विगको स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार पछि थप उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको खार प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक श्याम सुन्दर शाहले जानकारी दिनुभयो। गोर्खा नगरपालिका 11 को 12 किलो बजारमा सामुदायिक वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका घटहरा भत्काएर वन क्षेत्रमा वृक्षारोपण गरिएको छ। डिभिजन वन कार्य गोर्खाले शुक्रबार घटहरा रहेका ठाउँ ओक्ली पाखा सामुदायिक वनको जग्गाभित्र तारबार गरी वन क्षेत्रमा वृक्षारोपण गरिएको हो। कर्तव्य ज्यान मुद्दामा पूर्वपक्षका लागि थुनामा रहेका बेला 2060 चैत्र 7 गते तत्कालीन माओवादीले म्याग्दी सबरमकामा आक्रमण गरेपछि फरार भएका एक व्यक्तिलाई प्रहरीले 23 वर्षपछि पक्राउ गरेको छ। जिल्ला अदालत म्याग्दीबाट कर्तव्य ज्यान मुद्दामा 20 वर्ष कैद सजाय सुनाइएका रघुगंगा गाउँपालिका 4 दगनामका 45 वर्षीय गुण बहादुर पूर्जालाई जिल्ला प्रहरी कार्यालय म्याग्दीको टोलीले 2083 असार साउन 8 गते आज बिहान पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक सागर तेमसिनाका अनुसार पूर्जालाई अदालतको फैसला कार्यान्वयनका लागि पक्राउ गरिएको हो। लायन्स क्लब अफ दुलेगौँडा खैरेन सिटी र लियो क्लब अफ दुलेगौँडा खैरेन सिटीको आयोजना एवं हिमालय आँखा अस्पताल घारीपाटन पोखराको प्राविधिक सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा आयोजित नियमित आँखा शिविर आज सम्पन्न भएको छ। शिविरमा 148 जनालाई निशुल्क आँखा चेक जाँच गरियो भने 9 जनालाई शल्यक्रियाको लागि पोखरा सिफारिश गरिएको छ। बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनले पदबाट राजीनामा दिनुभएको छ। शहाबुद्दीनले गम्भीर स्वास्थ्य समस्या कारण राजीनामा दिनुभएको उहाँको कार्यालयलाई उद्धृत गर्दै समाचार संस्था रोइटर्सले जनाएको छ। निर्वासनमा रहनुभएकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू भारतबाट स्वदेश फर्कने घोषणा गरेपछि राष्ट्रपति शहाबुद्दीनले पदबाट राजीनामा दिनुभएको हो। शहाबुद्दीन हसिनाका पूर्व सहयोगी हुनुहुन्छ। सन् 2023 अप्रेलदेखि राष्ट्रपतिको जिम्मेवारी सम्हाल्दै आउनुभएका शहाबुद्दीनले सन् 2024 अगस्तमा विद्यार्थी आन्दोलनले प्रधानमन्त्री शेख हसिनालाई पदच्युत गरेपछिको अस्थिर समयमा र त्यसको केही दिनपछि अन्तरिम सरकार गठन नभएसम्म देशको नेतृत्व सम्हाल्नु भएको थियो। कक्रोच जनता सीजेपीका प्रवक्ताहरू आशुतोष राङ्गा र सौरभ दासले केन्द्रीय मन्त्रीहरू जेपी नड्डा र जितेन्द्र सिंहसँग आज उच्चस्तरीय भेटवार्ता गरे खबर छ। भारत सरकारले नीट परीक्षाका कारण आत्महत्या गरेका विद्यार्थीहरूका परिवारलाई क्षतिपूर्ति दिने र आन्दोलनकारी विद्यार्थीहरू विरूद्ध कुनै पनि कानूनी कार्यवाही नगरिने मागमा सैद्धान्तिक सहमति जनाएको उनीहरूले बताएका छन्। त्यस्तै केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको मागको सम्बन्धमा सरकारले भोलि दिउँसोसम्मको समय मागेको उहाँले बताउनुभयो। योग्यता तथा प्रवेश परीक्षा नीट प्रश्नपत्र चुहाट काण्डलाई लिएर शिक्षा क्षेत्रमा सुधारको माग गर्दै शिक्षा मन्त्री प्रधानको राजीनामाको अडानसहित सीजेपीले आन्दोलनको नेतृत्व गरिरहेको छ। मन्त्री प्रधानले राजीनामा दिनुपर्छ वा बर्खास्त हुनुपर्छ राङ्काले पत्रकारसँग भन्नुभयो। हामीले यसबारे सरकारसँग स्पष्ट कुरा गरेका छौं। यो मागमा जवाब दिन सरकारले भोलि दिउँसोसम्मको समय मागेको छ। मन्त्री प्रधानलाई हटाउन ढिलाइ गरिएमा आन्दोलन झनै कडा र विशाल हुने चेतावनी समेत उहाँले दिनुभएको छ। शेयर बजार लगातार दोस्रो दिन बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से आज 7.88 अङ्कले बढ़ेर 2734.60 बिन्दुमा पुगेको छ। यसअघि शेयर बजार बन्द भएको केही बेरपछि प्राविधिक त्रुटिका कारण नेप्से 1008 अङ्कले घटेको देखिएपछि लगानीकर्ता आश्चर्यमा परेका थिए। आज फाइनेन्स जलविद्युत उत्पादन तथा प्रशोधन म्यूचल फण्ड अन्य र व्यापार बाहेक सबै समूहको उपसूचक बढ़ेकोमा बैंकिङ समूह 1% भन्दा धेरैले उकालो लागेको छ। आज 153 वटा कम्पनीको शेयर बढ़ेकोमा 108 वटाको घटेको छ। यस्तै 15 वटा कम्पनीको शेयर भने घटबड भएको छैन। आज एभरेस्ट कलरको शेयर 15% बढ़ेको छ। बजार सामान्य बढ़ेको दिन सानीमा बैंकको डिभेन्चर झण्डै 9% घटेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 4.69 अर्ब कारोबार भएकोमा आज 353 वटा कम्पनीका 1.37 करोड़ किता शेयर 6.26 अर्ब कारोबार किनबेच भयो। यिनी खबरहरूसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा आइपुगेका छौं। अन्त्यमा यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। न्यायपालिकामाथि राजनीतिक हस्तक्षेप बढ़ेको भन्दै 3 अन्तर्राष्ट्रिय संस्थाको चिन्ता। सीमा सुरक्षाको लागि ड्रोन र फेस रिकग्निशन सीसीटीभी प्रयोग गर्ने सरकारको तयारी। थुना आदेश विरूद्ध व्यवसायी दीपक भट्ट सर्वोच्चमा सोमबार सुनवाई हुने। गोर्खाबाट सुत्केरीको आकस्मिक हवाई उद्धार। पृथ्वी राजमार्गको छिर्कनीमा माइक्रो दुर्घटनामा 8 जना घाइते। तनहुँमा सर्च एण्ड स्वीप अपरेशन। 9 जना शंकास्पद व्यक्ति नियन्त्रणमा। 1 जनामाथि थप अनुसन्धान। बंगलादेशका राष्ट्रपति शहाबुद्दीनद्वारा राजीनामा। सीजेपीका 2 मागमा मोदी सरकार सकारात्मक। शिक्षा मन्त्रीबारे भोलि निर्णय दिने। अवस्था हामीलाई तिन्जेलसँग सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद। राति 10 बजेको स्थानीय शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौं। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुनेको चाहन्छु। तपाईँ यसपछि विभिन्न गीत संगीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0564143378, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
19: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।
22: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
23: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी आईएलटीएस टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
22: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
23: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
22: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
23: फोन गर्नुहोस् 0965905011।
24: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी 6 भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
22: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
24: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था छ।
22: छुटको दायराहरू: कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
24: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
22: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
24: थप जानकारीको लागि 0635714479, मोबाइल 98562625, 98468064145।
25: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस, बीए र बीएडमा भर्ना सम्बन्धी सूचना।
22: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस, बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
25: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
22: हाम्रा विशेषताहरू: गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
25: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
22: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
25: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित।
22: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
25: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 0164333385, मोबाइल 98560385।
22: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर।
25: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
22: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको शहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
25: यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
22: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
25: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन नम्बर 0635414233, मोबाइल 98678168।
3: ओइ वर्षा, ए सुन्न, क्या टेन्सन भइरहेछ? भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
4: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
25: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
5: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0625707044।
6: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779787।
7: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
9: तर महँगो होला नि?
7: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
26: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
27: बाराही एल्युमिनियम अब यूपीवीसी को साथमा।
26: एल्युमिनियम का झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
27: सम्पर्क बाराही यूपीवीसी एल्युमिनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 98562938938 र 98028922938।
25: ला, टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
28: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
25: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
28: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
25: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
28: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ, मोबाइल नम्बर 98562062452।
29: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउना ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है।
30: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
29: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
31: रस्तु बेबील्यान्ड, शुक्ला गण्डकी 4, दुलेगौडा।
28: मोबाइल 98560055770।

0: या आज पनि खाना काँचै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने?
1: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
0: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
1: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न। किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
2: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
3: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
4: दाजु, बिहेको दिन त आइसक्यो त, फ्रुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
5: भाइ पनि बरेली टेलर सुधा हुँदै सिको चिन्ता के भने?
4: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
5: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ, आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ, अरू टेलर जस्तो हो र भने?
4: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
6: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट पैंट, लेहेंगा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइन में सिलाइन का साथ ही रेडीमेड सिविल शर्ट पैंट, अफिस तथा संघ संस्था का ड्रेस, रेडीमेड ड्रेस पनि पाइन्छ, साथ ही विवाह को लागी आवश्यक संपूर्ण कपड़ा पाइन्छ र शुक्ला गण्डकी क्षेत्र भित्र का संपूर्ण स्कूल तथा कलेज ड्रेस पाइन का साथ ही अर्जेन्ट सिलाइन्छ।
7: बरेली टेलर्स, दुलेगौड़ा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460 89, दमौली शाखा को लागि सम्पर्क 98067 13 425।
8: सूचना एस तनहु सेवा हस्पिटल दुलेगौड़ा बीपी चोकमा यही साउन 9 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेटमुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, वरिष्ठ नाककान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनु हुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564443। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
9: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी 6 भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
10: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई, साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
9: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था छ।
10: छुटको दायराहरू, कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
9: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
10: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
9: थप जानकारीको लागि 0635714479, मोबाइल 98562265, 98468164145।
11: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
12: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
11: हजुर हजुर, सेरिजाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
12: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
11: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयोग कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसपार पछाडिपट्टि।
12: हजुर, काठमाडौँ दुलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
13: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
11: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 98461616878। 98235 52763।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9028-13424 र 9560-14175।

0: लिङ्गु मातृभाषा सट्टाङ शुक्रबार बोहनी च्याउ बजे झिमी भाषा जगे नयाटा झिमी प्रयास आदिवासी जनजाति महासंघ शुक्ला गण्डकी नगर समन्वय परिषद र शुक्ला गण्डकी एफएमयू सहकार्य न्यानी सात पेटा अनुरोध सुबया
1: सकस्त जोदुलप्पा जी ज्ञाननारायण श्रेष्ठ ख
0: जी बिन्दु श्रेष्ठ ख
2: जी राजेन्द्र श्रेष्ठ ख
1: मातृभाषा आवाजको आवश्यकता आजको आदिवासी जनजाति पहिचान आज हामी सदाको शुक्रबार जस्तै बेलुकी 8 बजेको नेपाल भाषा कार्यक्रम प्रस्तुत गर्दैछौ। कार्यक्रम प्रस्तुता म ज्ञाननारायण श्रेष्ठ
0: जी बिन्दु श्रेष्ठ
2: जी राजेन्द्र श्रेष्ठ
1: जी र नुवाट अब जिमिटुङ ठाउँ भ्याए ढायो नपाई श्रृंखला छिपुङ सकस्ट आपा लसकको शुभाय
0: म पनि बोल्छु। अब हाम्रै आफ्नो मातृभाषामा भन्ने श्रृंखलामा तपाईँहरू सबैलाई धेरै धेरै स्वागत छ।
1: ठो ज्याज आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद शुक्लागन नपाङ सहकार्यले डकाउ ख ठो कार्यक्रम सकने शुक्रबार बोहने च्याउ बजे शुक्लागन डकी एफएम गुनेक 0.5 मेगा हर्ज प्रसारण ज्या चुन्न।
0: यो कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद शुक्ला गण्डकीसँग सहकार्य गरेर तयार गरिएको हो। यो कार्यक्रम प्रत्येक शुक्रबार बेलुकी 8 बजे शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा प्रसारण भइरहन्छ।
1: रेडी ध्वनि तरंग नपाङ शुक्ला गण्डकी एफएम .com जिमी पात्र र नेपाली पात्र एप्स निवालिन जीवन्द विश्व डाङ्गालाङ्गिन फिना रेडियो अधिकारी फेसबुक पेज शुक्ला गण्डकी एफएम गुनेको थोप्ला खु मेगाहर्ज र शुक्ला गण्डकी च्याटो युट्युब च्यानललाङ न छिपुसु मालु बेलाई ठो कार्यक्रम गिने फिना ठो ज्याजाय प्रायोजक असीम अस्मी फेन्सी स्टोर शुक्लागण्डी पेउ दुलेगुडा ख थाना फेन्सी काप सम्बन्धी सकटा ओस लोइना हु ढेवा लोइना छप उहाँली स्वाडिसन।
0: रेडियो ध्वनि तरंगसँग शुक्लागण्डकी एफएम .com हाम्रो पात्रो नेपाली पात्रो एप्समा गएर पनि हामीलाई विश्वभरिबाट सुन्न सकिन्छ। रेडियो आधिकारिक फेसबुक पेज शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज र शुक्ला गण्डकी लेखिएको युट्युब च्यानलबाट पनि यहाँहरूले खोजेको बेलामा यो कार्यक्रम सुन्न सक्नुहुन्छ। यस कार्यक्रमको प्रायोजक असीम अस्मी फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौड़ा हो। यहाँ विभिन्न फेन्सी कपड़ा सुपथ मूल्यमा पाइन्छ।
1: भ्यास संस्कृति संरक्षण र प्रबन्धन याटा शुक्ला गण्डकी नपाङ सहकारी ठोज यादव डकाउ ख
0: भाषा संस्कृतिको जगेर्ना गर्न नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषदसँग सहकार्य गरेर यो कार्यक्रम बनाएको हो।
1: ठोस्या छगो हप्ता नपाए ज्यादै छिपुसु नेवा संस्कार अनुसार सानेमाउ छगु संस्कार इहिपा सम्बन्धी खाङयाडील ठङ नेवा संस्कार अनुसार विवाह याउ बेटी सानेमाउ विधि सम्बन्धी खाँटेटा जेगाचङ सकसिङ न्याली सात बेटा इना बयाचङ।
0: यो भन्दा एक हप्ता अघिको कार्यक्रममा नेवार संस्कार अनुसार गरिने विवाह कार्यक्रमको केही जानकारी सुन्नुभयो। आज नेवार संस्कार अनुसार विवाह गर्दा तथा गराउँदा जन्तीको स्वागत गर्ने विधि सम्बन्धी कुरा राख्न लगिएको छ। सुनेर साथ दिनुहुन अनुरोध छ। सबभन्दा पहिले तपाईहरूलाई यस कार्यक्रममा धेरै धेरै स्वागत छ।
1: लस वो पितङ लसकुश जन्तीको स्वागत गर्ने रहेन भाजु दुला ग्याली वो गाडी डिकसीले सकसिङ स्वामाला कोखाले जिचाए लाग ज्वाली लसकुश यायङ छिटुने यङ्गेन छिचु मुली मिस्तङ सिन टिकाबेना जन्ती जति सकसिता लसकुश यहाँले चुन्टा ल्याली मसला पान गुएँ येन ठङ्कने ए जन्त वेपिङ सकसित भुए नक्यौ या भुए पार्टी नक्यौ चलन न वेचुन् ड जिचाए मानापुङ सकसिता कोठाए यङ्गाले भुए याउ चलन ड नपाखुनु सकसिता जन्त ऊ खसा तरिपुङ थकालीपुङ र पासापुङ भैचा मनु स्वाले मेपुङ ल्यावन्न आँसु चुनिपुन्टा बोनी चाहने नेउ भुए ढाले चाहने छपन नक्यौ या न
0: दुलहा चढेर आएको गाडी रोकिन सास ससुरोले फूलमाला पहिराई ज्वाइँको हात समाएर स्वागत गर्दै घरभित्र लग्दछ। घरको मुली महिलाले टीका लगाइदिन्छ। जन्ती जति सबैलाई स्वागत गरेर बसाएर मसला पोका पान सुपारी बाँड्दछ। आज भोलि त जनता आउने सबैलाई चमेना गराउने वा भोज पार्टी पनि खुवाउने चलन आएको छ। ज्वाइँ र मान्ने ओरहरूलाई कोठामा चमेना गराउने पनि चलन छ। अघिल्लो दिन बेलुका जनता आएको हो भने थकालीहरू र साथीहरू एक समूह बसी अरू फर्कन्छन्। त्यही बस्नेहरूलाई रातको खाना भनेर राति पनि एकपल्ट खुवाउने गर्दछ।
1: नपा नपा दुला इहिपा जिमा क्या मचा जन्ती नपा मुआने ज्युलिङ मेमचा ए छि सक सिंह गुए कैली ढुङ्गुसेले क्या मचा ए अजा बुवा पाजु दाजु ठिङे तारिपे मनिपुङ छ्याली छेउ एनाह ठङ्कनी जन्ती नपा दुला न वाने ज्युलिङ स्वयम्वर कन्यादानी याउ चलन जे ढुङ्गल।
0: उहिले उहिले दुलाहा जन्तीसँग नजाने भएकाले केटीको घरमा सबैले सुपारी लिइसकेपछि केटाको बाजे बुहा मामा दाजु आदि थकालीहरूलाई सुम्पेर पठाउने गर्दथ्यो। आजकल जन्तीसँगै दुलाहा पनि जाने भएकोले स्वयम्वर कन्यादान गर्ने चलन भइसक्यो।
1: परम्परा कथौ मिज पाखे पुरोहित संस्कार डगेना मिसा पाखे बुवाङ मेटा ठौ मुलेक टेली

0: लगाइदिन्छ। केटीले पनि केटालाई गहना र फूलमाला लगाइदिन्छे। केटालाई तीन पल्ट परिक्रमा गरेर ढोक्छिन्। यही नै स्वयम्वरको कार्यक्रम हो।
1: हकेगु मागु जोलन सुकुन्दा छग कलश न्यग सिनम छग ज्वालाङ्कन छग धौपत्य पे पा पासी छग अर्धमय नापङ आसन यात जाकी नौ किलो ताय एक बोता पोता एक बोता छौ बोता अबिर छौ बोता मरि न्योब नैवेद्य इता सामान आपाज्यूले ठान सकने उल्लेख यात्रु लिबा उल्लेख यामाने।
0: स्वयम्वरको लागि चाहिने सामानहरू सुकुन्दा एकवटा कलश दुईवटा सिन्हबो एकवटा ज्वालानेकङ एकवटा दैपती चारवटा पाथी एकवटा अर्घमय समेत आसनको लागि पाँच केजी चामल लावा एक टपरी चुन एक टपरी अबिर एक टपरी रोटी दुई भाग नैवेद्य बाती आदि सामान धेरै भएकोले सबै उल्लेख गरिएको छैन।
1: हेमचा पिता बिहिगु दुलही अन्मेरू हेमचा पितङ बिहिगु नपा सुकुन्दा जोगत लाका पूर्व या पश्चिम सोकाले हेमचा चंगाले गुए साङ्गे या ज्याजेना निनिपिङ पाजुपे हनेचुङ ठमनपुसुङ कोस बिबेले दुलही हेमचा अबुन्टा पुटुङ्गे बेना सक्कनी स्यान लिपा माङबुवाटा पुटुङ्गे बेउ ज्याजेना आपठिङे बुवाङ ज्वाल नेकम ब्यालिङ र माङ सिनम ब्याली पुतुङ्गे क्याउयाना।
0: दुलही अन्माउनु भन्दा पहिले सुकुन्दा दायाँ पारी पूर्व वा पश्चिम फर्काएर छोरीलाई बसाई सुपारी दिने काम हुन्छ। फुपूहरू मामाहरू नजिकका आफन्तहरूले दाइजो दिन्छन् र दुलहीले उनीहरूलाई पुतुङ्गे तास वा कपडाको सानो झोलाभित्र चारवटा र आधा सुपारी राखी सिएको दिन्छ। सबभन्दा पछि आमा र बुबालाई सुपारी दिने कार्य हुन्छ। धेरै जसो बुवाले ज्वालाङ्कङ दिएर आमाले सिन्हमु दिएर पुतुङ्गे लिने गर्दछ।
1: पियोगो र बागो गुई बेउ अर्थ अब लिपा मेपिनी मेपिनी वंश र गोत्र वानेउ ढुङ्गल ढाउ व्यावहारिक सत्यता नालागु ख अठेजीले छुङ माबले छुङ बामलाउ जिसा मेमचाङ पेनु बार सेजेन ढाउ ड
0: चारवटा र आधा सुपारी दिनुको अर्थ अब उपरान्त छोरी अर्को वंश र गोत्रमा गइसक्यो भन्ने व्यावहारिक सत्यता अपनाउनु हो। त्यसैले केही शोक परेमा चार दिन मात्र बारे पुग्छ भन्ने संकेत हो।
1: आला मिजो मिसा नपान ट्याली धौ खी सगुन ब्याली थैबु नक्यो ज्याजेना थैबु ए ट्याटु सगुन मिजो मिसा चिपयाली मिसा ए लाटे टेना मिसाङन मिसाङन छप चिपयाली मिजङ ए लाटे ट्याबेना ठटे सोप ठुके उखे यामान ठटे यासले मिजो मिसा याली नेउ याउ याना चिप निप बारा छुने मुआ ढ्याउ ख।
0: त्यसपछि दुलहा दुलही सँगै राखी दही र अण्डा दिएर थोयबु खुवाउने काम हुन्छ। थोयबुमा राखेर रा ल्याएको सगुन दुलहाबाट टोकाएर दुलहीको हातमा राखिदिन्छ। दुलहीले पनि एक पटक टोकेर दुलहाको हातमा राखिदिन्छ। यसरी तीन पटक यताउता गर्न पर्छ। यस बेलादेखि पछि दम्पतिले बाढ़ी चुडी खाने जुठो बार्न पर्दैन भन्ने संकेत हो।
1: ने ढुङ्गोसले छासलाई ए थायबु पुङ्गेटा छैन हेमचट्टा बुवा दाजु वा पाजुङ बुवाली खापा पिने एङ्गाले गाडीटा सोप चाहे लाकाली चङ्गाबेना हेमचट्टा मागु ओस गुए गु गोए पुचुगु मालु श्रृङ्गार सामान टली ली बाताए हिहाउ कापै पोच्याली गाडी ट्याबेन।
0: खाइसकेपछि छसलमा थाएबु खन्याउन पठाइन्छ। छोरीलाई बुबा दाजु वा मामाले बोकी ढोका बाहिर लगी गाडीलाई तीन पल्ट घुमी बसाइदिन्छ। दुलहीलाई चाहिने लुगा तथा श्रृङ्गारका सामान राखेको बाकस र सिङ्गो सुपारी राखेको पितलको बाता रातो कपडामा पोको पारी गाडीमा राखिदिन्छ।
1: क्या मचाइए बुवा दाजु वा मान्यजन।

0: थकाले पोसन गाडी ये दुफागा ङोका विषले आना छेचुङ सकर सिंह टेवा सुवा र अबिर होलाबेना।
1: केटाको बुबा दाजु र मानेजनहरूले गाडीमा दुफाङ्गार ओढाइ दिएपछि त्यहाँ घरका सबैले लावा र अबिर छर्किदिन्छ।
0: लस जन्ती वाँबेटे ठिङे बाजा थाली हने च्याचुङ सुगुन्दा ज्वाली निखेपिनु निपु तपु मैन बन्ता समादन ए ट्याली सिराग चाका जो कोत बुवाली गाडी लिटाकैली टोले गण्डे थान टक्क छिङ्गाली दिकेन आटक मिसा मचा पट्टिचुङ टोट्टा वेना।
1: जन्त जाँदा जस्तै बाजा बजाएर अगाडि बोलेको सुकुन्दा समाई दायाँ बायाँ दुवैपट्टि ठूलो मैन बालेको समाधानमा समाई बोलेको राको जो कोत बोकेर गाडी फर्काएर लगी टोलको गणेशस्थानमा रोक्दछ। केटीपट्टिकाहरू त्यहाँसम्म पुर्याउन आउँछन्।
0: आतले छिपुसुन लस ओ पितङ लसकुस मिसाए छि नकेउ मे मचा पिता बिगु सम्बन्धी खाङ्याले साथ ब्याडिल ठो ज्याज छिपुन्टा गङ्गे लैजुला ठौ प्रतिक्रिया र सुझाव ब्याडिस।
1: अहिलेसम्म तपाईहरूले जन्तीको स्वागत गर्ने स्वयम्वर गर्ने दुलै अन्माउने सम्बन्धी कुरा सुनेर साथ दिनुभयो। यो कार्यक्रम कस्तो लाग्यो प्रतिक्रिया र सुझाव दिनुहोला।
0: आदिवासी जनजातीय भ्यास संरक्षण याटा तरङ ज्याज डकाले रेडियो टक्क हगेटा सहज डगीमा आदिवासी जनजाति महासंघ शुक्लगन डगी टा आपा आपा शुभाय।
1: आदिवासी जनजातिको भाषा संरक्षण गर्न पहल कदमी गरी रेडियोसम्म ल्याउन सहज बनाउने आदिवासी जनजाति महासंघ शुक्लगण्डकीलाई धेरै धेरै धन्यवाद।
0: थोखा निलिपिङ छिपुङ सकेस्ट आपा आपा शुभाय।
1: श्रोता तपाईँहरू सबैलाई धेरै धेरै धन्यवाद।
0: निको हप्ता भौमचा दुकागु सम्बन्धी खाँ केलिवेगा
1: अर्को हप्तामा दुलै भित्राउने कुरा लिएर आउँछौ।
0: नेपाल भ्याल हाटा जागा जेल्नु मातृभाषा ल्याए मान्न
1: नेपाल भाषा बोल्न जागा हौ मातृभाषा बोल्नुपर्छ।
0: शुभ जोजोलोपा धन्यवाद नमस्कार।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।
1: कता हिँडेको हो आइफोन हातमा लिएर?
2: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
1: लौ तँलाई थाहा छैन, दोलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
2: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
1: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दोलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463231।
3: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, निकै भइसके।
4: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
3: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे। हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
4: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
3: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिकाबाट 10 घर माथि
4: पोखरा जाने बाटोतिर।
0: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
4: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560862827 र 98644530031।
5: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
6: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
4: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
6: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
4: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
6: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
4: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
6: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
4: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था।
0: सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी 6 खैरेनी टार तनहु।
7: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ।
0: मोबाइल नम्बर 98261552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
7: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्,
0: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
8: पङ्खा
9: त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
4: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
8: गतिलो ठाउँ चाहिँ कहाँ छ?
4: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
10: चेस्का बाजे चाँचो, पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउस वायरिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
11: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहु। प्रोपाइटर हरिकुमार श्रेष्ठ। मोबाइल नम्बर 98560303024।
7: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
12: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
13: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635900065, मोबाइल 98166343372।
14: होइन भाउजू, यस्तो फेस्तो नेपाल कपडा लगाएर कता हिँड्नु भयो? दाईले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
15: के को दाईले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
14: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
16: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा, भित्री बजार। फोन नम्बर 0635702090, मोबाइल नम्बर 98460081457 र 98136260032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
14: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
15: त्यसो नभने म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
14: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
17: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
16: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी चार, बीपी चोक,
17: प्रोप्राइटर प्रकाश न्यौपाने। सम्पर्क 0635702025, मोबाइल 98560338, 98431356558।
18: मेरी आमैनी, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
14: कान्छी पनि, स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
17: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल,
14: नयाँ तथा पुराना हरेक डिजाइनका सुनचाँदीका गर गहना,
17: शुद्ध सुन तथा चाँदीका गर गहना,
14: छापावाला सुनचाँदीका गर गहना,
17: राशि अनुसारका पत्थर,
14: कम्प्युटर तौल प्रविधि,
17: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
14: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झने पर्ने ठाउँ,
17: सेन्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी नगरपालिका, दुलेगौडा, तनहुँ, शाखा कार्यालय मनकेवा चोक,
14: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 98171660, 98067725229।
17: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 98141332, 98087692142।
19: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
20: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
19: मैले तिम्रो लागि भनेर चन्डिकालीका सुनचाँदी पसलमा बनाएको नि।
14: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गर गहना,
19: पुराना गर गहनासँग नयाँ साथ फेर,
14: राशि अनुसारका पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
19: चन्डिकालीका सुनचाँदी पसल, शुक्ला गण्डकी, दुलेगौडा, तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560062099।
21: दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
22: ए तिमी पो, बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
21: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौँला है।
1: दीर्घायु फर्निचर शोरूम।
22: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर म्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
1: साथै पुरानसँग साथफेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
2: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
22: दीर्घायु फर्निचर शोरूम दिल्लीगौडा तनहुँ।
1: प्रोप्राइटर लक्ष्मीराज वाग्ले। फोन नम्बर 0965709604। मोबाइल नम्बर 9847162068।
22: 9855602068।
3: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
23: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
3: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
23: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
3: होम डेलिभरीको पनि व्यवस्था छ।
24: सम्पर्क तिमसेना फ्रेस हाउस, सुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9811411178, 9855600778।
25: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रबिन थापा, मोबाइल 9855633398 र 9845610950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौडा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ। तनहुँ सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
26: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ। दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
25: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे।
26: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल। दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
25: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
26: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र। दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
25: थप जानकारीको लागि सम्पर्क 0654143777 र 9855644343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
27: शुक्ला गण्डकी एफएम 97.6।
28: ल, आज राति मौजा गाउँमा राष्ट्रिय कलाकारहरूद्वारा घौडा गीत गाउँदैछ, तिमीहरूको के कसो छ हो? जाम न हो, जाम रमाइलो गरौँला, नाचगान गरौँला, हामी पनि यसो सामेल भौँ न। ल, हामी यति भन्न आएको गयौँ है, भरे मौजा गाउँमा भेटौँला।
29: सुजिनीहरू पनि लिएर आऊ है। ल, गयौँ हामी।

0: 7.6 Shukla Gandaki FM 97.6
1: उहाँहरूले पनि पुष्टि गर्नुपर्छ, किनभने सरकारले यस्तो गर्यो भन्ने कुरा त अनुमान गरेर त विज्ञप्ति निकाल्न पाइएन नि त।
2: यो वर्ष डेङ्गीको जोखिमको अवस्था कस्तो छ?
3: बितेका दिनहरू भन्दा संक्रमण उच्च रहेको अवस्था छ, आउने दिनहरू चाहिँ अनुमानित रूपमा संक्रमण उच्च रहन सक्ने खालका समयहरू हुन्।
2: स्वास्थ्य मन्त्रालयका सहप्रवक्तासँग कुराकानी। तर सुरुमा प्रमुख विश्व समाचार।
4: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। युक्रेनको राजधानी किएव नजिकैको एउटा ड्रोन प्रविधि सम्बन्धी प्रदर्शन स्थलमा रूसी बलिस्टिक क्षेप्यास्त्र हमला हुँदा कम्तीमा 10 जना मारिएका छन् भने 100 जना घाइते भएका छन्। युक्रेनी रक्षा क्षेत्रका केही प्रमुख व्यक्तिहरूले आफूहरू सुरक्षित रहेको जनाएका छन्, तर यो आक्रमण किएवको ड्रोन उद्योगका निम्ति ठूलो धक्का साबित हुन सक्ने देखिएको छ। त्यस्तै पूर्वतर्फ डोनेट्स्क क्षेत्रका अधिकारीहरूले स्लोभ्यान्स्कका आवासीय इलाकाहरूमा भएको अर्को रूसी आक्रमणमा 5 जना मारिएका बताएका छन्। युक्रेनले ड्रोन प्रविधि मार्फत रूसका भित्री भूभागमा आक्रमण गर्ने क्रम बढ़ाइरहेका बेला यी आक्रमणका श्रृंखला देखा परेका हुन्। मध्य अफ्रिकामा फैलिरहेको इबोला भाइरस विरूद्ध विकास गरिएको एउटा प्रयोगत्मक खोप पहिलो पटक एक व्यक्तिलाई दिइएको छ। 37 वर्षीय ती पुरूषले ब्रिटेनको अक्सफोर्डमा उक्त खोप लगाएका हुन्। वैज्ञानिकहरूले परीक्षणमा सहभागी व्यक्तिलाई इबोला भाइरससँग सम्पर्क नगराई प्रतिरोधी क्षमताको विश्लेषण गर्ने बताइएको छ। हाल फैलिरहेको बुन्डी बुग्यो प्रजातिको भाइरसको प्रकोपका कारण 1,000 भन्दा धेरै मानिसको ज्यान गइसकेको छ। चीनले ट्रम्प प्रशासनले 60 भन्दा बढ़ी देशमाथि ट्यारिफ लगाएपछि अमेरिकालाई नयाँ व्यापार युद्ध शुरू नगर्न चेतावनी दिएको छ। ती देशहरूले बाध्यकारी श्रम नियन्त्रण गर्न पर्याप्त प्रयास नगरेकाले त्यस्तो कदम चालेको वाशिङटनको भनाई छ। तर अमेरिकाका धेरै सहयोगी राष्ट्रहरूले ती करहरू अनुचित भएको बताएका छन्। फेब्रुअरीमा अमेरिकाको सर्वोच्च अदालतले राष्ट्रपति ट्रम्पको अघिल्लो ट्यारिफ व्यवस्थालाई असंवैधानिक ठहराएको थियो। बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनले आफ्नो कार्यकाल समाप्त हुन करिब 2 वर्ष बाँकी छँदै पदबाट राजीनामा दिएका छन्। अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसीनाका निकट मानिने उनले स्वास्थ्य समस्याका कारण राजीनामा दिएको बताएका छन्। बीबीसीका अनुवर्षन इथिराजन भन्छन्, भारत निर्वासनमा रहेकी हसीनाले आफू बंगलादेश फर्किने योजनामा रहेको संचार माध्यमसँग बताएसँगै मोहम्मद शहाबुद्दीनमाथि पदबाट राजीनामा दिन दबाव परेको थियो। नयाँ राष्ट्रपति निर्वाचित नभएसम्म राष्ट्रिय संसदका सभामुखले कार्यवाहक राष्ट्रपतिको भूमिका निर्वाह गर्नेछन्। बीबीसीका अनुवर्षन इथिराजन, शहाबुद्दीनले सन् 2023 राष्ट्रपतिको पद सम्हालेका थिए। र भारतमा जारी युवा प्रदर्शनका नेताहरूले शिक्षा मन्त्रीको राजीनामाको मागबारे जवाफ दिन सरकारले 24 घण्टाको समय मागेको बताएका छन्। कक्रोच जनता पार्टी सीजेपीका प्रतिनिधि र सरकारी अधिकारीहरूबीच आज दिल्लीमा भएको वार्तामा सरकारी प्रतिनिधिहरू प्रश्नपत्र बाहिरिएको घटनाबाट प्रभावित परिवारलाई मुआवजा दिने र प्रदर्शनकारीमाथि कुनै कानूनी कार्यवाही नगर्ने विषयमा सैद्धान्तिक रूपमा सहमत भएका सीजेपीका प्रवक्ता आशुतोष राकाले बताए। प्रश्नपत्र बाहिरिएको विषयलाई लिएर शुरू भएको प्रदर्शनले पछिल्ला दिनहरूमा राजधानीलाई प्रभावित तुल्याएको छ र शिक्षा मन्त्रीको राजीनामा उनीहरूको मुख्य माग बनेको छ। यो बीबीसी नेपाली सेवा हो।
2: साझापखमा तपाईलाई पुनः स्वागत छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले सर्वोच्च अदालतका 3 न्यायाधीशलाई सरकारले राजीनामा दिन दवाब दिएको नभए महाभियोग लगाइदिने धम्की दिएको भन्ने अन्तर्राष्ट्रिय मानवाधिकारवादी संस्थाहरूको दावीको उनीहरूले नै पुष्टि गर्नुपर्ने बताएकी छन्। उनले सरकारले त्यस्तो विषय कतै नबोलेको र कसले त्यस्तो धम्की दिएको रहेछ भन्ने जवाफ विज्ञप्ति निकाल्ने संस्थाहरूले दिएर त्यसको पुष्टि गर्नुपर्ने बताएकी हुन्। आज एमनेस्टी इन्टरनेशनल, ह्युमन राइट्स वाच र इन्टरनेशनल कमिशन अफ जुरिस्ट आईसीजेले सरकारले सर्वोच्च अदालतका केही न्यायाधीशलाई राजीनामाका लागि दवाब दिएको नभए महाभियोग लगाउने धम्की दिएको दावी गरेका छन्। सुनौ एउटा रिपोर्ट। एउटा संयुक्त विज्ञप्तिमा ती 3 संस्थाले सर्वोच्च अदालतका 3 न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि फुयाललाई राजीनामा दिन राजनीतिक दवाब दिइएको र यदि उनीहरूले राजीनामा दिन अस्वीकार गरेमा महाभियोगको धम्की दिइएको विश्वसनीय रिपोर्टहरू प्राप्त गरेको उल्लेख गरेका छन्। ती संस्थाहरूका भनाईमा स्पष्ट संवैधानिक औचित्य बिना न्यायाधीशहरू विरूद्ध महाभियोगको प्रयोग वा धम्कीपूर्ण प्रयोगले अदालतको संरचना संरचनालाई प्रभाव पार्ने संवैधानिक कार्यविधिहरूलाई प्रयोग गरिएको र सम्भवत विचाराधीन मुद्दाको नतिजामा समेत प्रभाव पार्न खोजिएको जस्तो देखिने जोखिम पैदा भएको छ। हालै प्रधान न्यायाधीशका रूपमा मनोज कुमार शर्माको नियुक्तिले चिन्ता अझ बढ़ाएको ती संस्थाहरूको ठम्याई छ। उनीहरूको लिखित धारणामा उजुरीहरूको कुनै अर्थपूर्ण सार्वजनिक परीक्षण नगरिकनै उनको नियुक्ति अनुमोदन गरेको भन्दै संसदीय सुनवाई समितिको भूमिकामाथि पनि प्रश्न उठाइएको छ। उनीहरूले विज्ञप्तिमा भनेका छन् तीनजना वरिष्ठ न्यायाधीशहरू पदमा बहालै रहेको अवस्थामा शर्मालाई गरिएको नियुक्तिले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशलाई प्रधान न्यायाधीशको रूपमा नियुक्त गर्ने नेपालको लामो समयदेखिको अभ्यासको विचलन हुन पुगेको छ। उनीहरूको दावी सहितका यी आरोपहरूबारे हामीले कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमसँग संक्षिप्त कुरा गर्दै शुरूमा यी आरोप युक्त धारणाबारे सरकारको भनाई के हो भनेर सोधेका छौ।
1: कसले यो धम्की दियो, कसले बाध्य पार्यो भन्ने कुराको जवाब चाहिँ उहाँहरूले नै दिनु पर्ला। गभर्मेन्टले यस्तो काम गर्दैन, गरेको पनि छैन।
2: सरकार आफैलाई चाहिँ यसमा अब उनीहरूलाई प्रतिक्रिया दिन अथवा जवाफ माग्न आवश्यक छ भन्ने लागेको छ कि छैन?
1: तपाईँले नै मलाई पठाएर मैले थाहा पाएँ यस्तो विज्ञप्ति आएछ भनेर। गभर्मेन्टले यस्तो काम कुनै पनि हालतमा गर्दैन। म कुन आफै पनि कानूनको विद्यार्थी भएको कारणले गर्दाखेरि न्यायपालिकाको संवेदनशीलता म बुझ्दछु। तर जुन किसिमको अहिले यहाँले मलाई चाहिँ यो पठाउनु भयो, एकदम सङ्गीन आरोप भयो। यसका विषयमा हामी थप अगाडि कसरी बढ्ने एउटा बाटो त पहिल्याउँछौ नै, तर अहिले हेर्दाखेरि चाहिँ एकदम किसिमको आरोप लागेको छ। त्यो आरोप चाहिँ उहाँहरूले पनि पुष्टि गर्नुपर्छ, किनभने सरकारले यस्तो गर्यो भन्ने कुरा त अनुमान गरेर भन्न पाइएन नि त, विज्ञप्ति निकाल्न पाइएन नि त। उहाँहरूले चाहिँ एकदम पुष्टि गरेरै भन्नुपर्छ जस्तो मलाई लाग्छ।
2: यसमाथि तपाईँहरू अध्ययन चाहिँ गर्नुहुन्छ र आवश्यकता अनुसार जवाफ माग्ने अथवा प्रतिक्रिया जनाउने चाहिँ गर्नुहुन्छ सरकारको तर्फबाट?
1: मन्त्री परिषदमा सल्लाह गर्छु, मन्त्रीज्यूहरूसँग सल्लाह गर्छु, किनभने विधिको शासनभित्र सरकारको सीमा कति हो, न्यायालयको सीमा कति हो भन्ने कुरा म बुझ्दछु। जति पनि यस्ता खालका कल्पित कुराहरू आइराखेका छन्, विज्ञप्ति नै निकाल्ने भनिसकेपछि विज्ञप्ति निकाल्ने संस्थाहरूले चाहिँ पुष्टि गरेर भन्नुपर्छ भन्ने मलाई लाग्दछ। हेरौँ अब अगाडि बाटो कसरी जान्छ।
2: उनी थिइन् कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतम। अब अर्को विषय, नेपालमा देखा परेको दुई दशक भन्दा बढ़ी भइसकेको डेंगीको जोखिम यो बर्खायाममा पनि उत्तिकै रहेको अधिकारीहरूले बताएका छन्। सन् 2004 नेपालमा पहिलो पटक पहिचान भएको डेंगी संक्रमण यो वर्ष साउनको पहिलो सातासम्म 1500 भन्दा बढ़ीमा देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यसै सन्दर्भमा हामीले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीलाई सम्पर्क गरी शुरूमा यो वर्ष अहिलेसम्म डेंगी जोखिमको अवस्था कस्तो छ भनेर सोधेका छौ।
5: अहिले कुरा गर्दाखेरि पनि हामीसँग भएको तथ्याङ्कले 71 जिल्लामा 1500 भन्दा बढी व्यक्तिहरू संक्रमण पुष्टि भएको अवस्था छ यो वर्षमा।
2: अहिले चाहिँ हामी पिकमा छौ कि पिक हुने समय आउँदैछ, उच्च देखिने समय?
5: महिनाकै हिसाबले कुरा गर्दा अबको आउने महिनाहरू चाहिँ अलिकति संक्रमण उच्च हुने, अलिक बढ्ने महिनाका रूपमा हाम्रो तथ्याङ्कहरूले विगतमा देखाएको छ। यो वर्ष पनि अब साउन भदौ असोजमा संक्रमण उच्च रहने अवस्था छ। अब अहिले नै उच्च हो भनेर भन्न सकिने कुरा चाहिँ ठ्याक्कै भएन। अहिले चाहिँ हाम्रो वर्षको बितेका दिनहरू भन्दा संक्रमण उच्च रहेको अवस्था छ। आउने दिनहरू चाहिँ अनुमानित रूपमा संक्रमण उच्च रहन सक्ने खालका समयहरू हुन्।
2: विगतको वर्ष भन्दा यो पालि अझै अवस्था खराब हुने अथवा पोहोर जति घातक नहुने भन्ने खालको छ कि के छ अवस्था हेर्दाखेरि चाहिँ?
5: हामीले त्यसरी ठ्याक्कै भन्ने भन्दा पनि संक्रमणको जोखिम उच्च रहेका महिनाहरू हुन्। अब यसलाई गएका वर्षहरूको तथ्याङ्कहरूसँग तुलना गर्दा हामी अहिले पनि जोखिममा छौं। तथ्याङ्कीय हिसाबले भन्दा पनि जोखिम हिसाबले कुरा गर्ने कुरा सहज होला। त्यसो गर्दाखेरि हामी जोखिमको हिसाबमा उच्च जोखिममा नै छौं। अहिले गएका वर्षहरूको तथ्याङ्कहरूसँग तुलना गर्दा तलमाथि होला, तर जोखिमको हिसाबले, वर्षभरिको हिसाबले, संक्रमणलाई अनुकूल हुने समयको हिसाबले हेर्यौं भने हामी उच्च जोखिममा छौं।
2: यो पालि चाहिँ मौसम विज्ञान विभागले विगत वर्ष भन्दा यो पालि कम पानी पर्ने भन्ने पूर्वानुमान गरेको छ। त्यसले चाहिँ यो डेंगीलाई अलिक जोखिम बनाउने त्यस्तो हुन्छ कि हुँदैन?
5: त्यस्तो आज पानी पर्यो, अबको एक महिना पानी परेन भने चाहिँ संक्रमणको जोखिम अलिकति कम हुन सक्ला। तर आज पानी पर्यो, एक हप्ताभित्रमा फेरि दुई तिन दिन फेरि पानी पर्यो, तर थोरै पर्यो, फेरि पर्यो, थोरै पर्यो भने चाहिँ त्यस्तोले चाहिँ संक्रमण उच्च नै बनाउन सक्छ। त्यसलाई कम गर्नका लागि चाहिँ हामीले गर्न सक्ने भने पानी जम्ने खालका ठाउँहरू हुन्छन्, थोरै सङ्लो पानी जहाँ जम्छ त्यहाँ लामखुट्टेले वृद्धि विकास त्यसको अन्डा पार्ने ठाउँ हो, ती ठाउँहरू चाहिँ कम भए हामीले सरसफाई बढी गर्यौं भने चाहिँ संक्रमण पानीसँग पनि जोडिने भयो, हाम्रो सरसफाईसँग पनि जोडिएर कम हुने अवस्था चाहिँ हुने भयो।
2: छिमेकी भारतमै पनि त्यहाँ खोप आयो भन्ने समाचारहरू आएका छन्, हाम्रो नेपालमा चाहिँ यसका लागि खोप ल्याउने विषयमा के तयारी छ सरकारको?
5: खोपको उत्पादन त्यसको पछिसम्मलाई कसरी लिएर जान सकिन्छ भन्ने कुराहरूमा हामी सम्बन्धित निकायहरूसँग समन्वय गरेर त्यसैका आधारमा हामीले काम गर्छौँ। खोप ल्याउने कुरा, ल्याउने कुरा, सरसफाईको कुराहरू सबै कुरामा हामी केन्द्रित हुन्छौँ नै। अहिलेका लागि खोप ल्याउने गरी हामीसँग त्यस्तो खालको प्राविधिक सल्लाह अथवा प्राविधिक रूपमा गर्नै पर्छ अथवा आउँछ खोप यतिसम्म छ भन्ने खालको आइसकेको अवस्था छैन। अहिलेसम्म हामीसँग भएको सबैभन्दा बढी प्रभावकारी उपाय भनेको लामखुट्टेको वृद्धि विकासलाई रोक्ने, वृद्धि विकास भइसकेको लामखुट्टेबाट टोकाईबाट हामी बच्ने, संक्रमित व्यक्तिहरूलाई झन् अरू व्यक्तिसम्म संक्रमण हुने खालको वातावरणलाई रोक्ने, स्वस्थ व्यक्तिहरूलाई पनि संक्रमित लामखुट्टेबाट संक्रमण हुने कुराहरूलाई रोक्ने नै सबैभन्दा बढी प्रभावकारी उपाय हामीसँग रहेको अवस्था छ। त्यही भएर अहिले सरकारले खोज र नष्ट गर अभियान सँगसँगै यो सरसफाई र हप्ताको एक दिन आफ्नो वरिपरि सरसफाई गर्ने, कहीँ पानी जमेको छ भने त्यो पानी घोप्ट्याउने, पोख्ने, ताकि एक हप्ताभित्रमा त्यो अन्डाबाट वयस्कसम्म लामखुट्टे नबनोस् र संक्रमित भएको लामखुट्टेको अर्को पुस्ता तयार नहोस्, ताकि यो वर्ष र आगामी वर्षहरू पनि संक्रमण हुने जोखिम चाहिँ कायम गर्न नपाओस् भनेर हामीले काम गर्दैछौँ।
2: त्यसो भए अब अहिले खोप यही वर्ष आउँछ भन्ने अथवा कति समय लाग्छ भन्ने यकिन गर्न सकिने अवस्था चाहिँ होइन?
5: खोपका सन्दर्भमा हामीले थप अन्तर्राष्ट्रिय निकायहरूसँग समन्वय गर्ने, प्राविधिक छलफल गर्ने, प्राविधिक रूपमा त्यसको विश्लेषण गरेर हामी यसरी जाने भन्ने कुराहरू छलफलको पाटोहरू चलिरहेको अवस्था छ। त्यसलाई हामीले अझ सघन रूपमा चलाउँछौँ। प्रमाण आधारहरू र सबै सिफारिस, सबै विज्ञहरूको सिफारिसका आधारमा हामी अगाडि बढ्छौँ। अहिलेकै लागि हामीले खोप ल्याउने कुनै निर्णय गरिसकेको अवस्था छैन। खोपको विकास भएको भन्ने कुराहरू हामीले पनि सुनेका छौँ, तर त्यसको प्रयोग गर्दाखेरि त्यसको प्रभाव कस्तो हुन्छ, कसरी जान्छ भन्ने कुराहरू हामी नजिकबाट हेर्छौँ। त्यसको प्रभावकारिता भयो भने पक्कै पनि सरकारले त्यसलाई प्राथमिकता दिन्छ, गर्छ।
2: उनी थिए स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारी। अब अन्तिममा एउटा अन्तर्राष्ट्रिय प्रसंग। युक्रेनको राजधानी कियेभ नजिकैको एउटा ड्रोन प्रविधि सम्बन्धी प्रदर्शन स्थलमा रूसी बलिस्टिक क्षेप्यास्त्र हमला हुँदा कम्तीमा 10 जना मारिएका छन् भने 100 जना घाइते भएका छन्। युक्रेनी रक्षा क्षेत्रका केही प्रमुख व्यक्तिहरूले आफूहरू जीवित रहेको जानकारी दिएका छन्, तर यो आक्रमण कियेभको ड्रोन उद्योगका निम्ति ठूलो धक्का साबित हुन सक्ने बताइएको छ। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
4: कियेभमा रहेका बीबीसी संवाददाताका अनुसार त्यस प्रकारको सार्वजनिक कार्यक्रम आयोजना गरिएकोमा र त्यसको व्यापक प्रचार प्रसार गरिएकोमा मानिसहरूमा व्यापक आक्रोश देखिएको छ। त्यहाँका महान्यायाधिवक्ताले उक्त प्रदर्शनी आयोजना गर्ने निर्णय कसले गर्यो र त्यहाँ कस्ता प्रकारका सुरक्षा उपाय अपनाइएका थिए भन्ने पत्ता लगाउन कोशिश भइरहेको बताएका छन्। त्यस्तै पूर्वतर्फ डोनेट्स्क क्षेत्रका अधिकारीहरूले स्लोभ्यान्स्कका आवासीय इलाकाहरूमा भएको अर्को रूसी आक्रमणमा 5 जना मारिएका बताएका छन्। युक्रेनले ड्रोन प्रविधि मार्फत रूसका भित्री भूभागमा आक्रमण गर्ने क्रम बढ़ाइरहेका बेला यी आक्रमणका श्रृंखला देखा परेका हुन्। त्यसअघि युक्रेनी सेनाले युद्धको अग्रमोर्चाबाट करिब 1000 किलोमिटर पर रहेको किरोभ स्थित एउटा सैन्य केन्द्रमा आक्रमण गरेको थियो, जसमा 6 जना मारिएका थिए।
2: हवस्त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई विदा दिनुहोस्। नमस्कार।

0: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-14-175.
1: शुक्ला गण्डकी एफएम 97.6
2: शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला रातिको ठिक 9 बज्यो।
4: हेर त त्यो कमललाई, लौरी नहुँदासम्म काशीसँग लभ पर्यो, अहिले त अर्कैसँग बिहे गरे रहेछ। विचार गर है फेरि, तेरो नि त्यस्तै होला।
5: ओ कहाँ गएको फेरि? किन चाहे तँलाई, तेरो भेनालाई भेट्न जान लागेको।

0: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
1: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
0: हजुर हजुर स्याङ्जाको मग्याम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
2: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
0: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयोग कटेज दाईको होटल टाइटेनिक छ गोङगोबु बसपार पछाडिपट्टि
1: हजुर काठमाडौँ दुलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवतजावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
2: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
0: होटल टाइटेनिक गोङगोबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 9841168078 9825572763
1: होइन ए दाई छोराले कक्षा 12 सक्यो रे के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त
0: चिन्ता नगर्नुहोस् न एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगौडामा पनि छ पीटी आईएलटीएस टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ
1: हजुर बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो विगत 10 वर्षदेखि विश्वास जित्दै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली
0: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा
1: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा शुक्ला कृषि सहकारीको माथिल्लो तला
0: फोन गर्नुहोस् 0635905011 भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध
2: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की तनहुँ लमजुङ मनाङ गोर्खा र नवलपरासी बर्दाघाट सुस्ता पूर्व भूक्षय पहिरो बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्
0: भू संरक्षण जस्तो बढी खर्चिलो गहनतम र आम जनताका लागि अति जरुरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ
2: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ
0: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ
2: माटोको रक्षा कवच रुख बिरुवाहरूको संरक्षण गरौं प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौं
0: खेत बारीका डिल कान्ला र पाखामा बडहर राई खनियो निमारो रोपौं हरियाली बढाऊ साथै पशु आहाराको समस्याबाट मुक्त हौं
2: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ भिरालो पहाड़ खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ
0: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं भू क्षय बाढी र पहिरोबाट बचौं र बचाऊ
2: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड़ दियौ
0: प्राकृतिक स्रोतहरू माटो पानी र वनस्पति संरक्षण गरौं यिनको यिनै हुन् हाम्रा सम्पत्ति
2: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौं डाले घाँस नेपियर अम्रेसो र बाँस भू क्षय रोकिन्छ पहिरो थामिन्छ गाई बस्तुलाई हुन्छ घाँस
0: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं
2: जलधारका स्रोतहरू जंगल जमिन जल जनावर र जनताको व्यवस्थापन नै जलधार व्यवस्थापन हो तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउ
0: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाउ जलाधार क्षेत्रको संरक्षण गरी जीवनस्तर उकासौ
2: माटो पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान
0: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ फोन नम्बर 0635631175 98563131175।
3: वर्षा यदि सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला। यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
4: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने। रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छँदै छ नि, जाउँ हिँड्दै।
5: स्मृति फेन्सी दुलेगौड़ा भीमसेन मंदिर संगे स्वदेश तथा विदेश आयात कर उच्च स्तरीय फेन्सी तथा रेडीमेड कपड़ा अत्यंत सस्त मूल्य में पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
6: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0635707044।
7: स्मृति फेन्सी ग्राहक वर्ग को सेवालाई मध्यनजर करते अहिले विशेष सेवा सहित पहिले को स्थान बाट दुई घर तल भीमसेन मंदिर चोक में सरी सेवा संचालन जानकारी गराउँदछौ। संपर्क मोबाइल नम्बर 98560779787।
8: मंगलम पुनरी काक्ष मंगलाय तनुहरी
9: पण्डित मा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
10: ओमकार।
9: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
10: ओमकार।
9: अनि घरमा पूजा सामग्री पनि छैन भने
10: ओमकार।
9: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
10: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौड़ा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौड़ा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
9: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई, विस्तृत जानकारीको लागि फोन नम्बर 98560508034।
11: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
3: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
4: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
2: सन्देश ट्रेडर्स, सुप्रा गण्डकी दुलेगौंडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635706676, मोबाइल 9856602676।
5: निसन्तान तथा बाजोपनको समस्याले चिन्तित दम्पतीहरूलाई खुसीको खबर।
4: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन। निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतीले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
5: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको सहर दुलेगौंडामा आउँदै हुनुहुन्छ।
4: यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतीले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
5: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
4: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौंडा। फोन नम्बर 0654142733, मोबाइल 9868761887।
6: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
7: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याऊ त म?
6: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौंडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट। अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
8: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट।
9: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
10: दुलेगौंडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा।
9: सम्पर्क मोबाइल 9857065119 र 9864957056। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
11: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
2: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
3: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
0: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0564141142, मोबाइल 98560231128 र 98462014726।
4: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
5: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
4: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि पढ्ना फारम खुल्ला गरिरहेको छ। जेहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
5: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
4: फोन नम्बर 0614510000,
5: 0614510002, मोबाइल नम्बर 9856084666।
4: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
6: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ।
7: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
6: हो त नि, अब चाहिँ राम्रो भयो।
8: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल कोठा पनि चम्किएको छ।
6: ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
9: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
10: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
11: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार।
5: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206630।
9: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
11: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी 6 भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
12: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
11: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था छ।
12: छुटको दायराहरू, कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
11: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
12: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
11: थप जानकारीको लागि 0635714479, मोबाइल 98560262, 98468064145।
13: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
14: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
13: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
15: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
16: रिमाल हार्डवेयर, सम्पर्क 0654142545, 0654143445।
17: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस, बीई र बीएडमा भर्ना सम्बन्धी सूचना।
18: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस, बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
17: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
18: हाम्रा विशेषताहरू, गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
17: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
18: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
17: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित।
18: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
17: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 0164333585, मोबाइल 98560385।
19: होइन यहाँ यति चिसो आमा चाहिँ कहाँबाट चलेको
20: कटी हाँस्नु भन्नु, यस्तो पङ्खा चलिरहेको देखिनु भन्नु।
19: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
21: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
20: चेस्का बाजे चाँच, पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी चाल्ने पम्प, कुलर, हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
22: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल, दुलेगौडा, तनहुँ। प्रोभाइडर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 98560303324।
18: सूचना एस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही साउन 9 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेटमुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, वरिष्ठ नाककान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनु हुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564443443। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4, बेपी चोक।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 98028 13424 र 98560 14175।

0: 7.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check
3: यति बेला रातिको ठिक 10 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय
6: अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
7: शुक्ला गण्डकी समाचार।
8: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एकमात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560605544

नमस्कार, राति 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। तनहुँको ब्यास नगरपालिकाबाट छिर्कने स्थित पृथ्वी राजमार्गमा आज अपरान्ह हाइस दुर्घटना हुँदा 8 जना घाइते भएका छन्। काठमाण्डुबाट पोखरातर्फ आउँदै गरेको गण्डकी प्रदेश 01/0171 नम्बरको हाइस चालकले नियन्त्रण गुमाउँदा सड़कको डिभाइडरमा ठोकिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। दुर्घटनाको जानकारी प्राप्त हुन साथ प्रहरी नायब उपरीक्षक दरिका प्रसाद श्रेष्ठ घिमिरेको कमाण्डमा ट्राफिक प्रहरी सहित 15 जनाको टोली घटनास्थलमा पुगेर उद्धार गरेको थियो। हाइसमा चालक सहित 12 जना सवार रहेकोमा 4 जना सकुशल भएका छन् भने 8 जना घाइते भएका छन्। घाइते हुनेमा बाँकेको खजुरा कम्पनीका 2 32 वर्षीय रमेश छेत्री, काठमाण्डुको नागार्जुन नगरपालिका 1 56 वर्षीय शशिकला अधिकारी, कास्कीको पोखरा महानगरपालिका 11 55 वर्षीय दयाराम पोखरेल, झापाको भद्रपुर नगरपालिका 1 35 वर्षीय तारा सुब्बा, दैलेख को डुंगेश्वर गाउँपालिका 2 27 वर्षीय नवीन खड्का र सप्तरीको खड्क नगरपालिका 4 अमाहाका 17 वर्षीय उज्जवल यादव रहेका छन्। यस्तै बझाङको जय पृथ्वी नगरपालिका 2 29 वर्षीय माधव प्रसाद जोशी र पिथ डचीर गाउँपालिका 8 24 वर्षीय जीवन जोशीको घाइते भएको प्रहरी नायब परीक्षक घिमिरेले जानकारी दिनुभयो। घाइतेहरूको डुम्रे स्थित लक्ष्मी अस्पताल र प्रदेश अस्पताल दमौलीमा उपचार भइरहेको छ। गोर्खा जिल्लाको सुमनबरी गाउँपालिका 4 प्राक छाक गाउँ निवासी 29 वर्षीय पेमा खाण्डो लामाको सुत्केरीपछिको स्वास्थ्य अवस्था गम्भीर बनेपछि हेलिकप्टर मार्फत उद्धार गरी काठमाडौँ ल्याइएको छ। गर्भावस्थाको 28 हप्तामै शिशु जन्मिएपछि जटिल र स्वास्थ्य समस्या देखिएपछि दुर्गम क्षेत्रमा आवश्यक विशेषज्ञ स्वास्थ्य सेवा तत्काल उपलब्ध हुन नसकेका

बाट खटिएको टोलीले बिहिबार सञ्चालन गरेको सर्च एण्ड स्वीप अपरेशनका क्रममा 9 जना शंकास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लिएको छ। प्रहरीले लागु औषत नियन्त्रण, अवैध मदिरा नियन्त्रण, शान्ति सुरक्षा कायम, फरार प्रतिवादी पक्राउ, चोरी नियन्त्रण तथा प्राकृतिक स्रोत साधनहरूको अनाधिकृत प्रयोग नियन्त्रण गर्ने उद्देश्यले जिल्लाका विभिन्न स्थानमा विशेष अभियान सञ्चालन गरेको जनाएको छ। अभियानका क्रममा नियन्त्रणमा लिएका 9 जना मध्ये 8 जनालाई आवश्यक अनुसन्धानपछि आफन्तको जिम्मा लगाएको छ भने 1 जना माथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। तनहुँको व्यास नगरपालिका 5 चापाघाट स्थित पृथ्वी राजमार्गमा ट्रयाक्टर चालक चक्कर लागेर ढलेपछि प्रहरीले उद्धार गरी उपचारका लागि अस्पताल पठाएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार शुक्रबार बिहान करिब 11:15 समयमा गोर्खाबाट बिग्रिएको जीप मर्मतका लागि पोखरा लैजाँदै गरेका G1-72-17 नम्बरको ट्र्याक्टरका चालक गोर्खा जिल्लाको सिरान्चोक गाउँपालिका 5 छोपराको निवासी 26 वर्षीय सुजन विकलाई अचानक चक्कर लागेर ढलेको सूचना प्राप्त भएको थियो। गण्डकी प्रदेश सरकारले गत वैशाखमा राइड सेयरिङ तथा सेल्फ ड्राइभ नियमन तथा व्यवस्थापन नियमावली तेस्रो पटक संशोधन गर्दै सञ्चालनमा रहेका 4 पाङ्ग्रे ट्याक्सी तथा साना सवारी साधन व्यवसायहरूलाई नै सहज बनाइदियो। रातो नम्बर प्लेट भएका 4 पाङ्ग्रे सवारी साधनको सट्टामा कालो नम्बर प्लेटलाई मात्र राइड सेयरिङमा चल्न दिने व्यवस्था मिलाइयो। राइड सेयरिङ सेवा सञ्चालनका लागि एक कम्पनीलाई 4 पाङ्ग्रे सवारी साधनको हकमा आफ्नै स्वामित्व वा अन्य धनिका गरेर बढ़ीमा 300 साधनलाई इजाजत दिने बनाइएको थियो। तर यसअघि गण्डकी प्रदेशमा साबिक ट्याक्सीका रूपमा दर्ता भएका कम्पनीलाई हाल सञ्चालनमा रहेको भन्दा नबढ़ने गरी प्रस्ताव आएकोमा निवेदन दिने व्यवस्था मिलाइयो। कार्यान्वयनमा नआउँदै सरकारले तेस्रो पटक संशोधन गरेको नामावली ट्याक्सी व्यवसायकै हितमा थियो। नयाँ दर्ता आउनुका लागि 300 सवारी साधन हुनुपर्ने व्यवस्था राखिएको भए पनि अहिले चलिरहेका प्राविधिक हकमा भए जतिले इजाजत पाउने व्यवस्था गरिएको थियो। गण्डकी सरकारले लामो रस्ता कसी र व्यवसायहरूसँगको टकरावलाई चिर्दै 2082 वैशाख अन्तिममा नियमावली जारी गरेको थियो। सरकारले नियमावली जारी गरेपछि अन्य मध्यजेठमा यातायात व्यवसायहरूले गण्डकी प्रदेश हुँदै देशभर आन्दोलन गरेर यातायात क्षेत्र नै ठप्प पारेका थिए। संघीय सरकारले 1 महिनाका लागि स्थगित गर्न आग्रह गरेपछि गण्डकी प्रदेशका मुख्यमन्त्री सुनराज पाण्डेले समन्वय र सहजीकरण गर्नुपर्ने संघीयताको मर्मभित्र पर्ने भन्दै त्यसै अनुसार गर्नुभयो। तर व्यवसायसँग छलफल र सहजीकरणबाट मात्रै नियमावली जारी गर्ने भन्दै मुख्यमन्त्रीले व्यवसायसँग छलफल समेत गरेका छन्। व्यवसायको छलफलबाटै 4 पाङ्ग्रेमा कालो नम्बर प्लेटले मात्र राइड सेयरिङ एप मार्फत चलाउन सकिने र राइड सेयरिङको अनुमति लिएका सवारी साधनले त्यो बाहेक अन्य प्रयोजनमा प्रयोग गर्न नपाइने व्यवस्था गरिएको छ। तर पोखरा ट्याक्सी व्यवसायले पनि अहिलेसम्म राइड सेयरिङ एप मार्फत सञ्चालनका निमित्त इजाजत लिन जानै आनाकानी गरेका छन्। गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय 7 अर्ब रूपियाँ भन्दा बढ़ीको वित्तीय दायित्वले थिचिएको छ। पोखरामा आयोजित गत आर्थिक वर्षको प्रगति समीक्षा तथा आगामी वर्षको कार्ययोजना तयारी कार्यक्रममा मन्त्रालयका अतिरिक्त सचिव दिनेश कुमार घिमिरेले प्रस्तुत गरेको तथ्याङ्क अनुसार मन्त्रालयले विभिन्न शीर्षक आयोजनाहरूका लागि 7 अर्ब 10 करोड़ 40 लाख रूपियाँ बराबरको भुक्तानी दायित्व बोकेको छ। सरकारै पछि थपिने ठूला र बहुवर्षीय योजनाले गण्डकी सरकारको आर्थिक दायित्व अत्याधिक बढ़ेको छ। खास गरी बहुवर्षीय समपूरक स्रोत सुनिश्चित गरिएका योजनाहरूको चाप वर्षनी बढ़दछ। हालसम्म बहुवर्षीय योजनाहरूको संख्या 300 पुगेको छ। यस आर्थिक वर्षका लागि सरेको दायित्व मध्ये बहुवर्षीय आयोजनाको मात्रै दायित्व 5 अर्ब 66 करोड़ 14 लाख 94 हजार रूपियाँ छ भने साल बसालीतर्फ 57 करोड़ 95 लाख 27 हजार र समपूरकतर्फ 86 करोड़ 30 लाख 28 हजार रूपियाँ भुक्तानी गर्न बाँकी रहेको मन्त्रालयका अतिरिक्त सचिव घिमिरेले बताउनुभयो। तनहुँ क्षेत्र नम्बर 2 का प्रतिनिधि सभा सदस्य इन्जिनियर श्रीराम नेपालीले सरकारले उपलब्ध गराउने स्वकीय सचिवको तलब भत्ता तथा अन्य सुविधा नलिने घोषणा गर्नुभएको छ। जनतासँगको संवादका क्रममा स्वकीय सचिवका लागि सरकारले उपलब्ध गराउने सुविधा नलिन सुझाव आएको भन्दै सांसद नेपालीले जनभावनाको सम्मान गर्दै यस्तो निर्णय गरेको बताउनु भएको हो। शुक्रबार जानकारी जारी वक्तव्यमा उहाँले जनताको भावना नै आफ्नो मार्गदर्शन भएको उल्लेख गर्दै स्वकीय सचिवको तलब भत्ता तथा सुविधा नलिने
निर्णय गरेको जानकारी दिनुभएको छ। सांसद नेपालले आफू राजनीतिक व्यक्तिगत सुविधा वा लाभका लागि नभई राष्ट्र सेवा र जनताको हितका लागि

0: भएको बताउँदै राज्यबाट प्राप्त हुने सुविधा समेत सामाजिक हितमा प्रयोग उपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले यसअघि पनि आफ्नो पारिश्रमिक सामाजिक कार्यमा लगाउने अभियान अन्तर्गत अपाङ्गता भएका तथा आर्थिक रूपमा विपन्न नागरिकहरूलाई सहयोग गर्दै आउनुभएको छ। यसै क्रममा उहाँले तनहुँको अपाङ्गता भएका नागरिकहरूलाई आफ्नो पारिश्रमिकबाट व्हील चेयर समेत सहयोग गर्नुभएको छ। बागलुङ बदिगार गाउँपालिका पाँच खौला र हुँदै जलजला जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा एक युवा घाइते भएका छन्। बिहिबार राति करिब 9 बजे मध्य पहाड़ी लोकमार्गदेखि करिब 100 मिटर माथिको भित्री ग्रामीण सड़कमा G12P2941 नम्बरको मोटरसाइकल दुर्घटना हुँदा बडीगार गाउँपालिका चार जलजलाका 25 वर्ष सूरज विक घाइते हुनुभएको हो। उहाँको टाउकोमा गम्भीर चोट लागेको छ। घाइते विकको स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि थप उपचारका लागि पोखरा स्थित मणिपाल अस्पताल पठाइएको खार प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक श्याम सुन्दर शाहले जानकारी दिनुभयो। गोर्खा नगरपालिका 11 को 12 किलो बजारमा सामुदायिक वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका घटहडा भत्काएर वन क्षेत्रमा वृक्षारोपण गरिएको छ। डिभिजन वन कार्यालय गोर्खाले शुक्रबार घटहडा रहेका ठाउँ ओखले पाखा सामुदायिक वनको जग्गाभित्र तरबार गरी वन क्षेत्रमा वृक्षारोपण गरिएको छ। कर्तव्य जान मुद्दामा पूर्वक्षका लागि थुनामा रहेका बेला 2060 साल चैत्र 7 गते तत्कालीन माओवादीले म्याग्दी सदरमुकाममा आक्रमण गरेपछि फरार भएका एक व्यक्तिलाई प्रहरीले 23 वर्षपछि पक्राउ गरेको छ। जिल्ला अदालत म्याग्दीबाट कर्तव्य जान मुद्दामा 20 वर्षकै सजाय सुनाएका रघुवंगा गाउँपालिका चार दगनामका 45 वर्षीय गुणबहादुर पूर्जालाई जिल्ला प्रहरी कार्यालय म्याग्दीको टोलीले 2083 साल 8 गते बिहान पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक सागर तिमल सिन्हाका अनुसार पूर्जालाई अदालतको फैसला कार्यान्वयनका लागि पक्राउ गरिएको प्रवक्षका लागि थुनामा रहेका बेला भागेका उहाँलाई पछि अदालत कर्तव्य जान मुद्दामा 20 वर्ष कैद सजाय सुनाएको थियो। लायन्स क्लब अफ दुलेगौड़ा खैरेन सिटी र लियो क्लब अफ दुलेगौड़ा खैरेन सिटीको आयोजना एवं हिमालय नाका अस्पताल घारी बाटन पोखराको प्राविधिक सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा आयोजित नियमित आँखा शिविर शुक्रबार सम्पन्न भएको छ। शिविरमा 148 जनालाई निशुल्क आँखा चेक जात गरिएको थियो भने 9 जनालाई शल्यक्रियाको लागि पोखरा सिफारिश गरिएको छ। तपाई सम्पूर्णलाई धन्यवाद। भोलि बिहान 5:25 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुने सँगै मरिमा पनि विदा हुने आज्ञा चाहन्छु। आजको लागि भने हाम्रा सम्पूर्ण निर्धारित कार्यक्रमहरू पूरा भएका छन्। भोलि बिहान 4:55 बजेबाट हाम्रा कार्यक्रमहरू पुनः प्रस्ताव हुनेछ। त्यतिन्जेलसम्मको लागि सपरिवारलाई बिदा दिनुहोस्। राम्रोसँग झ्याल ढोकाको चुक्को लगाएर सुत्नुहोला। औषधि खान बाँकी छ भने पनि औषधि खाएर सुत्नुहोला। साथै श्रेणीमा एक बोतल पानी लिएर
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्। यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz फोन 0564143178 इमेल NEWSSUKLAGANDAKI @gmail.com

0: शुक्ला गण्डकी एफएम 97.6।
1: कुनै पनि घटना वा दुर्घटनाको हामी पूर्व अनुमान गर्न सक्दैनौ, मात्र सतर्क रहन सक्छौ हामी। राति सुत्नुभन्दा अगाडि घरको मूल गेट, ढोका, दोकानको सटर राम्रोसँग लगाए नलगाएको जाँच गरी मात्रै सुत्ने बानी बसालौ, चोरी अनि डकैतीबाट बचौं।
2: जनहितका लागि शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

आदरणीय श्रोता शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज को आज को प्रसारण यही अंत्य हुन्छ। तपाईको बाकी समय शुभ रहोस्। शुभरात्री।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9028-13-424 र 9850-14-175।
2: शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला बिहानको ठिक 5 बज्यो।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: ला टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
3: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि।
2: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
3: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
2: कार, स्कार्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
3: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी छ खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 98562642।
4: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी फोराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
5: आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा।
4: प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 98 27 10 39 66 र 98 460 94 530।
6: मङ्गलम पुनरीकाक्ष मङ्गलाय तनुहरी।
7: पण्डितमा दर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
8: ओमकार।
7: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
8: ओमकार?
7: अनि घरमा पूजा सामग्री पनि छैन भने
8: ओमकार?
7: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
8: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रत बन्न लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
7: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 98560 50 834।
9: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
9: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
9: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
3: दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा।
9: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
10: चिकन ससेज, बब ससेज
9: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
1: प्रोप्राइटर सन्दीप श्रेष्ठ। फोन नम्बर 0 65 570 052। मोबाइल 98 560 28 587।
11: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रिएन्ट्स, सजिलो र भरपर्दो सेवा।

0: जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856333398 र 9845610950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चौक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
1: यस्तो पङ्खा चलिरहेको देखेन भन्यो।
2: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
3: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
1: चेस्का बाजे चाँचा, पंखा, एलईडी बल्ब, सोलर को बैटरी, पानी चाहिने पंप, कूलर, हाउसहोल्डिंग का सामान सब ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
4: अब सीजी ब्रांड को आधिकारिक विक्रेता संगै इलेक्ट्रोनिक्स का सामान टीवी, फ्रिज, एसी, कूलर, गीजर, वैक्यूम, वाशिंग मशीन उपलब्ध हुनु का साथ ही सीसी कैमरा जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौड़ा तनहुँ, प्रोवाइडर हरिकुमार श्रेष्ठ, मोबाइल नंबर 9856303324।
5: शुक्ला गण्डकी एफएम 97.6।
6: घटना, दुर्घटना,
7: कला, संस्कृति,
6: स्थानीय, राष्ट्रीय,
8: अन्तर्राष्ट्रिय, खेलकुद,
7: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईको अधिकार।
9: शुक्ला गण्डकी समाचार।
10: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक, कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर, मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9856303554।

न्यायपालिका माथि राजनैतिक हस्तक्षेप बढ़ेको भन्दै तीन अन्तर्राष्ट्रिय संस्थाको चिन्ता। सीमा सुरक्षाको लागि ड्रोन र फेस रिकग्निशन सीसीटीभी प्रयोग गर्ने सरकारको तयारी। थुना आदेश विरूद्ध व्यावसायिक दीपक भट्ट सर्वोच्चमा सोमबार सुनाई हुने। गोरखाबाट सुत्केरीको आकस्मिक हवाई उद्धार। पृथ्वी राजमार्गको छिर्कनेमा माइक्रो दुर्घटनामा 8 जना घाइते। तनहुमा सर्च एण्ड स्वीप अपरेशनमा 9 जना शंकास्पद व्यक्ति नियन्त्रणमा। 1 जनामाथि थप अनुसन्धान। बंगलादेशका राष्ट्रपति सहबुद्दीनद्वारा राजीनामा। सीजेपीका 2 मागमा मोदी सरकार सकारात्मक। शिक्षा मन्त्रीबारे शनिबार निर्णय दिने।

0: अब समाचार विस्तारमा सुन्नुहोस्। नेपाल सरकारका पछिल्ला गतिविधिहरूले न्यायपालिकाले स्वतन्त्रतालाई गम्भीर जोखिममा पारेको भन्दै तीन अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाले आलोचना गरेका छन्। एमनेस्टी इन्टरनेशनल, ह्युमन राइट्स वाच, एचआरडब्ल्यू र इन्टरनेशनल कमिशन अफ जुरिस्टिक आईसीजेले संयुक्त विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतमा बढ़दो राजनैतिक हस्तक्षेप र न्यायाधीशमाथिको दबावप्रति चिन्ता व्यक्त गरेका हुन्। संसदीय विधिबाट संशोधन गर्नुका सट्टा सरकारले अध्यादेश मार्फत संवैधानिक परिषद एन संशोधन गरी राजनैतिक प्रभुत्व बढ़ाएको यी संस्थाहरूको ठहर छ। बहालवाला न्यायाधीशहरूलाई जबरजस्ती राजीनामा गर्न लगाइएर वा उनीहरूमाथि महाभियोग लगाई सर्वोच्चको संरचना परिवर्तन गर्न राजनैतिक दबाव प्रयोग गरिएको भन्ने रिपोर्ट प्राप्त भएको यी संस्थाले जनाएका छन्। संवैधानिक परिषद ऐनमा गरिएको संशोधनले न्यायिक नियुक्तिमा अनुचित राजनैतिक प्रभावको जोखिमलाई अझ बढ़ाउने र विधिको शासन सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डलाई कमजोर बनाउने उनीहरूको भनाई छ। न्यायपालिकाको स्वतन्त्रता विधिको शासनको एउटा आधारशिला हो र मानव अधिकार संरक्षणको लागि अपरिहार्य रक्षा कवच हो। आईसीजेका वरिष्ठ कानून तथा नीति निर्देशक इयान सेइडरम्यानले भनेका छन्। उनले नेपालको न्याय प्रणालीको कुनै पनि सुधारले अदालतको स्वतन्त्रता, निष्पक्षता र अखण्डतालाई बलियो बनाउनु पर्नेमा जोड़ दिएका छन्। वरिष्ठतम न्यायाधीशलाई प्रधान न्यायाधीश बनाउने लामो समयदेखिको अभ्यास विपरीत डाक्टर मनोज कुमार शर्मालाई प्रधान न्यायाधीशमा नियुक्ति गरिएकोमा ती संस्थाले चासो व्यक्त गरेका छन्। सर्वोच्चका ती न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि फुयाललाई राजीनामा दिन राजनीतिक दबाव र अस्वीकार गरेमा महाभियोगको धम्की दिएको विश्वसनीय रिपोर्ट प्राप्त भएको विज्ञप्तिमा जनाइएको छ। गृहमन्त्री सुदन गुरूङले सीमावर्ती क्षेत्रमा कार्यरत प्रहरीहरूको मनोबल बढ़ाउन बोर्डर आउटपोस्ट बीओपीमा पूर्वाधार निर्माण सरकारको प्राथमिकतामा रहेको बताएका छन्। राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा मन्त्री गुरूङले यस्तो बताउनु भएको। उहाँले अधिकांश सीमावर्ती इलाकामा प्रहरी जस्ता पाताले छाएका टहरा, जीवन भवन र चुहिने छानामुनि बसेर रातभरि ड्यूटी गर्न बाध्य रहेको उल्लेख गर्दै पूर्वाधार निर्माण पहिलो प्राथमिकतामा रहेको बताउनुभयो। उहाँले हामी सुरक्षा तथा सीमावर्ती क्षेत्रमा हुने अपराध नियन्त्रणको लागि ड्रोन मार्फत निगरानी तथा सीमा नाकामा फेस रिकग्निशन सहितको सीसीटीभी प्रणाली जडान गरिने बताउनुभयो। सरकारले चालू आर्थिक वर्षको बजेट विनियोजन गरेर कार्यान्वयनको चरणमा गइसकेको उहाँको भनाई छ। सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरूको सुरक्षा सुनिश्चित गर्न सकिए उनीहरूले नागरिकको सुरक्षा अझ प्रभावकारी रूपमा गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाल प्रचण्डले प्रदेश सरकारको नेतृत्व आफ्नो पार्टीको प्राथमिकतामा नरहेको बताउनु भएको छ। पुष्पलाल मित्रता केन्द्रले 48 पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा उहाँले प्रदेश तह सरकार मुख्य कुरा नभएको प्रश्न पार्नुभयो। सरकार हाम्रो लागि मुख्य कुरो होइन, सामान्य साझा शून्यतम साझा न्यूनतम कार्यक्रम बनाउने र आन्दोलनमा जाने हाम्रा लागि मुख्य कुरो हो, प्रचण्डले भन्नुभयो। अहिले झमेला आइलागेको छ। प्रदेशमा कांग्रेस र एमालेको सरकार छ, सरकार चलाइराख्नुहोस् भन्दा भन्दै कांग्रेसमा देखिएको रडाकोले बजेट पास गर्नै नसक्ने स्थिति आएपछि प्रदेश नै बर्बाद हुन नदिने बाध्यता आएको उहाँको भनाइ छ। विवादित व्यावसायिक दीपक भट्टले आफूलाई थुनामा पठाउने विशेष अदालतको आदेश विरूद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता गरेका छन्। सम्पत्ति शुद्धिकरण मुद्दामा विशेष अदालतले पूर्व पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि भट्टले उक्त आदेश मुद्दरको माग गर्दै सर्वोच्च अदालतको ढोका ढोकाएका हुन्। सर्वोच्च अदालतले उनको निवेदनमाथिको प्रारम्भिक सुनाईका लागि आगामी सोमबार पेशी तोकेको छ। भट्ट विरूद्ध सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा अनुसन्धान गरिएको थियो। अनुसन्धानपछि विशेष सरकारी वकिलको कार्यालयले विशेष अदालतमा मुद्दा दायर गरेको थियो। पर्यटकीय क्षेत्र ठमेल र दरबार मार्गमा अनैतिक गतिविधिमा संलग्न भएका आरोपमा पक्राउ परेका 47 जना विदेशी महिलाहरूलाई नेपालबाट निष्कासन रिपोर्ट गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी परिषद काठमाडौँले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा परिषदका एसपी पवन कुमार भट्टराईले विशेष अपरेशनका क्रममा पक्राउ परेका 57 विदेशी महिला मध्ये 47 जनालाई अध्यागमन विभाग मार्फत देश निकाला गरिएको जानकारी दिनुभयो। प्रहरीको अनुसार ती महिलाहरूलाई युगाण्डा, भियतनाम, थाइल्याण्ड, बैंकक, बंगलादेश, केन्या, इण्डोनेसिया लगायतका देशमा पठाइएको छ। बाँकी 10 जनामाथि भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। भरतपुर महानगरपालिका 16 सिलिण्डर विस्फोट हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरीकारले चितवनका प्रहरी परिचय रामेश्वर पौडेलका अनुसार हिजो दिउँसो करिब 3:20 बजेको समयमा रोयल फार्मास्युटिकल्स उद्योगको 2 तल्लामा एयर कन्डिशनर एसीको कुलिङ ग्यास भर्ने क्रममा सिलिण्डर पर्खिएको थियो। सिलिण्डर पर्खिँदा त्यही काम गरिरहेका भरतपुर महानगरपालिका 12 का 30 वर्षीय प्रमोद कोइराला र पर्सा जिल्ला पर्टेवा सुगौली गाउँपालिका 2 का 28 वर्षीय इतियाज देवन गम्भीर घाइते हुनुभएको थियो। तनहुँको व्यास नगरपालिका 12 छिर्कने स्थित पृथ्वी राजमार्गमा हिजो अपरान्न हाइस दुर्घटना हुँदा 8 जना घाइते भएका छन्। काठमाडौँबाट पोखरातर्फ आउँदै गरेको गण्डकी प्रदेश 01001071 नम्बरको हाइस चालकको नियन्त्रण गुमाउँदा सड़कको डिभाइडरमा ठोकिएर दुर्घटना भएको जिल्ला प्रहरीकारले तनहुँले जनाएको छ। दुर्घटनाको जानकारी प्राप्त हुनसाथ थप प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेको कमाण्डमा ट्राफिक प्रहरी सहित 15 जनाको टोली घटनास्थल पुगेर उद्धार गरेको थियो। हाइसमा चालक सहित 12 जना सवार रहेकोमा 4 जना सकुशल छन् भने 8 जना घाइते भएका छन्। घाइते हुनेमा बाँकेको खजुरा गाउँपालिका 2 का 32 वर्षीय रमेश छेत्री, काठमाडौँको नागार्जुन नगरपालिका 1 की 56 वर्षीय शशिकला अधिकारी, कास्कीको पोखरा महानगरपालिका 11 का 55 वर्षीय दयाराम पोखरेल, झापाको भद्रपुर नगरपालिका 1 की 35 वर्षीय तारा सुब्बा, दैलेखको डुंगेश्वर गाउँपालिका 2 का 27 वर्षीय नवीन खड्का र सप्तरीको खडक नगरपालिका 4 अमाहाका 17 वर्षीय उज्जवल यादव रहेका छन्। यस्तै बझाङको जय पृथ्वी नगरपालिका 2 का 29 वर्षीय माधव प्रसाद जोशी र बिथर चिर गाउँपालिका 8 का 24 वर्षीय जीवन जोशीक घाइते भएको प्रहरी नायब उपरीक्षक घिमिरेले जानकारी दिनुभयो। घाइतेहरूको डुम्री स्थित सिम अस्पताल र प्रदेश अस्पताल दमौलीमा उपचार भइरहेको छ। गोर्खा जिल्लाको सुमनब्री गाउँपालिका 4 प्रोक छाक गाउँ निवासी 29 वर्षीय पेमा खाण्डो लामा कुसुकेरी पछिको स्वास्थ्य अवस्था गम्भीर बनेपछि हेलिकप्टर मार्फत उद्धार गरी काठमाडौँ ल्याइएको छ। गर्भावस्थाको 28 हप्तामै शिशु जन्मिएपछि जटिल स्वास्थ्य समस्या देखेपछि दुर्गम क्षेत्रमा आवश्यक विशेषज्ञ स्वास्थ्य सेवा तत्काल उपलब्ध हुन नसकेकाले महिला बालबालिका लैंगिक तथा यौंगिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत संचालित राष्ट्रिय महिला उत्थान कार्यक्रम मार्फत उहाँको हवाई उद्धार गरिएको हो। मन्त्रालयको समन्वयमा हेलिकप्टर मार्फत उद्धार गरिएकी लामालाई थप उपचारका लागि काठमाडौँ स्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा भर्ना गरिएको छ। दुर्गम क्षेत्रमा जोखिममा परेका गर्भवती तथा सुकेरी महिलाहरूको जीवन रक्षा तथा सुरक्षित मातृत्व सुनिश्चित गर्न मन्त्रालयले राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत निशुल्क हवाई उद्धार सेवा सञ्चालन गर्दै आएको छ। जिल्ला प्रहरीकारीले तनहुँ तथा मातहतका प्रहरीकैबाट खटिएको टोलीले बिहिबार सञ्चालन गरेको सर्च एण्ड स्वेप अपरेशनका क्रममा 9 जना शंकास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लिएको छ। प्रहरीले लागु औषध नियन्त्रण, अवैध मदिरा नियन्त्रण, शान्ति सुरक्षा कायम, फरार प्रतिवादी पक्राउ, चोरी नियन्त्रण तथा प्राकृतिक स्रोत साधनको अनाधिकृत प्रयोग नियन्त्रण गर्ने उद्देश्यले जिल्लाका विभिन्न स्थानमा विशेष अभियान सञ्चालन गरेको जनाएको छ। अभियानका क्रममा नियन्त्रणमा लिएका 9 जनामध्ये 8 जनालाई आवश्यक अनुसन्धान पछि आफन्तको जिम्मा लगाएको छ भने 1 जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीकारीले तनहुँले जनाएको छ। तनहुँको व्यास नगरपालिका 5 चापाघाटी स्थित पृथ्वी राजमार्गमा ट्राक्टर चालकको चक्कर लागेर ढलेपछि प्रहरीले उद्धार गरी उपचारका लागि अस्पताल पठाएको छ। जिल्ला प्रहरीकारीले तनहुँका अनुसार शुक्रबार बिहान करिब 11:15 बजे गोर्खाबाट बिग्रिएको जीप मर्मतका लागि पोखरा लैजाँदै गरेको G1T77 नम्बरको ट्राक्टरका चालक गोर्खा जिल्लाको सिरान्सो गाउँपालिका 5 छोपराक निवासी 26 वर्ष सुजन विकला अचानक चक्कर लागेर ढलेको सूचना प्राप्त भएको थियो। गण्डकी प्रदेश सरकारले गत वैशाखमा राइड सेयरिङ तथा सेल्फ ड्राइभिङ नियमन तथा व्यवस्थापन नियमावली तेस्रो पटक संशोधन गर्दै सञ्चालनमा रहेको चार पाङ्ग्रे ट्याक्सी तथा साना सवारी साधनको व्यवसायीहरूलाई नै सहज बनाइदियो। राति रातो नम्बर प्लेट भएका चार पाङ्ग्रे सवारी साधनको सट्टामा कालो नम्बर प्लेटलाई मात्र राइड सेयरिङमा चल्न दिने व्यवस्था मिलाइयो। राइड सेयरिङ नम्बर र सञ्चालनका लागि कम्पनीलाई चार पाङ्ग्रे सवारी साधनको हकमा आफ्नो स्वामित्व वा अन्य धनिका गरेर बढ़ीमा 300 साधनलाई इजाजत दिने बनाइएको थियो। तर यसअघि गण्डकी प्रदेशमा साबिक ट्याक्सीका नाममा दर्ता भएका कम्पनीहरूलाई हाल सञ्चालनमा रहेका भन्दा नबन्ने गरी प्रस्ताव आएमा निवेदन दिने व्यवस्था मिलाइयो। कार्यान्वयनमा नआउँदै सरकारले तेस्रो पटक संशोधन गरेको नियमावली ट्याक्सी व्यवसायकै हितमा थियो। नयाँ दर्ता हुनका लागि 300 सवारी साधन हुनुपर्ने व्यवस्था राखिएको भए पनि अहिले चलिरहेका प्रणालीका हकमा भए जतिले इजाजत पाउने व्यवस्था गरिएको थियो। गण्डकी सरकारले लामो रस्ता कस्ती र व्यवसायसँगको टकराव चिर्दै 2082 वैशाख अन्तिममा नियमावली जारी गरेको थियो। सरकारले नियमावली जारी गरेपछि मध्य जेठमा यातायात व्यवसायहरूले गण्डकी हुँदै देशभर आन्दोलन गरेर यातायात क्षेत्र नै ठप्प पारेका थिए। संघीय सरकारले एक महिनाका लागि स्थगित गर्न आह्वान गरेपछि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समन्वय र सहजीकरण गर्नु पनि संहिताको मर्मभित्र पर्ने भन्दै त्यसै अनुसार गरेको हो। तर व्यवसायीसँग छलफल र सहजीकरणबाट मात्र नियमावली जारी गर्ने भन्ने मुख्यमन्त्रीले व्यवसायसँग छलफल समेत गरेको थियो। व्यवसायीहरूको छलफलबाटै चार पाङ्ग्रेमा कालो नम्बर प्लेटले मात्र राइड सेयरिङ एप मार्फत चलाउन सकिने र राइड सेयरिङको अनुमति लिएका सवारी साधनले त्यो बाहेक अन्य प्रयोजनमा प्रयोग गर्न नपाइने व्यवस्था गरिएको छ। तर पोखरा ट्याक्सी व्यवसायीले भने अहिलेसम्म राइड सेयरिङ एप मार्फत सञ्चालनका निमित्त इजाजत लिन जानै आनाकानी गरेका छन्। गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय 7 अरब रूपियाँ भन्दा बढ़ीको वित्तीय दायित्वले थिचिएको छ। पोखरामा आयोजित गत आर्थिक वर्षको प्रगति समीक्षा तथा आगामी वर्षको कार्ययोजना तयारी कार्यक्रममा मन्त्रालयका अतिरिक्त सचिव दिनेश कुमार घिमिरेले प्रस्तुत गरेको तथ्याङ्क अनुसार मन्त्रालयले विभिन्न शीर्षकका आयोजनाहरूका लागि 7 अरब 10 करोड़ 40 लाख रूपियाँ बराबरको भुक्तानी दायित्व बोकेको छ। सरकारले पछि थपिने ठूला र बहुवर्षीय योजनाले गण्डकी सरकारको आर्थिक दायित्व अत्याधिक बढ़ेको छ। खास गरी बहुवर्षीय समपूरक र स्रोत सुनिश्चित गरिएका योजनाहरूको चाप वर्षेनी बढ़दो छ। हालसम्म बहुवर्षीय योजनाको संख्या 300 पुगेको छ। यस आर्थिक वर्षका लागि सरेको दायित्व मध्ये बहुवर्षीय आयोजनाको मात्रै दायित्व 5,68,14,94,000 रूपियाँ छ भने साल अवसालीतर्फ 57,95,27,000 र समपूरकतर्फ 86,30,28,000 रूपियाँ भुक्तानी गर्न बाँकी रहेको मन्त्रालयका अतिरिक्त सचिव घिमिरेले बताउनुभयो। तनहुँ नम्बर 2 का प्रतिनिधि सभा सदस्य इन्जिनियर श्रीराम नेपालले सरकारले उपलब्ध गराउने स्वकीय सचिवको तलब भत्ता तथा अन्य सुविधा नलिने घोषणा गर्नुभएको छ। जनतासँगको संवादका क्रममा स्वकीय सचिवका लागि सरकारले उपलब्ध गराउने सुविधा नलिन सुझाव पाएको भन्दै सांसद नेपालले जथा जनभावनाको सम्मान गर्दै जस्तो यस्तो निर्णय गरेको बताउनु भएको हो। शुक्रबार जारी वक्तव्यमा उहाँले जनताको भावना नै आफ्नो मार्गदर्शन भएको उल्लेख गर्दै स्वकीय सचिवको तलब पट्टा तथा सुविधा नलिने निर्णय गरेको जानकारी दिनुभएको छ। सांसद नेपालले आफू राजनीतिक व्यक्तिगत सुविधा वा लाभका लागि नभई राष्ट्र सेवा र जनताको हितका लागि आएको बताउँदै राज्यबाट प्राप्त हुने सुविधा समेत सामाजिक हितमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले यसअघि पनि आफ्नो पारिश्रमिक सामाजिक कार्यमा लगाउने अभियान अन्तर्गत अपाङ्गता भएका तथा आर्थिक रूपमा विपन्न नागरिकहरूलाई सहयोग गर्दै आउनु भएको छ। यसै क्रममा उहाँले तनहुँका अपाङ्गता भएका नागरिकहरूलाई आफ्नो पारिश्रमिकबाट व्हील चेयर समेत सहयोग गर्नुभएको छ। बागलुङको बडीघर गाउँपालिका 5 खोलार हुँदै जलजला जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा एक युवक घाइते भएका छन्। बिहिबार राति करिब 9 बजे मध्य पहाड़ी लोकमार्गदेखि करिब 100 मिटर माथिको भित्री ग्रामीण सड़कमा G12B2141 नम्बरको मोटरसाइकल दुर्घटना हुँदा बडीघर गाउँपालिका 4 जलजलाका 25 वर्षीय सूरज विकट घाइते हुनुभएको। उहाँको टाउकोमा गम्भीर चोट लागेको छ। घाइते विकटको स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि थप उपचारका लागि पोखरा स्थित मणिपाल शिक्षण अस्पताल पठाइएको खार प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक श्याम सुन्दर शाहले जानकारी दिनुभयो। गोर्खा नगरपालिका एघारको 12 किलो बजारमा सामुदायिक वन क्षेत्र र अतिक्रमण गरी नियन्त्रण गरिएका घटहरा भत्काएर वन क्षेत्रमा वृक्षारोपण गरिएको छ। डिभिजन वन कार्यालय गोर्खाले शुक्रबार घटहरा रहेका ठाउँहरू उखल्ने पाखा सामुदायिक वनको जग्गाभित्र तारबार गरी वन क्षेत्रमा वृक्षारोपण गरिएको हो। त्यस्तै कर्तव्य ज्यान मुद्दामा पूर्वपक्षका लागि थुनामा रहेका बेला 2060 साल चैत्र 7 गते तत्कालीन माओवादीले म्याग्दी सदर मुकाममा आक्रमण गरेपछि फरार भएका एक व्यक्तिलाई प्रहरीले 23 वर्षपछि पक्राउ गरेको छ। जिल्ला प्रहरी जिल्ला अदालत म्याग्दीबाट कर्तव्यजान मुद्दामा 20 वर्ष कैद सजाय सुनाइएका रघुगंगा गाउँपालिका चार दगनामका 45 वर्ष गुण बहादुर पूर्जालाई जिल्ला प्रहरी कार्यालय म्याग्दीको टोलीले 2083 साउन 8 गते बिहान पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी नायब निरीक्षक सागर तिमल सेनाका अनुसार पूर्जालाई अदालतको फैसला कार्यान्वयनका लागि पक्राउ गरिएको हो। पूर्व पक्षका लागि थुनामा रहेका बेला भागेका उहाँलाई पछि अदालतले कर्तव्यजान मुद्दामा 20 वर्ष कैद सजाय सुनाएको थियो। लायन्स क्लब अफ दुलेगौड़ा खैरेनी सिटी र लियो क्लब अफ दुलेगौड़ा खैरेनी सिटीको आयोजना एवं हिमालय नाका अस्पताल घारीबाटन पोखराको प्राविधिक सहयोगमा जीपी कोहिराला राष्ट्रिय श्वासप्रश्वास रोग उपचार केन्द्रमा आयोजित नियमित आँखा शिविर शुक्रबार सम्पन्न भएको छ। शिविरमा 148 जनालाई निशुल्क आँखा चेक जाँच गराइयो भने 9 जनालाई शल्यक्रियाको लागि पोखरा सिफारिश गरिएको छ।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रत बन्द पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौड़ा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगौडामा पनि छ। पीटी आईएलटीएस टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
5: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा,
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658 590 511।
6: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
7: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
6: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
8: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
4: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
9: वर्षा, यदि सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला। यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
10: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने। रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नि, जाउँ हिँड्दै।
11: स्मृति फेन्सिङ, दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
12: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0565707044।
13: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779।
14: कता हिँडेको आइफोन हातमा लिएर?
15: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
14: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
15: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
14: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0564140050, मोबाइल 98463823811।
16: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
17: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
16: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकैमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
17: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
16: होम डेलिभरीको पनि व्यवस्था छ।
12: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141111178, 98560077778।
18: हजुर, दान गरौ।
19: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
20: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
18: त्यसैले दान गरौ, सकेको गरौ सबैले गरौ।
19: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
21: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
22: विश्राम पछि बिहानी शुक्ला गण्डकी समाचारमा पुनः स्वागत छ। अब बाँकी रहेका खबरहरू। प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो सचिवालयमा 27 जनालाई नियुक्ति दिएको खुलेको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांसद सिद्धार्थ थपलिया उर्मिलाले सोधेको लिखित प्रश्नको जवाफमा प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले सचिवालयमा गरिएको नियुक्तिको संख्या खुलाएको हो। यसरी नियुक्ति पाएकाहरूमध्ये प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेन र राजनीतिक सल्लाहकार असीम शाहलाई मन्त्री सरहको सेवा सुविधा दिइएको छ। अरू 2 जनाले राज्य मन्त्री सरहको सेवा सुविधा पाउने गरेका छन्। प्रधानमन्त्री सचिवालयमा 48 जनासम्म राख्न सक्ने व्यवस्था रहेको पनि कार्यालयले दावी गरेको छ। मन्त्री र राज्य मन्त्री सरह नियुक्ति पाउने सचिवालयका सदस्यहरूलाई प्रधानमन्त्री कार्यालयले गाड़ी र चालक सुविधा समेत दिने गरेको छ। संसद थपलियाले प्रधानमन्त्री कार्यालयलाई प्रधानमन्त्रीको सचिवालयमा कतिजना कुन तह र स्तरको सेवा सुविधा सहित कुन कानून अन्तर्गत नियुक्ति हुनुभएको छ भनी लिखित प्रश्न सोध्नुभएको थियो। जवाफमा प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्रीको सल्लाहकारतर्फ नेपाल सरकारको मन्त्री सरहको सुविधा पाउने गरी 2 जना मुख्य सल्लाहकार, राजनैतिक सल्लाहकार र नेपाल सरकारको राज्य मन्त्री सरहको सुविधा पाउने गरी दुईजना नीति प्रशासन तथा सुशासन सल्लाहकार र सूचना तथा संचार प्रविधि सल्लाहकारको नियुक्ति भएको जनाएको छ। तर सचिवालयका कारण राज्यको सम्पर्ने भार र प्रधानमन्त्री सचिवालयले कतिवटा गाड़ी परेको गर्छ भन्ने जवाफ भने प्रधानमन्त्री कार्यालयले नदिएको भन्दै सांसद थपलियाले असन्तुष्टि जनाउनु भएको छ। यस्तै प्रधानमन्त्री शाहले